आत्माका स्पर्श गरिसकेका बुद्ध पुरुषहरू भने यी सबै विषय र वस्तुहरू उसैका हुन् जसले यिनलाई बनायो भनेर भन्दछन्। प्रिय सज्जन, समता निकै महत्त्वपूर्ण शक्ति हो मनुष्य मात्रको। हामीले आर्थिक समानताको कुरा गर्यौँ, विभिन्न खाले अधिकारमा समानताको अधिकारको कुरा गर्यौँ, तर मनुष्यका लागि मात्रै, मनुष्यको वर्गका लागि मात्रै, हामी मान्छेको वर्गका लागि मात्रै सोच्ने काम गर्यौँ। तर समताको कुरा मनुष्यका लागि मात्रै भन्ने हुँदैन। मान्छे मान्छेका बिचमा बराबरी होइन, धरतीभरिका सबै पशु प्राणीका बिचमा बराबरी, हरेकले आफ्नो हैसियत अनुसारको अधिकार प्राप्त गर्न सक्नु पर्यो, पाउनु पर्यो। कार्ल मार्क्स लगायतका प्रगतिशील चिन्तकहरूले मानिस मानिस बिचको शोषण र विभेदको कुरा गरे, तर हाम्रा पूर्वीय मनीषी र तत्त्वज्ञहरू भने जड र चेतन बीच पनि समताको कुरा गर्दछ। कति दूरदर्शी छ। हाम्रा चिन्तकहरूले त मनुष्य र ढुङ्गामुढालाई फरक ढङ्गले हेर्ने कुरा कहिले पनि गर्दैनन्। हामी कहाँ कतिपयले यस्तो मान्यता राख्दछन्, ईश्वर राम्रा कुराहरूमा मात्रै हुन्छ, नराम्रा र निर्जीव जडमा हुँदैनन्। प्रिय सज्जन, यो ईश्वरीय मूल्यको एकदमै विपरीत मान्यता हो। यो मान्यता न त तर्कसङ्गत छ, न त प्राकृतिक नै छ। यो केही उपल्ला सुकिला मुकिलाहरूलाई मात्रै खुसी पार्न बनाइएको सङ्कीर्ण मान्यता बाहेक केही होइन। ईश्वर सबैका साझा हुन्, ढुङ्गा माटोदेखि मनुष्यसम्म सबैको निर्माण गर्ने शक्ति एउटै हो, फरक होइन। प्रिय सज्जन, हाम्रा चिन्तकहरूले हामीलाई धेरै अगाडि ल्याइदिएका छन्, हामी निकै धेरै अगाडि छौँ। सबैभन्दा क्रान्तिकारी र प्रगतिशील भनेर कार्ल मार्क्सलाई मान्ने गरिन्छ। ती कार्ल मार्क्सले पनि मान्छेको विभेदभन्दा अर्को विभेद देखेनन्। विभेद, शोषण, अन्याय मान्छे र मान्छेका बिचमा मात्रै भएको देखे उनले, त्यसैले उनको हृदय पनि एकपक्षीय रहेछ, व्यापक रहेनछ, सङ्कीर्ण रहेछ। मानिस मानिसका बिचमा समताको कुरा मात्रै गरे उनले, तर प्रिय सज्जन, गीतामा भगवान् श्रीकृष्णले हजारौँ वर्ष अघि कार्ल मार्क्सको भन्दा धेरै क्रान्तिकारी र समयभन्दा निकै परेको विचार व्यक्त गर्नुभएको छ। गीतामा भन्नुभएको छ, सबैमा म रहेको छु, ममा सबै रहेका छन्। उहाँको आशय के हो भने, संसारमा मान्छे मात्र होइन, कीट पतङ्ग पनि उत्तिकै मूल्यवान छ। मूल्यका दृष्टिले जीव र निर्जीव कति पनि फरक छैन, सबै उत्तिकै मूल्यवान छन्। कसैले कसैलाई पनि हत्या, हिंसा र शोषण गर्न पाउँदैनन्। त्यसैले प्रिय सज्जन, हामी मार्क्सको प्रगतिशील समानताको दर्शनसँग प्रभावित छौँ भने पनि नराम्रो कुरा भएन। कसैले कसैलाई शोषण गर्ने कुरा अत्यन्त अप्राकृतिक कुरा हो। प्रकृतिबाट हामीले निरन्तर यो समताको दर्शन सिक्न सक्दछौँ। तर हामी क्रान्तिकारी हौँ भने र साँच्चै नै क्रान्तिलाई मन पराउँछौँ भने, माया गर्छौँ भने, वैदिक मूल्यलाई स्वीकार्नुको कुनै विकल्प छैन, किनभने संसारमा वैदिक क्रान्ति जस्तो क्रान्ति अर्को कुनै पनि छैन। यति नवीन, यति गतिशील र यति सर्वपक्षीय, सार्वकालिक र सबैका पक्षमा अर्को कुनै पनि दर्शन, अर्को कुनै पनि क्रान्ति संसारमा देखिएको छैन। प्रिय सज्जन, मार्क्सको साम्यवाद मान्छेको समस्याभन्दा माथि उठ्न सकेको छैन, तर गीताको साम्यवाद सबैभन्दा माथि उठेको छ, सबैलाई सँगै लिएर माथि उठेको छ। गीताको साम्यवादले सम्बोधन गरेको छ ढुङ्गा माटो कीट पतङ्ग बोट वनस्पति पशु पक्षी मनुष्य सबै सबैलाई। मार्क्सको साम्यवाद एकाङ्की छ, तर वैदिक साम्यवाद पूर्ण र प्राकृतिक छ। प्रिय सज्जन, गीताको साम्यवाद सर्वथा वैज्ञानिक छ, समावेशी खालको छ, सर्वदेशीय छ, सर्वपक्षीय छ, सर्वहितकारी छ। प्रिय सज्जन, सर्वजन सुखाय, सर्वजन हिताय छ, केवल जनको मात्रै होइन, प्रकृतिका प्रत्येक कीट पतङ्ग बोट वनस्पति जीव जनावर पशु पक्षी मनुष्य सँगसँगै त्यही मूल्यवान छ। मान्छेका कारणले कुनै पनि पशु पक्षी पीडित हुनु हुँदैन, बोट बिरुवा जथाभावी काटिनु हुँदैन, मान्छेले कुनै पनि पशु पक्षीमाथि बोट बिरुवामाथि आफ्नो दादागिरी प्रकट गर्न
हिँड्दैन प्रिय सुचु। हाम्रो जुन पूर्वीय चिन्तन छ, गीताको जुन दर्शन छ, वेदको जुन मूल्य र मान्यता छ, वास्तवमा यही हो। सबै सँगै बाँचौँ। सहनावतु सहनौ भुनक्तु सहवीर्यं करवावहै। हामी सँगै बाँचौँ, सँगै भोग गरौँ, सँगै रमाऊ, हामी सँगै उन्नति र प्रगतिका कामहरू गरौँ। मान्छे, किट पतङ्ग, बुट वनस्पति सबै सबै मिलेर, किनभने हामी एउटै परमात्माका अनन्त सिर्जनाहरू हौ। प्रिय सज्जन, यो सन्देशलाई हृदयङ्गम गरौँ, यो व्यापकतालाई हृदयङ्गम गरौँ र हामी पनि यस्तै व्यापक बन्ने प्रयत्न गरौँ। अवस्थ प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गङ्गा यति नै। अर्को श्रृङ्खलासम्मका निमित्त म लक्ष्मण भण्डारी बिदा भई बिदा दिनुहोस्। नमस्कार।

0: आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, म गाउँले बलदेव, अरूले भन्ने चाहिँ डाक्टर बलदेव शर्मा अधिकारी। कान्छा र कान्छी कविताको शीर्षक। यो कविता शार्दूल विक्रीडित छन्दमा रचिएको छ। यो कविता 2035 साल विक्रम सम्वतमा रचना गरिएको हो। त्यति बेला धादिङ जिल्ला व्यापी बृहत साहित्य प्रतियोगिताको आयोजना गरिएको थियो। म 17 वर्षको भर्खरको लुर्के ठिटो थिएँ। प्रसिद्ध र स्थापित साहित्यकारहरूको संख्या धादिङमा धेरै छ। मैले आदर गर्नुपर्ने आदरणीय साहित्यकारहरू हुनुहुन्छ। भाग्यले हो कि संयोगले हो अथवा यो कविताको कवित्वले हो म जान्दिनँ, मेरो यही कान्छा र कान्छी शीर्षकको कविता नै सर्वप्रथम हुन पुग्यो र सबै प्रतिस्पर्धीहरूले सहर्ष स्वीकार गर्नुभयो। आज पनि यो कविता मैले जहाँ जहाँ सुनाउँछु, फेरि सुनौ भन्ने गरिएको छ। कवितामा के छ म त्यति थाहा पाउन्न, वाचन चाहिँ म गर्दछु। कान्छा र कान्छी शार्दूल विक्रीडित छन्दको यो कविता।
3: धरतीलाई कन्या उठ्छन् दिन दिनै यी पौरखी पाखुरी, पानी बग्छ कुलै कुलो कलाकली, फुक्तै नयाँ बाँसुरी, देउरालीतिर घाँस काट्नु छ उतै, गाई चराउँ कि त मेला जानु छ आरु बोटतिर, कान्छा र कान्छीसित पिर्ति लाउन जान्नु पर्छ त्यसमै, बर्सिन्छ सञ्जीवनी, साँच्चै हो कि मनोरमासित बसे, पग्लिन्छ रे जो पनि, झल्को आउँछ गुर्सिनी प्रियतमा, रोदी बसाऊ कि त जात्रा जानु छ तारु खर्कतिरका, कान्छा र कान्छीसित चोया बुन्छु र खान्छु गुन्द्रुक ढिँडो, मिठो छ आफ्नै पिठो,

तिङा छाउरे लाया मिठो गाउँ असारे कि त सेलो गाउन जान्छु लेकातिरका कान्छा र कान्छीसित लाग्यो जाँगर पाउ पोस सिउने बाँके चलाइकन कोदालो हँसिया हलो सब रचु थापुँ कतै आएर न धरती पुत्र हुँ प्राण भर्न सकियोस् होइन्छ आनन्दित लाठे बन्नु छ फेरि खेल्नु छ हिलो कान्छा र कान्छीसित हाम्रा गौतम बुद्धले कति पढे हाम्रा गौतम बुद्धले कति पढे धाए कुनै क्याम्पस सोधेनौ कति पास हुन् अरनी

0: 99.4 रेडियो थाहा संचार स्टूडियो टाइम
1: इट्स 6 AM
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संचार सुन्न थाल्छ, थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज, समयको।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चुब लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 8 गते सोमबार, नेपाल सम्मत 1146, जुन 22 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: जनादेशको सम्मान गर्दै सुशासनको अभियान चलाउने रासोपा नेताहरूको प्रतिबद्धता, आज नेतृत्व चयन प्रक्रिया अगाडि बढ्दै धेरै पदमा प्रतिस्पर्धाको सम्भावना।
0: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए सम्पत्ति विवरण, 3,000 उजुरी, राहदानी छपाई प्रकरणमा परराष्ट्रका 20 धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै।
1: पश्चिम नेपालका गाउँघरमा श्रम शक्ति तथ्याङ्कमा मात्र सीमित नयाँ निजामती विधेयकको मस्यौदा तयार हुँदै गर्दा पेन्सन कटौतीको आशंका।
0: अमेरिका र इरान बीच को स्विजरल्यान्डमा शान्ति वार्ता, एक अर्काप्रति आरोप प्रत्यारोप।
1: र विश्वकप फुटबलमा साउदी अरबमाथि स्पेनको 4-0 जित, रुगे र केप हर्ड 2-2 गोलको बराबरीमा।

0: ढुकढुक होइन, ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रबाट जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन्। उनीहरूले दुई तिहाई जनमतलाई परिवर्तनको जनादेशका रूपमा व्याख्या गर्दै रासोपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्थागत राजनैतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेका छन्। साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टी गुटबन्दीको दलदलमा फस्न नदिने समेत बताएका छन्। सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई रासोपाले जोगाउने बताउनुभयो। सभापति लामिछानेले बाहिर बसेर खबरदारी गर्दा नसुनिएपछि बाध्यताले राजनीतिमा आएको र पुराना दलले अति गरेपछि जनताले रासोपालाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको दावी गर्नुभयो। साथै उहाँले रासोपाको नेतृत्वमा देश सुरक्षित रहने दावी गर्नुभयो। लामिछानेले राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर नहुने भन्दै दुई शक्तिशाली दल कंग्रेस र एमालेभित्र देखिएका अप्ठ्यारा आन्तरिक विवाद सुल्झाउन पनि सुझाव दिनुभयो। सभापति लामिछानेले पार्टीभित्र गुटगत राजनीति नगर्न अपील गर्नुभयो। उहाँले रासोपाको विचार स्पष्ट हुँदा पनि त्यसअनुसार प्रचार नगरिएको गुनासो गर्नुभएको छ। रासोपा वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाहले सरकार लामो दूरीमा हिँडेको र गन्तव्यमा पुगेपछि मात्र रोकिने बताउनुभयो। सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हो। गाडी सिधा गइराख्दा कहिल्यै लेफ्टबाट गाडी आउँछ, कहिल्यै राइटबाट मान्छेहरू आउँछन्। एमाले नेता प्रदीप गेवालीले एक्सिलेटर मात्र होइन ब्रेक पनि लगाउनुपर्छ भनेकोमा जवाफ दिँदै शाहले भन्नुभयो, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ। उहाँले जनादेशलाई हावासँग तुलना गरेकामा पनि जवाफ फर्काउनुभयो। प्रधानमन्त्री शाहले दुई तिहाई सम्हालेर अगाडि बढ्ने समेत बताउनु भएको छ। प्रधानमन्त्री शाहले अधिवेशनबाट पार्टीलाई सुदृढ र बलियो बनाएर एक ठाउँमा ल्याउनु पर्ने बताउनुभयो। रासोपा विकासवादी पार्टी भएको बताउनु भएको छ। शाहले सामाजिक सञ्जाल र सार्वजनिक बहसमा देखाइए जस्तो अवस्था नरहेको दावी गर्दै सरकारका सबै गतिविधि नियन्त्रण र योजना अनुसार अघि बढिरहेको बताउनुभयो। यता सत्तारूढ दलदेखि प्रतिपक्षसम्मका शीर्ष नेताले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुभकामनासँगै राजनैतिक सन्देश दिने मञ्चका रूपमा उपयोग गरेका छन्। नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको स्वीकार गर्दै अब नाराभन्दा पनि नीति, विचार र कार्य सम्पादन मार्फत आफूलाई प्रमाणित गर्नुपर्ने आवश्यकता रहेको सबैजसो नेताहरूले औँल्याएका छन्। शुभकामना मन्तव्यमा प्रमुख प्रतिपक्षी दल कंग्रेस सभापति गगन कुमार थापाले महाधिवेशनले वैचारिक स्पष्टता गर्ने र विश्वाससहित रासोपाले लोकतन्त्र र विधिको शासनका मूल्य मान्यतालाई मन, वचन र कर्मले लिएर हिँड्ने अपेक्षा गर्नुभयो। थापाले कंग्रेस रासोपाको दुश्मन नभई प्रतिस्पर्धी भएको प्रश्न पार्नुभयो। एमालेका प्रदीप गेवालीले रासोपाको वैचारिक लाइन स्पष्ट पार्ने दायित्व महाधिवेशनको भएको बताउनुभयो। नेकपाका वर्षमान पुनले पार्टी संयोजक प्रचण्ड अस्वस्थ भएका कारण आउन नसकेको बताउँदै उहाँको सन्देश पढेर सुनाउनु भएको थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले सुशासन र समृद्ध देश बनाउने जिम्मा रासोपाले पाएको बताउनुभयो। नयाँ पत्रिकामा समाचार छ।
4: रासोपा महासभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 99 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वीरेन्द्र शाहले गर्नुभएको छ। आइतबार महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलकै हविगत हुने चेतावनी दिनुभएको छ। यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेतालाई सचेत गराउनु भएको छ। रासोपामा 3 उपसभापति, 1 खुल्ला, 1 महिला, 1 मनोनित हुनेछन्। खुल्ला उपसभापतिमा स्वर्णिम वागले प्रबल दावेदार रहेको रासोपाका नेताहरू बताउँछन्। अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहेका उहाँ विरुद्ध कसैले उम्मेदवारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ। पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृह कार्य थाल्नु भएको छ। महिला उपसभापतिमा चुनाव भए कानून मन्त्री सविता गौतम, कोषाध्यक्ष लिमा अधिकारी सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सम्भावित उम्मेद्वार रहेको नेताहरू बताउँछन्। उपसभापति र महामन्त्री मध्ये एक पदमा डाक्टर तोसिमा कार्की सम्भावित उम्मेद्वार रहेको बताइएको छ। मनोनित उपसभापतिमा भने भौतिक पूर्वाधार मन्त्रालय सम्हालिरहेका नेता सुनिल लम्साललाई जिम्मेवारी दिने तयारी छ। खुला महामन्त्रीमा सहमति जुट्न नसके तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। यो पदको लागि निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, शिशिर खनाल, मनिष झा, गणेश पराजुली, यज्ञमणि नेपाने उम्मेद्वार बन्ने सम्भावना रहेको एक नेताले बताएका छन्। नेतृत्व चयनमा सहमति नै हुने अवस्था रहेमा खनालपछि हट्न तयार देखिएको उनी निकट नेताहरूले बताएका छन्। नेपाने पनि सहमहामन्त्री पद पाएमा महामन्त्रीमा दावी नगर्ने उनी निकट स्रोतले जानकारी दिएको छ। खुल्ला सहमहामन्त्रीमा को को उम्मेद्वार बन्ने भन्ने यकिन भइसकेको छैन। हालसम्म हरि ढकाल, प्रकाश चन्द्र परियार लगायत दावेदार रहेको नेताहरूले बताएका छन्। सहमहामन्त्रीमा नेता असीम शाह पनि सम्भावित उम्मेद्वार छन्। उहाँ पूर्व सांसद तथा प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार पनि हुनुहुन्छ। महिला सहमहामन्त्रीमा निशा डाङ्गी लगायत सम्भावित उम्मेद्वार रहेका छन्। रासोपामा पदाधिकारीको संख्या 19 पुर्याइएको छ। यसअघि यो संख्या 12 मात्र रहेको थियो। रासोपाका प्राय पदमा प्रतिस्पर्धाकै सम्भावना। सभापतिमा रवि लामिछानी र वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित। आजको कान्तिपुरमा समाचार छ।
3: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वको छानबिन सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढी बहालवाला तथा अवकाशप्राप्त कर्मचारी एवं राजनैतिक पदाधिकारीले अपेक्षाअनुसार विवरण पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि सुरुमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनु भएको छ। आयोगले वैशाख 31 सूचना जारी गर्दै जेठ मसान्तसम्म विवरण बुझाइसक्न भनेको थियो। अपेक्षा गरिएको संख्याको आधाभन्दा कमले विवरण बुझाएपछि असार मसान्तसम्म विवरण बुझाउने गरी म्याद थपिएको छ। पूर्व न्यायाधीश फोरमले भने सम्पत्ति विवरण नबुझाउने सार्वजनिक घोषणा नै गरेको छ। फोरमले अन्य पूर्व न्यायाधीशलाई पनि सम्पत्ति विवरण नबुझाउन आग्रह गरेको छ। तर दुई प्रधान न्यायाधीश सहित केही पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाएको आयोगका प्रवक्ता गणेश केसीले बताउनुभयो। लोकसेवा आयोगका पूर्व अध्यक्षहरू उमेश कुमार मैनाली, पूर्व मन्त्रीहरू माधव प्रसाद पौडेल, सिपी मैनाली, रघुजी पन्त, भीम रावल तथा रामेश्वर खनालले सम्पत्ति विवरण बुझाएका छन्। निर्वाचन आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा अख्तियारका केही पूर्व पदाधिकारीले पनि सम्पत्ति विवरण बुझाएका छन्। सर्वोच्च अदालतका पूर्व न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बुधबार 40 पृष्ठ लामो लिखित धारणा सार्वजनिक गर्दै छानबिन आयोगको वैधतामाथि प्रश्न उठाउनुभयो। छानबिन आयोगमा विवरण नबुझाउने घोषणा गर्दै उहाँले आफ्नो सम्पत्ति विवरण सार्वजनिक सञ्चार माध्यम मार्फत सार्वजनिक गर्नुभयो। सम्पत्ति छानबिन आयोगको क्षेत्राधिकारमा वर्तमान सरकारका मन्त्री, सांसद तथा नेपाली सेना लगायत केही निकायलाई राखिएको छैन। वरिष्ठ अधिवक्ता नारायण घिमिरेले 2026 जाँचबुझ आयोग ऐन अनुसार आयोग गठन गरिएकाले धेरै व्यक्ति तथा निकाय छानबिनको दायरा बाहिर परेको बताउनुभयो। सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी। कान्तिपुरमा समाचार छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नु होला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाऊ। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिशो खुशी को कनेक्शन
2: यू हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। विद्युतीय राहदानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ। यसमा परराष्ट्रका 20 धेरै कर्मचारी तानिने भएका छन्। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ। आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सहसचिव सहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवाको मिलोमत देखिएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 4 थुनामा राखेर अनुसन्धान गरिरहेको छ। अरियाल सुरुदेखि नै पासपोर्ट छपाईको बलपत्र प्रक्रियामा संलग्न थिए। बलपत्रको मूल्याङ्कन समितिको संयोजकका रूपमा उनले श्रृङ्खलाबद्ध रूपमा बदमासी गरेको आयोगको निष्कर्ष छ। प्राविधिक मूल्याङ्कन उपसमितिमा सहमति नभएपछि उपसमितिको अधिकार समेत आफैले खिचेर जर्मन कम्पनीलाई ठेक्का दिने निर्णय गराएका थिए। मूल्याङ्कन समितिमा रहेका तत्कालीन 3 उपसचिव हाल परराष्ट्रका सहसचिव भइसकेका छन्। प्राविधिक उपसमितिका संयोजक रहेका निर्देशक सुनिल कुमार केसीलाई आयोगले थुनामै राखेको छ। उनको उपसमितिमा रहेर बोलपत्रमा हस्ताक्षर गर्ने कर्मचारी विरुद्ध पनि मुद्दा हाल्ने सम्भावना छ। यो समितिमा सदस्य रहेका यातायात मन्त्रालयका मुकेश रेग्मी, नेपाल राष्ट्र बैङ्कका सुभाष ढकाल, नेपाल टेलिकमका मनिष आचार्य, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका राम थापा लगायतले भने हस्ताक्षर गर्न अस्वीकार गरेकोले भ्रष्टाचारबाट जोगिने भएका छन्। बोलपत्रमा प्रश्नसँग उल्लेख भएका विषयमा नजरअन्दाज गरी 2 जर्मन कम्पनीलाई ठेक्का दिलाउन दबाब आएपछि उनीहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। आयोगले विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र जर्मन कम्पनी मेहल बाउर आईडी सर्भिक्सका नेपाल प्रतिनिधि मनिन्द्र कुमार मल्ललाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ। आयोगले पूर्व परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ, पूर्व परराष्ट्र सचिव तथा हाल बेल्जियमकी राजदूत सेवा लम्साल तथा हालका परराष्ट्र सचिव अमृत राईको पनि बयान कागज गरेको छ। खरिद प्रक्रियामा उनीहरूको प्रत्यक्ष संलग्नता छैन। राजधानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा परराष्ट्रका 20 धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिदै नयाँ पत्रिकामा समाचार छ।
3: निजामती कर्मचारीको सेवाका शर्त र सुविधामा प्रतिकूल असर नपर्ने गरी संघीय निजामती सेवा विधेयकलाई अगाडि बढाउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गृह कार्य तीव्र पारेको छ। अर्थ मन्त्रालयको सहमति पाई कानून मन्त्रालय पुगेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यति बेला सो मन्त्रालयमा छलफलको क्रममा छ। अर्थ मन्त्रालयको सहमतिपछि मात्र कानून मन्त्रालय पठाउने बेलामा राखिएको 55 उमेर वा 30 सेवा अवधिको प्रावधानलाई लिएर कर्मचारी वृत्त तरङ्गित भइरहेका बेला कानून मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसँग विधेयकको विस्तृत 3 दफावार तुलनात्मक तालिका र प्रस्तावित नियमावलीको मस्यौदा माग गरेको छ। निजामती ऐन 2049 दफा 58 कर्मचारीको स्वीकृति बिना खाइपाई आएको सुविधा र सेवाका शर्तहरूमा प्रतिकूल असर पर्ने गरी परिवर्तन गर्न रोक लगाएकाले कानून मन्त्रालय यस विषयलाई सम्बोधन गर्ने गरी अघि बढेको छ। मन्त्रालयका एक अधिकारी अनुसार ऐनसँगै जारी हुने नियमावलीको स्वरूप र दफावार व्यवस्था स्पष्ट नभई सहमति दिँदा भोलि कानूनी र व्यवहारिक जटिलता आउन सक्ने भएकाले 3 विवरण माग गरिएको हो। हामीले ऐनले दिएको व्यवस्थालाई नै कार्यान्वयन गर्न जोड दिएका छौँ, ती अधिकारीले भनेका छन्। सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूले कानून मन्त्रालयको माग बमोजिम 3 र नियमावलीको मस्यौदा तयार पारी पठाउने अवस्थामा राखेको जानकारी दिएका छन्। कर्मचारीको पेन्सन कटौतीको आशंका र कानूनी जटिलता शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
4: गाउँमा घर आँगनमा वृद्ध आमा बुबा र विद्यालय जाने उमेरका बालबालिका मात्र कमाउन सक्ने जति भारतको कुनै न कुनै सहरमा प्राय सबै ज्यालादारी काममा व्यस्त, कोही होटलमा भाँडा माझिरहेका, कोही निर्माण स्थलमा काम गरिरहेका, कोही सुरक्षागार्ड, यस्तै पश्चिम नेपालका गाउँघरको साझा दृश्य हो यो। सरकारी तथ्याङ्कमा उनीहरू को नाम नेपालमै हुन्छन्, अर्थात् जनगणनामा उनीहरू समेटिन्छन्, तर

0: भारत उनीहरूको श्रम समय ऊर्जा र जीवनको ठूलो हिस्सा भारतमा खर्च हुन्छ। यसले एउटा गम्भीर प्रश्न जन्माएको छ, नेपालको जनसङ्ख्या नेपालमै छ कि बाहिर? सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका धेरै बस्तीमा अहिले बसाइसराएको स्वरूप बदलिएको छ। पहिले पहाडबाट तराई झर्ने क्रम बढी थियो, अहिले गाउँबाट सीमा पार काम खोज्ने प्रवृत्ति बलियो बनेको छ। यो बसाइसराय औपचारिक वैदेशिक रोजगारी जस्तो व्यवस्थित छैन। अधिकांश मानिस खुल्ला सीमाबाट भारत पुग्छन्, केही महिना वा वर्ष काम गर्छन्, फेरि घर फर्कन्छन्। यो क्रम निरन्तर चलिरहेको छ। नेपालमा हाल 20.27% जनसङ्ख्या गरिबीको रेखामुनि छ। ग्रामीण क्षेत्रमा गरिबी 24.66% पुगेको छ भने सहरी क्षेत्रमा 18.34% छ। यो तथ्याङ्कले स्पष्ट सङ्केत गर्छ, ग्रामीण क्षेत्रले अवसरभन्दा अभाव धेरै भोगिरहेको छ। जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ, गाउँघरमा छैन शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
1: ट्राफिक जाम बढी हुने सातो बाटो र एकान्त कुनामा आगामी आर्थिक वर्षमा अन्डरपास निर्माण थारिने भएको छ। त्यसका लागि 12.46 करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। यी दुवै ठाउँमा अन्डरपास निर्माणमै जाने गरी अध्ययनको काम भइरहेको छ। सरकारले आर्थिक वर्ष 2079-80 को बजेट वक्तव्यबाटै उपत्यकाका ग्वारको सातो बाटो र एकान्त कुनामा ओभरपास फ्लाइओभर निर्माण गर्ने बताउँदै आएको थियो। अहिलेसम्म ग्वारको बाहेक अन्यत्र ओभरपास बनेको छैन। सातो बाटो र एकान्त कुनामा कलङ्कीको जस्तै अन्डरपास बनाउने भन्दै अध्ययनको काम सकिएको छ। अध्ययन अनुसार सातो बाटो बन्ने अन्डरपासको दूरी 540.78 मिटर हुनेछ। अहिले अध्ययनमा कलङ्कीको जस्तै अन्डरपास बनाउने र लागत 72 करोड रुपियाँ हुने अनुमान गरिएको छ। एकान्त कुनामा पनि अन्डरपास नै बनाउने गरी अध्ययन गरिएको छ, यसको दूरी 300 मिटर हुनेछ। सातो बाटो र एकान्त कुनामा अन्डरपास बनाउन 12 करोड। कान्तिपुरमा समाचार छ।
0: मङ्सिर 11 देखि 15 काठमाडौँमा केन्द्रीय महाधिवेशन घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले पार्टीका तल्ला तहका कमिटी र संगठनहरूको समायोजनसँगै डिजिटल सदस्यता नवीकरणलाई तीव्रता दिएको छ। साबिकको माओवादी एकीकृत समाजवादी सहित विभिन्न 27 पार्टी समूह मिलेर बनेको नेकपाले एकता प्रक्रियामा सहभागी दलका संगठन समायोजन अघि बढाउँदै प्रदेशगत रूपमा जिल्ला पालिका र उडाको अधिवेशन तयारी गरेको हो। साबिक माओवादी एकीकृत समाजवादी सहित 19 कार्तिकमा एकता घोषणा हुँदा 10 घटक आबद्ध थिए, त्यसपछि विभिन्न समूह थपिँदै 27 पुगेको छ। कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने र सडकदेखि सदनसम्म प्रभावशाली उपस्थित जनाउने प्रतिबद्धतासहित पार्टी एकता भएको थियो। नेकपाले आगामी मङ्सिर 2 साता एकता महाधिवेशन गर्ने निर्णय गरेको छ। नेकपा पनि महाधिवेशनमा केन्द्रित संगठन समायोजन र डिजिटल सदस्यता नवीकरण तीव्र। नयाँ पत्रिकामा समाचार छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
2: आरटिजिएस व्यवस्थाबारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटिजिएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटिजिएस प्रणालीबाट ₹2,00,000 वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटिजिएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश ब्याङ्क तथा वित्तीय संस्थाले आरटिजिएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका ब्याङ्क तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटिजिएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ECC वा IPS मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटिजिएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटिजिएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौँ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
1: नेपाल परिवेशमा अब बाँकी समाचार। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश स्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता कार्यकर्ताले पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाएका छन्। एमालेका उपाध्यक्ष त्रय रामबहादुर थापा, विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ र महासचिव शंकर पोखरेल सहभागी सुझाव संकलनका लागि शनिबार आयोजित कार्यक्रममा निर्धक्कसँग जिल्ला प्रदेश पदाधिकारी र केन्द्रीय सदस्यले धारणा राखेका थिए। पहिलो पटक आफ्नो धारणा निर्धक्कसँग राख्न पाएको एक नेताले बताएका छन्। उनीहरूले अध्यक्ष मात्र नभई पदाधिकारीका कारण पार्टी यो अवस्थामा पुगेको र यसको जिम्मा उनीहरूले लिनुपर्ने आवाज पनि बलियो रूपमा कार्यक्रममा उठेको सहभागीहरूले बताएका छन्। नागरिकमा समाचार छ।
0: डजर लगाएर खाली गरिएको सुकुम्बाचे बस्तीमा पार्क हरियाली क्षेत्र करिडोर विस्तार र नदीको भाप बढाउन सरकारले आगामी आर्थिक वर्ष 82-83 3 अर्ब रुपियाँ छुटाएको छ। पूर्वाधार विकास मन्त्रालय साबीको शहरी विकास मन्त्रालयका सहसचिव तथा उक्त मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चाकाजी महर्जनका अनुसार सरकारले छुटाएको 3 अर्ब रुपियाँमा उपत्यका खोला नदी नियन्त्रण ढल निकास प्रणाली हटाइएको सुकुम्बासी बस्तीमा हरियाली पार्क तथा करिडोर विस्तारमा लगाइने बताउनुभयो। नागरिक दैनिकमा समाचार छ।
1: धनुषाको शहीद नगर नगरपालिका 3 यदुकुवाका पूर्व वडाध्यक्ष नगेन्द्र प्रसाद मण्डल एक सातादेखि बेपत्ता हुनुहुन्छ। गत आइतबार दिउँसो औषधि लिन घरबाट जनकपुरका लागि निस्कनुभएका मण्डल त्यसैता सम्पर्कविहीन रहेको परिवारका सदस्यले बताएका छन्। पूर्व वडाध्यक्ष मण्डलकी भाउजू पार्वती मण्डलले देवर सम्पर्कविहीन बनेपछि घर परिवारका सदस्य चिन्तामा रहेको बताउनु भयो। यता महुत्तरीको सदरमुकाम जलेश्वरबाट 1 महिना अघि बेपत्ता भएका 12 वर्षीय बालक गौतम यादवको अवस्था पनि अझै अज्ञात छ। लामो समय बितिसक्दा पनि बालकको कुनै खबर नआएपछि परिवार, आफन्त र स्थानीयवासी चिन्तित बनेका छन्।
0: बर्दियाको राजापुर नगरपालिकाले चिसो पेय पदार्थमा प्रतिबन्ध लगाउने प्रस्ताव अगाडि सारेको छ। 10 औं नगर सभामा प्रस्तुत आर्थिक वर्ष 83-84 वार्षिक नीति तथा कार्यक्रममा नगरपालिका अन्तर्गतका सरकारी कार्यालयमा कोक, फेन्टा जस्ता चिसो पेय पदार्थ प्रतिबन्ध लगाउने प्रस्ताव अगाडि सारेको हो। प्रस्तावित नीति तथा कार्यक्रममा चिसो पेय पदार्थलाई प्रतिबन्ध लगाएर स्थानीय कृषि र पशुजन्य उत्पादन प्रयोगमा ल्याउने उल्लेख गरिएको छ। नगरपालिकाले यसअघि पनि चिसो पेय पदार्थ भन्दा मोही, दही, लस्सीको प्रयोगलाई प्राथमिकता दिँदै आएको थियो। चिसो पेय पदार्थमा प्रतिबन्ध गोर्खापत्रमा समाचार छ।
1: र रौतहटको फतुवा, विजयपुर, गुजरा नगरपालिका अन्तर्गत पर्ने लाल बकैयामा नदीजन्य पदार्थको दोहन रोकिएको छैन। नेपाल प्रहरी र सशस्त्र प्रहरीको कमाण्ड नदी नजिकै भए पनि निर्बाध रूपमा नदीजन्य पदार्थको दोहन भइरहेको छ। कानूनी रूपमा टेन्डर प्रक्रिया नै पूरा नभएको अवस्थामा पनि सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारेर नदीका विभिन्न घाटबाट दैनिक 100 ट्र्याक्टर नदीजन्य पदार्थ, ढुङ्गा, गिट्टी र बालुवाको ढुवानी भइरहेको छ। प्रत्यक्षदर्शीका अनुसार यो काम सामान्य चोरी झैँ लुकेर नभई प्रहरी, केही जनप्रतिनिधि र तस्कर बीचको कथित सेटिङमै खुलेआम भइरहेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच शान्ति सम्झौतालाई अगाडि बढाउन स्विजरल्यान्डमा वार्ता भएको छ। स्विजरल्यान्डको बर्गे नस्टकमा महत्त्वपूर्ण वार्ताको लागि इरान, पाकिस्तान र कतारका प्रतिनिधिमण्डलहरू पुगेका थिए। इरान र अमेरिका बीचको वार्तामा पाकिस्तानले केही महिनादेखि मुख्य मध्यस्थकर्ताको रूपमा भूमिका निर्वाह गरिरहेको थियो। अमेरिका र इरान बीच यसअघि नै शान्ति सम्झौता भइसकेकोले त्यही सम्झौता लागूका विषयमा स्विजरल्यान्डमा दुई पक्षबीच संवाद सुरु भएको हो। अमेरिका र इरान वार्ता गत हप्ता 60 दिनमा सम्झौतामा पुग्ने भनेपछि अगाडि बढेको हो। राति अबेर अमेरिकी कूटनीतिज्ञले छलफल हर्मुज जल डमरू पुनः खोल्ने, दक्षिण लेबनानमा युद्धविराम लागू गर्ने र आणविक सम्झौताका तत्त्वहरूमा इरानबाट केही भ्रामक सन्देशहरूका बारेमा प्रश्न पार्ने काममा केन्द्रित भएको बताएका छन्। यसअघि ट्रम्पले लेबनानमा इजरायलसँग निरन्तर रूपमा झडपको बीचमा हिजबुल्लाहलाई नरोकिएमा इरानमाथि आक्रमण गर्ने धम्की दिएका थिए। इरानले चेतावनीलाई खारेज गर्दै लड्न तयार रहेको बताएको थियो। अमेरिकी कूटनीतिज्ञले स्विस सहर लुसर्नमा भेटिरहेका दुवै प्रतिनिधिमण्डलले वार्ताको कामलाई प्राविधिक रूपमा अगाडि बढाउनको लागि निरन्तर छलफल गरिरहेको उल्लेख गरेका छन्।
5: विश्वकप फुटबल विशेष।
1: विश्वकप अन्तर्गत समूह एचको रोमाञ्चक र नाटकीय खेलमा डेब्युटान्ट टोली केप भर्डेले पूर्व विजेता उरुग्वेलाई 2-2 गोलको बराबरीमा रोक्दै अर्को ठूलो सरप्राइज दिएको छ। मियामी स्टेडियममा भएको यस प्रतिस्पर्धात्मक खेलमा केप भर्डेले दुई पटकको विश्वकप विजेता उरुग्वे विरुद्ध बलियो चुनौती पेश गर्दै एक अङ्क खोज्न सफल भयो। फ्लोरिडा पहिलो हाफमै सुरुवातमा उरुग्वेलाई स्तब्ध पार्दै 21 मिनटमा केविन पिनाको गोल मार्फत केप भर्डेले सुरुवाती गरेको थियो। 1-0 पछि परेको मार्सेलो बियल्साको उरुग्वेले पहिलो हाफको अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्यो। 44 मिनटमा माक्सी अराउजोले गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याएका थिए। त्यस लगत्तै 6 मिनटमा अगस्टिन कानोबियाले गोल गरेपछि उरुग्वेले पहिलो हाफमा 2-1 अग्रता बनाउन सफल भएको थियो। दुई खेलको समाप्तिपछि दुवै टोलीको खातामा समान 2-2 अङ्क भएको छ, जसले गर्दा नकआउट चरणको दौड निकै रोमाञ्चक बनेको छ। यता समूह जीको खेलमा बेल्जियम र इरान बीचको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएको छ। लस एन्जलसमा भएको यस खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसर पाए पनि गोलकिपरहरूको उत्कृष्ट प्रदर्शनका कारण अङ्क बाँड्न बाध्य भए। यो बराबरीसँगै दुवै टोलीले खेलबाट समान 2-2 अङ्क जोडेका छन्। यस्तै अर्को खेलमा युवा खेलाडी लामी न्यामालको संयुक्त सशक्त पुनरागमन र मिकेल ओया सोलबारको उत्कृष्ट 2 गोलको मद्दतले फिफा विश्वकपमा स्पेनले साउदी अरेबियामाथि 4-0 जित हासिल गरेको छ। पहिलो खेलमा नयाँ टोली केप भर्डेसँगको बराबरीमा रोकिएको स्पेनले यो खेलमा भने सुरुदेखि नै पूर्ण दबाव बनाएको थियो। मुख्य प्रशिक्षक लुइस डेला फुएन्तेको टोलीले खेलको पहिलो हाइड्रेसन ब्रेक अगावै 3-0 अग्रता लिइसकेको थियो। अब स्पेनलाई अन्तिम 32 स्थान सुरक्षित गर्न उरुग्वे विरुद्धको अन्तिम खेल मात्र 1 अङ्क बराबरीको आवश्यकता छ।
0: अर्जेन्टिनाका कप्तान लियोनल मेसी अस्ट्रिया विरुद्ध हुने महत्त्वपूर्ण खेलमा फिफा विश्वकप इतिहासको सर्वाधिक गोलकर्ता बन्ने अवसर नजिक छन्। समूह जेको यो खेललाई अर्जेन्टिनालाई दोस्रो चरणको बलियो सम्भावनासम्म मात्र पुर्याउने छैन। कप्तान मेसीलाई विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा राख्ने माध्यम बन्नेछ। यो खेल डालस स्टेडियममा हुनेछ। पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियामाथि 3-0 सहज जित निकाल्दा मेसीले ह्याट्रिक पूरा गरेका थिए, जुन उनको करियरको 61 ह्याट्रिक पनि हो। यस क्रममा मेसीले विश्वकपमा 16 गोल गरिसकेका छन्।
1: इजिप्टका फरवार्ड हम्जा अब्देल करिम 18 वर्षका भए र यस फिफा विश्वकपमा सहभागी सबैभन्दा कम उमेरका खेलाडीमध्ये पनि एक हुन्। सानो उमेरका भए पनि उनी फुटबलको मञ्चमा ठूलो मञ्चमा अनुभवी व्यावसायिक खेलाडी जस्तै आत्मविश्वासका साथ प्रस्तुत भइरहेका छन्। 6 फिट अग्ला अब्देल करिम विश्वकप का टोलीहरूमा रहेका 22 किशोर खेलाडीमध्ये एक हुन्। उनी विश्वकपमा आफ्नो देशका लागि खेल्ने सबैभन्दा कान्छा इजिप्टका खेलाडी पनि हुन्। इजिप्टका स्टार मोहम्मद सलाहको उत्तराधिकारीका रूपमा अब्देल करिमलाई हेरिने गरिएको छ। इजिप्टका सबैभन्दा चर्चित खेलाडी सलाह 34 वर्ष पुगे। अब्देल करिमले विश्वकपमा आफ्नो पहिलो खेलमा बेल्जियम विरुद्ध नै खेल्ने अवसर पाए। 73 मिनटमा सलाहको स्थानमा उनी मैदान प्रवेश गरेका हुन्। अब्देल करिम सलाहका उत्तराधिकारीको रूपमा हेरिएको विषय अहिले चर्चामा छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: जनादेशको सम्मान गर्दै सुशासनको अभियान चलाउने रासोपा नेताहरूको प्रतिबद्धता। आज नेतृत्व चयन प्रक्रिया अगाडि बढ्दै धेरै पदमा प्रतिस्पर्धाको सम्भावना।
1: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी। राहदानी छपाई प्रकरणमा परराष्ट्रका 20 धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै।
0: पश्चिम नेपालका गाउँ घरमा श्रम शक्ति तथ्याङ्कमा मात्र सीमित नयाँ निजामती विधेयकको मस्यौदा तयार हुँदै गर्दा पेन्सन कटौतीको आशंका।
1: अमेरिका र इरान बीच स्विजरल्यान्डमा शान्ति वार्ता, एकअर्का प्रति आरोप प्रत्यारोप।
0: र विश्वकप फुटबलमा साउदी अरबमाथि स्पेनको 4-0 जित, उरुग्वे र के भर्ड 2-2 गोलको बराबरीमा रोकिए।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: Come coming up next.
6: The News Plus.
5: विचार तितो पनि मिठो पनि विषय राजनीतिक पनि गैर राजनीतिक पनि अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकै साथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास. Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features:
7: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview.
5: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
8: AIO.
9: Yes, AIO. All in one mart. The best place for shopping.
8: Kya chara ho, khas tya?
9: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
8: वाउ, कहाँ छ र यो?
9: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
6: All in one mart, helping make your life easier.
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ.
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न.
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो.
10: कहाँ जाने दिदी? उपप्रमुखलाई. नमस्कार उपप्रमुखज्यू.
12: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ. कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त.
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो. खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई.
12: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौँ, हतार नगरौँ न साथीहरू, बन्छ.
11: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू.
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है.
11: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ.
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो. अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ.
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो. तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ. शङ्का लागे उजुरी गरौँ. भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ. सचेत नागरिकको भूमिका निर्वाह गरौ.
14: नेपाल सरकार विज्ञापन बोर्ड.
15: हेलो
16: हेलो बहिनी, सन्चै छौ?
15: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
16: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु.
15: आहा, अनि हुलाकमा पो जान?
16: हो नि, हुलाकमा जाऊ न.
15: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
16: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
15: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
16: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
15: ए, सहरमा मात्र होला नि?
16: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
15: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
17: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features:
7: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation, and personal interview.
17: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
18: Gandaki College announced registration open for Plus 2 Computer Science, along with Hotel Management, Business Studies, Management, Humanities, Education and Law. Our feature: outstanding board result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maithi 16, Kathmandu. Phone 01496623598510183. 98510 18373.
5: Pani jivan ko aadhar ho, tar swachh pani swasth jivan ko aadhar. हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7180-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
2: आरटिजिएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटिजिएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटिजिएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटिजिएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनु पर्छ। त्यसरी भएको भुक्तानी आदेश बैङ्क तथा वित्तीय संस्थाले आरटिजिएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैङ्क तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटिजिएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ECC वा IPS मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटिजिएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटिजिएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-6005। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।

0: DTH 세바 디스홈
1: 디쇼 코시고 커넥션.
2: RTGS व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेंट RTGS एक रकम स्थानांतरण प्रणाली हो। इस प्रणाली मार्फत एक बैंकबाट अर्को बैंकमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। RTGS प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। RTGS मार्फत कारोबार गर्न आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले RTGS प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट RTGS कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ECC वा IPS मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर RTGS मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि RTGS रोजौ। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
4: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
3: द न्यूज प्लस।

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम ऐतिहासिक महाधिवेशन हिजो चितवनमा शुरू भएको छ। हिजो उद्घाटन समारोह सम्पन्न भएको छ र आज नेतृत्व चयनको प्रक्रिया शुरू हुँदैछ। रासोपाले यस महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ अथवा नेतृत्व चयन गर्नेछ र वैचारिक रूपमा र नीतिगत रूपमा पनि आफ्नो 5 वर्षीय कार्य योजना तय गर्नेछ। दीर्घकालीन योजनाहरू, रणनीतिक योजनाहरू, मार्गदर्शक निर्देशक, सिद्धान्त, सैद्धान्तिक कुराहरू, विचारका कुराहरू, यी धेरै कुराहरू क्लियर हुने अनुमान गरिएको छ, अपेक्षा गरिएको छ। र अब कसरी बढ्दैछ आजदेखि आजबाट नेतृत्व चयनको प्रक्रिया र के हुँदैछ भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौँ। कुराकानीका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता तथा प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। माननीयजी नमस्कार।
1: हजुर नमस्ते,
0: तपाईँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: अब रासोपाले नेतृत्व चयन प्रक्रिया आजदेखि सुरु गर्ने भनिएको छ। सुरुमा यो नेतृत्व चयनको प्रक्रिया कसरी अगाडि बढ्दैछ, के छ तयारी भन्नेबाटै सुरु गरौँ न।
1: विशेष गरी यहाँलाई धेरै धेरै धन्यवाद। हामी अब महाधिवेशनको के अरे प्रारम्भ गरिसकेका छौँ। हिजो हाम्रो खुल्ला सत्र के अरे सुरु सम्पन्न भयो र आजदेखि हामी अब वैधानिक तरिकाले अब हामीले गतिविधि गरेका कुराहरू बन्द सत्रका कार्यक्रम आज हाम्रो सुरु भएको छ र हाम्रो आजको कार्यक्रम भनेको अनुशासन आयोगको प्रतिवेदन माथि प्रस्तुति र छलफल हुनेछ। त्यसै गरी अब हाम्रो 48 महिनाको अवधिमा भएका यी आर्थिक गतिविधिका कुराहरू, आर्थिक प्रतिवेदन प्रस्तुति र छलफलहरू हुनेछ। त्यसै गरी अब हामीले अहिलेसम्म वाडा, पालिका, जिल्ला र प्रदेशको चाहिँ आज अब केन्द्रीय महाधिवेशन भइरहँदाखेरि हाम्रो ऐतिहासिक मात्रै गर्दाखेरि हाम्रो साङ्गठनिक संरचनाको बारेमा, साङ्गठनिक प्रतिवेदन प्रस्तुति र त्यस बारेमा छलफल हुन्छ र महत्त्वपूर्ण कुरा विशेष गरी अब यो विधानको विधान हामीले 4th विधान संशोधन गरेका छौँ। हामीले 2 दिन अगाडि मात्रै केन्द्रीय समितिको अन्तिम बैठक बसेर विधान 4th विधान संशोधन विधान चाहिँ हामीले के अरे पेश गरेका छौँ र त्यो विधानमाथि अब समग्र देशैभरिबाट आउनुभएका हाम्रा प्रतिनिधिहरू, महाधिवेशन प्रतिनिधिहरू बिच चाहिँ अब विधानमाथिको छलफल गर्ने र त्यसलाई पास गर्ने अब कार्यक्रमहरू हुनेछ आजको दिनमा। त्यसै गरी हामीले अब सभापतिज्यूको अब राजनीतिक प्रतिवेदन त्यसको पनि अब सभापतिज्यूबाट आएको सबै सभापति रवि लामिछानेज्यूले प्रस्तुतिकरण गर्नुहुनेछ। उहाँको अब यो राजनीतिक प्रतिवेदन 4th राजनीतिक प्रतिवेदन हो र यो आजको दिनबाट यो आज जुन बन्द सत्रमा प्रस्तुत हुन लागेको छ यो चाहिँ अब ऐतिहासिक धेरै कुराहरू तपाईँले अब अघि भने चाहिँ अब यहाँ विचारका कुरा, सिद्धान्तका कुरा, यी सबै कुराहरू लिएर सभापतिज्यूले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ र त्यस पश्चात हामी अब निर्वाचन आयोगलाई अब आगामी अब हाम्रा केन्द्रीय सदस्य पदाधिकारी छनौटको लागि त्यसपछि तपाईँको हामीले निर्वाचन आयोगलाई त्यो निर्वाचनको प्रक्रियामा चाहिँ अब जिम्मेवारी दिने कार्यक्रमहरू आजको रहेको छ।
0: हजुर, जस्तो यो वैचारिक विषयमा चाहिँ हिजो पार्टी सभापतिले र वरिष्ठ नेताले आफूहरू वैचारिक रूपमा चाहिँ अस्पष्ट नरहेको अथवा स्पष्ट रहेको बताउनु भएको थियो, तर बाहिर चाहिँ त्यही कार्यक्रममा उपस्थित भएका अन्य दलका अतिथिहरू होस् अथवा त्यसभन्दा बाहिरको लेयरबाट रासोपा वैचारिक रूपमा स्पष्ट छैन अथवा अझै प्रष्टता चाहिन्छ भन्ने खालको सुझाव दिएको अथवा त्यो माग गरेको अथवा त्यो बाटोमा लाग्नुपर्छ भन्ने कतै न कतै शुभेच्छा व्यक्त गरेको त्यस्तो देखिन्छ। यो स्पष्टता थप कायम गर्नुपर्ने आवश्यकता रासोपाले पनि महसुस गरेकै हो।
1: विशेष गरी अब हामीले जलेश्वरको बैठक पश्चात आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीको विचार, सिद्धान्तका कुराहरू धेरै प्रष्ट पारिसकेका छौँ र हाम्रा स्पष्ट विचारहरू छन्। हिजो पनि हाम्रासँग के अरे प्रधानमन्त्री बालेन्द्र शाहजीले नै पनि भन्नुभयो अब हामी विकासवादी पार्टी हौ होइन, तर त्यतिले त्यो सैद्धान्तिक कुरा होला, तर आफ्नो विचारधारा पार्टीका धेरै दस्तावेजहरू हामीले सार्वजनिक रूपमै अब तपाईँको भनिसकेका छौँ, राष्ट्रिय स्वतन्त्र पार्टी बोलवादी लोकतान्त्रिक पार्टी हो भनेर स्पष्ट रूपमा भनिरहँदाखेरि अब प्रतिपक्षमा रहेका साथीहरू अन्य दलका साथीहरूले अब शुभेच्छा राख्नुपर्ने अब कुरा हो, उहाँहरूलाई पनि धन्यवाद दिनुपर्छ र हामीले पुराना राजनीतिक दलहरूबाट पनि मार्ग निर्दिष्ट भएर होइन उहाँहरूको सल्लाह सुझावलाई समेट्दै पनि अगाडि पर्नुपर्नेछ, किनभने अब सबै कुरा एकैपटक के अरे प्राप्त हुँदैन, हामी पनि अब नयाँ पार्टी छौँ, 40 महिनाको दौरान हामी अगाडि बढ्दै गर्छौँ, तथापि हामीले हाम्रा विचारलाई हामीले हाम्रो सिद्धान्तहरूलाई दस्तावेज गरेर किनभने हाम्रा विधानहरू सार्वजनिक भएको छ, हाम्रा के अरे तपाईँको प्रस्तावना तपाईँको हामीले चौरेश्वरको बैठकबाट तयार गरेर हामीले सार्वजनिक रूपमै अब त्यो दिएका छौँ र यसलाई चाहिँ अब अझ के अरे तपाईँको क्लियर गर्नको निम्ति हाम्रा पार्टीका उपसभापति डाक्टर सोनी बाग्लेज्यूले त्यो प्रस्तावनामा भएका बुदा बुदालाई पनि के अरे व्याख्या गरेर चाहिँ तपाईँको सार्वजनिक रूपमै हाम्रो विचारहरूलाई चाहिँ अब सार्वजनिक गरिएको कुरा पनि म जानकारी गराउन चाहन्छु।
0: र यसै सन्दर्भमा पनि राजसभाकै कतिपय नेता अथवा शुभेच्छकहरूले यो विचार भनेको चाहिँ गफ दिनका लागि, कुरा मात्रै गर्नका लागि, अरूलाई भुलभलैयामा राख्नका लागि मात्रै तय गर्ने कुरा हो, अहिलेको सन्दर्भमा हामी त काम गर्ने मान्छे हो, विकास गर्ने मान्छे हो, अझ बढी टेक्नोक्रेट हुने कोसिस गर्नुपर्ने अवस्था हो भनेर पनि तर्क गरेको सुनिन्छ कि त्यो चिज पनि ठिक हो?
1: तर्क वितर्क अब विचार सबैको एक हुँदैन, कुनै विचारमा तपाईँको विमेल पनि हुन सक्छन् किनभने पार्टीभित्रै पनि अब विभिन्न के अरे धारबाट आएका हामीहरू अब साथीहरू छौँ, किनभने अब अहिलेको परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली जनताको मन रम्तेर अब दुई तिहाईको नजिक छन्, अब हामी 182 सांसदहरू छौँ, त्यही पनि अब हामी यसरी चुनावबाट आइरहँदाखेरि हामीसँगै तपाईँका थुप्रै अब समूह विभिन्न राजनीतिक दल अभियन्ता लगायतका साथीहरू आएर हामी अहिले के अरे दुई तिहाईका नजिक पुगेका छौँ र यसरी आइरहँदाखेरि हामी बिचमा पनि तपाईँको जसरी हिजोको दिनसम्ममा विभिन्न कलर विभिन्न रङहरू देखे तापनि अब आजबाट किनभने यो त हामी महाधिवेशन मको के अरे यसमा प्रारम्भमा छौँ र आजदेखि चाहिँ हाम्रो अब कलर एउटै हुन्छन् किनभने हामी निलो क्रान्ति को सुरुवात गरेका छौँ होइन, र त्यो हुँदाखेरिसम्म जे जे जता जता जसरी देखे तापनि आजबाट त्यो भर त्यो के अरे विचारका कुराहरू चाहिँ मेल भएर जानेछ भन्ने कुरा यो महाधिवेशनले पनि एक ठाउँमा ल्याएर चाहिँ तपाईँको हामी सबैलाई एकाग्र बनाउनेछ भन्ने कुरा हामीले लिएका छौँ, किन त्यही भएर नै अब विधानमाथिको आज छलफल हुन्छ र यो महाधिवेशन भनेको तपाईँको यो हामीले अब एउटा पद मात्रै छान्ने नेतृत्व मात्रै छान्ने कार्यक्रम होइन, हामीले यहाँ धेरै कुराहरू अब हाम्रा साङ्गठनिक कुराहरू हाम्रा सिद्धान्तको कुराहरू अब आजदेखिको छलफलमा यी सबै कुराहरूलाई चाहिँ छलफल गरेर नै निचोडमा ल्याएर पास गरेर अगाडि जानुपर्ने भएकोले गर्दाखेरि अब केही कतै कसै साथीहरूबाट त्यस्ता कुराहरू आएको छ भने पनि कि आजबाट हामी एकै ठाउँमा किनभने अब यो छलफल आवश्यक थियो, छलफल हुनुपर्ने थियो, यी छलफलका विषयहरू अहिले हाम्रा कार्यक्रममा हाम्रा के अरे आजको निर्धारित कार्यक्रममा छलफल गरेर अगाडि बढ्ने भएकोले गर्दाखेरि यी सबै कुराहरू सम्टेर पनि राजनीतिक सभापतिजीको राजनीतिक प्रतिवेदनमा पनि किनभने अब प्रतिनिधिहरूबाट आएका सुझाव सल्लाहलाई पनि त्यसमा समेटेर चाहिँ तपाईँको प्रस्तुतकरण गरेर चाहिँ आजको कार्यक्रमहरू हुनेछ।
0: हजुर, र अब नेतृत्वको कुरामा त सभापति पदमा रवि लामी छाने निर्विरोध हुने कुरा यसभन्दा अगाडि चर्चामा आइसकेको छ, यहाँ पनि काठमाडौँमै छलफल गरेर तपाईँहरू जानुभएको छ र त्यहाँ पनि अब थप चुनावी प्रक्रियामा जाने अथवा छलफल गर्नुपर्ने आवश्यकता छैन भन्ने सुनिएको छ। वरिष्ठ नेतामा बालेन्द्र शाहको नाम त्यसै गरी के हो यो सत्य हो? अब नेतृत्वकै लागि खास गरी मूल नेतृत्व अध्यक्ष पदमा र वरिष्ठ नेता पदमा चाहिँ अब मतदान गर्नुपर्ने आवश्यकता अथवा अरू केही थप छलफल गर्नुपर्ने आवश्यकता छैन नि होइन?
1: अब यस्तो छ, तपाईँको चुनावी प्रक्रिया एउटा के अरे आतो त हुने नै छ, तथापि अब अहिलेको विकल्प तपाईँको रवि लामिछानेको विकल्प अरू हुन सक्दैन भन्ने कुरा हाम्रो ठम्याइ हो र मलाई लाग्छ अब चुनावी तालिका प्रकाशन भइसकेपछि रवि लामिछानेको विरुद्धमा अन्य उम्मेदवारहरूले चाहिँ अब दावी गर्ने छैन भन्ने कुरा हामीले लिएका छौँ र सर्वसम्मत नै अब रूपमा सदस्य सभापति रवि लामिछाने, किनभने हामीले पार्टी विधानमा पनि अहिले आज दिनसम्ममा हामी तदर्थ समितिमा काम गऱ्यौँ होइन, र अबको दुई कार्यकाल चाहिँ रवि लामिछानेले अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिनुपर्छ, किनभने उहाँले देख्नु सपना उहाँले समृद्ध नेपाल कसरी बनाउनुपर्छ भन्ने कुरा जुन परिकल्पना गर्नुभएको छ र जुन परिकल्पना गरेर जुन सोचेर उहाँले पार्टी जन्माउनुभयो र त्यो पार्टी उहाँको विचारमा समग्र आम नेपाली जनताले उहाँलाई विश्वास गरेर आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो अवस्थामा पुर्याउनु भएको छ, त्यस कारण अबको दुई कार्यकाल चाहिँ अब रवि लामिछानेकै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्नेछ भन्ने कुरा हाम्रो ठम्याइ हो र वरिष्ठ नेतामा
0: अबको दुई कार्यकाल भनेको तपाईँ प्रथम महाधिवेशन पछि फेरि दोस्रो महाधिवेशन पछि पनि
1: हाम्रो यो विधानमै दुई कार्यकाल मात्रै हुनुपर्छ, हामीले परिवारवादलाई निषेध गरेका छौँ, कोही पनि अब तपाईँका पार्टीका के अरे सदस्यहरू दुई कार्यकाल भन्दा बढी बस्न नपाउने भन्ने खालका हाम्रा विधानमा त्यही अब हाम्रो तदर्थ समितिको विधानमा पनि उल्लेख भएका कुरा हुन् र अहिलेको विधानमा पनि त्यो कुराहरू उल्लेख गरेरै हामी अगाडि बढिरहेका छौँ।
0: अनि अरू पदहरूमा चाहिँ सर्वसम्मति हुने सम्भावना अथवा सहमति सहज सहमति हुने सम्भावना के छन्?
1: अब हामी लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्छौँ, किनभने अब तपाईँको चुनावलाई फेरि अब यो लोकतन्त्रको सुन्दर अब के अरे गुप्त प्रक्रिया पनि हामीले भनिरहँदाखेरि अब अन्य पदहरूमा जस्तै तपाईँको उपसभापति तिनजना रहनेछ एक महिलासहित, महामन्त्री दुईजना, सहमहामन्त्री पाँचजना एक महिला अनिवार्य गरेर हामीले गरेका छौँ र पदाधिकारी जम्मा 19 राखेकोले गर्दाखेरि पहिलो चरणको हाम्रो निर्वाचन तालिका अनुसार पहिलो चरणको 79 निर्वाचन हुन्छ र त्यसमा अब 35 प्रदेशबाट 5-5 गरी 7 प्रदेशबाट 35 र त्यसपछिको खुल्लामा हाम्रो प्रतिस्पर्धा हुने र खुल्ला प्रतिस्पर्धा गर्दाखेरि सभापति 79 केन्द्रीय सदस्य निर्वाचित हुने हो पहिलो चरणमा। त्यस कारण अब पहिले त अब हामी पहिलो चरणमा प्रवेश नगरिकन पदाधिकारीको अब सर्वसम्मत गर्ने या त्यसमा प्रतिस्पर्धा गर्ने त्यो दोस्रो कुरा भयो र हामी सभासदै के अरे सभापतिसहित 79 केन्द्रीय सदस्य निर्वाचित पहिलो चरणमा भइसकेपछि मात्रै हाम्रो पदाधिकारीहरूको छलफल हुनुपर्नेछ र 79 सदस्य निर्वाचित हुनको निम्ति चाहिँ पहिले सबैजना केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान हाम्रोमा रहेकोले गर्दाखेरि अब अहिले पदाधिकारी नै सर्वसम्मत गर्ने कुरामा चाहिँ त्यसमा चाहिँ छलफल भएको छैन।
0: भनेपछि अरू अरू विषयहरूमा चाहिँ राज्यसभाभित्र अहिले गुट अथवा समूहहरू बलियो रूपमा प्रस्तुत भएको, त्यसले कहीँ न कहीँ एक खालको सामान्य कन्फ्लिक्ट सुरु भएको, पार्टीको आकार हेर्दाखेरि पनि अब त्यो चाहिँ सामान्य हो भन्न पनि सकिने खालको त्यस्ता विषयहरूको पनि चर्चा हुने गरेको छ। तर हिजो स्टेजमा चाहिँ सभापति र वरिष्ठ नेताको खासखुसले एकदमै धेरै राम्रो सम्बन्ध रहिरहेको अवस्था पनि देखाउँछ। सरकार सञ्चालनको विषय होस् वा पार्टी सञ्चालनको विषयमा पार्टीभित्र केही न केही आन्तरिक टक्राव सुरु भएको भन्ने चर्चाहरू थिए, ती चर्चाहरू हिजो हामीले स्टेजमा देखेको जस्तै कमजोर भएका अथवा स्टेजमा सभापति र वरिष्ठ नेताको मेल देख्दाखेरि ती हल्लाहरू कमजोर हुन् भन्ने अनुमान गर्न सकिने खालको हो कि केही समस्या चाहिँ अवश्य छ?
1: अनि पार्टीभित्र त्यस्तो समस्या छैन, अब यो हामी निर्वाचन प्रक्रियामा गइसकेपछि अब हाम्रा अहिले जो महाधिवेशन प्रतिनिधि भएर छनौट भएर आउनुभएको छ पालिकादेखि जिल्लादेखि अनि प्रदेश विभाग हाम्रो सल्लाहकार परिषद यी तमाम हाम्रा प्रतिनिधिहरू एउटा तपाईँको उम्मेदवारको योग्यता पुगेका साथीहरू आउनुभएका छन् र देशैभरिबाट अब जसरी तपाईँको 4,000+ हाम्रा प्रतिनिधिहरू आउनुहरू पाउनुभएको छ उहाँहरू पनि तपाईँको अब केन्द्रीय सदस्यहरूको हकदाबी गर्न सक्नुहुनेछ र उहाँहरू पनि अब धेरै ठाउँबाट आएका साथीहरूले म उम्मेदवार हुन्छु भनेर उम्मेदवारहरू हुने अब सङ्ख्या बढ्नु स्वाभाविक पनि हो किनभने अब सबैमा एक खालको कुटुटी छन् देश बनाउँछु भनेर लागिराख्नु भएको छन् साथीहरू जसरी अब तपाईँको आकाङ्क्षी हुन खोज्नुभएको छ यो एकदमै स्वागत योग्य हुने कुरा हो तर पार्टीको पद केन्द्रीय सदस्यलाई प्रतिष्ठाको विषय बनाउनु हुँदैन भन्ने कुरामा पनि हामीले विचार गर्नुपर्छ र अब जे खालका कुरा अब तपाईँले अब गुट उपगुट भनिराख्नु राखिरहेको छ भन्ने कुराहरू जिज्ञासा राख्नुभएको छ त्यस्तो छैन किनभने हामी आन्तरिक प्रतिस्पर्धामा छौँ आन्तरिक प्रतिस्पर्धामा भइरहँदाखेरि जो जसले जित्यो भने अब सर्व सबैको हामीले सर्वसम्मत गर्ने कोसिस गर्नेछौँ सबैलाई मिलाएर सबैको प्रतिनिधित्व हुने गरी समावेशी अनि प्रक्रियाबाट किनभने त्यहाँ सबै अब जात जातिका कुराहरू त्यहाँ क्लस्टरका कुराहरू छन् होइन सबैलाई मिलाएर लाने अब पार्टी नेतृत्वको जिम्मेवारी हो र हामी केन्द्रीय समितिमा बसेको कारणले गर्दाखेरि हामीले पनि त्यो कुराहरूको भूमिका खेल्नुपर्छ तर के अरे गुटै बनाएर समय बनाएर चाहिँ त्यसरी चाहिँ अब हाम्रो अस्वस्थ प्रतिस्पर्धा हुने खालका गतिविधि चाहिँ छैन मैले अहिलेसम्म देखेको छैन त्यस्ता कार्यहरू भएको अब उम्मेदवार हुने साथीहरूले एकअर्कामा भोट माग्ने काम त एउटा स्वाभाविक प्रक्रिया नै हो किनभने अब उम्मेदवार इच्छुक साथीहरूले एकअर्कालाई भोट माग्ने भन्ने कुरा थियो त्यो स्वाभाविक नै हुने प्रक्रियाहरू हुन्
0: हजुर तपाईँ पनि केन्द्रीय सदस्यको आकाङ्क्षी हुनुहुन्छ होइन
1: हजुर म पनि केन्द्रीय सदस्यको आकाङ्क्षी छु किनभने अब पहिलो चरणको निर्वाचनमा सबैजना केन्द्रीय सदस्य 29 जनाभित्र केन्द्रीय सदस्य बनेर जाने प्रावधान रहेकोले गर्दाखेरि त्यसमा म पनि एउटा आकाङ्क्षीको रूपमा चाहिँ उम्मेदवार आज चाहिँ दर्ता गराउनेछु
0: हस् यो कुराकानी र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद
1: हस् त धेरै धेरै धन्यवाद विचार राख्ने मौका दिनुभएकोमा यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद
0: हस् धन्यवाद हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता एवं प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरी राष्ट्रपाको महाधिवेशन हिजो चितवनमा शुरू भएको छ र आज नेतृत्व चयनको प्रक्रिया पनि शुरू हुँदैछ अरू बन्द सत्रमा विभिन्न प्रतिवेदनमाथि छलफल पनि हुँदैछ यिनै विषयहरूमा रहेर कुराकानी गर्यौँ यसअघि कार्यक्रमको समय सकिएको छ प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु नमस्कार

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशनी रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98451-75-223 98056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेको छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निशान तानापन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँहरूले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगढ रिटाणीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना पुरिनटार चितवनबाट, रेडियो साहिन हो 89.8 MHz चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुरीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगन्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असार महिनाको आज 8 गते, तदनुसार ईस्वी सन् 2026 जुन 22 तारिक, सक सम्वत् 1948, नेपाल सम्वत् 1146 तथा लाछ, रुद्र नामक सम्वत्सर, उत्तरायण गृहमरित, आज सोमबार रहेको छ, ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज अष्टमी। आज अष्टमी तिथि रहेको छ, 36 घडी 30 पला रहेको छ, आज वायु अष्टमी रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ उत्तर फाल्गुनी नक्षत्र रहेको छ, 24 घडी 30 पला। नक्षत्रमा विशेष गरी योगमा रहेको छ व्यतिपात योग रहेको छ, 25 घडी 33 पला। करणमा रहेको छ विशेष गरी भद्राकर्ण रहेको छ, विशेष गरी 6 घडी 52 पला, यानि कि बिहानको 7:55 तदुपरान्त बवाहकरण रहनेछ। चन्द्रमा कन्या राशिमा श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दाद योगमा आज श्रीवास योग रहेको छ। आज बिहान सूर्योदय 5:11 भयो भने साँझ सूर्यास्त 7:01 हुनेछ र आजको दिनमा नि 13:50 पला रहनेछ। आज वायु अष्टमी रहेको छ, आज अष्टमी व्रत रहेको छ, आज गोरखकाली पूजा भूमिराज भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने, विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको काल समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछौँ। आजको कालबेला यानि कि आजको अशुभ समय भनिरहेको छ बिहानको 6:53:09 बिहानको विशेष गरी 8:37:22 आज कालबेला रहेको छ भने, आजको लाभ बेलाको समय रहेको छ विशेष गरी दिउँसोको 3:34:14 विशेष गरी
साँझको 5:18 27 सेकेन्डसम्म आज लाभ बेला, यस्तै गरी शुभ बेला रहेको छ बिहानको 8:37 22 सेकेन्डदेखि बिहानको 10:21 35 सेकेन्डसम्म आज शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई विशेष रूपमा गराउनेछौँ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौँ। सूर्य मिथुन राशिमा, चन्द्रमा कन्या राशिमा, मङ्गल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विशेष गरी विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि आउँछ, उत्तर फाल्गुनीको तेस्रो चरण नाम गरी विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि आउँछ, उत्तर फाल्गुनीको तेस्रो चरण

0: मेष राशि हुनेहरुको लागि आजको दिन कामको चाप बढ्दै जानेछन्। केही दुर्जप गर्नु परे पनि फाइदा हुनेछ। भौतिक सदन जुट्नले दिन उत्साहजनक रहनेछ। दिगो काम प्रारम्भ हुन सक्छ। पुरुषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौर समेत जिताउन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्दैछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। फाइदाको साथ पहिचान गर्न सकिन्छ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुँदै जाँदैछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सफल रहनेछ। अध्ययन प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफेका कामले अरूको उपकार गर्न सकिने यो राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन तत्काललाई साइन र फाइदा हेर्दा पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बारले पनि दुःख पाइन्छ। तत्काल योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। काम बिग्रने डरले सताउँदैछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। अरूको व्यवहारले शङ्का उब्जाए पनि परिवार जनसँग साथ र सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम पनि गर्न सकिने खालको एक भन्ने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय रहेको छ। पेसा व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्योगतर्फ मनको फाइदा उठाउन सकिन्छ। रोकिया काम बनेर नयाँ काम सुरु गर्ने समय रहेको छ। शत्रुहरू परास्त हुँदै जानेछन्। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिन्छ। आमदानी बढ्दै जानेछन्। विगतका कर्मको उचित प्रतिफल पाइन्छ। प्रशस्त धनार्जन गर्ने मौका समेत मिल्ने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विचारले धेरैलाई आकर्षण गर्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जानेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिया काम पनि सम्पादन हुँदै जाँदैछन्। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिन्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन आकर्षण उपहारले उत्साह जगाउँदैछन्। रोकिया काम सम्पादन हुने र नयाँ काम पाइने योग रहेको छ। तारिफका काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जानेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडीका आफन्तजन नजिकिन सक्छन्। रमाइलो जमघरका बीच स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुने खालको योग भइ राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन जटिल कामले लोभ्याउनेछ। तर खर्च पनि निकै लाग्न सक्छ। विश्वमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर छिमेकमा केही असमझदारी देखेला। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। आफ्नाबाट भने टाढिनु पर्ने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आमदानी बढ्नले उत्साह जाग्नेछ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। विभिन्न स्रोत साधन जुट्दै जाँदैछन्। सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ। मनको रकम हात लागि हुनेछ। तर दायित्व पनि बढ्न सक्छ। सरसफरमा

0: के धन बाहिरिने योग देखिएको छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात लागि हुन समय लाग्नेछ। तैपनि मेहनत गर्दा लक्ष्य प्राप्ति हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन पुरुषार्थी काम सम्पन्न गर्ने समय रहेको छ। प्रतीक्षा गरेको नतिजाले उत्साह जगाउँदैछ। प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामको नामदाम इनाम आयोजन गर्न सकिन्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानि दिन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन धर्ममा श्रद्धा र परोपकार मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार व्यवसाय पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकले हर्ष बन्नेछ। भाग्यले विशेष अवसर थमाउनेछ। समस्या चुनौती समाप्त हुनेछ। नामदाम इनाम हात लागि हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश केही समस्यामा अल्झनु पर्ने योग देखिया छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अरूका विषयमा चासो दिँदा आफ्नै काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहनेछ भने कम महत्त्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्नु पर्ला। दौधुप र कमजोरी भएको अनुभूति हुनेछ। अर्थ अभावले पनि मन पिरोल्न सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन महत्त्वाकाङ्क्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। विशेष गरी सुझाव र कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। विशेष गरी वाद विवादमा अघि नसक्दा राम्रो हुनेछ। मेहनतले छिटो समय फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निरेखता आउनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। मनका आमदामी हुनेछ। सुविधाको वस्तु प्राप्त हुने खालको योग मीन राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: छोटो विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनि गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भनि हामीले तपाईँलाई गराइसकेका छौँ र अब भन्ने पालन रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समय तपाईँको कसको बारेमा हेर्न मन लागेको छ उसैको साल महिना गते अनि समय तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। यदि बाहिर विदेशतिर कतै जन्म भएको छ भने पनि उहीँको समयहरू जस्तै गरी साल महिना गते र समय तपाईँले प्रष्ट रूपमा जानकारी गराउनुभयो भने म तपाईँको संसारको जुनसुकै ठाउँमा जन्मिनु भएको छ भने पनि चिना पनि बनाउन सकिन्छ अनि यस्तै गरी ग्रह दशा र भाग्यको बारेमा पनि विस्तृत रूपमा छलफल गर्न सकिन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: स्वर्गदारी नगरपालिका 8 रेखबहादुर बस्नेत।
0: हजुर, रेखबहादुर बस्नेत स्वर्गदारी नगरपालिका 8।
1: हजुर
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: अङ्कलको छोरी बहिनीको बारेमा।
0: बहिनीको विषयमा जन्मिति भन्नुहोस् त, बहिनीको कति हो?
1: 2057 साल।
0: 2057
1: 3 25 गते।

0: पारा जुलाएर विवाह गर्नुपर्छ, विवाहमा अलिकति बाधा आउने कुण्डली परेको छ। अहिलेको लागि नानीको सिद्धा र अर्को बृहस्पति ग्रह राम्रो चलेको छ, त्यस्तो चिन्ताजनक ग्रह छैन, राम्रो छ नानीको लागि। समस्या जिज्ञासा केही छ?
1: समस्या जिज्ञासा भने ऊ

0: बाजे के भो किन गालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घन्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9845 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
7: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी सङ्कलन गर्न पात पटिङ्गर खर घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरू पुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ
8: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
1: अब के गर्ने रे सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
6: हजुर हाम्रा सेवाहरू
0: दाँत बाँध्ने
6: दाँत सफा गर्ने
0: दाँतमा सिमेन्ट भर्ने
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
6: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
6: सम्पर्क नम्बर 9867067467 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
10: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट।
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियो को घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार, लुम्बिनी परिवेश र आसपासका क्षेत्रमा एफएम 92.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radio जलजलाबाट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रिता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। पूर्व मन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन, राष्ट्रपा प्रथम महाधिवेशन बन्द, सत्र सुरु हुँदै। चितवनमा ट्रकको पछाडि स्कुटर ठोकिँदा दुईजना युवाको मृत्यु, पहिरोले सङ्कुवा सभामा 3 परिवार विस्थापित, कोशीमा मनसुन सक्रिय, लुम्बिनी र सुदूरपश्चिममा तातो हावा चल्ने। रोल्पामा योग दिवस मनाइयो, रोल्पा नगरपालिकामा गैर सरकारी संस्था र सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न। रुकुम पश्चिममा एक वृद्ध महिला मृत फेला, रुकुम पूर्वको कमलदहमा डुबेर 8 वर्षीय बालिकाको मृत्यु। स्विजरल्यान्डमा अमेरिका इरान शान्तिवार्ताको पहिलो चरण सुरु, आणविक कार्यक्रम, हर्मुज जलमार्ग र इजरायल लेबनान युद्धबारे छलफल। विश्वकपमा केब भर्डे र उरुग्वे बीचको खेल बराबरीमा सकियो।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् भात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7403-18-9895-14652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार सुरु गरौं। पूर्व मन्त्री एवं नेपाली काङ्ग्रेसका नेता राजेन्द्र खरेलको निधन सम्बन्धी प्रसंगबाट। पूर्व मन्त्री एवं नेपाली काङ्ग्रेसका नेता राजेन्द्र खरेलको 80 वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय दम बढेर बानेश्वरको फ्रन्ट लाइन अस्पतालमा उपचाररत खरेलको गैराती निधन भएको हो। 2003 सालमा काभ्रेको खरेलथोकमा जन्मनुभएका खरेल काङ्ग्रेसका आदर्शवादी नेताका रूपमा परिचित रहनुभएको थियो। 2025-26 सालतिर तत्कालीन नेसनल कलेज, हालको शङ्कर देव कलेजमा नेपाल विद्यार्थी सङ्घको इकाइ गठन गरी सचिव भएर राजनीतिमा होमिनुभएका खरेल 2036 जनमत सङ्ग्रह, 2042 सत्याग्रह, 2046 जनआन्दोलन र 2062-63 आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएका खरेलले पटक पटक गरी झन्डै 9 वर्ष जेल जीवन बिताउनु भएको थियो। बीबी कोइराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह लगायतलाई आदर्श मान्ने खरेल 2056 संसद जितेपछि शिक्षा राज्य मन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री हुनुभएको थियो। उहाँ शिक्षा राज्य मन्त्री भएको वखत प्राथमिक शिक्षा परियोजना लागू भएको थियो, जसमार्फत भवन लगायतका भौतिक पूर्वाधारको अभाव भएका कयौं विद्यालयहरूको भौतिक संरचना निर्माण तथा प्राथमिक तहको शिक्षा सर्वसुलभ हुँदै स्तर उन्नतिमा समेत महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो। खरेल शिक्षा राज्यमन्त्री भएको बेला झन्डै 1300 भन्दा बढी शिक्षक दरबन्दी वितरण भएको थियो। तत्कालीन समयमा काङ्ग्रेसको पार्टी कार्यालय नहुँदा लामो समय खरेलकै घरबाट पार्टी चल्ने गरेको थियो। मन्त्री भएको बेला संसद विघटन भएपछि उहाँले नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। खरेलको निधनप्रति नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले गहिरो दुःख व्यक्त गरेका छन्। खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि बिहान 9 बजेदेखि 11 बजेसम्म काङ्ग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। अन्तिम संस्कार आज दिउँसो 1 बजे पशुपतिमा गरिने परिवारले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको बन्द सत्र अहिले बिहान 8:30 बजेदेखि सुरु हुने भएको छ। उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्द सत्रका कार्यक्रम आयोजना हुने जनाएको छ। प्रदर्शनी केन्द्रमा रहेका तीन ठुला हलमध्ये 2 वटामा बन्द सत्र गर्नको लागि तयारी गरिएको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदैछ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ भने बिहान 9 बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुत र छलफल हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ। बिहान 10 बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुने र बिहान 10:45 को समयमा पार्टीका सह महामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने बताइएको छ। यसै गरी बन्द सत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने कार्यतालिका रहेको छ। सो पश्चात दिउँसो खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यसूची रहेको छ। रासोपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ। बन्द सत्रमा रासोपाका 4211 जना प्रतिनिधि पर्यवेक्षक र स्वयंसेवक रहनेछन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज दिउँसो 1 बजेपछि उम्मेद्वार मनोनयनको लागि फारम वितरण गरिने जानकारी दिनुभएको छ। उहाँले दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गर्ने र साँझ 6 बजे उम्मेद्वारको नामावली प्रकाशन गरिने बताउनु भएको छ। यसै गरी

यसै गरी बेलुका 6 बजेदेखि 7 बजेसम्म उम्मेद्वार विरुद्धको दाबी विरोध, 7 बजेदेखि 9 बजेसम्म दाबी विरोध परेका उम्मेद्वारहरूबारे जाँचबुझ गरिनेछ। बेलुका 9 बजेर 15 मिनटको समयमा उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ। उम्मेद्वारको अन्तिम नामावली प्रकाशन राति 11 बजे गरिनेछ। यही अनुसार 9 गते मङ्गलबार बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ। यसमा 1 जना सभापति र 99 जना केन्द्रीय सदस्यको लागि मतदान गरिने उहाँले जानकारी दिनुभएको छ। मतदानपछि पहिलो चरणको मतगणना र मत परिणाम घोषणा 2 घण्टापछि गरिने जनाएको छ। त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभएको छ। प्रथम महाधिवेशनको उद्घाटन सत्र गेस्ट हाउस चौरमा शनिबार सम्पन्न भएको हो। चितवनको भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोकिँदा 2 युवाको मृत्यु भएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको NA5X5816 नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बाप र 0604B7248 नम्बरको स्कुटर पछाडिबाट ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा भरतपुर महानगरपालिका 26 दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरुङ गम्भीर घाइते भएको र उपचारको क्रममा बिहान 2:45 बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। ट्रक चालक मकवानपुर राक्षीराङ गाउँपालिका 3 बस्ने 27 वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्कुवा सभाको खाँदबारी नगरपालिका 2 सभा पोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभा पोखरी 1 धुपमा धनबहादुर विश्वकर्माको 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनु भएको छ। पहिरो जोखिमकै कारण खादबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनु भएको छ। उहाँका अनुसार पहिरोले विश्वकर्माको 2 तले घर पछाडितिरको भाग भत्काएको छ। पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घर समेत जोखिममा परेको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखेपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोबाट विस्थापित अहिले छिमेकीको शरणमा बसेका छन्। पहिरोका कारण सभापोखरी 1 धुपमा खेतीयोग्य जमिन पुरिएको छ। धुपका राजन राई, कर्ण राई र अम्बर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरीले जनाएको छ। धुपु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले व्यवस्थापन तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिरहेको छ।

0: मधेश र बागमती प्रदेशको तराई क्षेत्रमा पनि आंशिक बादल लागेको छ भने लुम्बिनी र कर्णाली प्रदेशको तराई भूभागमा मौसम मुख्यतः सफा रहेको छ। कोशी बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो र राति देशको हिमाली र पहाडी क्षेत्रका थोरै साथै कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम सफा रहनेछ। यसै गरी कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान मा वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराई क्षेत्रतर्फ कोशी प्रदेशको थोरै स्थान र मधेस प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यता पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित बन्ने देखिन्छ। लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागका केही स्थानहरूमा तातो लहर चल्ने सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही क्षेत्रमा पनि अत्याधिक गर्मी भए तातो दिन हुने महाशाखाको पूर्वानुमान रहेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पामा योग दिवस मनाइयो। रोल्पा नगरपालिकामा गैर सरकारी तथा सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न लगायतका समाचार बाँकी नै छन्, हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइ नभन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो जलजला 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। हिजो परेको 12 विश्व योग दिवस

वर्ष रोल्पाको लिबाङमा मनाइएको छ। स्वस्थ वृद्ध व्यवस्थापनका लागि योग भन्ने नाराका साथ दिवस मनाइएको हो। जिल्ला समन्वय समिति रोल्पाको आयोजनामा रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तथा पतञ्जली योग समिति महिला पतञ्जली योग समिति रोल्पाको सहकारीमा टुडी खेल मैदानमा योग र ध्यान कार्यक्रम गरी दिवस मनाइएको छ। हरेक वर्ष जुन 21 तारिकका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ। राष्ट्रसङ्घ महासभाले सन् 2014 गरेको निर्णय अनुसार सन् 2015 जुन 21 देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। रोल्पा नगरपालिका र नगरपालिकाभित्र क्रियाशील गैर सरकारी संस्था तथा सञ्चारकर्मी बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख गीता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशीराम डागे, प्रेस सेन्टर नेपाल जिल्ला शाखा रोल्पाका अध्यक्ष स्मृति रोका, चाहना कला केन्द्र लिबाङ रोल्पाका अध्यक्ष टेकेन्द्र सेन लगायत विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा रोल्पा नगरपालिकाले सञ्चालन गरिरहेको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमहरूका बारेमा छलफल गरिएको थियो। साथै नगरपालिकाभित्र सञ्चालित गैर सरकारी संस्थाहरूको भूमिका, समन्वय, साझेदारी तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूले आफ्नो सुझाव राखेका थिए। अन्तर्क्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा संस्थाका प्रतिनिधिहरूले स्थानीय तह, गैर सरकारी संस्था र सञ्चार क्षेत्रबीच सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाउँदै जनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा नगर प्रमुख थापा घरतीले नगरपालिकाले पारदर्शी, जवाबदेहीता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै विकास र सुशासनका क्षेत्रमा सबै पक्षको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका एक सल्ली विमानस्थल नजिकैको गोरेटो बाटोमा एक वृद्ध महिला मृत अवस्थामा फेला परेकी छिन्। आइतबार हिजो बिहान स्थानीयवासीले अचेत अवस्थामा एक महिला बाटोमा पल्टिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुन साथ विमानस्थल सुरक्षा गार्ड सल्लेबाट प्रहरी सहायक निरीक्षक पदम कुमार थापाको नेतृत्वमा चारजनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। यस्तै थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षक झविन्द्र परियारको नेतृत्वमा सातजनाको प्रहरी टोली पनि घटनास्थल पुगेको थियो। मृत अवस्थामा फेला परेकी महिला बाफीकोट गाउँपालिका 10 झुलाकी 62 वर्षे कमला खत्री रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक परियारले जानकारी दिनुभएको छ। उहाँका अनुसार घटनाबारे आफन्तलाई जानकारी गराइसकेको छ। घटनास्थलमै आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पुरा गरी मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेको शवगृहमा राखिएको छ। महिलाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। खत्री मुसिकोट नगरपालिका नम्बर 5 थर्पो स्थित माइती घरमा बस्दै आउनुभएको बताइएको छ। रुकुम पूर्वको सिस्ने गाउँपालिका नम्बर 5 रहेको कमल दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ। दहमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ। पुथा उत्तरगङ्गा गाउँपालिका नम्बर 9 खाराबाङ निवासी अर्पण रोका मगरकी 8 वर्षे छोरी साहसी रोका मगरको मृत्यु भएको हो। बालिकाको दहमा डुबेपछि उनको साथी ले प्रहरीलाई खबर गरेका थिए। सूचना पाए लगतै घटनास्थल गएको प्रहरीले उनलाई उद्धार गरी जिल्ला अस्पताल रुकुम पूर्वमा लगिएको थियो। उपचारको क्रममा उनको जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको जिल्ला प्रहरी
पत्रकारले रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभएको छ। उहाँ साथीसँग पौडी खेल्न दहमा गएको बुझिएको छ। रोकाको परिवारले सिस्ने छमा व्यापार गरेर बसेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब देश बाहिरको समाचार। अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सहमतिपछि स्विजरल्यान्डमा प्रत्यक्ष शान्ति वार्ताको पहिलो चरण सुरु भएको छ। स्विजरल्यान्डको बर्गेनस्टक रिसोर्टमा सुरु भएको वार्तामा दुवै पक्षले इरानको आणविक कार्यक्रम, लेबनानको सुरक्षा, हिजबुल्लाहको भूमिका, हर्मुज जलमार्ग सञ्चालन तथा दीर्घकालीन सम्बन्ध सुधारका विषयमा छलफल गरेका छन्। आणविक कार्यक्रम सम्बन्धी अन्तिम सहमति हुन बाँकी रहेको र यही विषयलाई अमेरिका इरान द्वन्द्वको मुख्य कारण मानिँदै आएको छ। लेबनानमा बढ्दो तनाव र इरान समर्थित हिजबुल्लाह समूहको गतिविधिबारे पनि विस्तृत छलफल भएको छ। अमेरिकी पक्षले क्षेत्रीय स्थायित्वको लागि हिजबुल्लाहको गतिविधि नियन्त्रण गर्न इरानले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको छ। वार्ता सुरु हुन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घाली बाफले एकअर्कालाई कडा चेतावनी समेत दिनुभएको छ। राष्ट्रपति ट्रम्पले लेबनानको सशस्त्र समूह हिजबुल्लाहलाई नियन्त्रणमा नराखे इरानमाथि फेरि कडा सैन्य कारवाही गर्न सकिने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ। त्यसको जवाबमा घाली बाफले इरानी सशस्त्र बल कुनै पनि शक्तिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताउँदै धम्की स्वीकारै नहुने प्रतिक्रिया दिनुभएको छ। विश्वको झन्डै 20% तेल तथा प्राकृतिक ग्यास ढुवानी हुने रणनीतिक जलमार्ग हर्मुजको विषय पनि वार्ताको महत्त्वपूर्ण मुद्दा बनेको छ। यो वार्तालाई दीर्घकालीन समझदारीको आधार तय गर्ने महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ। वार्तामा अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नुभएको छ। इरानी टोलीमा विदेश मन्त्री अब्बास अराघची सहभागी हुनुहुन्छ। पहिलो चरणको वार्तामा कुनै अन्तिम सम्झौता नभए पनि दुवै पक्षले संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अन्त्यमा खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत समूह एचको खेलमा केव भडे र उरोइगे बीचको खेल 2-2 बराबरीमा सकिएको छ। मियामी स्टेडियममा दुवै टोलीले 2-2 गोल गरेका छन्। उरुग्वेले खेलको सुरुवातमै अग्रता लिएको थियो। केभिन पिनाले 21 मिनटमा गोल गर्दै केव भडेलाई अघि बढाए पनि उरुग्वेले पहिलो हाफभित्रै खेल उल्टायो। म्यानुएल अराउहोले 44 मिनटमा बराबरी गोल गरेका थिए। दोस्रो हाफमा केप भर्डेले आक्रमण खेल प्रदर्शन गर्दै 61 मिनटमा हेलियो भेरेलाको गोल मार्फत खेललाई पुनः बराबरीमा ल्याएको थियो। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। पूर्व प्रधानमन्त्री एवं काङ्ग्रेस नेता राजेन्द्र खरेलको निधन। राष्ट्रपा प्रथम महाधिवेशन बन्द, सत्र सुरु हुँदै चितवनमा ट्रकको पछाडि स्कुटर ठोकिँदा 2 युवाको मृत्यु। पहिरोले सङ्कुवा सभामा 3 परिवार विस्थापित। कोशीमा मनसुन सक्रिय। लुम्बिनी र सुदूरपश्चिममा तातो हावा चल्ने। रोल्पामा योग दिवस मनाइयो। रोल्पा नगरपालिकामा गैर सरकारी संस्था र संसारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न। रुकुम पश्चिममा 1 वृद्ध महिला मृत फेला। रुकुम पूर्वको कमल दहमा डुबेर 8 बालिकाको मृत्यु। र स्विजरल्यान्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण सुरु। आणविक कार्यक्रम, हर्मुज जलमार्ग र इजरायल लेबनान युद्धबारे छलफल। विश्वकपमा केव भडे र उरुगे बीचको खेल बराबरीमा सकियो।
लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विश्वलाई धन्यवाद दिँदै समाचार कक्षबाट मरिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै के आयो त्यस्तो हा यतिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सङ्कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर सङ्कलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर सङ्कलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई सङ्कलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
6: नमस्ते डाक्टर साहब
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
5: डिभिजन वन कार्यालय रोल्पाको अपिल
9: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
10: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
11: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
10: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्य योजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
9: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
10: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
9: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: हेलो
7: हेलो,
12: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
13: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
13: हेलो हेलो, भन्नुहोस् त।
12: हेलो हजुर
13: हजुर,
12: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भन्ने रहेछ, के भयो बा?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, म किन दिन्थे।
14: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
8: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
14: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
8: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
11: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
10: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
9: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
10: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
11: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
10: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
9: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
10: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
10: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
11: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाजे, के भयो? किन गालामा हात?
4: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
3: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4, सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर, आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
5: हजुर, हाम्रा सेवाहरू।
7: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
7: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-741-318,
3: 9805-14652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति, गाउँपालिका 4, सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ। मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ। सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ। झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउ नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ। सडकमा राखिएका सडक चिन्ह तथा सङ्केतहरूको पूर्ण पालना गरौ। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरौ। लेन अनुशासनको पालना गरौ। पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ। घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका साथ जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायत वनजन्य सामग्री सङ्कलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
8: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
10: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
11: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
10: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
9: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
10: के यस विपत्तिको कुनै समाधान छैन त?
9: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
10: खाली जमिनमा बिरुवा रोपौँ, रोपेका बिरुवा हुर्काउँ, वन जङ्गलको संरक्षण गरौँ।
11: आफू बाँचौँ र अरूलाई पनि बचाउँ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: जन्मदर्ता गरेको छैन नि म्याडम।
13: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: हो र, मलाई त थाहा नै थिएन म्याडम।
13: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
12: पहिला कसैले भनेनन्?
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
16: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्र महाधिवेशन अन्तर्गत आज बन्द सत्र, आजै नेतृत्व चयनको प्रक्रिया सुरु गरिने।
0: अविरल वर्षासँगैको पहिरोले शङ्खसभाको खादबारीमा 3 परिवार विस्थापित। चितवनमा स्कुटर दुर्घटना हुँदा 2 युवकको मृत्यु।
1: हेटौडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी। सरकारी सक्रियता बढेसँगै सरसफाई र औजारको चेक जाँच सुरु।
0: अमेरिका र इरानबीच स्विजरल्याण्डमा भएको वार्ता सकारात्मक। परमाणु कार्यक्रम, विवाद समाधान लगायतमा काम गर्न उच्चस्तरीय समिति गठन।
1: र फिफा विश्वकपमा न्युजिल्यान्ड विरुद्ध इजिप्टको जित। स्पेनले साउदी अरबलाई 4-0 गोलले हरायो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि

0: महामन्त्री तथा एक महिला सहित पाँच सह महामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यसै गरी एक कोषाध्यक्ष, दुई सह कोषाध्यक्ष, एक प्रवक्ता र तीन सह प्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्यीय हुनेछ। 79 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। 7 प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्।
1: अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवा सभाको खाँदबारी नगरपालिका र सभा पोखरी गाउँपालिकाका तीन तीन परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभा पोखरी एक धुपुमा धनबहादुर विश्वकर्माका चारजनाको परिवार र शान्तिराम पोखरेलका चारजनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले जानकारी दिनुभयो। पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सक्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोबाट विस्थापितहरू अहिले छिमेकीको शरणमा बसेका छन्।
0: चितवनमा ट्रकमा स्कूटर ठोकिँदा दुईजनाको मृत्यु भएको छ। गैराती भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कूटर ठोकिँदा स्कूटरमा सवार दुई युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 26 दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरूङ रहेका छन्। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा बिहान पाउने 3 बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका 3 बस्ने 23 वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको नापासक 5816 नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बागमती प्रदेश 06004 P7248 नम्बरको स्कूटर पछाडिबाट ठोकिँदा दुर्घटना भएको हो।
1: लामो समयदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योग पुनः संचालनमा ल्याउन सक्रियता बढ़ाइएको छ। यसै वर्षदेखि उद्योग संचालनका लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तहबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको बताउनुभयो। रूग्ण उद्योगहरूमध्ये हेटौडा कपड़ा उद्योग सबैभन्दा पहिला संचालनमा आउने बताउँदै हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मीना कुमारी लामाले कपड़ा उद्योगका लागि बुटवल धागो र कपास खेती पनि यसै वर्ष संचालनमा ल्याउने बताउनुभयो। सरकारी चासोसँगै अहिले उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाई गरेको छ। हेटौडा औद्योगिक क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 2035 संचालनमा आएको हेटौडा कपड़ा उद्योग 2057 सालमा बन्द भएको थियो।
0: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
3: मार्बल कास्टिङ एबीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीबीसी प्रोडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन दर्शन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष 2083-84 बजेटमाथिको सैद्धान्तिक छलफल शुरू हुने भएको छ। प्रदेशसभाको आज बस्ने बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नको मन्त्री कार्कीले जवाब दिनुहुनेछ। यस्तै बैठकमा मन्त्री कार्कीले आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
0: पूर्व मन्त्री एवं नेपाली कंग्रेसका नेता राजेन्द्र खरेलको निधन भएको छ। दमको समस्याका कारण बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको गैराती 80 वर्षको उमेरमा निधन भएको हो। 2003 सालमा काभ्रेको खरेल थोकमा जन्मिएका खरेल कंग्रेसका आदर्शवादी नेताका रूपमा परिचित हुनुहुन्थ्यो। विद्यार्थी आन्दोलनबाट राजनीति शुरू गर्नुभएका खरेल 2056 संसदमा जितेपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभएको थियो। खरेलको निधनप्रति नेपाली कंग्रेसका नेता कार्यकर्ता शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन्। खरेलको पार्थिव शरीरलाई श्रद्धांजलिका लागि आज बिहान 9 बजेदेखि 11 बजेसम्म कंग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। अन्तिम संस्कार आज दिउँसो 1 बजे पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ।
1: कोशीटप्पु वन्यजन्तु आरक्ष पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ। यो आर्थिक वर्षको जेठ महिनासम्म 9,242 जना पर्यटकले आरक्षको भ्रमण गरेका छन्। आरक्ष भ्रमण गर्ने कुल पर्यटक मध्ये 4,535 महिला र 4,535 पुरूष गरी 9,070 छन्। नेपाली पर्यटकले आरक्षको भ्रमण गरेका छन्। त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकबाट 25 जना पर्यटकले कोशीटप्पुको भ्रमण गरेका छन्। अन्य विदेशी 147 जना पर्यटक ले भ्रमण गरेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले बताएको छ। विशेषतः त्यहाँ आउने पर्यटकले लोपोन्मुख अवस्थामा रहेका अर्ना जंगली भैंसीका साथै 20 प्रकारका साना ठूला जनावर हरिण रतुवा नीलगाई बँदेल बाँदर अजिंगर र सजिलै सप्तकोशी नदीमा हेर्न पाइने डल्फिन हेर्न आउने गरेका छन्। विश्वमा नै दुर्लभ मानिएका चराचुरुङ्गी सहित 498 प्रजातिका चराचुरुङ्गी पाइने त्यस आरक्षमा हाँस प्रजातिका 20 वटा जलचरा प्रजातिका 114 वटा लगायत पक्षी पाइन्छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान बीच स्विजरल्याण्डमा भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ। वार्तापछि मध्यस्थताकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नयाँ कार्ययोजना तय भएको जानकारी दिएका छन्। स्विजरल्याण्डको बुर्गेनस्टकमा आयोजित वार्तामा दुवै पक्षबीच रचनात्मक वातावरणमा छलफल भएको र आगामी वार्तालाई अघि बढ़ाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको विज्ञप्तिमा उल्लेख छ। वार्ताबाट अमेरिका र इरानबीचको मध्यस्थता प्रक्रियालाई राजनैतिक निर्देशन र निगरानी गर्न एक उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ। उक्त समितिको मार्फतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन्। समितिले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी कार्ययोजना तयार गरेको छ। साथै स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष संचार संयन्त्र स्थापना गरिएको छ। वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ। लेबनानमा सैन्य गतिविधि पूर्ण रूपमा रोकिएको सुनिश्चित गर्न मध्यस्थकर्ताहरूको सहजीकरणमा द्वन्द न्यूनीकरण कक्ष स्थापना गर्न सहभागी पक्षहरू र लेबनान सरकार सहमत भएका छन्।
1: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्ड विरूद्ध सनसनीपूर्ण जीत निकालेको छ। आज बिहान सम्पन्न समूह जीको खेलमा इजिप्टले न्यूजील्याण्ड विरूद्ध 3-1 पुनरागमन जीत निकालेको हो। पहिलो हाफमा 1-0 पछि परेको इजिप्टले दोस्रो हाफमा 3 गोल गर्यो। उसका लागि मोस्तफा जीको मोहम्मद सलाह र प्रेन जेङ गुएटले गोल गरे। यससँगै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको छ। फिफा विश्वकप अन्तर्गत गैरातीको खेलमा स्पेनले साउदी अरेबिया विरूद्ध 4-0 गोलको जीत निकालेको छ। युवा खेलाड़ी लामिन यामालको सशक्त पुनरागमन र मिकेल ओयार साबालको उत्कृष्ट 2 गोलको मद्दतले स्पेनले साउदी अरेबियामाथि फराकिलो जीत निकालेको हो। समूह एचको पहिलो खेलमा नयाँ टोली के भर्डेसँगको बराबरीमा रोकिएको स्पेनले यो खेलमा भने शुरूदेखि नै पूर्ण दबाव बनाएको थियो। अब स्पेनलाई अन्तिम 32 स्थान सुरक्षित गर्न उरुग्वे विरूद्धको अन्तिम खेलमा मात्र 1 अंक बराबरीको आवश्यकता छ। अर्कोतर्फ साउदी अरेबियाले अर्को चरणको सम्भावना जीवित राख्न के भर्डे विरूद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्नुपर्नेछ। उता समूह जीको खेलमा बेल्जियम र इरान बीचको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएको छ। लस एन्जलसमा भएको खेलमा दुवै टोलीले गोलका लागि केही राम्रा अवसर पाए पनि गोलकिपरहरूले उत्कृष्ट प्रदर्शनका कारण अंक बाँड्न बाध्य भए। यो बराबरीसँगै दुवै टोलीले 2 खेलबाट समान 2-2 अंक जोडेका छन्। यस्तै समूह एचको अर्को रोमाञ्चक खेलमा डेब्युट्यान्ट टोली के भर्डेले पूर्व विजेता उरुग्वेलाई 2-2 गोलको बराबरीमा रोकेको छ। 2 खेलको समाप्तिपछि दुवै टोलीको खातामा समान 2-2 अंक भएको छ, जसले गर्दा नकआउट चरणको दौड़ निकै रोमाञ्चक बनेको छ।
0: अब मौसम। आज बिहान कोशी प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशीमा मनसुनी वायु र देशका अन्य भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती काठमाडौँ उपत्यका सहित बागमती मधेस र कोशी प्रदेशमा पानी परेको थियो। कोशी प्रदेश अन्तर्गत सुनसरी धरान चतरामा गएको

0: हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा आज पनि तातो लहर रहनेछ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपा महाधिवेशन अन्तर्गत आज बन्द सत्र, आजै नेतृत्व चयनको प्रक्रिया शुरू गरिने।
0: अविरल वर्षासँगैको पहिरोले शंखुवासभाको खाँदबारीमा तीन परिवार विस्थापित। चितवनमा स्कूटर दुर्घटना हुँदा दुई युवकको मृत्यु।
1: एटौडा कपड़ा उद्योग पुनः संचालनमा ल्याउने तयारी। सरकारी सक्रियता बढ़ेसँगै सरसफाई र औजारको चेक जाँच शुरू।
0: अमेरिका र इरानबीच स्विजरल्याण्डमा भएको वार्ता सकारात्मक। परमाणु कार्यक्रम विवाद समाधान लगायतमा काम गर्न उच्चस्तरीय समिति गठन।
1: र फिफा विश्वकपमा न्यूजील्याण्ड विरूद्ध इजिप्टको जीत। स्पेनले साउदी अरबलाई 4-0 गोलले हरायो।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
3: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
2: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाह ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
3: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
2: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
3: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
2: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
3: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
2: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
3: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त। यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
1: ए के न ठुलो

0: 的。
1: 小姑娘，我你爸去，我你爸去，啊，反正别说人家，啊，我去，你咋这样管老板又难看，你咋办？
2: मेरो कपाल पनि झरिराखेको छ। लामो समय देखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
3: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
2: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
3: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478007070।
2: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
2: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
3: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
2: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
3: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
3: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
5: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
4: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोली दिए धन्यवाद है बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना झुङ्गो बेला खेम्रिदे गरम ओभोत्री ज्याउ बेला सुन फुरीकता ओचुरी ज्याउ आऊ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जसखेम्नाले वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुन चाउसो खेलगेमा दुख
13: खोकाई जेठो छालियाला बल्ल लेला किने पुरो रङ्गे नौ पुराले चौसो ख्याल गिरी
14: वन जंगल सर मेरा आइरिङे बाली एनेल एने हो छामेला दिउ सोतर पोतर राले पार जगे रहते
13: सलाई लाइटर सियाउला ले सचाउने चीज राले जा बांगजा र यामा देने पोल गेने या इतो चीज र रहिदे वन जंगल याले के भाबाय
14: पिकनिक वन भोज बाको मे सचाउसु छिनि नेले चाउसु सहिदे कि खनाले वन जंगल ले ओसो छामि दैके बारी पो चुरोद विधि ओरे बनै कोबाजेंगे माछी
13: नन्थर नामलो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनि होनी ढालले च अनुगमन दुले व्यवस्था चाउसर गिदुये
14: गेछो छानेला खोरे ल चाउसी पोलिए होरिदे तरिन गाई गेजो नेकेलाई जु आबो नजिरे बनै गेम येलो गेजो नेके मालाये औले नायो के माइये
13: वन जंगल स जुडीसी हो गेम बारी ल बाली नाली कुचुला चुली यात्रा रस चाउसु छिनि ने चाउसो सहिले के खेले या
14: वन जंगल नेला दिगे माइये नेला दिकिनी पाँचजना खरनाम लारे मिलिदे बनै सानो ज नेके सहिये
13: बतासु चुली जु बेलाको हिजिम के कोटल नेके सतागिले हेनोखिम छिनि ने चाउसो के सहिये
14: ने लागि ने निताए गे मने के बचिए सोनो अरुले मने के बचया
13: के छ छामला पोयाल ने लागि कि सन्किले गे छटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिकाए उनी कार्यालयले खबर दिए
14: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
5: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् बाटो घटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
8: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
4: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौ सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
11: नेपाल सरकार विज्ञापन बोर्ड
15: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
16: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
15: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
16: ल उसो भए म सामान लिन गइहाले
15: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
16: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 9858830504
15: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
16: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
17: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
18: लो किन नि के भयो सन्चो भएन
17: होइन यतिकै जानै मन लागेन
18: यतिकै पनि हुन्छ
17: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
18: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
19: नमस्ते
8: कति कामले पाल्नु भयो?
18: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
17: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्दाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
0: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
1: सम्पर्क मोबाइल 9857821105,
0: 9479802,
1: 9805982605
0: र 9910939940।
2: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुनौला हजार दिनका आमालाई
8: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
9: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
8: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा 1 पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
9: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
8: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानुपर्छ।
9: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
8: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
11: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
10: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
11: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
12: होइन, रात दिन खतखत के को झगडा हो यो?
11: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
12: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
10: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
11: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
12: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
11: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
13: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्क छिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौं?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। चितुवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन अन्तर्गत आज बन्द सत्र शुरू हुँदैछ। भरतपुरको गेस्ट हाउस चौरमा हिजो उद्घाटन गरिएको महाधिवेशनको बन्द सत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा अहिले शुरू हुँदैछ। बन्द सत्रमा अध्यक्ष रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ। विधान संशोधन आर्थिक र सांगठनिक प्रस्ताव पनि बन्द सत्रमा पेश हुनेछन्। नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि आजै अघि बढ़दैछ। हिजो संशोधन गरिएको निर्वाचन कार्यतालिका अनुसार आज बिहान 10 बजे केही बेरपछि निर्वाचन कार्यालयले अधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्नेछ। प्रारम्भिक नामावली हिजै प्रकाशन भइसकेको छ। मनोनयन दर्ता, दावी विरोध, जाँचबुझ सहित सबै कार्यक्रम आजै दिउँसो सकिएर राति 11 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन आयोगले बताएको छ, जसमा 1 सभापति र 99 केन्द्रीय सदस्यका लागि मतदान गरिनेछ। त्यसपछि दोस्रो चरणको पार्टी पदाधिकारीका लागि निर्वाचन प्रक्रिया शुरू हुनेछ। रासोपा महाधिवेशनमा 4211 जना प्रतिनिधि सहभागी छन्। सभापतिमा रवि लामिछाने निर्विरोध हुने पक्का छ। विधानले वरिष्ठ नेता पनि स्वतः रहने व्यवस्था गरेको छ। विधानमा सभापति एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री र 1 महिला सहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ। यसै गरी 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्य हुनेछ। 99 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्नुहुनेछ। 7 प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्। कञ्चनपुरमा 1 वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुंवर पक्राउ परेकी छिन्। हुन्दत नगरपालिका 18 अध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार र कुटपीट गरेको अभियोगमा प्रहरीले कुंवरलाई नियन्त्रणमा लिएको हो। हिजो महेन्द्रनगर स्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष र कुंवर बीच भनाभन भएपछि कुंवरले वडाध्यक्षको घाँटीमा समातेर प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। घटना लगत्तै पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुंवरलाई घटनास्थलबाटै पक्राउ गरेको हो। वडाध्यक्ष देवकोटाले कुंवर विरूद्ध अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दर्ता गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब परीक्षक टेक बहादुर रावतले बताउनुभयो। हाल कुंवर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् र उनीमाथि कानूनी प्रक्रिया अघि बढ़ाइएको छ। उक्त घटनाबारे पत्रकार कुंवरले भने फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्षले नै आफूमाथि शुरूमा दुर्व्यवहार गरेकोले प्रतिक्रिया गरेको दावी गरेकी छिन्। धेरैजसो पत्रकारले समेत कुंवरले आफ्नो पेशागत मर्यादाको ख्याल नगरेको टिप्पणी गरेका छन्। यस्तै कञ्चनपुरमै लागू औषधको कारोबारमा संलग्न वडा सदस्य पनि पक्राउ परेका छन्। भीमदत्त 18 कटान स्थित गौरा मन्दिर टोलबाट प्रहरीले सोही वडाका सदस्य रूपा जैरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। उनको साथबाट लुकाई छिपाइ राखिएका प्रोमोथाजिन हाइड्रोक्लोराइड सुई 15 एम्पुल र बुप्रेनोफिम हाइड्रोक्लोराइड सुई 15 एम्पुल गरी जम्मा 30 एम्पुल बरामद गरिएको जनाइएको छ। अविरल वर्षासँगै खसेको पहिरोका कारण संखुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभापोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 परिवार र शान्तिराम पोखरेलका 4 परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानी डाँडामा यारबहादुर तामाङका 6 परिवार भने विस्थापित भएको छ। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोबाट विस्थापित अहिले छिमेकीको शरणमा बसेका छन्। चितुवनमा ट्रकमा स्कूटर ठोकिँदा 2 मृत्यु भएको छ। गैराती भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कूटर ठोकिँदा स्कूटरमा सवार 2 मृत्यु भएको हो। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 26 दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरूङ रहेका छन्। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा आज बिहान 2:45 बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक मकवानपुर राक्सीराङ गाउँपालिका 3 27 वर्षीय बाबुलाल ठोकरलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको छ। र लामो समयदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योग पुनः संचालनमा ल्याउन सक्रियता बढ़ाइएको छ। यसै वर्षदेखि उद्योग संचालनका लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तहबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले बताउनुभयो। भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको बताउनुभयो। रुग्ण उद्योगमध्ये हेटौडा कपड़ा उद्योग सबैभन्दा पहिला संचालनमा आउने बताउँदै भण्डारीले कपड़ा उद्योगका लागि बुटवल धागो र कपास खेती पनि यसै वर्ष संचालनमा ल्याउने बताउनुभयो। सरकारी चासोसँगै अहिले उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाई गरिरहेको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। कार्यक्रम सुशेली
2: तारंगीको तारदेखि टुङ्गाको झुनसम्म हाकपारे र पालमदेखि देउडा र टप्पासम्म
3: कार्यक्रम सुशेली
4: सुशेली
2: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
4: कार्यक्रम सुशेली
2: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म
4: कार्यक्रम सुशेली
5: सुशेली
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: Kya chha ra ho khas tya?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
1: All in one mart, helping make your life easier.
8: ओहो, आज त धारामा कति धेरै तमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यसो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
11: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com, जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहा खबर .com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर .com।
12: लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
13: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
14: हो र?
13: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
14: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
13: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
14: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
13: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज समानताको आवाज निष्पक्ष सक्रियताको अभियान
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुसेनी
3: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म हतारे र पालमदेखि देउरा र टप्पासम्म
4: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुसेली सुसेली
4: हिमस पहिलो पाखा पर्वत खोला जिल्ला सोलुखुम्बु हामी पनि भावनामा घुम्दै जान्छौ सोलुखुम्बु नमस्कार यहाँलाई हार्दिक स्वागत छ सुसेलीमा सुसेली लिएर आइपुगे म ओम भण्डारी नेपाली लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम म सुसेली दिनै पछि कार्यक्रम यसै समय प्रसारण हुने गर्दछ हामी सुसेलीमा हाम्रा ठेट गीत सुन्दै सुनाउँदै हाम्रै समाज र संस्कृतिको वरिपरि रहने गर्दछौ दैनिक सुसेलीका भिन्न प्रस्तुतिमा आज हामी घुम्दै घुम्दै धरतीको धुरी हाम्रो अलकापुरी सोलुखुम्बु पुग्दैछौ सगरमाथामा शिर नेहुराउनु छ त्यहीबाट विश्व दर्शन गर्नु छ अनि जिल्ला सोलुखुम्बुसँग सम्बन्धित अथवा हाम्रा पाखा पर्वत डाँडा पाखाका केही गीत पनि छानी लगाएका छौं जसले प्रकृतिको सुन्दरतालाई प्रकृतिको सौन्दर्यतालाई यस्तरी बयान गरेको छ यस्तरी टिपी बोकी ल्याएको छ जसलाई सुनेपछि हामी त्यति ठाउँमा नपुगे पनि असाध्यै मन्त्रमुग्ध हुने गर्छौं कार्यक्रमको आजको खेवारा गीत पहिलो कोसेली मैले छानेको छु गौरव दर्पणले लेख्नु भएको कमला खनालको भाका संयोजनमा गौरव दर्पण सृष्टि हिमाल र साथीहरूको स्वरमा पूर्वै रमाइलो पूर्वै घमाइलो सुन्दरताको यो शब्द लहरी

जता हेरे पनि पूर्वै रमाइलो पूर्वै घमाइलो पाखा पर्वत छन् अल्का टाकुलीहरूबाट विश्व विचरण गर्न सकिन्छ। आज हामी यस्तै यिनै गीतहरूसँगै चोमोलुङमा पुग्दैछौ। सगरमाथाको काखमा पुग्नु छ, शिखरबाट अनेत्र परपरसम्म हेर्ने कोशिश गर्नु छ। साबिकको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो सोलुखुम्बु। विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको सगरमाथा हिमाल यही सगरमाथा सोलुखुम्बु जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सड़क सुविधासँग आबद्ध भएको मात्र जिल्ला भए तापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेका छन्। सोलुखुम्बु जिल्लालाई पर्यटकहरूको साङ्ग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि सोलुखुम्बु जिल्लाले सधैँ आकर्षित गरिरहेको पाइन्छ। सोलुखुम्बु जिल्लामा पूर्वका सबभन्दा कम जनघनत्व भएको भनेर पनि सोलुखुम्बु जिल्लालाई चिनिन्छ र पहिलाका गाविस र नगरपालिकाहरू अहिले गाउँपालिका र नगरपालिकामा परिणत भएका छन्। ती सबै मिलाएर अहिले सोलुखुम्बुमा 8 स्थानीय पालिकाहरू बनेका छन्।

सबै पालिकाहरूको आफ्नै किसिमको विशिष्ट महत्व छ र सोलुखुम्बुको र सिङ्गु सोलुखुम्बु जिल्लाको महत्व भनेको त्यहाँको पर्यावरणसँगै प्राकृतिक सुन्दरता नै हो। जब नेपाल उपत्यकाबाट किराँतहरू पराजित भए त्यसपछि उनीहरू पूर्वतिर लागे भनेर इतिहासमा उल्लेख भएको छ। त्यो वखतमा पूर्वका तीन गुफामा बसी शिकार खेली आफ्नो जीविकोपार्जन गर्न थाले। किराँत राई थुलुङ भाषा अनुसार शिवले भन्नाले तीन र खोम्बु भन्नाले गुफा छ भनेको हो, जुन शिवले खोम्बु भन्ने वाक्य पछि अपभ्रंश भएर बदलिएर सोलुखुम्बु हुन गएको हो भन्ने अनुमान र धेरै ठाउँमा लिखतहरू पनि भेटिन्छन्। किराँती भाषामा पश्चिम तर्फबाट आई माझ किराँतमा बस्नेलाई खोम्बुङवा भनिन्थ्यो र तिब्बती भाषाको सर शब्द थपिँदा सरखुम्बु भएको र सो शब्द अपभ्रंश भएर सोलुखुम्बु बनेको हो भन्ने जनमत पनि पाइन्छ। सोलुखुम्बु जिल्लाको सदरमुकाम क्षेत्रमा बग्ने सोलु नदी र उत्तर स्थित खुम्बुमा खुम्बुला हिमालको काखमा खुम्बु उपत्यका रहेको र सो शब्दबाट नै सोलुखुम्बु नामकरण भएको किम्बदन्ती पनि त्यहाँका गाउँठाउँमा अझै छ। तिब्बती र शेर्पा भाषामा सार खुम्बु भन्नाले पूर्वतर्फको पवित्र पुण्य भूमि जनाउँछ र त्यही शब्द अपभ्रंश भएर सोलुखुम्बु मानिएको मत पनि स्थापित छ। यसरी सोलुखुम्बु जिल्लाका नामकरणको विषयमा अलग अलग विचार र अलग अलग किम्बदन्तीहरू गाउँघरमा त्यहाँका स्थानीयमा बाँचिरहेको छ रहिरहेको छ। सोलुखुम्बु जिल्लाको महत्व विश्वको सर्वोच्च धुरी सगरमाथा भएर मात्र होइन, त्यहाँको सांस्कृतिक प्राकृतिक र अन्य सामाजिक जीवनशैली र भौगर्भिक सम्पदासँगै जडीबुटी यो विश्वमा प्रसिद्ध रहेका विभिन्न वन बनेलु प्राकृतिक सम्पदाले पनि सोलुखुम्बु जिल्ला महत्व छ। पूर्वमा सङ्खुवासभा र भोजपुर जिल्ला, पश्चिममा दोलखा र रामेछाप जिल्ला, अनि उत्तरमा चीनको तिब्बत, दक्षिणमा ओखलढुङ्गा र खोटाङ जिल्लाभित्र सोलुखुम्बु घेरिएको छ। 3,39,776 हेक्टर सोलुखुम्बुको क्षेत्रफल रहेको छ। विशेषत सोलुखुम्बुको हिमाली क्षेत्र भनेर सोलुखुम्बु जिल्लालाई चिनिन्छ र हामीले भन्नै पर्दैन, अन्य कुरा घोत्लिनै पर्दैन, सबभन्दा होचो ठाउँ सोलुखुम्बुमा 600 मिटर रहेको छ भने सबभन्दा अग्लो ठाउँ त विश्वकै धुरी सगरमाथाको उचाइ भइ नै हाल्यो। त्यसकारण सोलुखुम्बु जिल्ला पुण्य भूमि हो, सांस्कृतिक र सभ्यताको केन्द्र हो, प्राकृतिकताको सुन्दर स्थल पनि हो। विश्वको सबभन्दा अग्लो भूभाग सगरमाथाको शिरदेखि 600 मिटर उचाइको त्रिनटार भूभाग यही सोलुखुम्बुमा जिल्लामा पर्दछ। यहाँका बेसी र खोज अनि विभिन्न उपत्यकाले पनि सोलुखुम्बु महत्वपूर्ण छ। विभिन्न उच्च पर्वतीय हिमाली श्रृंखला, डाँडा पाखा, खोच बेसी, खोल्सा, ताल तलैया, विभिन्न किसिमका जडीबुटी, खानी, कस्तुरी, दुर्लभ वन्यजन्तु र सांस्कृतिक सम्पदाको धनी जिल्ला हो सोलुखुम्बु। जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र सङ्खुवासभा, पश्चिममा दोलखा र रामेछाप लगायतका जिल्लाहरू सोलुखुम्बुभित्र रहेको छ। यस किसिम सोलुखुम्बुको प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व छ। सबभन्दा बढ़ी त सगरमाथाको शिरले पनि सोलुखुम्बु विश्व प्रसिद्ध रहेको छ। त्यहाँका विभिन्न अन्य हिम श्रृंखलाको पनि आफ्नै किसिमको विविधता र महत्व छ। आज हामी त्यही सोलुखुम्बु पुगेका छौं। प्रदेश नम्बर 1 को सोलुखुम्बु जिल्ला अहिले विकासको गतिमा, भौतिक विकासमा अझ अगाडि बढ्दैछ। हुन त सोलुखुम्बु जिल्लामा सगरमाथा भएकै कारणले पनि त्यहाँको विकास र समृद्धि ठाउँ ठाउँमा दशकौं पहिलादेखि भएकै थियो। जब सगरमाथा आरोहणको प्रारम्भ भयो, अझ सगरमाथामा पहिलो मानव पाइला परिसकेपछि त सोलुखुम्बुका विकासमा केही न केही अवश्य योगदान भएको छ र विश्वका मानिसको दृष्टि सोलुखुम्बुमा परेको छ भने स्थानीयले पनि आफ्नो जिल्ला, आफ्नो गाउँ र आफ्नो ठाउँलाई विकास गर्न, राम्रो बनाउन अनेकनेक प्रयत्न अवश्य गरिरहनु भएको छ। यस किसिम पनि सोलुखुम्बु विश्वका मान्छेहरूको प्रमुख आकर्षणको गन्तव्य जिल्ला, गन्तव्य स्थल रहेको छ भने हामी नेपालीकै लागि पनि घुम्नै पर्ने स्थल रहेको छ। सगरमाथा अथवा हिमाल आरोहण, हिमालको परिदृश्य सँगसँगै त्यहाँको सांस्कृतिक जनजीवन पनि सबैका निम्ति पठनीय र दृश्यनीय खुला संग्रहालय जस्तै रहेको छ। आज हामी त्यही सुन्दर, त्यही प्राकृतिक र ऐतिहासिक अनि विभिन्न महत्वले महत्वपूर्ण जिल्ला
सोलुखुम्बु पुगेका छौं। प्रदेश नम्बर एक को सोलुखुम्बु जिल्ला अहिले पनि विकासको गतिले अगाडि नै रहेको छ र त्यहाँका तल्ला खोचहरूमा फाँटहरूमा उपत्यकाहरूमा अन्न अनाज फल्छ भने प्राय हिमाली जनजीवन भएकोले खेतीपातीमा कम तर पर्यटनमा त्यहाँका स्थानीयले ठूलै प्रगति गर्नुभएको छ। सँगै सगरमाथा भएका कारण सोलुखुम्बुवासीलाई भाग्यमानी भन्नै पर्दछ। त्यहाँका स्थानीय बासिन्दाहरूले सगरमाथाको स्थान र मानबाट पनि आफू विश्व प्रसिद्ध हुन अथवा चिनिन मौका पाउनु भएको छ। यो सबैलाई सबैका भागमा कहाँ पर्दछ, त्यसकारण भाग्यमानी सोलुखुम्बुका स्थानीयहरूसँग आज हामी भावनात्मक रूपमा मन हृदयबाट साक्षात्कार गरिरहेका छौं। त्यहाँका गाउँठाउँ पुग्नु छ। अहिले त त्यहाँका स्थानीय पालिकाहरू पहिलाका गाविस र नगरपालिका मिलाएर आठवटा स्थानीय संरचना निर्माण भएका छन्। सोलु दुधकुण्ड नगरपालिका, सुनकोशी गाउँपालिका, खुम्बु पासङ लामो गाउँपालिका, दुध कौशिका गाउँपालिका अनि नेचा सल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका, लिखु पिके गाउँपालिका र सोताङ गाउँपालिका गरी आठवटा संरचनाहरू छन्। यी सबै ठाउँमा त शब्द बान्कीबाट शब्द सयर गर्दै पुग्न कहाँ भ्याउला र जति भ्याइन्छ त्यति आज सोलुखुम्बुमै रहनेछौ। त्यहीको तनमन भुल्ने, त्यहीको रणबन देखिने, गाउँठाउँ देखिने अथवा सम्झना आइहाल्ने गीत पनि छानी ल्याएका छौं। कार्यक्रममा यति बेला अर्को गीतको शैली जसले सोलुखुम्बुको बारेमा थप केही न केही अवश्य दर्शाउनेछ, जानकारी दिनेछ। अनि प्रेम पिरती प्रेमका लाली गुनास त गीतमा नफुल्ने कुरै भएन। दुर्गा गुरूङ, भूपेन्द्र गुरूङ, भीम गुरूङ अनि नीता गुरूङको स्वरमा रेशम गुरूङले लेख्नु भएको यो गीत

गीतमा शब्द मात्रै छैन, गीतमा भाका र बाजा मात्रै छैन। लाग्दछ यो भाका सुन्दै गीत सुन्दै जाँदा ती भीर पाखा पर्वत डाँडा भन्ज्याङमा हामी आफै उभिएर त्यो दृश्य हेरिरहेका छौं। सोलुखुम्बुको चर्चा गरी साध्दै छैन, खमजुङको बारेमा कुरा गर्यो भने घण्टौं लाग्दछ। त्यसो त लुक्लाको बारेमा, सोलुखुम्बुका अन्य विभिन्न स्थानहरू जसका बारेमा मैले भन्नै पर्दैन, मलाई भन्दा अधिक कुरा त यहाँलाई नै थाहा अवश्य छ। टाँडा काँडा भीर पाखा, खोल्सा खोल्सी, वन जंगल, टार बेसी आदि विविधतायुक्त धरातलीय स्वरूप भएको सोलुखुम्बु जिल्लालाई मुख्य रूपमा तीन भागमा बाँड्न सकिन्छ, हिमाली क्षेत्र, उच्च पर्वतीय क्षेत्र अनि मध्य पहाड़ी क्षेत्र। यो क्षेत्रमा हिमाली क्षेत्रमा महालंगुर र अन्य हिम श्रृंखलाहरू पर्दछन्। हिम शिखरहरूको त त्यहाँ एक किसिमको ठूलो चाहिने माला नै बनेको छ र सोलुखुम्बु जिल्लालाई पर्यटनको साङ्ग्रीला भनेर पनि चिनिन्छ। विश्वको सर्वोच्च चुचुरो सगरमाथा हिमाल यही क्षेत्रमा पर्छ भने सोलुखुम्बु जिल्लाको प्रमुख गौरवको रूपमा रहेको यो क्षेत्र पर्वतारोहण र दृश्यावलोकनको लागि विश्व प्रसिद्ध छ। उच्च हिमाली क्षेत्र, यो क्षेत्रमा हिमाली क्षेत्रमा महालंगुर र अन्य हिम श्रृंखलाहरू पर्छन्। विश्वको सर्वोच्च चुचुरो जसलाई स्थानीय भाषामा चोमो लुङमा पनि भनिन्छ, यही ठाउँमा छ भने महालंगुर श्रृंखलाको शिखर सगरमाथा शिरमा रहेको छ। अन्य प्रमुख हिम शिखरमा लोत्से अनि ग्याचुङगाङ, नोबुरे, चामलाङमा पुमोरी, आमाडब्लम, थामसेर्कु, नोम्बुर, लोचेसर अनि पासाङ लामो अन्य हिम शिखर पनि सोलुखुम्बुमा थुप्रै छन्, जसका बारेमा हामीले यति नै समयमा के चर्चा गरिभ्याउँछौं र त्यसो त उच्च पर्वतीय सोलुखुम्बुका क्षेत्रमा खुम्बु तथा वरिपरिका उच्च उपत्यकाहरू रहेका छन्। फापर, उवा, आलु आदिको खेती हुने शेर्पा जातिको मुख्य बसोबास रहेको उच्च पर्वतीय क्षेत्रमा पर्ने प्रमुख स्थानहरू पर्यटन व्यवसायको लागि अति उर्वर अब्बल मानिन्छन्। त्यहाँका प्रत्येक गाउँ ठाउँहरू पर्यटकीय हिसाबले महत्वपूर्ण र विकसित पनि छन्। मेरा पीक, पीके डाँडा, काला पत्थर, मौली खर्क, दूध पोखरी, लम्चुरा, धर्म पीक अनि रातांगे डाँडा आदि स्थानीय क्षेत्रका महत्वपूर्ण ठाउँहरू हुन् भने मध्य पहाड़ी क्षेत्र यिनीहरूको तुलनामा खेतीपातीमा अलि अब्बल मानिन्छ र जनघनत्व पनि मध्य पहाड़ी क्षेत्रमा विस्तारै बढ़दै गएको छ। जिल्लाको अधिकांश आबादी भएको यो क्षेत्र हावापानीको दृष्टिकोणले अत्यन्त राम्रो छ। यो मध्य पहाड़ी क्षेत्रको भागमा मकै, कोदो, तोरी, आलु तथा फलफूलमा उच्च स्थानमा स्याउ र दक्षिणी क्षेत्रमा सुन्तला खेती गरिन्छ। सोलुखुम्बु जिल्लाका दूधकोशी, लिखु, सोलु आदि प्रमुख नदी तथा खोलाहरूको किनारमा प्रशस्ती धान खेती पनि हुन्छ। यस किसिम सोलुखुम्बुका तीनटै क्षेत्र, मध्य पहाड़ी क्षेत्र, उच्च पर्वतीय क्षेत्र र हिमाली क्षेत्र महत्वपूर्ण रहेका छन्। दृश्यावलोकनको लागि, सांस्कृतिक चिनारी लिनको लागि अनि पर्यटकीय महत्व थाहा पाउन या पर्यटकीय अवस्थाको गतिविधि बुझ्नको लागि र स्थानीयले गरेका मेहनत त्यहाँको जागरलाई हेर्न पनि यी तीनटै ठाउँ महत्व गराएका छन्। हावापानीको वर्गीकरण अनुसार जिल्लाको हावापानीलाई दुई भागमा बाँडिएको छ र यी तटीय तल्ला क्षेत्रहरूमा केही न्यानोपन महसुस गर्न सकिन्छ भने माथिल्ला ठाउँहरू निकै चिसा हुने गर्दछन्। कतिपय गाउँहरूका माथिल्ला ठाउँमा त बाह्रै महिना जस्तो हिउँ जमिरहन्छ र विशेषत सोलुखुम्बु जिल्ला आय आमदानीमा कृषि आमदानी या अरू कुराको आमदानी भन्दा पर्यटनको विकास गरेर त्यहाँ चाहिने भौतिक पूर्वाधारहरू अझ थपेर पर्यटनको आमदानीबाट नै जिल्लाले प्रशस्त कमाउन सक्दछ र सोलुखुम्बु जिल्लामा वास्तवमा हामीले हिम श्रृंखलाको मात्रै कुरा गर्छौं, सगरमाथाको मात्रै कुरा होइन, जल सम्पदाको हिसाबले पनि सोलुखुम्बु जिल्ला निकै धनी रहेको छ। दूधकोशी नदी, इंखु खोला अनि सोलु खोला, बेनी खोला, हागा खोला अनि चिमदिङ खोला, सिसा खोला साथै नुम्चे, लोत्से र खुम्बु हिम नदी प्रमुख त्यहाँका नदी नाला हुन् र जिल्लाका मुख्य ताल कुण्डहरूमा दूधकुण्ड, दूध पोखरी, जालिम पोखरी, पाँच पोखरी र साल्पा पोखरी पनि महत्वपूर्ण स्थल हुन् जसलाई त पर्यटनको दृष्टिले पनि निकै सम्भावनाका सम्पदाहरू मान्न सकिन्छ। सदरमुकाम सल्लेरी बजार जिल्लाको दक्षिण भागमा पर्ने त्यहाँको सोलुखुम्बु जिल्लाको मुख्य बजार क्षेत्र हो।
त्यो ठाउँमा दैनिक उपभोग्य वस्तुका साथै विदेशी सामान र मूलत गलैंचाको समेत राम्रो व्यापार हुने गर्छ। सोलुखुम्बु जिल्लाको अर्को प्रमुख बजारका रूपमा सगरमाथाको प्रवेशद्वारको रूपमा रहेको नाम्चे बजार पनि हो। पर्यटकीय बजारको रूपमा रहेको नाम्चे बजारमा सुविधा सम्पन्न होटल र वासस्थानहरू छन्। त्यहाँ मुख्य रूपमा उत्तरी सीमा क्षेत्र तिब्बतबाट समेत व्यापार गरिन्छ। यस बाहेक सोलुखुम्बु जिल्लाका अन्य साना बजारहरूमा नेचा बेतघारीमा पर्ने नेचा बिहिबारे बजार, नेले बजार, सोताङ बजार, टापटिङ खामदिङ हाट, भकान्जेको किन्जा बजार, बासाको सोमबारे हाट, सल्यान गाउँको बुधबारे हाट, चौरी खर्कको लुक्ला बजार अनि बुङ गाउँको बुङ बजार पनि व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेका छन् भने सोलुखुम्बु धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण छ। त्यहाँ बालेश्वर महादेवको मन्दिर, ज्वालामाई देवीको मन्दिर, पञ्चकन्या स्थान, कालिका देवी स्थान, दूतकुण्डेश्वर महादेव, ठकुमाल देवी स्थान, काङ्गेल सोलुखुम्बु सिद्धनाथ मन्दिर, जालपा देवी स्थान, त्यसै गरी सिंहकाली देवी, गुप्तकाली देवीको मन्दिर, कालिका देवी, जालपा देवी अनि सल्यान स्थित महादेव मन्दिर, कोठ्योम लगायतका थुप्रै धार्मिक स्थलले पनि महत्वपूर्ण छन्। त्यसकारण सांस्कृतिक रूपमा, ऐतिहासिक रूपमा, धार्मिक रूपमा र पर्यटकीय महत्वको रूपमा सोलुखुम्बु धनी रहेको छ। त्यही सोलुका शब्द सुनाउनु छ अनि सोलुकै भाका र त्यही वरपरका स्थानीय माथिल्ला हाम्रा नेपालका पहाड़ी जनजीवनका गीत संगीत, हिमाली क्षेत्रको त्यो सुन्दरताका दृश्य शब्दबाटै सुन्नु छ। कार्यक्रम सुशेलीमा आज हामी सोलुखुम्बुमा छौं। घुम्दै फिर्दै धरतीको धुरी हाम्रो अलकापुरी सोलुखुम्बु पुगेका छौं।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
2: मार्बल।
3: मार्बलका सिपी विशेष प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका युपीपीसी प्रडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको।

0: चार 99.4 निष्पक्ष सक्रियता को अभ्यास
1: रेडियो थाहासन चार 99.4 मा तपाईं सुन्दै हुनुहुन्छ
0: कार्यक्रम सुसेवी।
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म हतपारे र पालमदेखि देउरा र टप्पासम्म
3: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली
3: सुसेलीमा तपाईलाई पुनः स्वागत छ। आज हामी सुसेलीमा घुम्दै फिर्दै धरतीको धुरी हाम्रो अलकापुरी सोलुखुम्बु पुगिरहेका छौं, जहाँ सगरमाथामा शिर निहुराउनु छ अनि त्यहीका पाखा पर्वत र जनजीवन बुझ्नु छ। विशेषत सोलुखुम्बु जिल्लामा बसोबासको हिसाबले शेर्पा समुदायको बाक्लो बस्ती माथिल्ला पहाड़ी क्षेत्रमा रहेका छन् भने त्यो सँगै अन्य विभिन्न जात जातिको पनि बसोबस्ती रहेकोले नेपालको विविधताको संस्कृति जान्न सोलुखुम्बु महत्वपूर्ण स्थल हो भने शेर्पा समाज र त्यहाँको संस्कृति जान्न एकदम उपयुक्त स्थल पनि हो। सोलुखुम्बु सगरमाथा भएको हिसाबले अनि शिखरहरूको धनी भएको हिम शिखरहरूको चाहिँ धेरै शिखरहरू भएको ठाउँ मात्रै नभएर धार्मिक हिसाबले पनि विभिन्न मठ मन्दिर र तीर्थस्थलले भरिएको जिल्ला पनि हो। तिनीहरू मध्ये दूधकुण्डको आफ्नै महत्व छ। दूधकुण्ड जाने आन्तरिक पर्यटकको संख्या पछिल्ला वर्षमा बढ़िरहेको छ। नेपालमा दूधकुण्ड जस्ता थुप्रै धार्मिक स्थलहरू छन् जसले राम्रै प्रचार पाएका छन् र स्वदेशी तथा विदेशी पर्यटकहरूको ओइरो लाग्ने गर्छ, तर दूधकुण्डको त्यति धेरै प्रचार प्रसार भएको छैन। सोलुखुम्बु जिल्लाको टाक्सिन्दुमा अवस्थित यो पवित्र धार्मिक स्थल पर्यटनको दृष्टिले एउटा सुन्दर गन्तव्य बन्न सक्छ। 4600 मिटरको उचाइमा रहेको दूधकुण्डमा हरेक भदौको जनै पूर्णिमामा भव्य मेला लाग्छ। केही दर्शनार्थीहरू आफ्नो समय अनुकूल एक दिन अगावै अर्थात चतुर्दशीकै दिन दर्शन गरेर फर्कने गर्छन् र सोलुखुम्बु लगायत अन्य छिमेकी जिल्लाका श्रद्धालु भक्तजनको भीड़ लाग्छ। नुम्बुर हिमालको काखमा रहेकाले यसको सौन्दर्य अझ बढ़ेको छ। उच्च ठाउँको कठाङ रिदो जाड़ोको पनि कुनै पर्वाह नगरी तीर्थालुहरू दर्शनको लागि दूधकुण्ड पुग्ने गर्नुहुन्छ। युवा युवतीदेखि वृद्ध वृद्धासम्म दर्शन गर्न दूधकुण्ड पुग्नुहुन्छ। मनले चिताएको काम पूरा हुने, सन्तान प्राप्ति हुने, धनलाभ हुने जस्ता आर्थिक विश्वास दूधकुण्डमा राखेका छन् दर्शनार्थी भक्तालुले। दूधकुण्ड यस्तो ठाउँ हो जहाँ हामीले स्वर्णिम आनन्दको अनुभूति गर्न सक्छौ, सारा दुःख दर्द पीर व्यथा आदि भुल्न सकिन्छ। त्यहाँ सुरक्षाका बारेमा ढुक्क भएर साथ जान सकिन्छ। लेक लागेर बिरामी भए पनि रेडक्रसले निशुल्क रूपमा स्वास्थ्य शिविर राखिदिएको छ। अन्य किसिमका भौतिक पूर्वाधार पनि अहिले दूधकुण्डमा निर्माण भएदेखि स्थानीय पर्यटकको स्थानीय भक्तजनको दूधकुण्डमा उपस्थिति वर्षेनी बढ़दै गएको छ। वरपरका जिल्लाबाट जाने दर्शनार्थीको संख्या पनि उल्लेख्य छ। धार्मिक स्थल दूधकुण्ड जस्तै सोलुखुम्बुका अन्य विभिन्न स्थलहरू छन्। लुक्ला, नाम्चे बजार लगायत सोलुखुम्बुको एउटा भन्नै पर्ने र जानै पुग्नै पर्ने खुमजुङ उपत्यका पनि हो। खुमजुङ गाउँमा पर्ने खुमजुङ उपत्यकालाई पर्यटकीय क्षेत्रमा हरित उपत्यकाका नामले चिनिन्छ। पर्यटनको उपत्यका भनिएको नाम्चे भन्दा केही माथि समुद्री सतहदेखि 3800 मिटरको उचाइमा रहेको खुमजुङ उपत्यका अर्थात ग्रीन भ्याली विस्तारै अन्तर्राष्ट्रिय स्तरमा परिचित हुन थालेको छ। खुमजुङ युवा क्लबको नेतृत्वमा सञ्चालन गरिएको अभियानले खुमजुङको खुम्दे र खुमजुङ गाउँलाई हरित उपत्यकामा परिणत गरेको हो। पर्यटक तथा पर्यावरण दुवैलाई आकर्षण गर्ने उद्देश्य राखिएको यो उपत्यकाको करिब 700 घरधुरी सबैको छाना हरियो रंगको जस्ता पाताले छाइएको छ। खुमजुङ युवा क्लबका अनुसार प्रत्येक घरले कम्तीमा पनि छानो हरियो रंगको प्रयोग गर्नुपर्ने अभियान चलाइएको थियो। यसले चराचुरुङ्गी र वन्यजन्तुलाई समेत आकर्षण गर्ने बताइएको छ। त्यहाँको नियम अनुसार अन्य रंगको छानो प्रयोग गर्ने घर परिवारले मध्यवर्ती क्षेत्र विकासको नियन्त्रणमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जभित्रको घाँस दाउरा काट्न पाउँदैनन्। यति कुराले पनि सबैले आफ्नो घरको छानालाई हरियो बनाइदिनु भएको छ। खुमजुङ पुग्न सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट पैदल 4-5 दिन लाग्छ भने हवाई यात्रा मार्फत जाँदा लुक्लामा झरिसकेपछि खुमजुङ पुग्न 3 दिन लाग्छ। अस्तित्वमा छ भनेर दावी गरिएको रहस्यमय जीव यतिको टाउको गोछाला त्यही खुमजुङको खुम्दे स्थित गुम्बामा रहेकाले पनि पर्यटकहरूको रोजाईमा पर्छ। खुमजुङ पुग्न जानेहरू वर्षेनी बढ़िरहनु भएको छ, संख्या बढ़िरहेको छ। यो उपत्यका शेर्पा समुदायले देवताका रूपमा पुज्ने खुम्बी ह्युला हिमालको काखैमा छ। अधिकांश शेर्पाको घरमा सञ्चालन गरिएको होमस्टेको कारण आन्तरिक तथा बाह्य पर्यटकको लागि खाने बस्ने समस्या हुँदैन। खुमजुङ पुग्ने जो कोहीले प्रथम सगरमाथा आरोही स्वर्गीय सर एडमन्ड हिलारीले स्थापना गरिदिनु भएको खुमजुङ माध्यमिक विद्यालय पनि अवलोकन गर्न सक्छन्। यसरी खुमजुङको विश्वव्यापी लोकप्रियता छ। खुमजुङ पुग्नको निम्ति धेरै किसिमका योजना बनाएर विशेष तयारी गरेर जानु पर्दछ, तर जो मान्छे खुमजुङ पुग्यो अब नफर्कौं भन्ने मनमा सोच्छ, खुमजुङ बसिरहौं जस्तो लाग्छ, एक दिन भए पनि बस्न पाए हुन्थ्यो भन्ने सबैको मनमा रहन्छ। यदि मन नभई नभई मन अमिलो बनाएर खुमजुङसँग विदा भएको मान्छे पनि पुनः खुमजुङ कहिले जाउँ भनेर मनमने हुटुटी भइरहन्छ। यस किसिमको आकर्षण छ, यस किसिमको मोहनी छ खुमजुङ उपत्यकासँग। विश्वका अन्य विभिन्न मुलुकका मान्छेले खुमजुङ पुग्दा जिउँदैमा स्वर्ग टेकेको र स्वर्ग देखेको अनुभूति गर्नुहुन्छ। यस किसिमको महत्वपूर्ण सम्पदा खुमजुङ लगायत अन्य विभिन्न ठाउँ गाउँ डाँखा डाँडा पाखा पर्वत र हिमचुलीहरूले सगरमाथा धनी छ। यस किसिम अघि पनि मैले भने सगरमाथा जिल्लाका स्थानीयको भाग्य बलियो छ, जसले सधैँभरि स्वर्गतुल्य भूमि टेक्न र देख्न पाउनु भएको छ। विश्वका मान्छे केही छिन अथवा केही दिन देख्नु स्वर्गानुभूति गर्छन्, त्यहाँका स्थानीयको लागि यो गौरवको कुरा हो। यही गौरव र यही अपनत्वले स्थानीय सोलुखुम्बुवासीलाई अझ मेहनत गर्न आफ्नो गाउँठाउँ र आफ्नो पर्यापर्यटनको विकासको निम्ति लागि पर्न बल पुर्याएको छ। त्यसकारण त महत्व छ सोलुखुम्बु। सोलुखुम्बुका अनेक गीत छन्, अनेक सम्झना छन्। सोलुखुम्बुमा जन्मनुभएका स्थानीय सन्ततिहरूले विश्वमा प्रसिद्धि कमाउनु भएको छ, विभिन्न कीर्तिमान राख्नु भएको छ। शिक्षा स्वास्थ्यमा अनि विशेष त हिमाल आरोहणमा सोलुखुम्बुका स्थानीय शेर्पा समुदायले पुर्याउनु भएको योगदान विश्वमै तारिफ जन्य छ। कार्यक्रम सुशेलीमा आज हामी त्यही धेरै कुरा मध्ये केही छोटा थोरै कुरा टिपटाप गरेर सम्झेर सुनाइरहेका छौं। कार्यक्रममा यति बेला चाहिँ एउटा अर्को गीत सुनाउँछु। मिङमा नुरू शेर्पाले लेख्नु भएको यो गीतलाई आनन्द कार्कीले स्वर दिनुभएको छ।

सुन्दर शब्द लहरी र सोलुखुम्बुको सम्झना आँखै अगाडि दृश्य आउने गीत मिङमानुरु शेर्पा स्वयंले लेख्नु भएको र आनन्द कार्कीले गाउनु भएको हामीले सुनायौं। सोलुखुम्बुसँग धेरै चीज छ जसका बारेमा हामी छोटो समयमा के जान्न सक्छौ र नाम्चे बजार, सगरमाथा आधार शिविर, खुमजुङ उपत्यका, लुक्ला लगायत सल्लेरी, सोलुखुम्बुका अनेक अनेक स्थलहरू छन्। त्यहाँको हामीले हिमाली पर्यटनको बारेमा धेरै कुरा जान्न पर्नेछ, बुझ्न पर्नेछ। सगरमाथाकै बारेमा एउटा सन्दर्भको मात्रै कुरा गर्यौं भने हामीलाई घण्टौं लाग्छ। यस किसिमको त्यहाँको सम्पदा रहेको छ, यो प्राकृतिक सम्पदाले सगरमाथा रहेको जिल्ला सोलुखुम्बु निकै धनी छ। र लुक्लाका बारेमा र त्यही स्थानको बारेमा त छुटाउने हुँदैन। हिमाली क्षेत्रमा अवस्थित लुक्ला सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार हो। सोलुखुम्बु जिल्लाको चौरी खर्कमा रहेको सानो उपत्यका जस्तै लाग्ने लुक्ला नेपालको प्रसिद्ध पर्यटकीय स्थल पनि हुन गएको छ। सगरमाथा आधार शिविरको प्रवेशद्वारका रूपमा लिइने लुक्ला बजारको उचाई 2800 मिटरमा छ र त्यहाँबाट 6-7 घण्टाको पैदल यात्रामा नाम्चे बजार पुग्न सकिन्छ। लुक्लाको जनसंख्या त्यति धेरै छैन र हवाई यातायात लुक्ला जाने मुख्य साधन हो। काठमाडौँबाट 1/2 घण्टाको उडानमा लुक्लाको तेन्जिङ हिलारी विमानस्थल पुग्न सकिन्छ भने जिरी हुँदै 7 वा 8 दिनको पैदल मार्गबाट पनि लुक्ला पुग्न सकिन्छ। लुक्लामा सबै चीज बोकेर लानुपर्ने, भरियाले लानुपर्ने, भारी बोकेर अनि त्यससँगै हवाई जहाजबाट लानुपर्ने भएकाले उपभोग्य वस्तु निकै महँगो छ। चौरीको घिउ र नुन मिसाइएको चिया तथा लसुनको सुप लुक्लाका प्रसिद्ध परिकारहरू हुन्। सिजनमा विदेशी पर्यटकहरूको घुइँचो लाग्ने त्यहाँका अधिकांश होटलहरू खचाखच हुने गर्छन्। पर्यटनको सिजनमा आकाश खुलेको समय लुक्लाबाट कोङदो लगायत हिम श्रृंखला निकै मनोरम रूपमा देख्न सकिन्छ। न्यानो कपड़ा र बाक्ला जुत्ता बोक्नु जानेहरूको लागि उपयुक्त हुन्छ भने हवाई जहाजबाट ढुवानी गर्नुपर्ने भएकाले प्राय खानेकुरा वासस्थान लुक्लामा सस्तो छैन, महँगै छ। लुक्ला जस्ता दर्जनौ छन् सोलुखुम्बुका त्यहाँका पर्यटकीय स्थलहरू र त्यहाँका माथिल्ला पहाड़ी क्षेत्रहरूमा रहेको शेर्पा समुदायका बस्तीहरू सबैको निम्ति सांस्कृतिक रूपमा अनि त्यसै गरी सभ्यताको चिनारी लिन पठनीय स्थलहरू हुन् लाग्छ। सोलुखुम्बु सिङ्गो जिल्ला खुला संग्रहालय जस्तै छ, जहाँबाट अधिक कुरा हामीले जान्न र पढ्न बाँकी छ। विश्व समुदायको ध्यान त्यता जाओस्, अझ हामी नेपालीहरूले सकिन्छ र भ्याइन्छ भने एकपटक जीवनकालमा सोलुखुम्बुका स्थल टेक्न पाए स्वर्ग देखेको र टेकेको अनुभूति हुन्थ्यो। कमसे कम सगरमाथाको उचाइमै सबै शिखरमा पुग्न नसके पनि नजिकबाट सगरमाथाको काखमा शिर राख्न पाए जीवनमा चिताएको पुग्थ्यो होला, स्वर्गको अनुभूति हुन्थ्यो। त्यस किसिमको आनन्ददायक र फलदायी स्थल छ सोलुखुम्बु जिल्ला। यिनका बारेमा चर्चा गरेर घुमेर भनेर हेरेर कहिल्यै भ्याइँदैन। जति हेर्दा पनि नथाक्ने, हेरेर नभ्याइने, देखेर पुगेर नभ्याइने स्थलहरू सोलुखुम्बुसँग छन्। आज हामी त्यही सोलुखुम्बुका विभिन्न रमणीय स्थलको सेरोफेरोमै रहिरहेका छौं। कार्यक्रममा एउटा गीत त नछुटाई सुनाउन मन भएको छ। डाक्टर रेणुकाले लेख्नु भएको जेनी राई अनि जसिहाङ राई र साथीहरूको स्वरमा सोलुखुम्बु आउनु है आउनु।

सोलो कुम्पु आउनु हि हजुर जेनी राई जसी हाङ राई र साथीहरूको स्वरमा गीत बजिरहेको छ गीतले आह्वान गरिरहेको छ सोलो खुम्बु घुम्न सबै आउनुहोला सगरमाथाको शिखरमा उच्च बिन्दुमा पुग्ने प्रयास हामी सबैले गर्नुपर्छ जीवनको कालखण्डमा कमसेकम एकपटक सोलो खुम्बु पुग्यो यी गाउँ ठाउँहरू देखियो भने स्वर्गानु अनुभूति त्यसको प्यास अवश्य मेटिनेछ आज हामीले घुम्दै फिर्दै धरतीको धुरी सोलो खुम्बुका शब्द लहरी सुनाउने कोसिस गर्यौं सगरमाथाको शिरमा हामीले सगरमाथाको काखमा शिर निहुराएर मनको कामना व्यक्त गर्ने कोसिस गर्यौं कार्यक्रम आजलाई सकिने बेला भयो सुनिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रममा बजेका गीत संगीतका आदरणीय सर्जक स्रष्टाहरूप्रति सम्मान भाव प्रकट गर्दै आजलाई कार्यक्रम सुसेलीको यो बसाई यहीँ टुङ्ग्याउँछु भोलि फेरि भेटौँला नमस्कार।

0: जजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98648 72 32।
2: बिहान 11 बजेको थाहा अपडेटमा सञ्चकको नमस्कार। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र शुरू हुन ढिलाइ भएको छ। बिहान 8:30 बजे नै शुरू हुने भनिए पनि प्रतिनिधिको नावलीमा त्रुटि सुच्याउने प्रक्रियाका कारण ढिला भएको बताइएको छ। भरतपुरको गेस्ट हाउस चौरमा हिजो उद्घाटन गरिएको महाधिवेशनको बन्द सत्र आज उद्योग संघको प्रदर्शनी केन्द्रमा हुँदैछ। बन्द सत्रमा अध्यक्ष रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ। विधान संशोधन, आर्थिक र संगठनिक प्रस्ताव पनि बन्द सत्रमा पेश हुनेछ। नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया पनि आज अगाडि बढ़दैछ। हिजो संशोधन गरिएको निर्वाचन तालिका अनुसार आज निर्वाचन कार्यालयले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिरहेको छ। प्रारम्भिक नामावली हिजै प्रकाशन गरिएको थियो। मनोनयन दर्ता, दावी विरोध, जाँचबुझ सहितका सबै प्रक्रिया आजै दिउँसो सकेर राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ, जसमा 1 सभापति र 900 केन्द्रीय सदस्यको लागि मतदान गरिनेछ। त्यसपछि दोस्रो चरणको पार्टी पदाधिकारीको लागि निर्वाचन प्रक्रिया शुरू हुनेछ। रासोपा महाधिवेशनमा 4211 जना प्रतिनिधि रहेका छन्। सभापतिमा रवि लामिछानेको निर्विरोध हुने पक्का छ। विधानले वरिष्ठ नेता स्वतः रहने व्यवस्था गरेको छ। विधानमा सभापति एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिला सहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। यस्तै गरी 1 सदस्य, 2 सहको सदस्य, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्य हुनेछ। 900 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। 7 प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्। कञ्चनपुरमा 1 अध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्य कुंवर पक्राउ परेकी छन्। भीमदत्त नगरपालिका 18 वडाध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार र कुटपिट गरेको अभियोगमा प्रहरीले कुंवरलाई नियन्त्रणमा लिएको हो। हिजो महेन्द्रनगर स्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष कुंवर बीच भनाभन भएपछि कुंवरले वडाध्यक्षको घाँटीमा समातेर प्रहरी प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। घटना नगर्दै पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुंवरलाई घटनास्थलबाट लिएको थियो। वडाध्यक्ष देवकोटाले कुंवर विरूद्ध अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दर्ता गराएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो। हाल कुंवर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् र उनीमाथि कानूनी प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। उक्त घटनाबारे पत्रकार कुंवरले भने फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्षले नै आफूमाथि शुरूमा दुर्व्यवहार गरेकोले प्रतिकार गरेको दावी गरेकी छिन्। धेरैजसो पत्रकारहरूले समेत कुंवरले आफ्नो पेशागत मर्यादाको ख्याल नगरेको टिप्पणी गरेका छन्। यस्तै कञ्चनपुरमै लागू औषधको कारोबारमा संलग्न वडा सदस्य पनि पक्राउ परेका छन्। भीमदत्त 18 कटान स्थित गौडा मन्दिर टोलबाट प्रहरीले सोही वडाका सदस्य रूपा जयरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। उनको साथबाट लुकाई छिपाई राखिएका प्रेमे थालिन थाजिन हाइड्रोक्लोराइड सुई 15 एम्पुल र बुप्रेनोफ्रिन हाइड्रोक्लोराइड सुई 15 एम्पुल गरी जम्मा 30 एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ। चितवनमा ट्रकमा स्कूटर ठोकिँदा दुईजनाको मृत्यु भएको छ। गैराती भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कूटर ठोकिँदा स्कूटरमा सवार दुई युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 26 दिव्यानगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घरबै हाल भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरूङ रहेका छन्। गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा बिहान 2:45 बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक मकवानपुर राक्षीराङ गाउँपालिका 3 बस्ने 27 वर्षीय बाबुलाल थोकरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको NA5X5816 नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको भागपन्थी प्रदेश 06-0074-7248 नम्बरको स्कूटर पछाडिबाट ठोकिँदा दुर्घटना भएको थियो। झापाको गौरीगंज गाउँपालिका 4/2200 टोलमा विषालु सर्पले डस्दा वृद्धको मृत्यु भएको छ। गौरीगंज 4/2200 टोलकी 88 वर्षीय पञ्चमाया शर्माको हिजो साँझ विषालु सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रंजन अवाले जानकारी दिनुभयो। कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकै रहेको सर्पले उनलाई डसेको थियो। सर्पदंशबाट गम्भीर भएकी शर्मालाई तत्काल उपचारको लागि बिरतामोड स्थित बीएनसी अस्पताल लगिएको थियो। उपचारको क्रममा गैराती मृत्यु भएको प्रहरीले जनाएको छ। हाल उनको शव बीएनसी अस्पतालमा राखिएको छ। र लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनमा ल्याउन सक्रियता बढ़ाइएको छ। यसै वर्षदेखि उद्योग सञ्चालनका लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तहबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी पनि दिनुभएको छ। रोक्न उद्योगहरूमध्ये हेटौँडा कपड़ा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने बताउँदै भण्डारीले कपड़ा उद्योगको लागि बुटोल धागो र कपास खेती पनि यसै वर्ष सञ्चालनमा ल्याउने जानकारी दिनुभएको छ। सरकारी चासोसँगै अहिले उद्योग परिसरमा सशस्त्र प्रहरी नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाई गरेको छ। हेटौँडा औद्योगिक क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 35 सालदेखि सञ्चालनमा आएको हेटौँडा कपड़ा उद्योग 2057 सालदेखि बन्द भएको थियो। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौ।
5: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यस्तो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
9: चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ,
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
7: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिरचिरापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
8: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
7: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
8: जसका लागि मोबाइल नम्बर छ 9858743143, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
7: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
10: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
11: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
10: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
14: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
15: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टा भित्र आमाको पहिलो पिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोको र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथसाथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
14: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
15: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गर्ने गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा

0: खानपान सम्बन्धी स्वस्थ बानी बस्ने ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
2: एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
5: होइन, के भाषा र तपाईँलाई
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपालेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, काया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, श्रुति, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
5: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: آمد.
1: هری کریشنا کریشنا. ای هولاکی بابو ویلی ویلی همراه پالن هولاکی لایتا مالا میلی پنی باتو چوری دین چوانده آجل تا یو هولاکو بستا کستو چکایی کنی
2: او اما مویلی پنی سنے کنی تیستو گرنو بانے کو هولاک شبا کو موتو کتی چا بھننا خوزے کو لاکی اما
1: ابا آیلی چاین کیا چھتا بابو یو هولاکو حال چال ابا تا یو موبایل لی گردا هولاک نی نچاینی بھائیو کیا ری
2: تیستو ہوئی ننی اما موبایل لی گرنو نسکنے کتی دیرے کامر چن تیستو پی کامر تا هولاک لی گرنی رائی کو چا دیسوی بھاری را بیدش کا دیرے دیسر ما چٹھی پترا آدان پلان گرنی رائی کو چا دروت ڈاک ای ایم ایس سیوا پنی دیس بھاری انی بیدش کا تھپر دیسر ما سنچالت چن اما بیشو کا سبھی دیس باٹ نیپال ما پارسل لیاؤنی را پوریاؤنی بیوستا پنی چا نیپال ما تا پارسل ہرو کنا کنا سم پوریاؤنی انی لیاؤنی بیوستا پنی چا اما
1: اے ہو را بابو
2: ہو تا اما پھیری ہولاک کو سیوا سرکشت پنی چا انی سستو پنی چا
1: اے
2: ہولاک کا ارو تھپر سیوا ہرو چن ارکو بیٹ ما میلے تپائی لائی سبستار ما بتاؤ چھو
1: ہاس ہاس بابو ہری کرشنا کرشنا کرشنا
3: نیپال سرکار بگیاپن بورڈ
4: नगरवासीहरुका लागि रोल्पा नगरपालिकाको अनुरोध
5: आफ्नो घर वरपर सधैं सफा राखौ तपाईको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
5: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
4: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फँसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जंकोट जलजला पदयात्रा स्याकाई र ओखेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस् खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं
5: तपाईँ आफू पनि हिंसा नगर्नुहोस् यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानी विकास गर्नुहोस् यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ
5: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं
4: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
6: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
0: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
10: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
9: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
10: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
9: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
9: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
10: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038।
9: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9881-68-697।
10: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
9: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: मंजू तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जू, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने भने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना हाल्दै नानी
1: खै यो त दाना छैन कहिले देखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु
1: दाना लिनु
3: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894705571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ टुडीखेल रोल्पा
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
5: बाफ्रे
4: अब चाहिँ के हुने हो
1: खोइ खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाचिन यस्तो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
10: नमस्ते डाक्टर साहब
11: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
10: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
11: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
10: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
11: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
10: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
12: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
3: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
13: हेलो
11: हेलो हेलो,
13: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
11: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
14: हजुर,
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
14: ल दिन्छ। हेलो, भन्नुहोस् त।
13: हेलो हजुर,
14: हजुर,
13: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
14: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
11: ए नानी, के भने रहेछ, के हो के भयो?
14: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
11: ल ल ल, म किन दिन्छु?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
12: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
3: वन डढेलोले हाम्रो प्राणवायु, अक्सिजनको स्रोत, रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
3: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
12: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्छ। पार्दछ।
3: वन डढेलोले माटोलाई बाँधेर राख्ने, वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
3: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
3: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
12: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरु यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जाने बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाजे के भयो किन गालामा हात
4: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
3: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
5: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
6: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
3: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
5: हजुर हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
7: नदुखाइ दाँत निकाल्ने
3: दुखीको दाँत जरैदेखि उपचार गर्ने
7: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7 18 98 95 14 1452
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
9: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
10: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
12: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
13: नेपाल सरकार विज्ञापन बोर्ड

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सेती क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: सुन सहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा संचुक लोनसँगै धर्मराज भट्टको नमस्कार।
6: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
5: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
6: सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल कायमै, केही सुधार भएकोमा प्रशंसा। हुन्डी कारोबार र क्यासिनोहरूको सुपरिवेक्षण गर्न सुझाव।
5: राष्ट्रपा महाधिवेशन अन्तर्गत आज बन्द सत्र, आजै नेतृत्व चयनको प्रक्रिया शुरू गरिने।
6: चितवनमा तनहुमा सवारी दुर्घटनामा तीनजनाको मृत्यु। झापामा सर्पदंशबाट एक वृद्धको ज्यान गयो।
5: अमेरिका र इरान बीच स्विजरल्याण्डमा भएको वार्ता सकारात्मक। परमाणु कार्यक्रम, विवाद समाधान लगायतका काम गर्न उच्च स्तरीय समिति गठन।
6: र फिफा विश्वकपमा न्यूजील्याण्ड विरूद्ध इजिप्टको जित, स्पेनले साउदी अरबलाई 4-0 गोलले हरायो।
7: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
8: नमस्कार।
7: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
8: यो त साइड जब दाई, यो चाहिँ मेन।
7: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
8: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
7: थाहा छ, त्यसैले त यही लिन आएको।
8: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
7: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
8: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्सीमेन्ट राख्नुहोस् है।
7: सुरक्षा घरको
8: जीवन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: समाचार अब विस्तारमा। सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टको सूचीमा कायम राखेको छ। फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि जारी गरिएको एक प्रतिवेदन अनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात ग्रे लिस्टको सूचीमा कायम रहेको जनाइएको छ। एफएटीएफले नेपालले आफ्नो प्रणालीमा केही सुधार गरेको भन्दै प्रशंसा पनि गरेको छ, तर रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न बाँकी रहेको स्पष्ट पारेको छ। विशेष गरी हुन्डी कारोबार नियन्त्रण, उच्च जोखिममा रहेका सहकारी संस्थाहरू र क्यासिनोहरूको कड़ा सुपरिवेक्षण गर्न एफएटीएफले नेपाललाई गम्भीर ध्यान आकर्षण गराएको छ। प्रतिवेदनमा 2025 फेब्रुअरीदेखि नेपालले एफएटीएफ र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूहसँग मिलेर आफ्नो सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तपोषण विरूद्धको प्रणालीको प्रभावकारिता सुदृढ पार्न उच्च स्तरीय राजनैतिक प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ। त्यसैता नेपालले लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी आतंकवादी वित्त पोषण र आम विनाशकारी हतियार निर्माणको वित्त पोषणमा बाँकी रहेका प्राविधिक अनुपालन कमजोरीलाई सम्बोधन गर्दै आफ्नो प्रणालीमा सुधार गर्न केही महत्वपूर्ण कदम चालेको उल्लेख गरिएको छ। तर यति सुधारले मात्र नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त छैन। एफएटीएफले नेपाललाई तोकिएको समय सीमाभित्र आफ्ना रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न र एफएटीएफले दिएको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न निरन्तर काम गर्नुपर्ने शर्त राखेको छ।
6: चितवन र तनहुँमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। चितवनमा ट्रकमा स्कूटर ठोकिँदा दुईजनाको मृत्यु भएको हो। गैराती भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कूटर ठोकिँदा स्कूटरमा सवार दुई युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 26 दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरूङ रहेका छन्। गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा बिहान 2:45 बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका 3 बस्ने 27 वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना 5 ख 58 16 नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बागमती प्रदेश 06-004-72-48 नम्बरको स्कूटर पछाडिबाट ठोकिएर दुर्घटना भएको हो। यस्तै तनहुँको बन्दीपुर गाउँपालिका 4 गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ब्यास नगरपालिका 4 का 36 वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार GK 5466 नम्बरको तीव्र गतिमा रहेको टिप्परका चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरामा उपचारको क्रममा आज मृत्यु भएको हो।
5: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो महाधिवेशन अन्तर्गत आज बन्द सत्र शुरू हुँदैछ। आज बिहानैदेखि बन्द सत्र शुरू हुने भनिए पनि प्रतिनिधिको नाम टुंगो लाग्न समय लाग्दा आज बन्द सत्र शुरू हुन केही ढिला भएको छ। उद्योग संघको प्रदर्शनी केन्द्रमा हुन लागेको बन्द सत्रमा अध्यक्ष रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ। विधान संशोधन आर्थिक र सांगठनिक प्रस्ताव पनि बन्द सत्रमा पेश हुनेछन्। यस्तै नयाँ नेतृत्व चयनको प्रक्रिया पनि आजै शुरू हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेद्वारी मनोनयनका लागि मनोनयन पत्र वितरण गरिनेछ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म मनोनयन दर्ता, आजै बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरी 9 बजेसम्म दावी विरोधको समय र जाँचबुझ सभा 9 बजे सकी उम्मेद्वारी फिर्ता लिन पाउने अन्तिम समय तोकिएको छ। राति 11 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन आयोगले बताएको छ, जसमा 1 जना सभापति र 79 जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। त्यसपछि अर्को चरणको पार्टी पदाधिकारीका लागि निर्वाचन प्रक्रिया शुरू हुनेछ। महाधिवेशनमा 4211 जना प्रतिनिधि छन्। सभापतिमा रवि लामिछाने निर्विरोध हुने पक्का छ। विधानले वरिष्ठ नेता स्वतः रहने व्यवस्था गरेको छ। विधानमा सभापति एक महिलासहित 3 उपसभापति 2 महामन्त्री तथा 1 महिलासहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। त्यसै गरी 1 कोषाध्यक्ष 2 सहकोषाध्यक्ष 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्य बन्नेछ। 19 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्।
6: झापाको गौरीगंज गाउँपालिका 4 बाइसी टोलमा विषालु सर्पले डस्ता वृद्धको मृत्यु भएको छ। गौरीगंज 4 बाइसी टोलकी 88 वर्षीय पञ्चमाया शेर्माको हिजो साँझ विषालु सर्पले डस्ता मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रंजन अवाले जानकारी दिनुभयो। कुखुराको खोरमा ढोका लगाउने क्रममा खोर नजिकै रहेको सर्पले उनलाई डसेको थियो। सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई उपचारको लागि बिर्तामोड स्थित बीएनसी अस्पताल लगिएको थियो। उपचारको क्रममा गैराती मृत्यु भएको हो। सर्प अहिले बीएनसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
5: अविराल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवा सभाको घाटबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभापोखरी एक धुपुमा धनबहादुर विश्वकर्माका चारजनाको परिवार र शान्तिराम पोखरेलका चारजनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरो जोखिमकै कारण घाटबारी नगरपालिका छ खानी डाँडामा यार बहादुर तामाङका छजनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्न सक्ने सम्भावना देखिएपछि स्थानीय निकायहरूको संघको समन्वयमा उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। अहिले उनीहरू छिमेकीको शरणमा बसेका छन्।
6: लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनमा ल्याउन सक्रियता बढ़ाइएको छ। यसै वर्षदेखि उद्योग सञ्चालनको लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तहबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मरमतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिनुभएको छ। रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपड़ा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने बताउँदै भण्डारीले कपड़ा उद्योगको लागि बुटोल धागो र कपास खेती पनि यसै वर्ष सञ्चालनमा ल्याउने जानकारी गराउनु भएको छ। सरकारी चासोसँगै अहिले उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाई गरेको छ। हेटौँडा उद्योग क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 35 सालदेखि सञ्चालनमा आएको हेटौँडा कपड़ा उद्योग 2057 सालदेखि बन्द रहेको थियो।
5: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। कञ्चनपुरमा एक वडा अध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्य कुंवर पक्राउ परेकी छन्। भीमदत्त नगरपालिका 18 का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार र कुटपिट गरेको अभियोगमा प्रहरीले कुंवरलाई नियन्त्रणमा लिएको हो। हिजो महेन्द्रनगर स्थित एक होटलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष र कुंवर बीच भनाभन भएपछि कुंवरले वडा अध्यक्षको घाँटीमा समातेर प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटना लगत्तै पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुंवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो। वडाध्यक्ष देवकोटाले कुंवर विरूद्ध अभद्र व्यवहार शीर्षकमा किटानी जारी दर्ता गराएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो। हाल कुंवर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्। उनीमाथि कानूनी प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। उक्त घटनाबारे पत्रकार कुंवरले भने फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्षले नै आफूमाथि दुर्व्यवहार गरेकोले प्रतिकार गरेको दावी गरेकी छिन्। धेरै जसो पत्रकारहरूले समेत कुंवरले आफ्नो पेशागत मर्यादाको ख्याल नगरेको टिप्पणी गरेका छन्। यस्तै कञ्चनपुरमै लागू औषधको कारोबारमा संलग्न वडा सदस्य पनि पक्राउ परेका छन्। भीमदत्त 18 कटान स्थित गौरा मन्दिर टोलबाट प्रहरीले सही वडाका सदस्य रूपा जैरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। उनको साथबाट लुकाई छिपाई राखिएका लागू औषध बरामद गरेको प्रहरीले जनाएको छ।
5: अब अन्तर्राष्ट्रिय समाचार। कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विजरल्याण्डमा भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ। वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नयाँ कार्ययोजना तय भएको जानकारी दिएका छन्। स्विजरल्याण्डको बुर्गेनस्टकमा आयोजित वार्तामा दुवै पक्षबीच रचनात्मक वातावरणमा छलफल भएको र आगामी वार्तालाई अघि बढ़ाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको विज्ञप्तिमा उल्लेख गरिएको छ। वार्ताबाट अमेरिका र इरान बीचको मध्यस्थता प्रक्रियालाई राजनैतिक प्रतिवेदन र निगरानी गर्न एक उच्च स्तरीय समिति गठन गर्ने सहमति भएको छ। उक्त सहमतिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन्। समितिले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने कार्ययोजना तयार पारेको छ। साथै स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष संचार संयन्त्र स्थापना गरिएको छ। वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ। लेबनानमा सैन्य गतिविधि पूर्ण रूपमा रोकिएको सुनिश्चित गर्न मध्यस्थकर्ताहरूको सहजीकरणमा द्वन्द न्यूनीकरण कक्ष स्थापना गर्न सहभागी पक्षहरू र लेबनान सरकार सहमत भएका छन्।
6: र अब खेल समाचार। फिफा विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्ड विरूद्ध सनसनीपूर्ण जित निकालेको छ। आज बिहान सम्पन्न समूह जीको खेलमा इजिप्टले न्यूजील्याण्ड विरूद्ध 3-1 गोलको पुनरागमन जित निकालेको हो। पहिलो हाफमा 1-0 गोलले पछि परेको इजिप्टले दोस्रो हाफमा 3 गोल गर्यो। उसका लागि मुस्ताफा जीको, मोहम्मद सलाह र ट्रेजिङ गुएटले गोल गरे। यससँगै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको छ। फिफा विश्वकप अन्तर्गत गैरातीको खेलमा स्पेनले साउदी अरेबिया विरूद्ध 4-0 गोलको जित निकालेको छ। युवा खेलाड़ी लामिन एमलको सशक्त पुनरागमन र मिकेल आयर्सा बालको उत्कृष्ट 2 गोलको मदतले स्पेनले साउदी अरेबियामाथि फराकिलो जित निकालेको हो। समूह यसको पहिलो खेलमा नयाँ टोली केप भर्डेसँगको बराबरीमा रोकिएको स्पेनले यो खेलमा भने शुरूआतदेखि नै पूर्ण दबाव बनाएको थियो। अब स्पेनलाई अन्तिम 32 स्थान सुरक्षित गर्न उरुग्वे विरूद्धको अन्तिम खेलमा मात्र 1 अंक बराबरीको आवश्यकता छ। अर्कोतर्फ साउदी अरेबियाले अर्को चरणको सम्भावना जीवित राख्न केप भर्डे विरूद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्नुपर्नेछ। उता समूह जीको खेलमा बेल्जियम र इरान बीचको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएको छ। लस एन्जलसमा भएको यस खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसरहरू पाए पनि गोलकिपरहरूको उत्कृष्ट प्रदर्शनका कारण अंक बाँड्न बाध्य भए। यो बराबरीसँगै दुवै टोलीले 2 खेलबाट समान 2-2 अंक जोड़ेका छन्। यस्तै समूह एचको अर्को रोमाञ्चक खेलमा डेब्युटेन्ट टोली केप भरीले पूर्व विजेता रुगेलाई 2-2 गोलको बराबरीमा रोकिएको छ। 2 खेलको समाप्तिपछि दुवै टोलीको खातामा समान 2-2 अंक भएको छ, जसले गर्दा नकआउट चरणको दौड निकै रोमाञ्चक बनेको छ।
5: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल कायमै केही सुधार भएको प्रशंसा। हुन्डी कारोबार र क्यासिनोहरूको सुपरिवेशन गर्न सुझाव।
5: राष्ट्रपा महाधिवेशन अन्तर्गत आज बन्द सत्र, आजै नेतृत्व चयनको प्रक्रिया शुरू गरिने।
6: चितौंड तनहुमा सवारी दुर्घटनामा 3 मृत्यु, झापा 2-2 अंक भएको छ, जसले गर्दा नकआउट चरणको दौड निकै रोमाञ्चक बनेको छ।
5: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य

0: भएको वार्ता सकारात्मक, परमाणु कार्यक्रम, विवाद समाधान लगायत काम गर्न उच्चस्तरीय समिति गठन
1: र फिफा विश्वकपमा न्यूजील्याण्ड विरूद्ध इजिप्टको जीत, स्पेनले साउदी अरबलाई 4-0 गोलले हरायो।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ, नमस्कार।
2: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
6: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
5: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
6: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
5: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है।
7: हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
7: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
6: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
7: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
6: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
7: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
8: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फल

0: खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुनौला हजार दिन का आमालाई
0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
4: अन्न तथा कन्दमूलहरू, गेडागुरी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दूध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
4: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा तीन महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले तीन महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको तीन महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको तीन महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
4: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
6: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाजे, के भयो? किन जलामा हात?
12: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
11: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
13: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
14: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
11: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
13: हजुर, हाम्रा सेवाहरू।
11: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
15: नदुखाई दाँत निकाल्ने,
11: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
15: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
11: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
15: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
11: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
15: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 718 9095 14 1452।
14: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: यस्तो सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेन?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204 र 9849393412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: हेलो,
9: हेलो दाइ, कहाँ तपाईँ?
8: तेरो भाउजूलाई भेट्न जाँदैछु। किन भन्न?
9: काम थियो कि?
8: ए भन्न,
9: भेटेर भन्छु नि, छिटो आउनु है।
8: ल, बिजी छु है, पछि कुरा छ है।

सोच्थे मेरो आयु पनि उसलाई लागोस्, त्यही भएर त उसको झुटोको सङ्ग कहिले खाएन। भाग्य माने दोस्रो रहेछ सायद, रातो कुम्ठोमा हेर्ने मेरो चाहना सेतो कफनमा पनि देख्न पाएन।

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना झुमो तेला खिमरिदे गरम ओगतिरी जेउ तेला सुनो फुरीको त अचुरी जेउ आउ तेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए आउ ये दिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खिम्नाले वातावरण मिलेने लगेता असर केने रि उमूल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखा नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चासो खेलगेमा दुख जिन्दगी को ठेल मेला की नाते जन धने में खेता छेती ताऊ हो खोकाई
4: गेचो छाने आला बल्ल मेला की ने पूरा रंगे नौ पूरा ले चौसो खेल गिरी
3: गन जंगल सर मेरा आयु दिवाली एमएल एमए उस छाने लाली उस तर पुत्र राले पार बजे रहते ही
4: सलाई लाइटर सियाला मेरे सजाने चीज राले जबांगजा रो यामा देने पोलो गिने या इतने चीज रो रही थी वन जंगल याद की बाबा या
3: पिकनिक वन रोज बाको मेरे सचांसो छिन्नी मेले चाव सोसाई देगी खिनाये वन जंगल ले उसको थामी दे के बारी को चुरोट विधि ओरे को नहीं कुबार जिंदगी में चाहिए
4: लंथर नाम लो लीजिए वन उपभोक्ता समूह राय सामुदायिक बने होने ढालने चो अनुगमन दिने व्यवस्था चाव सर की दी है
3: गेचो छाने ला खोरे ला चाव सी पोली है हरी दे तो इनका एक गेजम है के लाई जो आप और नजरे बने गेम ये लो गेजम है के नाला ये और लिम लाइव के नाई दी है
4: वन जंगल सब जुड़ी सी हो गेम बारी लो बाली नाली कुछ ला चुली यात्रा रो सताव सो छिनी ने चाव सो सहरे के खेले है
3: वन जंगल नेला की के माई ये ने ओला दिकिनी पार सोना खरना मार मिली देखो नहीं सानो जम है गेस नहीं
4: बता सो चुली जो मिला तो जिजिन के कोटल ने की सतांगी ने हेनोखे में छिनी ने चाव सो गेस नहीं है
3: नेला की ने निताई गे मने गे बची है सोनो अरुले मने गे बची है
4: गे चो थामला पोया लो नेला की उकिशन की ने गे चो का ओडा कारे ले परहरी कारे ले सर सुनसरी गाउँ पालिका गाउँ कार्य पालिका उनी कार्यालय ल खबर गिरी है
3: अनुरोध सुनसरी गाउँ पालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
9: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटोल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
9: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात, मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
11: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र?
11: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाप रे,
3: अब चाहिँ के हुने हो?
5: खोइ खोइ, के आयो त्यसको? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यसो त जल्दै लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
0: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
1: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्र बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
0: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
2: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
0: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
10: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र?
10: हो नि, चट्याङ पर्दा रुखमुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्छु
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
6: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
6: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
6: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्
6: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङगाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जङ्कोट जजला पदयात्रा स्याकाई र ओखरेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दार्बोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडिखेल मार्डीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस् खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं
6: तपाईँ आफू पनि हिंसा नगर्नुहोस् यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस् सभ्य समाजको निर्माण गर्नुहोस्
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस् गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि शुरू गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन शुरू गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578343122 र 98578343123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाप रे,
2: अब चाहिँ के हुने हो?
4: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नआत्तिन, यस्तो त जल्दै लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
9: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
10: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
9: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
8: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
9: के यस विपत्तिको कुनै समाधान छैन त?
8: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
9: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ,
10: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
11: हेलो
12: हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पाउनुहोस् है। ए नानी, छोरी।
13: हजुर,
12: यहाँ आउँ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
13: हेलो, भन्नुहोस् त।
11: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी के भने रहेछ, के हो के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, म किन दिन्छु?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
13: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
16: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
15: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
16: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि को निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
15: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
16: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: नमस्ते डाक्टर साहब।
17: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
17: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
17: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
17: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
17: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
11: उफ, मैले प्रयास नगरेको कहाँ हो र? हरेक हप्ता एउटा एउटा घर
17: भनेर काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट

0: नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
1: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
2: होइन, रात दिन खतखत के को झगडा हो यो?
1: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
2: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
1: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
2: छैया बद्दी मेरो त दाजु खिलो के गर्ने होला अब
3: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी

0: डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
0: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
0: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
12: ओहो, आज त धारामा कति कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
16: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
15: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
16: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
15: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
16: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
15: सेतो पानी बग्ने, एउनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
16: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
15: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
16: सम्पर्क मोबाइल 98578211105,
15: 98479802,
16: 98095826605
15: र 98103940।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर, मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
15: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
17: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि,
15: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
17: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाँगमा।
15: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
17: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
18: डाक्टर कमल शाही द्वारा अनुहार में चाया कालो पोतो आउने डंडीफोर पुरानो दाग एलर्जी आउने अनुहार में चावड़ीपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्या का समाधान गरिन्छ।
19: गर्भन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको यूरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
20: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
18: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
19: कम तौल दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिड़चिड़ापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
20: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
19: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
20: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
19: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
21: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
22: लौ किन नि, के भयो सन्चो भएन?
21: होइन यतिकै जानै मन लागेन।
22: यतिकै पनि हुन्छ?
21: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
22: ए कुरा त्यस्तो पो, लैड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
23: नमस्ते, कति कामले पाल्नु भयो?
22: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
23: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
21: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
24: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
25: होइन के भाषा र तपाईँलाई
24: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
25: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
26: अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
27: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
24: हाम्रा सेवाहरू मलद्वारमा मासु खलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
25: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
24: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
25: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
1: ऐश्वर्या सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र, होइन होला त्यस्तो त।
25: सोहिता, तिनीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
2: के भएन मिस,
25: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
24: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
25: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
24: ल उसो भए म सामान लिन गइहाले।
25: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
24: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
25: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
24: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
12: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
12: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
12: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
13: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाचो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका कविताको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: शुभ प्रभात गुरुआमा।
7: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
14: खै, योमा त दादा चाहिँ छैन। कहिलेदेखि भन्दा छु दाना छैन, कहाँबाट ल्याउने हो भनेर? यो बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
13: ओहो, भुसुक्कै बिर्खेछु। जाऊ जाऊ दिमाग चुरी खेल्न जिकै रुबा स्टोरबाट दाना लिएर आऊ त।
15: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848-50571 र 9858-24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिवाङ टुडिखेल, रोल्पा।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि.
5: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन.
4: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो.
5: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके.
6: होइन, रात दिन खत खत के को झगडा हो यो?
5: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ. म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन.
6: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि. नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि.
4: ओहो, यस्तै घर हो हामीलाई चाहिएको.
5: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्.
6: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847197119 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला.
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात. मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन.

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड
2: हैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
3: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
3: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
4: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तर्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेखे
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौं
12: नेपाल सरकार विज्ञापन बोर्ड
3: प्रचलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
12: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
16: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
15: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
16: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
15: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
16: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
15: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
16: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
15: र खोराई का लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
16: सम्पर्क मोबाइल 98578211105,
15: 98479002802,
16: 98095826605
15: र 98103940।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
6: अहिले के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
19: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
18: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
19: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
18: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाखे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाखे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
19: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
20: चङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
18: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
19: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासै हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
20: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकलास तथा रिपोर्ट परामर्श
18: पाउन्टौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिरचिरापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
19: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
18: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
19: जसका लागि मोबाइल नम्बर छ 9857443123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082851।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
2: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
4: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
2: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा तपाई सम्पूर्णलाई स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाई तिखेरको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिवसको समय छ आफ्नै कामकाजमा तल्लीन व्यस्त स्वस्थ रहनु हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा तपाई सम्पूर्णलाई स्टुडियो प्राविधिक मित्रसँगै आवाज

सहभागिता जनाउन पाइन्छ भन्ने प्रतीक्षा गरिबस्नु भएको थियो होला। यति तपाईँको प्रतीक्षाको घडीलाई एकैसार समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जलजला श्रुतिदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यमनभरि सँगालेको छु। हजुर आदरणीय श्रोता, तपाईँको खेरको समयमा सुन्दै हुनुहुन्छ तपाईँकै मनका आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जनसकेको नानी कन्दरमा पनि सुन्न सक्नुहुनेछ। साथसाथै म टिकटक लाइभमा पनि आएको छु। टिकटक लाइभमा गइसकेपछि सर्च बारमा जानुहोस्, त्यसपछि तपाईँले तेजेन्द्र डटपुरिया सर्च गर्नुहोस्, त्यहाँबाट पनि मलाई भिडियो लाइभमा प्रत्यक्ष लाइभमा देख्न सक्नुहुनेछ र सुन्न पनि सक्नुहुनेछ। र त हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी सोमबारी श्रृंखलामा छौ। सोमबारी श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि जानकारी छैन भने तपाईँलाई मैले जानकारी गराउँछु, नयाँ साथीलाई जानकारी हुन सक्दैन, त्यसै कारणले गर्दा म जानकारी गराउँछु। आज हामी साहित्यिक सिर्जना मात्र सुनाउँछौ है। साहित्यिक सिर्जना भनिसकेपछि मुक्त गजल भावना सायरी है, तपाईँमा रहेका भावनाहरूलाई आजको बसाईमा सुनाउन सक्नुहुनेछ। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने आउनुहोस् जसको लागि 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा मिठो नै गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु। यो गीत तपाईँको लागि स्वीकार्नुहोस्।

0: हजुर, आँखा मारेर भाका सारेर यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। आज हामी साहित्यिक सृजना मात्र सुनाउँछौँ, तपाईँ सहभागिता जनाइसकेपछि साहित्यिक सृजना भन्ने त तपाईँलाई थाहा नै छ होला, होइन? थाहा नहुने कुरा त हुँदैन, होइन? साहित्यिक सृजना भनिसकेपछि गजल, मुक्तक, भावना, सायरी, होइन, तपाईँमा रहेका भावनाहरूलाई आजको बसाइमा सुनाउन सक्नुहुनेछ। अब भने पालो तपाईँको रहनेछ 97 45 96 97 45 96 36 20 को लाइनबाट सहभागिता जनाउन सक्नुहुनेछ भन्दै थिए। यतिखेरको समयमा साथी आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर।
1: मलाई पनि रहस थियो फुल भई फुल्ने रहस थियो, हो मलाई पनि फुल भई फुल्ने रहस थियो, भमरा भई फुल्ने रहस थियो, आँसो र खुसी मुस्कान हो उसमा

0: नमस्ते नमस्कार कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ शुभ नाम
1: बोल्दैछु र सुर्खेतदेखि गौमाया सोनी
0: सुर्खेतबाट गौमाया सोनी के छ गौमायाको खबर सुनाउनुहोस्
1: हजुर मेरो त खबर एकदम ठिक छ दिदी हजुरको के कस्तो छ सुनाउनुहोस्
0: हाम्रो पनि ठिकै छ अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो गौमायाजीले
1: यतिखेरको समय दिदी कार्यक्रम सुन्दै फोन ट्राई गरेको फोन पनि लाग्यो भन्नुपर्छ है
0: कार्यक्रममा फोन ट्राई गर्दै हुनुहुन्थ्यो फोन पनि लाग्यो होइन
1: हजुर नास्ता खानुभयो दिदी
0: नास्ता खाएको छैन अब एकैछिन पछि हुन्छ अनि हजुरले खानुभयो कि भएन
1: नै मेरो पनि भएको छैन बरु यतातिर आउनुहोस् न सुर्खेतिर सामलासँगै बसेर
0: ए म त्यतातिर आउने भयो
1: हजुर आउनुहोस्
0: ल बनाएर राख्नु होला नि त है
1: हजुर अब तपाईँ आएपछि बनाउनु अहिले अगाडि बनाउनु त अलिअलि चिसो हुन्छ नि त खाना
0: ए ए हो त्यो पनि होला हुन्छ एकदमै मिठो खानेकुरा बनाएर राख्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् है
1: हुन्छ फर्स्ट अफ अल त हजुरलाई पराविन्द हुनुहुन्छ उहाँलाई र म भन्दा पछाडि अनि जति पनि साथीहरू हुनुहुन्छ उहाँहरूलाई भन्दै सोध्छु नमस्ते
0: नमस्ते यतिखेरको समयमा गौमाया सोनी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर र मैले टिकटक लाइभमा हेरिराख्नुभएका साथीहरूले फोन डायल गर्न चाहनुहुन्छ भने वाट्सएप कल पनि लिएको छु आज 97 68 32 31 84 को लाइन भएर तपाईँ आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ है आजको बसाइमा 97 68 32 31 84 97 68 32 31 84 को लाइन भएर सहभागिता जनाउनुवाला वाट्सएप कलबाट पनि आउन सक्नुहुनेछ है आजको बसाइमा र 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ मोबाइल नम्बर तपाईँहरूलाई छाडिदिइसकेको छु 9745893620 यो नम्बरमा तपाईँले फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउने गर्नुहोला अब भने गीत राख्छु भन्दै थिए साथी आइसक्नु भएको छ नमस्कार हजुर
2: नमस्कार हजुर
0: नमस्कार कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ
2: प्युठानबाट आकाश खड्का बोलेको हजुर
0: प्युठानबाट आकाश खड्का के छ आकाशजी हाल खबर
2: हजुर सबै ठिकै छ नि हजुरको सुनानु
0: मेरो पनि ठिकै छ अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो
2: त्यति बेलाको समयमा त ठ्याक्कै आज त म गोठाला आएको छैन घरमा बसेर कार्यक्रम सुन्दै बसिरहेको भनौँ न
0: आज चाहिँ कार्यक्रम सुन्दै बस्दै गर्नुभएको छ घरमै आज चाहिँ गोठालो को गयो त
2: आज गोठालो मम्मी जानुभएको छ
0: ए मम्मी जानुभएको छ है ल हुन्छ कार्यक्रममा आउनु भएको छ अनि आज के सुनाउनुहुन्छ भावना सायरी गजल मुक्तक
2: म छोटोमा मुक्तक सुनेछु ल
0: मुक्तक सुनाउनुहुन्छ ल हुन्छ सुरु गर्नुहोस्
2: आकाशमा उड्ने चरीलाई ढुकुर भनिन्छ मायामा झुकाइदिने केटाहरूलाई कुकुर भनिन्छ हजुर यति नै
0: मुक्तक भन्छु भन्नुभयो होइन र
2: ए अरे मैले सायरी भन्छु मुक्तक भने सायरी भन्छु भनेको मुक्तक भने
0: ए मुक्तक भन्नुभएछ होइन ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नुहोला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
2: विशेष गरी त हजुरको लागि अनि प्रविजनले बस्नुहुन्छ उहाँको लागि अनि मलाई जस्तै आकाश खड्का भनेर चिन्नुहुन्छ चिन्नुहुन्न अनि जस्तै कार्यक्रम सुनेर बस्नुभएको छ उहाँ सम्पूर्णहरूका भन्दै बिदा छ नमस्ते
0: नमस्ते यतिखेरको समयमा आउनुभएको थियो साथी आकाश खड्का उहाँसँग हामी कुराकानी गरिसकेका छौँ पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्छौँ अब भने म झोरले हजुर झोरले विष्णु माझीको आवाजमा सजिएको विष्णु माझी र बाबुकृष्ण परियारको आवाजमा रहेको यो गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु कतै पनि नजानुहोला

हजुर झर्ले हजुर झर्ले यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। विष्णु माझी र बाबु कृष्ण परियारको आवाजमा सजिएको यो गीत तपाईँको माझमा मैले प्रस्तुत गरिसकेको छु। अब भने पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला 9745362020 यो नम्बरमा तपाईँले फोन डायल गर्नुभयो भने आज हामी तपाईँसँग कुराकानी गर्नेछौ 9745893620 यो नम्बरमा तपाईँले फोन हान्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ है 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाउनु भएन भने पनि ठिकै छ होइन, हामी सहभागिताको मात्रा एकदमै कम आइराखेको छ, केही दिनपछि चाहिँ हामी अझै पनि हेर्दै जान्छौँ होइन कतिको बढ्छ होइन कतिको घट्छ भन्ने कुरा, अनि त्यसपछि हामी कार्यक्रमको नियमलाई पालना नभएर हामी कार्यक्रमको बसाइलाई चेन्ज गर्नेछौ है 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। र मैले टिकटक लाइभमा भनिराखेको छु, धेरै साथीहरूले हेरिराख्नु भएको छ, मैले दुईवटा आइडी ल्याएको छु होइन, दुईवटा आइडी नभएर मेरो अर्को न्यू आइडी ल्याएको छु, त्यहाँ मैले गेस्टमा राखिसकेको छु, त्यो गेस्टमा भएको आइडीलाई पनि सबैजनाले माया गर्नुहोला र त्यो आइडीमा गइसकेपछि भ्यू गर्नुहोला है, प्रोफाइल भ्यू पनि गर्नुहोला अनि फलो पनि गर्नुहोला। मैले सबैजनालाई भनिसकेँ है, यति धेरै साथीहरू हुनुहुन्छ, यति अल्छी त हुनु भएन क्या, 97 45 89 36 20 को लाइन भएर साथी आउनु भएन क्या अरे, अब भने हामी गीत मात्र राख्छौ है, गीत मात्र सुनेर मनोरञ्जन ल्याउँछौ, साथी आउनु भयो भने हामी कुराकानी गर्छौ, गीत राख्छौ, त्यसपछि पुनः उपस्थित हुने नै छौ।

हजुर मूलबाट युगित बस्छु एउटा पाइ सम्पूर्णलाई फेरि पनि स्वागत छ। खेम सेन्चुरी र विष्णु माझीको आवाजमा सजिएको युगित बस्छु सबैजनालाई फेरि पनि स्वागत गर्छु। 97 45 96 36 20 को लाइन भएर सहभागी आउनु भएको छैन। अब भने म अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु। सन्तानब्बे 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। जनाउनु भयो भने आज हामी तपाईँसँग कुराकानी गर्नेछौ। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला भन्दै अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर, समाजको बन्धनलाई तोड्नु पर्यो सानो यगुटपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रममा साथीलाई भेट्याउँदैनौ, गीत मात्र राख्छौ है। अबको विषयमा भने फेरि पनि म अर्को गीत राख्छु, त्यसपछि तपाईँको माझमा उपस्थित हुने नै छु। यो गीत सुन्दै गर्नुहोला, कतै पनि नजानुहोला।

0: हजुर, यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। धरान सहर घुम्नलाई आउँदा यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी सोमबारे बसाइमा पनि गीत मात्र राख्नेछौ है, साथीहरूलाई भित्र हेर्दैनौ, गीत मात्र राख्नेछौ। हामी पश्चिमेली गीत पनि राख्छौ, पूर्वेली गीत पनि राख्छौ, होइन तामाङ सेलो गीत पनि राख्छौ, जुनसुकै गीत पनि राख्न सक्छौ है। अब भने फेरि पनि म अर्को गीत राख्छु, मालिङ्गो गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु। यो गीत स्वीकार्नुहोस्।
1: नमस्कार, बसाउनु होइन
2: हो बा मालिङ्गो काटर

हजुर मालिङ्गो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ. अब भने हामी कार्यक्रमबाट छुट्टिएर जानुपर्ने हुन्छ है. अब हामी सोमबारे बसाईमा यहाँबाट जुनसुकै बुदाबाट पनि गीत बजाउँछौ, तपाईँहरूले सुनेर मात्र मनोरञ्जन लिनुहोला र आइतबार श्रृङ्खलामा साथीलाई मात्र सम्झिनुपर्ने हुन्छ. अरू त ठिकै छ है, अरू पहिला जे नै थियो त्यही नै हो है. आइतबार र सोमबार श्रृङ्खलामा मात्र बसाई चेन्ज गरेको हो, अरूमा सबै त्यही नै हो, तपाईँहरूलाई थाहा नै छ होला होइन. अब भने म यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ. 2:53 गइसकेको छ. आज नगए त फेरि भोलि आउन पाइँदैन होइन, त्यसै कारणले जानै पर्ने हुन्छ. ल, यतिन्जेलसम्म कार्यक्रम सुन्ने तपाईँलाई र तपाईँले हामीलाई फोन डायल गर्नुभयो तपाईँलाई र फोन डायल गर्न प्रयास गर्नुभयो तपाईँलाई र टिकटक लाइभमा यतिन्जेलसम्म हामीलाई अन्तिमसम्म सुन्नुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट छुटिन्छु. भोलि यही समयमा आउने नै छु. नमस्कार.

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: छैन समय गतिशील छ। जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: छ घण्टा बितिसक्दा पनि रासोपाको बन्द सत्र अझै शुरू हुन सकेन। महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिने निश्चित।
0: कोशी हुँदै भित्रिएको मनसून बागमती र मध्य सहित पाँच प्रदेशमा फैलियो, देशैभर फैलन केही दिन लाग्ने।
1: दृष्टिविहीन नागरिकद्वारा माइती घरमा प्रदर्शन, यात्रुलाई अनावश्यक दुःख दिने दसजना पक्राउ।
0: बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा, रूसी आक्रमणमा युक्रेनमा पाँचजनाको मृत्यु।
1: र फिफा विश्वकप फुटबलमा आज अर्जेन्टिना र अस्ट्रिया भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र अझै शुरू हुन सकेको छैन। आज बिहान 8:30 बजेका लागि तय गरिएको बन्द सत्र अहिलेसम्म पनि शुरू हुन नसक्दा महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। निर्वाचन समितिले प्रकाशन गरेको प्रारम्भिक सूचीमा त्रुटिहरू सच्याउने तथा मध्य प्रदेश लगायत क्षेत्रबाट छुटेका प्रतिनिधिहरू थप गर्ने प्रक्रिया लम्बिएकाले बन्द सत्र समयमा नै शुरू हुन नसकेको नेताहरूले बताएका छन्। यसले गर्दा महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिने निश्चित जस्तै भएको छ। हिजोदेखि शुरू भएको महाधिवेशन भोलिसम्म सकिने गरी तीन दिनको समय तय गरिएकोमा बन्द सत्र सञ्चालनमा केही विलम्ब भएकाले समय थपिने देखिएको हो। संचारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले पनि महाधिवेशन लम्बिने संकेत गर्नुभयो।
3: निर्धारित कार्यक्रमहरू समयमै नसकिएर हामीले 10 गतेसम्म लम्ब्याउनु पर्ने हुन्छ कि, त्यसको दुईवटा कारण छ। एउटा प्रतिनिधिको हकमा र अर्को धेरैजनाको अपेक्षा, उम्मेदवारी सहितको अपेक्षाको हकमा। र यो पहिलो महाधिवेशन भएकोले गर्दा सहमतिको प्रयासहरू पनि हुन्छ र सहमति हुन नसकेको खण्डमा निर्वाचनमा पनि जाने कुरा हुन्छ।
0: आजको बन्द सत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन र उपसभापति डाक्टर स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्तावना पेश गर्ने तालिका रहेको छ। महाधिवेशनको संशोधित विधान अनुसार एकजना सभापति र 99 जना केन्द्रीय सदस्य सहित नयाँ नेतृत्व चयन हुनेछ। निर्वाचनका लागि विद्युतीय भोटिङ मशिन प्रयोग गरिँदैछ।
1: नेपालको पूर्वी विभाग कोशी प्रदेश हुँदै प्रवेश गरेको मनसुनी वायु अन्य प्रदेशहरूमा पनि फैलिएको छ। कोशीमा प्रवेश गरेको तीन दिनपछि आज मध्य र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी विभागको थोरै ठाउँमा प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै जनाएको हो। महाशाखाका अनुसार यस वर्ष सर्दरभन्दा 6 दिन ढिला गरी शुरू भएको मनसून कोशीबाट अन्य 4 प्रदेशमा प्रवेश गरे पनि हाल कमजोर रहेको र देशको अन्य भूभागमा फैलिने अझै केही दिन लाग्ने अनुमान गरिएको छ। सर्दर जून 13 भित्रिने मनसून यस वर्ष 19 जूनमा मात्र भित्रिएको थियो। अघिल्लो वर्ष सर्दर मितिभन्दा 15 दिन अघि नै मनसून नेपाल भित्री पनि फैलिन समय लागेको थियो। यस वर्षको मनसूनमा देशभरि सर्दरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एलनिनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसुनी वायुकै प्रभावले आज कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन कायम रहने महाशाखाले जनाएको छ।
0: अत्याधिक गर्मी बढ़ेपछि कञ्चनपुरको बेतकोट नगरपालिकाले 4 दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलिदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्र रहेका सबै विद्यालय विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिनुभयो। भीमदत्त नगरपालिकाले पनि अत्याधिक गर्मी बढ़दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिने निर्णय गरिसकेको छ।
1: घड़ी खान देऊ भन्दै सड़क पेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आज काठमाण्डुको माइती घरमा प्रदर्शन गरेका छन्। आफूहरूमाथि बलपूर्वक हटाउने र जबरजस्ती धरपकड़ गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका छन्। सरकारले सड़क पेटी मठ मन्दिर चोक लगायतका क्षेत्रमा बसेर घड़ी खान समेत नदिने उल्टे नगर प्रहरीले आएर धरपकड़ गर्ने जबरजस्ती हटाउने गरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप बताउनुभयो। सरकारले आफूहरूलाई विकल्प बिना सड़कमा समेत गरी खान नदिएको उहाँको गुनासो छ। उनीहरूले बाँच्नका लागि मासिक 20,000 दरले भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सरकारले बाँच्नका लागि वैकल्पिक व्यवस्था नगरेसम्म दैनिक बिहान 9 देखि 12 बजेसम्म प्रदर्शन गरिरहने उनीहरूले बताएका छन्।
0: ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा 10 जनालाई पक्राउ गरेको छ। काठमाण्डु उपत्यका प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडीबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज 10 जनालाई पक्राउ गरेको हो। यात्रु तानातान गर्ने र झोला खोज्ने जस्ता अमर्यादित कार्य गरिरहेकाले उनीहरूलाई पक्राउ गरिएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश दासुवेदीले जानकारी दिनुभएको छ। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी परिषद काठमाडौँ पठाइएको प्रवक्ता सुवेदीले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
5: मार्बलका सिपी विशेष प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कम
1: टेशन खुशीको कनेक्शन
2: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक भोलि बस्ने गरी स्थगित भएको छ। आज दिउँसो एक बजेका लागि तोकिएको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। प्रदेश सरकारले बैठक स्थगन गर्न अनुरोध गरेपछि बैठक भोलिका लागि सारिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले थाहा संचार नेटवर्कलाई बताउनु भएको छ। सचिव दुर्लभ कुमार पुन मगरका अनुसार बैठक भोलि दिउँसो 3 बजे बस्ने गरी तय गरिएको छ।
3: बागलुङको बडीघाट गाउँपालिकाका सबै ओडालाई पोषण मैत्री ओडा घोषणा गरिएको छ। सबै ओडा पोषण मैत्री घोषणासँगै गाउँपालिका पनि पोषण मैत्री घोषणाको चरणमा रहेको छ। बडीघाट गाउँपालिका देशकै पहिलो पोषण मैत्री बन्ने तयारीमा जुटेको हो। देशभरको तथ्याङ्क अनुसार बागलुङको बडीघाट गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका पोषण मैत्री ओडा घोषणा गरेर पालिका घोषणाको चरणमा पुगेका छन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समेत सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले ती दुई मध्ये जसले पहिला घोषणा गर्छ त्यो नै देशको पहिलो पोषण मैत्री गाउँपालिका हुने पोषण र बालमैत्री विषयका राष्ट्रिय प्रशिक्षक विष्णु प्रसाद चौबेले जानकारी दिनुभयो। बडीघाट गाउँपालिकाले संघीय सरकारको सहयोगमा 3 वर्ष यता पोषण मैत्री गाउँपालिका बनाउने अभियान सफलता पाएको पालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। बेलायती प्रधानमन्त्री किर स्टारमरले आफ्नो पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। आज 10 डाउनिङ स्ट्रीट बाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभएको हो। सम्बोधनका क्रममा स्टारमरले आफूले पदमा रहँदा गरेका हरेक निर्णयहरू आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर गरिएको स्पष्ट पार्नुभएको छ। लेबर पार्टीभित्रबाट बढ़दो दबाव र पार्टीका सांसदहरूले तीव्र असन्तुष्टिपछि स्टारमरले यो निर्णय लिनुभएको हो। प्रधानमन्त्री स्टारमरले आगामी आम निर्वाचनमा पार्टीको नेतृत्व गर्न आफू उपयुक्त पात्र हो कि होइन भन्ने प्रश्न पार्टीभित्र उठेको र सोही प्रश्नको उत्तरलाई आफूले सद्भावका साथ स्वीकार गर्दै पद त्याग्ने निर्णय गरेको बताउनुभयो। सन् 2024 जुलाईमा सत्ता सम्हाल्दा आफूले राजनीतिक र आर्थिक रूपमा निकै कमजोर अवस्थाको पार्टी पाएको स्मरण गर्दै उहाँले आफ्नो नेतृत्वमा पार्टीलाई सुदृढ बनाएको दावी गर्नुभयो।
3: युक्रेनको उत्तर पूर्वी सुमी क्षेत्रमा भएको रूसी ड्रोन आक्रमणमा एकै परिवारका 3 जनाको मृत्यु भएको छ। दक्षिण पूर्वी शहर जोपोरेज्यामा भएको अर्को ड्रोन आक्रमणमा 1 महिलाको मृत्यु हुनुका साथै 3 जना घाइते भएका छन्। त्यस्तै ओडेसा क्षेत्रमा रूसले प्रहार गरेको इस्कन्दर ब्यालिस्टिक क्षेपणास्त्र आक्रमणमा 1 जनाको मृत्यु हुनुका साथै थप 3 जना घाइते भएको क्षेत्रीय गवर्नर ओलेह किपरले बताउनु भएको छ। यसैबीच रूसको राजधानी मस्कोतर्फ आइरहेका 59 ड्रोन आज खसालिएको दावी गरिएको छ। मस्कोका मेयर सर्गेई सोप्यानिनले सामाजिक सञ्जाल टेलिग्राम मार्फत मस्कोतर्फ गइरहेका 59 ड्रोन नष्ट गरिएको जानकारी दिनुभएको हो। रूसले युक्रेनी शहरमा आक्रमण जारी राखेकाले त्यसको प्रतिकार स्वरूप युक्रेनले रूसभित्र ड्रोन आक्रमण गर्दै आएको छ।
4: फिफा विश्वकप फुटबलमा आज डिफेण्डिङ विश्वकप च्याम्पियन अर्जेन्टिना र अस्ट्रिया भिड्ने भएका छन्। डलास स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार राति पाउने 11 बजे शुरू हुनेछ। समूह जी अन्तर्गतको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउनेछन्। पहिलो खेलमा अल्जेरियामाथि प्रभावशाली जित हासिल गरेको अर्जेन्टिना कप्तान लियोनल मेसीको नेतृत्वमा लगातार दोस्रो सफलता खोजिरहेको छ। यता पहिलो खेलमा जोर्डनलाई पराजित गरेको अस्ट्रिया पनि उच्च आत्मविश्वासमा मैदानमा उत्रिने तयारीमा छ।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: छ घण्टा बितिसक्दा पनि राजसभाको बन्द सत्र अझै शुरू हुन सकेन। महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिने निश्चित।
3: कोशी हुँदै भित्रिएको मनसून बागमती र मधेस सहित पाँच प्रदेशमा फैलियो, देशभर फैलन केही दिन लाग्ने।
4: दृष्टिविहीन नागरिकद्वारा माइती घरमा प्रदर्शन, यात्रुलाई अनावश्यक दुःख दिने दसजना पक्राउ।
3: बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा, रूसी

0: 爷。
1: 八姐，给我，你那咋了嘛？俺
0: 租开过车子，俺那顶那娃租开过租一个车顶大，俺你咋了嘛？混那大，个人娃。
1: ला अब चिंता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9895014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
2: सार्वजनिक वनमा
1: कसरी उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9895

0: सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
5: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
6: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9857043122 र 9857043122।

0: 78 143 143।
1: B&B डेंटल क्लिनिक घोराही 15 दांग।
2: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना झुङ्गो बेला खिमरिदे गरम ओगोत्री ज्याउ बेला सुनो फुरी कता ओचुगुरी ज्याउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए आउले गिने प्राकृतिक सम्पदा र सक्षेप्त जसखिम्नाले वातावरण मिलेने लघ्यता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सक्यो सुन माछा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुन चासो खेलगेमा दुख जिनुगेको ठयल भेलागी नाते जन धने नि खेता छिति ताउजु हो खोकाई
3: गेछो छानियाला बल्ल भेलागीले पुरो रङ्गे नौ पुराले चौसो ख्याल गिरी
2: वन जङ्गल सर मेरा आइडेन्टी बानी एमएल एमए हो छ छानियाला दिउँसोकर पोटोरालै पार गयो हटे
3: सलाई लाइटर स्याउला ले सचाउने चिज्रालै जबाङजा र यामा देने पोल गेने या इतौ चिज्र रहिदे वन जङ्गल याल के भबाय
2: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्ने मेले चौसो सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दैके बानीको चुरोट विधि ओरे बनै कोबा
3: लान्थर नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दुने व्यवस्था चौसङ्गी दुए
2: गेसो छानेला खोले ल चाउसी खोलिए हरिदे तरिम गाई गे जम हे के लाइजु अब नजिरे बने गेम ये ल गे जम हे के नलाए औले नयो के लाइए
3: वन जङ्गल छ जुडिसी हो गेम बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउसु छिनि ने चौसो सहिले के खेले या
2: वन जङ्गल मेला के गेमाइए ने
3: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा। हामीलाई सम्झनुहोस्, हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478770.
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खसखस के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलवार र शुक्रवार नकुहिने र बुधवार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एकमात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चायापोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ
11: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई डाङ।
12: सम्पर्क मोबाइल 98571 2105,
11: 98479802,
12: 98095826605
11: र 98103940।
13: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
13: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
14: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही चाँगमा।
13: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
14: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
15: डाक्टर चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
13: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
14: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
15: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
16: पाउन तौल दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
6: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
16: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
6: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251960
16: डाङ बाथरुम एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
17: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भाछ र तपाईँलाई
17: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
18: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
17: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड साया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
6: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
17: विस्तृत जानकारीका लागि सम्पर्क 0825568003 9865443383
6: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
19: खैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
20: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
21: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
20: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
21: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
20: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खुन लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक खसी को उपचार करने मुख में घाव खसीरा सेतो डब्बा को उपचार करने
21: लामो समय सम्मा गुटका सुपारी पान खाई मुख खुलना गाढ़ो भएका बिरामी सफल उपचार गरिन्छ मुख को हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराहीदाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौं प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराहीदाङद्वारा जारी सन्देश
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
2: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
1: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
2: ल उसो भए म सामान लिन गइहाले
1: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578-30504
1: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
22: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
23: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
24: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
23: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
22: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
23: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
24: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
23: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
22: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्
23: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
24: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङ संग्रहालय संग्रहालय तथा होमस्टे मगर संग्रहालय जंकोट जलजला पदयात्रा स्याकाई र ओखेली छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
24: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाए?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दाना छैन, कहिलेदेखि भन्दैछु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
0: दिमाग खराब हो दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेत, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: समुदायक लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865878232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोक सारथीमा श्रोतै मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईँको पर्खाएको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी टेकमन विष्टको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाकी साथ तपाईँको पनि रहन्छ हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिमाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी लेख्नु भयो भने तपाईँले त्यहाँबाट हामीलाई अडियो लाइभ पनि सुन्न सक्नुहुन्छ तपाईँ विदेशमा हुनुहुन्छ नेपालमा हुनुहुन्न होइन रेडियोको पहुँचभन्दा बाहिर हुनुहुन्छ तर इन्टरनेटको एक्सेसमा हुनुहुन्छ भने तपाईँ कि त हाम्रो पात्रो नेपाली पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्नुहोस् होइन भने कार्यक्रम लोक सारथी नामक सामाजिक सञ्जाल फेसबुक छ त्यहाँबाट तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अब म कुन कुन रेडियोबाट कहाँ कहाँ सुन्न सकिन्छ भन्ने कुरा जानकारी गराए सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिबाङ रोल्पाबाट पनि तपाईँले कार्यक्रम सुनिरहनु भएको छ सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर प्युठानकै रेडियो स्वर्गभूमि 93 मेगाहर्ज डिंगरी प्युठानबाट सन्तोष सुनार प्युठानकै बिजवारमा रहेको रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवारबाट यमुना धामी अर्घखाँचीमा रेडियो पाडिनी 99.1 मेगाहर्जबाट प्रकाश प्युठानी रेडियो मालादानी 95.7 मेगाहर्जमा हामीलाई साथ दिइरहनु भएको छ र रेडियो निरसिम्मा 107.1 मेगाहर्जबाट कुपिल आचार्य गुल्मीमा सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्जबाट पंखासबाट यति बेला सुषमा मल्ल रेडियो छत्रभूमि 93.6 मेगाहर्ज बाट हामीलाई प्रकाश आचार्यले साथ दिइरहनु भएको छ बागलुङमा रेडियो सारथी 107.4 मेगाहर्जबाट अनिश पाठक यसै क्रममा स्याङ्जामा रेडियो मोती 88.7 मेगाहर्ज छाप स्याङ्जाबाट यति बेला कृष्ण बस्याल पाल्पा तामसिंहबाट रेडियो कुटुम्ब 97.8 मेगाहर्जबाट तिलु राणा भट्टराई रेडियो कपिलवस्तुमा रहेको रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिलवस्तुबाट साथ दिइरहनु भएको छ गोडिया भरले तनहुमा रहेका रेडियोहरू रेडियो देवघाट 102.6 मेगाहर्जबाट हामीलाई साथ दिइरहनु भएको छ विजय गुरूङ दमौली एफएम 94.2 मेगाहर्जबाट सन्देश चडाई रेडियो बन्दीपुर 88.8 मेगाहर्जबाट हामीलाई भूमिकाले साथ दिइरहनु भएको छ रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहालपुर बाँकीबाट सुदेव कुमार थारूले साथ दिइरहनु भएको छ लमजुङमा रेडियो भोटेउडा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी नवलपुरमा नवलप्रासीमा रेडियो सुनवल 90.7 मेगाहर्जबाट दुर्गा पौडेल पोखरामा रेडियो जननी 90.6 मेगाहर्जबाट प्रतिमा गुरूङ यसै क्रममा ओखलढुङ्गामा रेडियो आफ्नो एफएम 104.8 मेगाहर्जबाट बिनुमाया राई यसै क्रममा रेडियो आफ्नो एफएम 90.4 मेगाहर्ज चौजहारी रुकुम पश्चिमबाट मनिषा डागी रेडियो मौराखा र 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ रेडियो खबर पालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेतले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो झन्कार 97.5 मेगाहर्ज रामीछापबाट अनु अनिता रसाईले साथ दिइरहनु भएको छ रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर फुलामीले साथ दिइरहनु भएको छ रेडियो विजय किल्ला 93 मेगाहर्ज सिन्धुलीबाट यति बेला
मिलन नेपालीले साथ दिन भएको छ। आजबाट रेडियो विजय किल्लाबाट पनि कार्यक्रम यति बेला प्रसारण भइराखेको छ। यो क्रममा तपाईँलाई जानकारी गराए। यसै क्रममा हामीलाई रेडियो प्रभु 102.6 MHz जलहारी कञ्चनपुरबाट, आरजे राज छेत्री रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट, धनबहादुर भण्डारी रेडियो विभिन्न रेडियोबाट साथ दिइरहनु भएको छ साथीहरूले। रेडियो भरोसा 104.9 MHz दाङगोराईबाट दीपक पुन, रेडियो मुर्की चुला 93.5 MHz डोल्पाबाट हामीलाई साथ दिइरहनु भएको छ। प्राविधिक संयोजनका साथी मंगला कुमारी बुढाली रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म कार्यक्रम लोकसारथी तपाई सुन्दै आइरहनु भएको छ र प्रतिदिन 4 बजेदेखि 5 बजेसम्म सुन्दै गर्दाखेरि आज हामी तपाईसँग के गर्छौ कसो गर्छौ भन्ने कुरा हामी जानकारी गराउँछौ। आज लोकविधाका गीत संगीतहरू मान्ताक्षरी खेल्नका लागि आउनुपर्ने हुन्छ। 98 68 39 40 को नम्बर तपाईका लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौ। 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुहोला। हिजो हामीले दुईवटा गीतका क्लिप्सहरूमा राखेका थियौं। रेडियोमा त हामीले नतिजा सुनाइसकेका थियौं। रेडियोमा फोन गर्ने साथीहरूको भने फेसबुकमा कमेन्ट गर्ने साथीहरूको कमेन्टलाई हेर्दाखेरि जम्मा जम्मी 10 वटा कमेन्ट आएको थियो, जसमध्ये 7 जना साथीहरूले झोर्ले हजुर झोर्लेमा आफ्नो मत दिनु भएको छ भने 3 जना साथीले जम्मा घड़ीको सुई उल्टो भन्नेमा आफ्नो मत दिनु भएको छ। त्यसैले आजको पहिलो गीत हामी झोर्ले हजुर झोर्ले भन्ने गीत राख्दैछौ। विष्णु माझी र बाबुकृष्ण परियारको आवाजमा रहेको गीत तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ। यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं।

0: तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौ। आज लोकसारथी कार्यक्रममा स्वागत छ त भने मैले तर यो नेट यो टेलिफोनमा अलिकति समस्या आउला जस्तो छ। तपाईँको आवाज त्यति राम्रोसँग नबुझिन सक्छ किनभने नेपाल टेलिकमको नेटवर्कमा अलिकति समस्या आएको जस्तो छ। त्यही पनि हामी सक्दो प्रयास गरिराखेका छौँ। पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते सर।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट? अमृत तुलाचन बोल्दै हुनुहुन्छ। के छ अमृतजी खबर तपाईँको?
1: पानी पर्न सुस्तार भएछ होइन?
0: पानी पर्न
1: सुसार भयो त पानी पर्नलाई।
0: अनि कार्यक्रममा आउनु भएको छ यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्थ्यो?
1: मैले कार्यक्रम सुन्दै हजुर
0: कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: कार्यक्रम सुन्दै अनि प्रोग्राम फोन ट्राई गरिरहेको थिएँ होइन, फर्स्ट कलर भयो होइन?
0: ठिक छ।
1: जुनबाट पनि पाउने भयो फर्स्ट आउनेले होइन?
0: त्यही त, जुनबाट पनि पाउनु भयो
1: पछिले पछि आउनेले लास्टको अक्षरबाट गर्नुपर्ने होइन?
0: अनि अनि नियम थाहा पाउनु भएको छ नि कसरी गाउनुपर्छ भन्ने?
1: अब त आइतबारबाट शनिबारसम्म त कन्फ्युज भयो नि।
0: ल गाउनुहोस् ल। सरदा औ माया रुखको छेलपारी होइन? रबाट पर्यो होइन त? हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो। फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। अब आउने साथीले र अक्षर छोडेर जानु भएको छ। हाम्रो साथीले हाम्रो आउनु भएको थियो हाम्रो बीचमा पोखराबाट आउनुभएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो र बाटो गीत गाउनको लागि आउनुहोला। 9868309940 नम्बरमा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। फटाफट फोन डायल गर्नुहोला। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी नमस्कार हजुर, कहाँदेखि के बोल्नुभयो? अर्घ खाँची बात छ। के छ अर्घ खाँचीतिरको हालखबर? हाम्रो पनि एकदम ठिक ठाक छ। कार्यक्रम आउनु भएको छ यति बेला, के गर्दै हुनुहुन्छ? गोठालो जानु भएको छ होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौँ थाहा होला क्या रे हाम्रो रुमनजीलाई? थाहा छ है। आज कुन गीत गाउनुहुन्छ? हुन्छ ल, सुरु गर्नुहोस्।
1: मेरो आवाकाशैले प्राण साथी, मेरो पहर छोडेर यति।
0: रुमानजी हेलो, टेलिफोन सम्पर्कमा रुमान आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गर्न सकेनौँ। तपाईँको मोबाइलको नेटवर्क, तपाईँको मोबाइलको ब्यालेन्स सबै कुरा चेक गरेर मात्रै फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। नत्र फेरि बिचमा यस्तै धोका दिन्छ होइन? 9868309940 फोन गर्नुहोला र बाटो गीत गाउनुको लागि आउनुहोला है। यो कुरा म तपाईँलाई जानकारी गराएँ। र बाटो गीत, तर उहाँले चाहिँ र बाटो होइन अर्को के बाटो गीत गाउँदै हुनुहुन्थ्यो त्यो पनि। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गर्न सकेनौ। उता पछाडिको उहाँको सबै आवाज सुनिरहेछ, मान्छे मात्रै नबोलेको होइन? अब के गर्नु चाहिँ साथी, 3940 फोन गर्नुहोला र बाटो गीत गाउनको लागि आउनुहोला है। यो कुरा म तपाईँलाई जानकारी गराएँ। र बाटो गीत, तर उहाँले चाहिँ र बाटो होइन अर्को के बाटो गीत गाउँदै हुनुहुन्थ्यो।

0: नमस्कार हजुर
1: नमस्ते
0: को बोल्नु भएको कहाँबाट
1: म गोर्खाबाट हो नानी माया कोइराला
0: नानी माया कोइराला गोर्खाबाट है
1: हजुर
0: के छ नानी मायाजी खबर तपाईँको
1: ठिकै छ मेरो त हुनुपर्छ नि हजुरको
0: हाम्रो पनि एकदम ठिकठाक छ कार्यक्रममा आउनु भएको छ यति बेला के गर्दै हुनुहुन्छ यतिकै बसिरहनु भएको छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन किन सुन्नु भएको छैन कार्यक्रम ल र अक्षर परेको छ र बाचा गीत गाउनु पर्यो है त ल सुरु गर्नुहोस्
1: को सली हङकङ सिङ्गापुरको मायाको बर्षाले खुट्टा छैन नि हर्षाले रिबानेको फुलको लैदिनुको सली
0: लैदिनु कसैली हङकङ सिङ्गापुरको होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि का बसाईमा आउनु होला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते
1: नमस्ते
0: क अक्षर छोड्नु भएको छ अब आउने साथीको लागि आउनु भएको थियो नानी माया कोइराला उहाँले क अक्षर छोडेर जानुभएको छ अब आउने साथीले क बाचा गीत गाउनु होला यो कुरा म तपाईँलाई जानकारी गराए 9868 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ फोन डायल गर्न सक्नुहुन्छ क बाचा धेरै गीतहरू छन् लोकविधाका गीतहरू धेरै छन् क बाचा र तपाईँले क बाचा गीत गाउनका लागि आउन सक्नुहुन्छ 9868 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँकै कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट निशा बिका भन्नुभयो
2: हजुर
0: कहाँबाट हो अनि आज के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ कि छैन
2: थाहा
0: छ अनि कुन अक्षर परेको छ थाहा छ कि छैन ल कबाट गीत गाउनुहोस्
2: कश्मीरे पछ्यौरी दर्शन गरे लम्साइला फिराती दुई दिन बाजुन्जेल पुरा राम्रो लालु पाकेको छ छैन माया हिजो साकेको कश्मीरे पछ्यौरी दार्जिलिङ गरे लम्साइला फिराती दुई दिन बाजुन्जेल भन्छु
0: कति क्लासमा पढ्नुहुन्छ
2: हजुर
0: कति क्लासमा पढ्नुहुन्छ तपाईँ सिक्स क्लासमा पढ्नुहुन्छ होइन ल राम्रो प्रयास गर्नुभयो प्रयासको लागि धन्यवाद अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँले ल अक्षर छोड्नु भएको छ है कश्मीरी पछ्यौरी भन्ने गीत गाएर जानु भएको छ ल अक्षर छोड्नु भएको छ र ल अक्षर गीत गाउनको लागि आउनु होला म तपाईँलाई आग्रह गरे 9868 39 40 मा फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुल्ला गरेका छौँ फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ ल अक्षरबाट गीत गाउनको लागि साथी आउनु भएको छ नमस्कार हजुर नमस्ते को बोल्नुभयो कहाँबाट कहाँबाट भन्नुभयो भोटे छाप जिरी कुन जिल्ला पर्छ त्यो त कुन जिल्लामा पर्छ भनेको म्याङलुङ पनि जिल्ला छ र म्याङलुङ त जिल्ला छैन जस्तो लाग्छ त ए तेह्रथुम जिल्ला भन्नुहोस् न त कहाँ म्याङलुङ पनि जिल्ला हुन्छ र तेह्रथुमको जिल्लावाला त होइन तपाईँलाई तपाईँको जिल्लाकै नामै थाहा रहेनछ
2: फर्स्ट टाइम बोलेको नि त रेडियोमा
0: होइन फर्स्ट टाइम बोल्यो भने त तपाईँलाई आफ्नो जिल्लाको नाम त थाहा हुनुपर्छ त होइन

0: हुन्छ, तपाईँको नाम के भन्नुभयो?
1: मेरो लक्ष्मी तामाङ हो।
0: लक्ष्मी तामाङ है, कुन रेडियोबाट सुन्नुभयो?
1: छैन,
0: कुन रेडियोबाट सुन्नुभयो भनेको?
1: मेन्स्याम
0: एफएमबाट सुन्नुभयो। कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन?
1: छैन।
0: जानकारी छैन?
1: हजुर।
0: कार्यक्रमको बारेमा जानकारी छ कि छैन? ल उसो भए ल अक्षरबाट गीत गाउनुहोस् ल। हजुर, लबाट गीत गाउनुहोस्। गीत ठेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला, लोकगीत गाउनुहोला है त। लगाउनुहोस् ल। मैले पढ्यो पढ्यो पाठ हजुर, सोह्र दुना आठ भनेको यस्तै यत्तिकै भने त होइन है। मैले लोकगीत लोक विधाको गीत गाउनुहोस् लबाट गाउनुहोस् भनेको त फिल्मी विधाको लाजको लाली भन्ने गीत गाउनुभयो होइन। कार्यक्रममा आइसकेको सायद मैले उहाँलाई सोधेको भए कार्यक्रमको नाम के हो भनेर सोधेको भए थाहा छैन भन्नुहुन्थ्यो होला। फोन गर्नु सहभागिता जनाउनु मात्र ठुलो कुरा होइन भन्छु मैले होइन, कार्यक्रमको बारेमा बुझेर आउनु पनि सबैभन्दा ठुलो कुरा हो। यति बेला अर्को साथी नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट? सदीक्षा तामाङ बोल्दै हुनुहुन्छ। के छ धनकुटातिरको हाल खबर? मन्द मन्द घाम लागिराखेको छ, ठिक छ भन्नुहुन्छ होइन। ल आज कुन गीत गाउनुहुन्छ? एकदमै लबाट गाउनुहोस्। ओके ल गाउनुहोस्।
2: लाखे माया तर लपन सपन जमिन म त सोही मान्छे कसले पत्याउँछ र पनि त मान्छे म होइन र अन्तो छैन मन किन छैन र लाउँछे माया तर लाउँछे माया तर लपन सपन जमिन लाउँछे माया तर लपन सपन जमिन म त सुन्छे कसले पत्याउँछ र
0: सोची मान्छेले त सबैले पत्याउँछन् होइन र।
2: हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरि आउनुहोला। अहिलेको लागि विदा गर्छौँ, नमस्ते।
2: नमस्ते।
0: टेलिफोन सम्पर्कमा सदीक्ष आउनु भएको थियो, उहाँले र अक्षर छोड्नु भएको छ। अब एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ। यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौँ।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ खेल सेन्चुरी र देवी घरतीको आवाजमा। म त आज एक्लै भए नि, यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ र यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु र अक्षर बाटो गीत गाउनको लागि आउनु भएको छ। नमस्कार हजुर।
1: नमस्ते। नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट? कहाँबाट भन्नुभयो? धरानबाट। नाम के भन्नुभयो? आरुनिका राई। आरेनिता राई। अनि धरान कुन ठाउँबाट हो? अनि कुन माध्यमबाट सुन्नुभयो आरेनिताजी?
1: मैले फ्रिक्वेन्सी मार्फतै सुनिरहेको
0: छु। ए, कुन एफएमको फ्रिक्वेन्सी?
1: बेलुका
0: एफएम। बाट कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: पहिला पहिला चाहिँ बस्दैन थियो, अहिले चाहिँ बस्दो रहेछ। अनि आज चाहिँ सुन्ने मौका पाएँ।
0: पहिला पहिला बेलुका एफएमबाट त बस्न लागेको त 3-4 महिना भयो। पहिला पहिला बस्दैन थियो भन्नुभयो?
1: हजुर, पहिला सुरुमा चाहिँ बस्थ्यो, भर्खर भर्खर त्यो रेडियो आएको बेला चाहिँ बिचमा बस्दैन थियो, फेरि अहिले बजेको रहेछ।
0: ए, ल ठिक छ। कार्यक्रममा आउनु भएको छ। आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ? रबाट लोकगीत गाउनुहोस् ल।
1: हजुर,
0: रबाट लोक विधाको गीत गाउनुहोस् ल।
1: हुन्छ
0: ल, सुरु गर्नुहोस्।
1: रिङ्के बुङ्को रागोला है, चुङ्के बुङ्को चुल्ले चुल्ले, तापले गुम्मा काटेर, काले गुम्मा काटेर, अरुण समय सरौला, तित थाप सरौला, चुला लौला त्यसरी खाउला बेसरी, आहै चुला लौला त्यसरी खाउला बेसरी। र बाटो नै
0: तपाईँ ठेगो मात्र गाउनुभयो, टुक्का पनि गाउनुपर्छ।
1: हजुर,
0: टुक्का पनि गाउनुपर्छ।
1: हजुरको आवाज बुझिएन।
0: टुक्का पनि गाउनुपर्छ भनेको तपाईँले थेगो मात्रै गाउनुभयो, टुक्का पनि गाउनुपर्छ।
1: टुक्का गाउनुपर्छ भन्नुभयो?
0: हजुर, टुक्का गाउनुहोस्। यसको आवाज थेगो त भइहाल्यो, टुक्का गाउनुहोस्। जब गीत संगीतको बारेमा जानकारी नै छैन भने त्यस्तो अवस्थामा गीत नगाउनु होला है, म तपाईँलाई आग्रह गर्छु। रिङ्के बुङको रागोले सुरेश गन्धर्वको ओरिजिनल आवाज र रमेश प्रसाईको कभर आवाज हो र यो गीतमा टुक्का पनि छ है, थेगो मात्र छैन, अगाडि थेगो बनेको छ, दोस्रो भनौँ नबाट टुक्का सहितको थेगो बनेको छ। गाउने बेलामा नियमलाई पूरा गरेर मात्रै गीत गाउनु होला, म तपाईँलाई आग्रह गर्छु। र यति बेला र बाटो गीत गाउनको लागि अर्को साथी हुनुहुन्छ, 9867309040 को नम्बरमा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। 9867309040 को नम्बरमा यति बेला अर्को साथी। नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? रिमुवाबाट विष्णु दर्लामी बोल्दै हुनुहुन्छ। के छ विष्णुजी, हालखबर?
2: हालखबर सबै ठिकै छ, घाम लागिरहेको छ, अनि केटाटीको खबर के छ?
0: एकदम ठिकठाक छ। कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ?
2: र अक्षर परेको छ।
0: हुन्छ ल, र अक्षरबाट गीत गाउनुहोस्।
2: रानी घाटैमा

0: रानी घाटैमा किना काडा रोप्यौ नि निर्माया आउने बाटैमा हैन तपाईं आउने बाटोमा काडा रोपेर त्यो काडाले कुच्चेर जानु पर्यो हैन
1: होइन त्यस्तो भन्न खोजेको होइन गीतमा यही छ अनि त्यही भएर यही अस्ति पर्यो अनि गाउँदा यस्तै नै भनेको जस्तो भयो
0: ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो म अक्षर छोड्नु भएको छ अब आउने साथीको लागि अहिलेको लागि विदा गर्छौ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो रिमुवाबाट विष्णु दर्लामी गुल्मी रिमुवाबाट फोन गर्नु भएको थियो पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 मा अर्का सहभागी म बाट गीत गाउन आउनु भएको छ नमस्कार हजुर को बोल्नु भयो कहाँबाट तपाईँको आवाज सानो आयो सरिता तपाईँको मोबाइल बनाउनुहोस् भन्न मान्नुहुन्न आवाज सानो आउँछ क्या हाम्रो प्राविधिक मित्रले फुल दिनुभएको छ मिक्सरमा अनि बल्ल यति आवाज आउँछ अनि अर्को कुरा थोरै भए पनि हाम्रो आवाज हामीतिरै फर्किया छ लाउड स्पिकर गर्नु भएको छ हो ठिक छ कार्यक्रममा आउनु भएको छ कुन अक्षर पढ्या छ थाहा छ लगाउनुहोस्
1: मैं

0: 怎么办？你是疯狂的吗？哪里的？
1: झिम झिम सानो नझिमका उपरेली भुतुक्कै हुन्छु म हैन
0: हजुर
1: म बाटै पार्नु भो
0: हजुर म आशिर परेको छ आउन सकिला
1: हुन्छ कार्यक्रममा आउनु भो धेरै खुसी लाग्यो फेरि फेरि आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते सरिता राई आउनु भएको थियो उहाँले अब आउने साथीलाई म अक्षर नै पारेर जानु भएको छ पालो तपाईँको फोन गर्नु होला 9868 39 40 को नम्बरमा फोन डायल गर्न सक्नुहुन्छ एकजना साथीसँग हामी कुरा गर्छौ र अक्षरबाट गीत गाउन लगाउँछौ त्यसपछि हामीले एउटा गीत बजाउनेछौ यो कुरा पनि म तपाईँलाई जानकारी गराउँछु यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो फोन काटिएको छ 9868 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँका लागि हामी खुला गरेका छौ फटाफट फोन डायल गर्नुहोला र अक्षर यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँ भएको छ नाम के होला
2: मेरो नाम गोमा राणा
1: गोमा राणा है प्राइमरीतिर आवाज अलिक सानो थोरै फोनको आवाज सानो गराउनु त गोमाजी के गर्दै हुनुहुन्छ
2: हजुर म त व्यापारमा छु हजुर
1: ए व्यापारमा हुनुहुन्छ
2: हजुर व्यापारमा
1: के को व्यापार गर्नुभयो गर्नुहुन्छ
2: हजुर गर्दैछु
1: के को व्यापार हो भनेको
2: मेरो काँक्राहरू मुन्टा होइन ठुलो सागसब्जी
1: ए ल ठिक छ कुन रेडियोबाट हामीलाई सुन्नुभयो गोमाजीले
2: सुनेको
1: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ कुन एफएमबाट सुन्दै हुनुहुन्छ
2: ए म यो अहिले यो धनकुटा एफएमबाट
1: धनकुटा एफएमबाट त कार्यक्रमै हाम्रो प्रसारण हुँदैन कहाँबाट सुन्नुभयो त लाली गुराँस हुन सक्छ लाली गुराँसबाट प्रसारण हुन्छ है आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी पाउनु भएको छ ल मबाट गीत गाउनुहोस्
2: मायाको बारीमा
1: आउनु भएको थियो मायाको बारीमा प्रीतिको फूल भन्नलाई तर के गर्ने लोकविधाको गीत बाहेक अन्य विधाको गीत कार्यक्रम लोकसारथीले चिन्दैन है त्यसैले हामी उहाँको फोन काट्न बाध्य भयौं लोकगीत मात्रै गाउनुहोस् भनेर हामी धेरैचोटि भनिराखेका हुन्छौं तर पनि साथीहरूले अन्य अन्य विधाको गीतहरू गाइदिनुहुन्छ होइन यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
3: हजुर नमस्कार मुना खड्का बोलेको
1: ए मुना खड्का कहाँबाट जलजली कुन जिल्लामा पर्दो रहेछ
3: तेह्रथुम जिल्ला हो
1: ए तेह्रथुममा पनि जलजले रोल्पामा पनि जलजला होइन ल ठिक छ तेह्रथुममा पनि तेह्रथुममा जलजले रोल्पामा जलजला होइन ठिक छ अनि रेडियो जलजलाबाट हामी बोलिरहेछौँ जलजलेकै मान्छेसँग भेट भयो हुन्छ मुनाजी कार्यक्रममा लाउड स्पिकर बन्द गर्नु न हाम्रो आवाज हामी धेरै फर्क्यो कि अनि मुनाजीले आज कुन अक्षरबाट परेको छ थाहा पाउनु भएको छ
3: म अक्षरबाट होइन त
1: ल म अक्षरबाट गीत गाउनुहोस्
3: माथि मार बरेलाई चटानी आउँदै गर न खोला खाली
1: अब टुक्का गाउनुहोस् त टुक्का गाउनुहोस् ठेगो गाइसक्नु माछी मारानी हो दाई हो भन्ने टुक्का गाइसक्नु भएको छ ठेगो टुक्का गाउनुहोस् त अब टुक्का गाउनुहोस् टुक्का गाउनुहोस् के टुक्का गाउनुहोस्
3: माछी मारान हो खोला खाली हो मेरा माया नहीं नानी नानी पर्छ पानी हो मेरा माया चम्किन्छ बिजुली माथि मारन हो मेरा माया परे लाई सतानी माथि मारन
1: ला न अखिर पार्नुभयो अब आउने साथीको लागि ठिक छ उहाँले गाउनु भएको छ यो कतिपय साथीहरूले सुन्ने साथीहरूले यो त रिमिक्स गीत हो यो त भन्नुभयो होला तर यो गीत लोकगीत भएर नै रिमिक्स भएको हो तपाईँले युट्युबमा सर्च गर्नुभयो भने पुरानो यो लोक लयमा भएको गीतलाई पछिबाट रिमिक्स बनाएर माछी मारानी हो दाई हो भन्दै पुरा रिमिक्स बनाए बनाउनु भएको कभर हुँदाखेरि यो रिमिक्स भएको हो नत्र पहिला यो लोकगीत नै हो माछी माराना भन्ने गीत यो कुरा म तपाईँलाई जानकारी गराउँछु र अब एउटा गीत राख्छौ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ
4: तिमी किन केही पनि बोल्दिनौ प्लिज केही त बोल न

0: यो गीत प्रसिद्ध भएलाई फेरि पनि स्वागत छ। रामजी खान र अन्य कलाकार साथीहरूको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोक सारथीमा छौं र अब आउने साथीले न अक्षरबाट गीत गाउनुहुनेछ। यति बेला साथी हुनुहुन्छ, नमस्कार, आउनु भएको छैन भन्ने कुरा आयो। 9868306040 फोन डायल गर्नुहोला। 9868306040 फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। र आज अब आउने साथीले न अक्षरबाट गीत गाउनुहोला, त्यसपछि अब कुन अक्षर पर्छ होइन, न अक्षरबाट गीत गाउनको लागि फोन डायल गर्न सक्नुहुन्छ। अन्ताक्षरीको बसाईमा छौ, कार्यक्रम लोकसारथीको सोमबारीय बसाई अन्तर्गत अन्ताक्षरीको बसाई तपाईँको संसारमा प्रसारण भइराखेको छ। 4:46 गइसकेको छ है हाम्रो स्टुडियोको घडीमा, 4:46 गइसकेको छ। अब केही समय मात्रै बाँकी छ, हामीसँग धेरै समय पनि छैन होइन, 7 मिनट मात्रै बाँकी छ होला, हो 7 मिनट मात्रै बाँकी छ होला हामीसँग। र यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, यो हामी यो कल लिन सक्दैनौ, उहाँले नियम पूरा गर्नु भएको थिएन, एकचोटि नियम बिग्रिसकेपछि अर्कोचोटि फोन गर्न पाइँदैन है। पहिला नै कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुपर्छ, त्यसैले एकचोटि बिग्रियो त बिग्रियो, अब अर्को हप्तासम्मलाई कुर्दिनुहोला है, म तपाईँलाई आग्रह गर्छु। यो गेममा अब जसरी एउटा कुनै पनि खेल खेलिन्छ, हामीले त्यो खेलमा आउट भइयो भने हामी अर्को खेल सुरु नहुँदासम्म त्यो खेल खेल्न पाउँदैनौ नि, हो त्यस्तै हो कार्यक्रम लोकसारथीको अन्ताक्षरीको बसाई पनि। यति बेला अर्को साथी हुनुहुन्छ, आउनु भएको छैन भन्ने कुरा आयो। 9868306040 फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौं। हामी कार्यक्रम लोकसारथी सँगै छौं, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। हामी कार्यक्रम लोकसारथी सँगै छौं, भर्खर मात्र रेडियो खोल्दै हुनुहुन्छ भने तपाईँ लोकसारथी कार्यक्रम सुन्दै हुनुहुन्छ र न अक्षरबाट गीत गाउनको लागि आउनुहोला, म तपाईँलाई आग्रह गर्छु। न अक्षरबाट गीत गाउनको लागि तपाईँले फोन डायल गर्न सक्नुहुन्छ, यद्यपि हामीले भनिराखेका हुन्छौ कार्यक्रम लोकसारथीमा लोकविधाका गीत संगीतहरू मात्रै गाउनुपर्छ, अन्य विधाका गीत संगीतहरू गाउन पाइँदैन। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। फोन गर्नुभयो भने कार्यक्रमको बारेमा बुझेर सहभागिता जनाउने उद्देश्य राखेर नै फोन गर्नुहोस् है, नत्र भने कार्यक्रम सुनेर पनि साथ दिन सकिन्छ, धेरैले कार्यक्रम सुनेर साथ दिनुहुन्छ होइन, त्यो कारणले गर्दाखेरि यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, यो नम्बर पठाउनुहोस् त प्राविधिक मित्र, कुन नम्बरबाट यसरी फोन गर्दै काटिँदै गर्नु भएको छ, नम्बर पठाउनु होला, म नम्बर यहाँबाट वाचन गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, अब यस्तो छ पारा होइन, फोन गर्नुहुन्छ अनि होल्डमा बोल्नु पालो आएको बेलामा होल्डमा राखिदिनुहुन्छ। 9868306040 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, यदि कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ र हामी कार्यक्रम लोकसारथीमा छौँ र 50 मिनट गइसकेको छ, 4:50 हाम्रो स्टुडियोको घडीमा गइसकेको छ र अब हामी तपाईँसँग कुराकानी गर्नका लागि तयारमा छौँ होइन, न अक्षर परेको छ, न अक्षरबाट धेरै गीतहरू छन्। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर,
1: मनमाया
0: तिमल सिन्हा, तेह्रथुम कुन ठाउँबाट,
1: जलझलीबाट
0: बोल्नुभयो है, अघि मुना खड्का आउनुभएको थियो, अहिले मनमाया आउनुभयो होइन, आज कुन अक्षर परेको छ मनमायालाई जानकारी छ, न अक्षरबाट गीत गाउनुहोस्।
1: मसनी लै लै मसालो
0: ल बाट होइन नि हजुर, न बाट भनेको छु है मैले, लसम्म लस हजुर मसाला पिस्ने होइन, न बाट गाउनुहोस्, न बाट यान ए न के न बाट है, आउनु भएको थियो अक्षर त कमसे कम राम्रोसँग बुझ्नु पर्छ होइन, ल बाट गीत गाउँदै हुनुहुन्छ, न बाट भनेको छु मैले होइन, न बाट गीत गाउनको लागि आउनु होला। अब न बाट हामीले यति बाट गीत बजाउनु पर्छ जस्तो छ कि साथी आउनु भयो भने एकजना साथीसँग हामी कुराकानी गर्छौ है, न बाट धेरै गीतहरू छन् र न बाट गीत गाउनको लागि आउनु होला म तपाईँलाई आग्रह गर्छु। र अन्तिममा न बाट गीत गाउनका लागि फोन गर्नुभयो भने हामीले तपाईँले छोड्नु भएको अन्तिम अक्षरबाट यताबाट गीत बजाउने प्रयास गर्नेछौ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। त्यसैले न अक्षरबाट गीत गाउनका लागि तपाईँले फोन गर्नुहोला। कुनै पनि खेल खेल्ने बेलामा हामी त्यो खेललाई तब मात्रै मर्यादित भएको पाउँछौ जबसम्म हामी त्यो खेलको नियमभित्र रहेर खेल्छौ होइन, जब हामी त्यो नियम बिथोल्न थाल्छौ नियम बिगार्न थाल्छौ त्यो खेलको महत्व नै हुँदैन होइन, त्यो नियम यदि खेल को नियम अनुसार नियम र परिधि र पद्धति अनुसार हामीले खेल्यौं भने बल्ल त्यो नियम खेलको महत्व हुन्छ र त्यो खेल सुन्नेलाई पनि हेर्नेलाई पनि राम्रो सुनिन्छ र हेर्न सकिन्छ होइन, त्यो कारणले गर्दाखेरि अन्ताक्षरी पनि एउटा यस्तै एउटा खेल हो जुन खेल खेल्नका लागि तपाईँले नियम र त्यो खेलको विधि विधानको बारेमा तपाईँले बुझ्नुपर्ने हुन्छ र हामीले तपाईँलाई जानकारी गराइ पनि राखेका छौँ र धेरै साथीहरूले जति पनि सहभागिता जनाउनु भएको छ अधिकांश साथीहरूले नियम पूरा पनि गर्नु भएको छ है, केही केही साथीहरूले मात्रै नियम पूरा नगर्नु भएको हो र केही केही साथीहरूले अब मिसकल पनि गर्नु भएको छ, त्यस्तो गर्नु हुँदैन, नियम पूरा नगर्नु भएका साथीहरूले अर्को हप्तासम्म प्रतीक्षा गर्नुहोला र यस्तो रहेछ मैले यस्तो गर्नुपर्ने थियो भनेर तपाईँले सुधार्नु पर्छ। अब नियम पूरा गर्नु भएको साथीले त पाइहाल्नुभयो, नियम पूरा नगर्नु भएको साथीले अब मैले यो यो कुरा सुधार्नु पर्ने रहेछ भनेर साँच्चै नै मौका चाहिँ पाउनुहुन्छ। त्रिपन्न गइसकेका छ, अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्छ र नजाऊ है सानो पदेरीमा भन्ने गीत ठिक्क पारिसक्नु भएको छ हाम्रो प्रार्थी मित्रले। कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, कहिले काहीँ त रिस पनि उठ्छ होला होइन, किनभने म झप्प झप्प अब फोन काटिन्छ होइन, नियम भनौँ न भनेको भएन भने झप्प झप्प फोन काटिन्छ, बल्ल बल्ल फोन लागेका हुन्छ त्यही पनि झप्प झप्प किन फोन काटिदिनुहुन्छ हौ भनेर रिसाउनु भएको हुन्छ, तर के गर्नु हाम्रो पनि बाध्यता हो, नियमलाई पालना नगरिसकेपछि कार्यक्रमको बारेमा नबुझिसकेपछि हामीले तपाईँको कल लिइरहन पनि त सक्दैनौ है, त्यो कारणले गर्दाखेरि हामीले पहिले नै भनेका हुन्छौँ तपाईँले नियम बिराउनु भयो भने हामीले यतैबाट तपाईँको फोन डिस्कनेक्ट गरिदिनेछौँ अथवा काटिदिनेछौँ भनेर पहिले नै भनेका हुन्छौँ, त्यो कारणले गर्दाखेरि कार्यक्रम कस्तो लाग्छ मनपर्छ भने कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ जानकारी गराउनु होला, मन पर्दैन भने पनि भन्न सक्नुहुन्छ है, जसका लागि फोन अथवा म्यासेज गर्नका लागि नम्बर हो 98644-1798, अनि सामाजिक सञ्जालमा जोडिन चाहनुहुन्छ भने प्रेस वीरेन्द्र गिरीमा सर्च गर्नुहोला, मलाई भेटाउनुहुन्छ, कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्ट पनि छ। भन्दै धन्यवाद दिन्छौं हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगरलाई, आजको लागि सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको आवाज नजाऊ है सानो पधेरीमा भन्ने गीत छोड्दै आवाजबाट म वीरेन्द्र गिरी विदा भए, नमस्ते शुभ दिन, तपाईँको रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: FM 94.4 MHz. जोजोला ट्रायल चेक. यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो.
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही.
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ. प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही. फोन नम्बर 071-562-459 र 98-645-78-232.
3: नेपालले 21 खर्ब माथिको वैदेशिक व्यापार गरेको छ. साउन 1 गते देखि 2082 जेठ मसन्त देखि 2083 सम्म नेपालले विभिन्न मुलुकसँग गरेको कुल 21 खर्ब 72 अर्ब 7 करोड़ रूपियाँ बराबरको व्यापारमा 16 अर्ब रूपियाँ घाटा लागेको छ. भन्सार विभागले आज चालू आर्थिक वर्षको 11 महिनाको व्यापारको तथ्याङ्क सार्वजनिक गरेको छ, जसमा 18.94 अर्ब रूपियाँ बराबरको वस्तु तथा सेवाको आयात गर्दै गर्दा नेपालले यसै अवधिमा 2.77 अर्ब 96.72 करोड़ रूपियाँ बराबरको निर्यात गरेको विभागले जनाएको छ. तथापि यो निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा 12.28% बढ़ी हो. आर्थिक वर्ष 2081-82 जेठ मसान्तसम्म नेपालले 16.44 अर्ब 79 करोड़ रूपियाँ बराबरको माल वस्तु आयात गर्दै 2.47 अर्ब 57 करोड़ रूपियाँ बराबरको निर्यात गरेको थियो. समक्ष अवधिमा नेपालको वैदेशिक व्यापार घाटा थप 15.67% बढ़ेको छ. कुल व्यापारमा आयात र निर्यातको अनुपात 6.81% छ भने आयात र निर्यातको हिस्सा क्रमशः 87.20% र 12.80% रहेको छ. अर्थात आयात र निर्यातलाई तुलना गर्दा 100 रूपियाँ बराबरको वस्तुमा नेपालले 87.20 रूपियाँको आयात गर्दै गर्दा निर्यात भने जम्मा 12.80 रूपियाँ बराबरको मात्र गर्न सकेको छ. फ्लाइ दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई सीधा उडान शुरू गर्ने भएको छ. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई पोखरा दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुबईले टिकट बुकिङ खुल्ला गरिसकेको जानकारी दिनुभयो. पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई धेरै सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने उहाँको भनाई छ. पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्ने महाप्रबन्धक निरौलाले बताउनु भएको छ. वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुक सहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुबई उडान सेवा लाभदायी हुने देखिएको छ. सञ्चालनमा आएको 3 वर्ष बितिसक्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन. पोखरा दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो. यसअघि चीन, भारत र भूटानका विभिन्न गन्तव्यमा चार्टर्ड उडान भने हुँदै आएको थियो. केही दिनदेखि गर्मी बढ़ेपछि धनगढ़ी उपमहानगरपालिकाले सबै विद्यालय बन्द गरेको छ. आज उपमहानगरपालिकाका शिक्षा अधिकृत जयराज जैशीले सूचना प्रकाशित गरी अत्याधिक गर्मीका कारण 4 दिन विद्यालय बन्द गरिएको जानकारी दिनुभएको हो. केही दिनदेखि धनगढ़ी लगायत आसपासको क्षेत्रको तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ. गर्मीका कारण भोलिदेखि 12 गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको उपमहानगरले जनाएको छ. अत्याधिक गर्मीका कारण विद्यार्थीमा समस्या देखिएपछि विद्यालय गर्नु बन्द गर्नु परेको सूचनामा उल्लेख गरिएको छ। यो सँगै लूबाट बस्ने उपाय अवलम्बन गर्न पनि सचेत गराइएको छ। र वर्षायाम नजिकै जाँदा बाढ़ी पहिरो ढुंगा खस्ने आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदको जोखिम बढ़न सक्ने अवस्थालाई मध्यनजर गर्दै रसुवामा विपद व्यवस्थापनको तयारी अन्तिम तयारी पूरा गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति रसुवाले सम्भावित विपदको पूर्व तयारी उद्धार तथा राहत व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार विपद व्यवस्थापनका लागि जिल्लामा क्रियाशील सरकारी तथा गैर सरकारी संस्था सामाजिक संघ संस्था प्रतिष्ठान तथा रसुवामा संचालित जलविद्युत आयोजनालाई सम्भावित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरिएको छ। समितिले स्थानीय प्रशासन सुरक्षा निकाय तथा विपद व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण संयन्त्रलाई 24 घण्टा तयारी अवस्थामा राखेको जनाएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
4: बाजे के भो किन जालामा हात
5: यहाँ दुखेको छ त खाने दिन भात दुखेको दुखेका छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
4: ल अब चिन्ता गर्नु पर्दैन रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
6: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
7: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
4: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
6: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
8: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
8: हिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
8: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
4: 9805614652
7: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
9: यस सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरू पुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ टोल्पा
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
11: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राशो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
11: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
11: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
12: आया मम्मी दादु क्यो म त खाना खान नि सक्दिन।
13: हैन, यो छोरीले के भन्छे दादु क्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
14: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
13: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
14: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
13: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
13: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अघाडी दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
14: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
15: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना। जुङ बेला खेम्रिजे गरम ओगोतिरी जेउ बेला सुनो फुरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए दिमी प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नाले वातावरण मिलेने लगेता असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन र असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी तिमी लापरवाही सुनो चासो खेलगेमा दुख
16: वन
15: जङ्गल सर मेरा आइन्दी बानी
16: एमएलले
15: पिकनिक वन भोज बाँसो छिन्नी वन जङ्गल ओछो छाम्ने चुरो विधि ओरेको नै हुन्छ माछे
17: लाङथाङ नाम्रो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हालले चाहिँ अनुगमन दिने व्यवस्था चाउसर गिरुए
15: गेछो छानेला खोरेला चाउ

0: बनाएर छ के हो के भयो
1: हेर्नुहोस् ल ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल म किन दिन्छु
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउ
3: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: Music Nepal.

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर थकक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञ

0: द्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरूम एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-07-670
1: बाथरूम एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ। तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम्मलबाट जोगाउनु।
9: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेको बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्य योजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
9: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउँ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
9: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
10: लौ चट्याङ पर्न आँटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
11: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र?
11: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड,
9: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
9: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
9: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौं।
3: आफू बाँचौं र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
16: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
17: धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
19: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
18: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
19: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
20: होइन, रात दिन खटखट के को झगडा हो यो?
19: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
20: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मतगाउँ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कूल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
18: हो, यस्तै घर हो हामीलाई चाहिएको।
19: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
20: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
19: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
18: फोहोर
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
21: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
22: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
23: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
24: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
25: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
26: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको 5 उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
27: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
26: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
27: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
26: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
27: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
26: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
27: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचादी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
26: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई डाङ।
27: सम्पर्क मोबाइल 98578121105,
26: 98479802,
27: 98095826005
26: र 98103940।
28: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
29: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
28: के रे, नानी त भर्खर 17 की लागि होइन र?
29: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
28: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।

0: General medicine physician, Dr. Sankalp KC Dwara, Fokso, Dom, Thyroid, Pressure, Pate, Colego, Bath, Brigaulako Upachar, Dirga Rokko Upachar, Uccha Raktachap, Madhu Meha, Ram, Thyroid Sambandhi Samasyako Safal Upachar, Dengue, Typhoid, Pneumonia, Viral Jwaroko Upachar, Muduko Dharkan Badhne, Colego Sambandhi Samasya, Jaundice, Ra, Mrigaulako Prarambhik Rogharuko Pahichan, Gastric, Kabjiyat, Pet Dukhne, Ra, Pachan Pranali Sambandhi Samasyako Upachar, Dam, Khoki, Purana Chhati संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा छेपेको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक तथा रिपोर्ट परामर्श गरिने
1: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारेरोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिका देखिने चिचिलापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
2: जसका लागि मोबाइल नम्बर छ 9858443123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08251961670
1: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
3: खै जन्मदाता दिनुहोस् त
4: जन्मदाता गरेको छैन नि म्याडम
3: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
4: मलाई त थाहा नै थिएन म्याडम
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
4: पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेद
7: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
8: होइन के भाष र तपाईँलाई
7: के भन्नु र नानी धन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिएछ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
9: अरे काका
8: यसको लागि त घोराले दान सहित गेटनिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
10: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
11: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन छन् माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुर्की, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-863, 98-65-44-83-83।
9: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र।
12: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हैया बद्दी, मेरो त दात दुखिलो, के गर्ने होला अब?
16: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
17: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
16: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
17: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
16: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
17: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-5-63-367 र मोबाइल नम्बर 98-4-78-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
5: फागुनदेखि वैशाखसम्म आग लागि बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
18: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग साथ आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
18: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर र गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुटीखेल, मार्डीचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा

0: 3 MHz. जजला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बजे
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली हिरोतमा 5 मणिग्राम रूपन्देही
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगा खोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी किएर हाट जोड्ने मांसपेशी वा बाँसको दुखाई युरिक एसिड बढेको महिनावारीको दुखाई यौन समस्या बाँझोपन मोटोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र माइफिम ब्यान्ड 96.4 मेगाहर्ज राम्रो वेबसाइट झलझला प्रेस .com तथा फेसबुक .com/रेडियो झलझलाबाट संसार भरेको साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना खर्तीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरु गरौं समाचारका शीर्षकहरूबाट। राहदानी छपाई प्रकरणमा 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। सरकारले खरिद प्रक्रिया नथाल्दा 5 लाख रेबिज विरूद्धको भ्याक्सिन आउन सकिन। सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न नेपाल टेलिकम कर्मचारीलाई मन्त्री सिमिल सेनाको निर्देशन। शेयर बजार घट्यो 4 अर्ब 44 करोड़को कारोबार। रोल्पामा बस दुर्घटना हुँदा 7 जना घाइते। परिवर्तन गाउँपालिकामा छुवाछुत मुक्त वडा घोषणाको तयारी। राज्यबाट प्राप्त गर्नुपर्ने सेवा सुविधा प्रभावकारी रूपमा नआएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो। अत्याधिक गर्मीका कारण लम्हेको विद्यालयमा 4 दिन बिदा। प्युठा नैरावतीमा स्वस्थ गाउँ शहरका लागि स्थानीय तहमा पैरवी कार्यक्रम। र बेलायती प्रधानमन्त्री स्मार्टरद्वारा राजीनामा घोषणा। समूह यी जर्मनको राज उपविजेताका लागि संघर्ष।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि? मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन। म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमित

0: दाँतलाई जरेबाट उपचार गरिने आरसीटी दाँतमा खोल तथा क्राउन राखिने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने फिक्स दाँत मुखमा घाउ खटिरा गिजाबाट रगत आउने मुख गनाउने लगायतको उपचार बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ
1: नोट हामी कहाँ दक्षे दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9851904141 र 9812690118 अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस् दाङ र बुटवलकै सेवा अब लिवाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा
2: अब समाचार शुरू गरौं राहदानी छपाई प्रकरणमा 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर सम्बन्धी प्रसंगबाट राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ राहदानी छपाई ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले आज 18 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो अख्तियारले राहदानी विभागका महानिर्देशक अरियाल सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी लेखा अधिकृत तुलसी प्रसाद आचार्य लगायत विरूद्ध मुद्दा दायर गरेको हो अख्तियारले राहदानी छाप्ने दुई विदेशी कम्पनी ती कम्पनीका चारजना विदेशी प्रतिनिधि र दुईजना नेपाली प्रतिनिधिलाई पनि प्रतिवादी बनाएको छ सन् 2025 जूनसम्म राहदानी विभागले जर्मनका दुईवटा सुरक्षण मुद्रण कम्पनी म्याहुहल बाउर र भेरी डोसालाई ई पासपोर्टको ठेक्का दिएको थियो सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो अख्तियारले उनीहरू विरूद्ध 10,13,40,61,777 रूपियाँ बिगो माग दावी गरेको छ समयमै खरिद प्रक्रिया अगाडि नबढ़ाउँदा एन्टी रेबिज भ्याक्सिन एआरभी खोपको देशभर अभाव भएको छ विश्वव्यापी मूल्य वृद्धिका कारण दर रेट समायोजनको समस्या र पश्चिम एसियामा जारी तनावका कारण सरकारले टेण्डर प्रक्रिया टुंगाउन नसक्दा देशभरका अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरूमा खोपको आपूर्ति हुन सकेको छैन कुकुर बाँदर लगायत जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन एआरभी लगाइन्छ चिकित्सकका अनुसार जनावरले टोकेको थाहा पाएपछि खोप सकेसम्म चाँडै लगाउनुपर्छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारी बजार मूल्य बढ़ेका कारण पुरानो दर रेटमा खोप खरिद सम्भव नभएको र त्यसअनुसार नयाँ दर रेट मिलाएर टेण्डर अघि प्रक्रिया अघि बढ़ाउनु पर्दा एन्टी रेबिज भ्याक्सिन खरिद प्रक्रियामा ढिलाइ भएको बताउनुहुन्छ उहाँका अनुसार करिब 5,00,000 भ्याल एआरभी खोप खरिदको टेण्डर अन्तिम चरणमा पुगेको भए पनि आपूर्ति प्रक्रिया अझै शुरू भएको छैन उहाँले सरकारले विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर आकस्मिक रूपमा एन्टी रेबिज भ्याक्सिनहरू अस्पतालहरूमा उपलब्ध गराए व्यवस्थापन गरिरहेको बारे उहाँका अनुसार आइतबार मात्र 4,500 भायल एभार भी खोपहरू नेपाल आएका छन् उक्त मात्रामा भित्रिएको खोपले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका लागि मात्र एक महिनाका लागि पुग्ने अधिकारीले बताउनु भएको छ उहाँले त्यसबाहेकका एन्टी रेबिज भ्याक्सिनका लागि यही असार 16 गतेभित्र सम्झौता प्रक्रिया टुंगिएर आपूर्ति प्रक्रिया शुरू हुने बताउनु भएको छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक अधिकारीले सरकारले आगामी आर्थिक वर्षमा रेबिज विरूद्धको खोप अभाव हुन नदिने गरी आपूर्ति प्रक्रिया अघि बढ़ाइएको समेत बताउनु भएको छ अत्यावश्यक औषधिको आपूर्तिमा समस्या देखिएपछि सरकारले सार्वजनिक खरिद प्रक्रियालाई सहज बनाउन कानूनी व्यवस्था परिमार्जनको काम शुरू गरेको उहाँले बताउनुभयो उहाँले तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका सम्झौता र सिफारिशलाई आधार बनाएर खरिद प्रक्रियामा रहेका जटिलता हटाउन पहल थालिएको बताउनु भएको छ। मनसूनको समयमा विशेष गरी तराई मधेसका जिल्लाहरूमा सर्पदंशका घटनाबाट मर्सिनी सयौं नागरिकले कालमै ज्यान गुमाउने गरेका छन्। यही गम्भीरतालाई मध्यनजर गरी सरकारले आगामी आर्थिक वर्षमा भ्याक्सिनको अभाव हुन नदिने गरी कार्य गरिरहेको अधिकारीको भनाई रहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रभाव गर्न निर्देश नै दिनुभएको छ। आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डाक्टर तिमिल सिन्हाले निर्देश दिनुभएको हो। उहाँले यसअघि सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरे हुन्थ्यो भन्ने समक गुनासो आउने गरेको सन्दर्भमा छिटो छरितो ढंगबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभएको हो। दूरसंचार क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै उहाँले जनअपेक्षा अनुसार अझ बढ़ी धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले भन्नुभयो, 10 वर्ष अगाडि र अहिलेको अवस्था फरक छ। हिजो मान्छे एउटा सेवा लिनका लागि 5 दिनसम्म कुर्न सक्थ्यो भने आज 1 दिन पनि कुर्दैनन्। फोन गरेपछि अहिले नै आइदिए हुन्थ्यो भन्ने अपेक्षा भएकाले तपाईहरूले सोही अनुसार काम गर्नुपर्छ उहाँले भन्नुभएको छ। नेपाल टेलिकमको कार्यालय व्यवस्थित गर्न विषयमा चासो दिँदै उहाँले भवन लगायत समस्याका बारेमा कार्यरत कर्मचारीसँग एकल एवं संयुक्त रूपमा छलफल गर्नुभएको छ। नेपाल टेलिकमको पुनः संरचना, कर्मचारीको वृत्ति विकास, आवश्यक उपकरण र अन्य समस्याका बारेमा भरतपुर कार्यालय प्रमुख राकेश चौधरी सहितका कर्मचारीहरूले संचार मन्त्री समक्ष अनुरोध गर्नुभयो। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.46 अंकले घटेर 2700.65 बिन्दुमा झरेको छ। आज फाइनान्स, माइक्रो फाइनान्स र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 143 कम्पनीको शेयर घटेकोमा 116 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर घटबड़ भएको छैन। आज नेपाल बैंकको डिभेन्चर 3.87% घटेको छ। बजार सामान्य घटेको दिन टक्सार, पिकुवा खोला हाइड्रो पावर र यम्बलिङ हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। यी दुईवटै कम्पनीको शेयर आजदेखि कारोबारमा आएको हो। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.53 अर्ब करोड़को कारोबार भएकोमा आज 353 कम्पनीको 81,38,000 किता शेयर 4.44 अर्ब करोड़ रूपैयाँमा किनबेच भएको छ। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पामा बस दुर्घटना हुँदा 7 जना घाइते। परिवर्तन गाउँपालिकामा छुवाछुत मुक्त वडा घोषणाको तयारी लगायतको समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भो? किन गालामा हात?
4: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू,
3: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
3: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318
8: 9805014652
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
9: घर हरको आवाज गाउँ सहरको आवाज हरेक मन मुटुमा गुन्जी रहने रोलपाली आवाज हो तपाईको मनको आवाज रेडियो साझा 96.4 MHz
2: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा माडी गाउँपालिका 2 खोलाबाङ स्थित घोराई थबाङ सहित मार्ग बस दुर्घटना हुँदा 17 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आज दिउँसो करिब 12:30 बजे थबाङबाट घोराईतर्फ जाँदै गरेको राएक 3101 नम्बरको बस उकालो सड़कमा अचानक ब्रेक फल भई पछाडि सरेर सड़कमा पल्टिएको हो। बस चालक रोल्पा थबाङ गाउँपालिका 3 मिरुलका करिब 32 वर्षीय सन्तोष कामी रहेको बताइएको छ। दुर्घटनाको खबर पाए लगतै इलाका प्रहरी कार्यालय घरती गाउँबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार बसमा चालक सहित 29 जना सवार रहेका थिए। ती मध्ये 12 जना सकुशल रहेका छन् भने 17 जना घाइते भएको बताइएको छ। घाइतेहरूको उपचारका लागि माडी 2 घरती गाउँ स्थित स्मृति हस्पिटल प्रणालीमा पठाइएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाका कारण सड़क अवरूद्ध भएको बताइएको छ। परिवर्तन गाउँपालिकालाई जातीय छुवाछुत मुक्त पालिका घोषणा गर्नका लागि विभिन्न कार्यक्रमहरूलाई तीव्रता रूपमा अगाडि बढ़ाइएको छ। छुवाछुत मुक्त वडा घोषणाका लागि गाउँपालिकाले वडा स्तरमा अभिमुखीकरण कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। यसै क्रममा परिवर्तन गाउँपालिका वडा नम्बर 3 र 6 एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न समेत गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 जातीय छुवाछुत पालिका घोषणा गर्ने लक्ष्य अनुसार कार्यक्रम अगाडि बढ़ाइएको कुरा गाउँपालिकाका अध्यक्ष सुखबहादुर बुढा मगरले बताउनु भएको छ। अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्षले समाजमा सबै विभेदको अन्त्य भएमा मात्रै परिवर्तन गाउँपालिका समृद्ध बन्ने बताउँदै भौतिक विकास मात्रै भन्दा मानवीय विकासमा गाउँपालिका लागेको बताउनु भएको छ। यस्तै गाउँ कार्यपालिका सदस्य मोहवीर विकले परिवर्तन गाउँपालिकाले कुरेली राङ्सी पाछाबाङ र राङकोट गरी 4 वडाहरू जातीय छुवाछुत वडा घोषणा भइसकेकाले गर्दा अब परिवर्तन गाउँपालिका 3 र 6 मात्रै बाँकी रहेकाले अब 2 वडामा कार्यक्रम केन्द्रित गरी पालिका घोषणाको तयारीमा लाग्ने बताउनु भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष तथा अधिकारकर्मी खेम बुढा मगरले सहजीकरणको क्रममा दलितहरू उत्पीड़नको शिकार भएकाले गर्दा परिवर्तन आवश्यक रहेको बताउनु भएको छ। यस्तै सहजकर्ता नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष तथा अधिकारकर्मी मानसिंह विश्वकर्माले दलितहरूलाई जातीय छुवाछुत मुक्त गर्न कुरा गैर दलित समुदायले भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताउँदै यो साझा अभियानमा लाग्न आह्वान समेत गर्नुभएको छ। कार्यक्रममा गाउँ कार्यपालिका सदस्य उत्सिपा बिकाले परिवर्तन गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत कार्यक्रम गरिरहेकाले गर्दा त्यसतर्फ सबै लाग्नुपर्ने बताउनु भएको छ। अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि टोल विकास संस्थाका प्रतिनिधि आमा समूह क्लब लगायत सरकारवालाको सहभागितामा सम्पन्न भएको थियो। रूकुम पश्चिममा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना सम्बन्धी एक दिने क्षमता विकास तालिम सम्पन्न भएको छ। सामाजिक विकास कार्यालय रूकुम पश्चिमको आयोजनामा मुसिकोट खलंगामा एक दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको हो। तालिममा 6 स्थानीय तहबाट अपाङ्गता भएका व्यक्तिहरू तथा अपाङ्ग सम्बन्धी काम गर्ने व्यक्तिहरूको सहभागिता रहेको थियो। तालिममा सहभागी अपाङ्गता भएका व्यक्तिहरूले राज्यबाट प्राप्त गर्नुपर्ने सेवा सुविधा प्रभावकारी रूपमा नपाएको गुनासो गरेका छन्। त्यस्तै यात्रा गर्दा सार्वजनिक यातायातबाट कानून अनुसार पाउनुपर्ने छुट तथा सुविधा नआएको स्थानीय तहहरूले क्षमता विकास सिपमूलक तालिम तथा विभिन्न कार्यक्रमहरूमा पर्याप्त रूपमा समेट्न नसकेको उनीहरूको गुनासो रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिकी प्रमुख लुम्बिनी गौतमले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न आफूले आफ्नो ठाउँबाट आवश्यक सहयोग र समन्वय गरिरहेको बताउनु भएको छ। सरकारवाला निकायबीच सहकारी गर्दै लेखिएका समस्या समाधान गर्नका लागि समन्वयको तर्फबाट आफू तयार रहेको उहाँको भनाइरहेको थियो। त्यस्तै प्रमुख जिल्ला अधिकारी निशान राज

आग्रह गर्नुभयो। त्यस्तै घटनामा कानून बमोजिममा आवश्यक कार्यवाही तथा समाधानका लागि प्रशासन गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। अपाङ्गता क्षेत्रसँग सम्बन्धित विभिन्न चुनौती, उपलब्धि र आगामी कार्ययोजना बनाएर लाग्न समेत प्रजय गौतमले अपाङ्गता भएका व्यक्तिहरूलाई सुझाव दिनुभएको थियो। कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सहभागितालाई थप प्रभावकारी बनाउन स्थानीय तह र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। सामाजिक विकास कार्यालय प्रमुख मितेलेश कुमार यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गौतमको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै विशेष अतिथिमा समुदाय उपप्रमुख देवबहादुर विक, अन्य अतिथिहरूमा प्रमुख जिल्ला अधिकारी गौतम, जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक वेदबहादुर पौडेल, सशस्त्र प्रहरी प्रमुख डीएसपी जगदीश चन्द्र हमाल, जिल्ला समन्वय अधिकारी मेघराज सोनी लगायत अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने व्यक्ति लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। सामाजिक विकास कार्यालयकी महिला विकास निरीक्षक डिल्ला कुमारी नेउफानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालयका शाखा प्रमुख ध्रुव बहादुर बाठाले गर्नुभएको थियो। दाङको लम्ही नगरपालिकाले अत्याधिक गर्मी बढ्दै गएपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी विदा दिने निर्णय गरेको छ। नगर शिक्षा समितिको निर्णय अनुसार विद्यालयहरूमा असार 9 गतेदेखि 12 गतेसम्म 4 दिन विदा दिएको हो। हालको उच्च तापक्रम र बढ़दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ। लम्ही नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा वार्षिक विदाबाट कट्टा हुने गरी गर्मी विदा प्रदान गरेको उल्लेख छ। साथै सम्बन्धित सबै विद्यालयलाई सोही अनुसार जानकारी गराइएको जनाएको छ। प्युठान ऐरावती गाउँपालिकामा स्वास्थ्य गाउँ शहरका लागि स्थानीय तहमा पैरवी कार्यक्रम सम्पन्न भएको छ। प्रदेश स्वास्थ्य निर्देशालयकै आयोजना तथा स्वास्थ्य कार्यालय प्युठानको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। दिगो विकासमा योगदान पुर्याउने आवश्यक स्वास्थ्य सेवा, सरसफाई, वातावरणीय व्यवस्थापन र स्थानीय शासनको भूमिका बारे जानकारी प्रदान गर्ने, समुदाय स्तरमा स्वास्थ्य गाउँ शहर निर्माण गर्नका लागि स्थानीय स्रोत र साधनको परिचालन बारे समूह छलफल लगायतका उद्देश्यहरू यो कार्यक्रमको रहेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो। कार्यक्रममा स्वास्थ्य गाउँ शहर निर्माणका स्तम्भहरू, स्वास्थ्य गाउँ शहरका मुख्य स्तम्भहरू, यसमा समुदायको भूमिका, स्थानीय तहको भूमिका किन र कसरी, विद्यमान चुनौतीहरू, अपेक्षित उपलब्धि, कार्ययोजनाका बारेमा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख श्रेष्ठले जानकारी गराउनु भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष नबिल विक्रम शाहले व्यक्ति स्वस्थ नभई कुनै काममा अगाडि बढ़न नसक्ने भएकाले सामाजिक आर्थिक सबै पक्षमा व्यक्ति स्वस्थ हुन आग्रह गर्नुभएको छ। दैनिक स्वस्थ भएर काम शुरूआत गरेमा सकारात्मक साथ अगाडि बढ़िने र काम पनि सहज तरिकाले गर्ने भएकाले सबैले स्वस्थ गाउँ शहर कार्यक्रमलाई साथ दिनुपर्ने बताउनुभयो। ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल विक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत शरद गौतम, जनप्रतिनिधि, शाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको छ। कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य अधिकृत पुष्कलाल प्रसाद श्रेष्ठले गर्नुभएको थियो। अब देश बाहिरको समाचार। बेलायतका प्रधानमन्त्री कियर स्मार्टरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्य लगायतहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छाड्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबर पार्टीलाई आम चुनावमा विजय गराउँदै प्रधानमन्त्री बन्नुभएका स्मार्टरलाई 2 वर्ष पनि नपुग्दै आफ्नो पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। उहाँले एकपछि अर्को लोकप्रिय निर्णय गरेको आरोप सांसदहरूले आउँदो आम चुनावमा निगेल फराजको पार्टीबाट चुनौती बढ़न सक्ने बताउँदै

आएकाथे लन्डनमा रहेको डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्नुभएका स्मार्टरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो भने पनि उसलाई पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। उहाँले विगत छ वर्षदेखि आफ्नो साथमा रहेका मित्र तथा सहकर्मीहरूका साथै डाउनिङ स्ट्रीटका कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। राजीनामा घोषणा गर्दा गर्दै परिवारको नाम लिने क्रममा यसमा स्टामर भावुक हुनुभएको थियो। डाउनिङ स्ट्रीटभित्र फर्किनु अघि उहाँले श्रीमती भिक्टोरियालाई अंकमाल गर्नुभएको थियो। स्मार्टरले पदत्याग घोषणा गरेसँगै अब लेबर पार्टीभित्र नयाँ नेता छान्ने प्रतिस्पर्धा शुरू हुनेछ। मध्यावधि चुनावमा विजय भएका एन्डी बहनरमलाई पार्टीमा नयाँ नेताको प्रमुख दावेदार मानिएको बीबीसीले जनाएको छ। संसदीय दलको नेतृत्व चयन प्रक्रिया वा सत्ता हस्तान्तरण पूरा नहुँदासम्म स्टामर नै बेलायतको प्रधानमन्त्री रहनु हुनेछ। अन्त्यमा खेल समाचार। 23 संस्करणको जारी विश्वकप फुटबलमा समूह ईबाट नकआउट चरणमा पुग्ने थप टोलीको टुङ्गो अन्तिम खेलबाट लाग्ने भएको छ। लगातार दुई खेलमा जित दर्ता गर्दा चार पटकको विश्व विजेता जर्मनी अन्तिम 32 प्रवेश गरिसकेको छ। आइभरी कोस्टले दुई खेलमा एकमा जित र एकमा हार बेहोर्दै 3 बनाएको छ। इक्वेडर र कुरा साओले एक एक अंक बुटेलेका छन्। समूह चरणको अन्तिम खेलमा आइभरी कोस्ट र कुरा साओ तथा जर्मनी र इक्वेडर बीच प्रतिस्पर्धा हुन बाँकी छ। यो समूह चरणको अन्तिम खेलबाट नकआउट चरणमा पुग्ने थप टोलीको टुङ्गो लाग्नेछ। साथै समूह विजेता र उपविजेताको पनि छिनोफानो हुनेछ। जर्मनीले इक्वेडर विरूद्धको खेल जितेमा या बराबरी गरेमा ऊ समूह विजेता बन्नेछ। जर्मनको हारले पनि उसलाई समूह विजेता बनाउन सक्छ। यस्तोमा आइभरी कोस्ट र कुरासाओ बीचको खेल बराबरीमा या कुरासाओले खेल जित्नु पर्नेछ। यस्तै आइभरी कोस्टले कम्तीमा 7 अन्तरले जितेमा मात्र जर्मनी समूहको उपविजेता बन्न सक्छ। इक्वेडरका लागि नट आउट काममा पुग्न जर्मनलाई हराउनुको विकल्प छैन। बराबरीले उत्कृष्ट 3 बने सूचीमा समावेश हुन सक्छ भने हारले पहिलो चरणबाटै बाहिरिनेछ। इक्वेडरका लागि कुरासाओ विरूद्धको खेल अन्तिम 32 समूह उपविजेता बन्दै अगाडि बढ्ने सुनौलो मौका छ। यो खेलमा विजय भए इक्वेडर सजिलै समूह उपविजेता बन्नेछ भने हारले कुरा साओका लागि अन्तिम 32 लागि स्थान बन्न सक्नेछ। बराबरीले पनि इक्वेडरलाई फाइदा नै पुग्नेछ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एक पटक। राहदानी सफाई प्रकरणमा 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर। सरकारले खरिद प्रक्रिया नथाल्दा 5 लाख रेबिज विरूद्धको भ्याक्सिन आउन सकेन। सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न टेलिकम कर्मचारीलाई मन्त्री तिमिल सिन्हाको निर्देशन। शेयर बजार घट्यो 4.44 अर्ब कारोबार। रोल्पामा बस दुर्घटना हुँदा 7 घाइते। परिवर्तन गाउँपालिकामा छुवाछुत मुक्त वडा घोषणाको तयारी। राज्यबाट प्राप्त गर्नुपर्ने सेवा सुविधा प्रभावकारी रूपमा नपाएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो। अत्याधिक गर्मीका कारण नभएको विद्यालयमा 4 विदा। ऐरावतीमा स्वास्थ्य गाउँ शहरका लागि स्थानीय तहमा पैरवी कार्यक्रम। र बेलायती प्रधानमन्त्री स्टामरद्वारा राजीनामा घोषणा। समूह यी जर्मनको राज उपविजेताका लागि संघर्ष। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्याण्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/radiozalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 समाचार सन्ध्या पूरा भएको छ। 7 रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारका लागि तपाईँको मनको आवाज
रेडियो झलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला. नमस्ते.

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डागी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा मनसून जन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। सम्माननीय प्रधान न्यायाधीश श्री मनोज कुमार शर्माले असार 6 गते जंगेडा स्थित सैनिक विशेष अदालतको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले सैनिक विशेष अदालतबाट हुने काम कार्यवाहीका बारेमा जानकारी लिनुभएको थियो। निरीक्षण भ्रमण टोलीलाई जंगेडामा प्रधान सेनापति महारथी श्री अशोकराज सिकदेलले स्वागत गर्नुभएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिकदेलले पदोन्नति हुनुभएका रथीवृन्दलाई असार 3 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। प्रधान सेनापतिले सहायक रथी श्री भुवनपूर्ण सत्याललाई उपरथी दर्जा र सहायक रथी श्री रोशन शमशेर राणालाई मानार्थ उपरथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। यस्तै उहाँले महासेनानी श्री उमेश कार्कीलाई मानार्थ सहायक रथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभयो। उहाँहरू नेपाल सरकार मन्त्री परिषदको जेठ 29 गतिको निर्णय अनुसार पदोन्नति हुनुभएको हो। राष्ट्रिय सेवा दल अन्तर्गत सेसम 52 जुनियर डिभिजन तालिम असार 1 गतेबाट शुरू भएको छ। राष्ट्रिय सेवा दलले युवाहरूलाई अनुशासित, इमान्दार, वफादार, नेतृत्व गर्ने क्षमता, विपदको समयमा परिचालन गर्न सक्ने राष्ट्र सेवक तथा राष्ट्रप्रति समर्पित नागरिक बनाउने उद्देश्यले 79 दिनको संस्थागत तालिम सञ्चालन गर्दै आएको छ। तालिममा देशभरका 221 विद्यालयमा अध्ययनरत 6630 विद्यार्थी सहभागी छन्। जंगेडामा सिस्टम 9 ब्रिगेड कमाण्डर्स अभिमुखीकरण कार्यक्रम असार 5 गते सम्पन्न भएको छ। जेठ 28 गतेबाट सञ्चालन भएको उक्त कार्यक्रमको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुपजङ थापाले समापन गर्नुभएको हो। उक्त कार्यक्रममा 8 जना भौतिक र 8 जना भिडियो टेलिकन्फरेन्स मार्फत गरी 16 जना सहभागी हुनुहुन्थ्यो। एनसीसी अलुम्नाई एसोसिएशन नेपालको संयोजकत्वमा काभ्रे बलाञ्चोक जिल्लाको बेथान्चो गाउँपालिका 2 ढुङ्खर्का स्थित कृष्ण गोपाल माध्यमिक विद्यालयमा जेठ 29 र 30 गते स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। उक्त स्वास्थ्य शिविरमा 844 स्थानीयको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो। मध्यपूर्वी पृथना हेडक्वार्टरको आयोजना तथा विभिन्न सरकारवाला निकायको समन्वयमा जेठ 30 गते चियाबारी सिन्धुलीगढ़ी पदयात्रा सञ्चालन गरिएको छ। उक्त पदयात्रा सिन्धुली जिल्ला कमलामाई नगरपालिका 2 चियाबारीबाट शुरू भई सोही नगरपालिका 3 सिन्धुलीगढ़ीमा पुगेर सम्पन्न भएको थियो। ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्धन एवं आन्तरिक तथा बाह्य पर्यटनको विस्तार गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको हो। भवानी बक्स गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत सिन्धुली जिल्ला कमलामाई नगरपालिका 3 सिन्धुलीगढ़ीमा फल्चा र प्यारापेट निर्माण गरेको छ। सोही क्रममा गणले सिन्धुलीगढ़ीमा रहेको स्टेजको स्तरोन्नति समेत गरेको छ। उत्तर पश्चिम पृथनामा जेठ 20 गतेबाट सञ्चालन भएको पृथनापति ट्रफी 2083 जेठ 29 गते सम्पन्न भएको छ। पृथनापति उपरथी श्री दिपेशन शाहले प्रतियोगिताको समापन गर्नुभएको हो। यस्तै पूर्वी पृथना हेडक्वार्टरमा जेठ 13 गतेदेखि सञ्चालन भएको पृथनापति ट्रफी 2083 जेठ 31 गते सम्पन्न भएको छ। पृथनापति उपरथी श्री गौरव कुमार केसीले उक्त प्रतियोगिताको समापन गर्नुभएको हो। यस्तै मध्य पूर्वी पृथनामा जेठ 25 गतेदेखि सञ्चालन भएको पृथनापति ट्रफी 2083 असार 5 गते पृथनापति उपरथी श्री भुवन खत्रीले समापन गर्नुभएको छ। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबको पुरूष बास्केटबल टीम जेठ 24 गतेदेखि 30 गतेसम्म सञ्चालन भएको 5 राष्ट्रिय खुल्ला पुरूष तथा महिला बास्केटबल प्रतियोगिता 2083 प्रथम भएको छ। नेपाल बास्केटबल संघको समन्वय तथा नखिपोट युथ क्लब ललितपुरको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा रूर भैरवगढ़का सिपाही रविन खत्रीले मोस्ट भ्यालुएबल प्लेयर घोषित हुनुभई नगद रूप 20,000 र अरिदमनगढ़का सिपाही सयुन राईले सर्वोत्कृष्ट खेलाड़ी भई नगद रूप 10,000 प्राप्त गर्नुभयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
2: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
0: लेख रचनाका विषय वस्तुहरू:
2: राष्ट्रिय एकता,
0: परम्परागत तथा अपरम्परागत सुरक्षा,
2: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
0: नवीनतम प्रविधि,
2: राष्ट्रिय सुरक्षा,
0: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
2: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
0: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति।
2: पुरस्कार राशि:
0: प्रथम हुनेलाई रु 2,00,000,
2: द्वितीय हुनेलाई रु 1,50,000,
0: तृतीय हुनेलाई रु 1,00,000
2: र सान्त्वना प्रति व्यक्ति रु 10,000 प्रदान गरिनेछ।
0: लेख रचना पेश गर्ने ठेगाना:
2: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ मनसुन जन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी सम्बन्धी रेडियो सामग्री।
1: हरेक वर्ष भारी वर्षा, बाढी पहिरो, चट्याङ, तातो हावाको लहर, शीतलहर, आग लागि, सड़क दुर्घटना, वातावरणीय प्रदूषण र महामारी जस्ता प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपबाट नेपालमा ठूलो धनजनको क्षति हुने गरेको छ। वार्षिक वर्षाको करिब 80% पानी मनसुनको अवधिमा पर्ने हुँदा बाढी, पहिरो, डुबान, जमिन कटान जस्ता जल उत्पन्न प्रकोपको श्रृंखला मनसुनको आगमनसँगै शुरू हुने गर्दछ। त्यसैले त मनसुनको आगमनसँगै यसले निम्ताउने जोखिमलाई मध्यनजर गर्दै सचेत र सतर्क रहनुका साथै सम्भावित क्षतिको न्यूनीकरणको पूर्व तयारी गर्नु नेपाली भूगोलको आवश्यकता बनेको छ।

0: को पूर्व तयारी तथा प्रति कार्यका लागि विभिन्न कार्यक्रम तथा अभ्यास गरिरहेको छ।
1: आजको कार्यक्रममा हामी मनसूनका दौरान हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी बारे केन्द्रित हुनेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
0: र म प्राविधिक सुविधा मुकुन्द बस्नेत।

0: विपदको वार्षिक आंकड़ा अनुसार नेपालमा सबैभन्दा बढ़ी विपदका घटना र क्षति तथा नोक्सानी मनसूनको चार महिनाको अवधिमा हुने गरेको छ। यो समयमा बाढ़ी, पहिरो, डुबान र भूक्षयका घटनाले बढ़ी क्षति पुर्याउने गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पनि मनसून सामान्य भन्दा फरक स्वरूपमा देखिन सक्ने सम्भावना छ। प्रारम्भिक चरणमा औसत भन्दा कम वर्षा भए पनि मनसूनको उत्तरार्धमा छोटो अवधिमै अत्याधिक वर्षा हुन सक्ने मौसमविदले बताएका छन्। यस वर्षको मनसूनको अवस्थाबारे जानकारी दिनुहुँदै मौसमविद श्री डेभिड ढकाल,
1: मनसून भित्र नै सर्भर अवधि भनेको जुन 13 हो, तर यस वर्ष चाहिँ हालसम्म पनि मनसून आगमन भइसकेको छैन। हामीले भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणको आधारमा पनि नेपालमा मनसून आगमन अझ केही दिन ढिला हुने जस्तो देखिएको छ। विशेष गरी अहिले प्रशान्त महासागरमा चाहिँ एलिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममै रहेको देखिन्छ, जसले गर्दा चाहिँ नेपालको मनसून आगमनमा समेत प्रभाव पार्ने सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ। त्यो भनेको लामो समयसम्म खडेरी हुन्छ भन्ने किसिमको सार्वजनिक चाहिँ होइन, त्यो हुन पनि सक्ने भयो या चाहिँ थोत्रै पानी परेर सरदर भन्दा कम वर्षा हुने सम्भावना रह्यो, यो दुवै किसिमको सम्भावना रहन्छ। कतिपय समयमा चाहिँ लामो समयसम्म पानी नपर्ने अनि त्यसपछि गर्दा कुनै समय चाहिँ कुनै छोटो समयमा चाहिँ ठुलो पानी पर्ने सम्भावना पनि त्यही रहन्छ, जसको लागि चाहिँ हामीले 3 दिन नै 7 दिन नै मौसम पूर्वानुमानलाई पर्खिनु पर्ने देखिन्छ।
2: मौसमविद डेभिड ढकालको यो पूर्वानुमानले यस वर्षको मनसून फरक प्रकृतिको हुने जोखिम समेत उत्तिकै बढ़ाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष मनसून जन्य विपदबाट सबैभन्दा बढ़ी प्रभावित हुन सक्नेमा कोशी प्रदेशका 4 जिल्ला, बागमती प्रदेशको 6 जिल्ला र गण्डकी प्रदेशको 9 जिल्ला रहेका छन्।
0: त्यस्तै लुम्बिनी प्रदेशका 10 जिल्ला, सुदूरपश्चिम प्रदेशका 5 जिल्ला रहेका छन्। यसै गरी यस वर्ष मनसून जन्य विपदबाट 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने प्रारम्भिक आकलन गरिएको छ। यिनै आकलनका बीच नेपाली सेना लगायत राज्यका सबै सरकारवाला निकायहरूलाई सहभागी गराई मौसम कमाण्ड पोस्ट अवधारणा अघि सारिएको जानकारी दिनुहुँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उपसचिव श्री शान्ति महत भन्नुहुन्छ,
3: यो वर्षको मनसून तयारीको लागि मनसून कमाण्ड पोस्ट पनि स्थापना गरेर यसले चाहिँ मनसून शुरू हुने बित्तिकै अन्त्य नभएसम्म त्यो 4 महिनामा चाहिँ 24 घण्टा 7 दिन खट्ने गरी सेट गरेका छौँ, जसले चाहिँ रियल टाइम डेटाहरू हेर्ने, समन्वय सबै निकायहरूसँग समन्वय गर्ने, त्यसले आफै पर्यो भने भारी वर्षा भएको र अलिकति विपत्ति सम्भावना भएको अवस्थामा चाहिँ यात्राहरूसम्म रोकेर अझै इन्टरभेन्सन गर्नुपर्ने छ भने त्यो पनि गर्ने लगायतका कामहरू पनि गरेको छ भने यो सँगसँगै हामीले प्रचार प्रसारका कार्यक्रमहरू विषय गरी यो मनसूनको सिजनमा चाहिँ डुबानबाट बाढी पहिरोबाट के कसरी बस्न सकिन्छ भन्ने विषयका कुराहरू चाहिँ आम मिडियाहरू मार्फत र सामाजिक सञ्जाल र हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू छन् त्यो मार्फत हामीले सचेत गर्न गइरहेका छौँ भने तिनै तहले सिमुलेसन एक्सर्साइजहरू पनि उहाँहरूलाई प्रयोग गरेका छौँ, नमुना अभ्यासहरू सँगसँगै गरेका छौँ भने अर्को भनेको बेलामा खोज राहत उद्धारका लागि चाहिने सामग्रीहरू चाहिँ एकाइ स्थानमा जान चाहिने त्यहाँ सरकारी बढी प्रयोग क्षेत्रमा बढी त्यसरी चाहिँ गोदाम घरहरू चाहिँ अध्यावधिक गरेर सामग्रीहरूको पनि अपडेट गरेर प्रयोग व्यवस्था राखेका छन्।
2: विपद प्रतिकारे कुनै एक व्यक्ति वा संस्थाको एक्लो प्रयासले मात्रै हुँदैन, यसको सफल व्यवस्थापनका लागि बहुपक्षीय सहकार्य, स्रोत साधनको साझा परिचालन र निरन्तर समन्वयको अपरिहार्य हुन्छ। यसर्थ सरकारवाला सबै पक्षलाई समेट्ने उद्देश्यका साथ नेपाली सेनाले 2075 सालदेखि अभ्यास हातेमालो सञ्चालन गर्दै आएको छ। यसै क्रममा यस वर्ष समेत वैशाख 21 गतेदेखि 23 गतेसम्म जंगी अड्डामा अभ्यास हातेमा आलोको 8 संस्करण सञ्चालन गरिएको थियो।
0: केन्द्रदेखि स्थानीय तहसम्म सबै सरकारवाला निकायलाई एकत्रित गरी सम्भावित विपदको प्रतिकार क्षमता अभिवृद्धि गर्न अभ्यास हातेमालो सञ्चालन गरिएको हो। सो दौरान बलाधिकृत रथी श्री प्रदीप जङ्केसीले समेत आपसी समन्वय, सहकार्य र सामूहिकता नै विपद न्यूनीकरणको मुख्य लक्ष्य र आधार भएको उल्लेख गर्नुभयो।
4: सम्भावित विपद जोखिम र विपदको दौरान हुने खोज, उद्धार र पुनर्

0: कार्यमा एकीकृत रूपमा अगाडि बढ्न सके मात्र हामी विपद उद्धार कार्यमा हाम्रो लक्ष्यमा पुग्न सक्दछौं। हामी बीच स्रोत र साधनको सीमितता रहेता पनि सामूहिक र समन्वयात्मक प्रतिकार्य लक्षित एकबद्धतापूर्ण गतिविधि र अभ्यासले विपद व्यवस्थापन कार्यमा सहजता ल्याउनेछ। साथै यस प्रकारको अभ्यासले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहयोग समन्वय र सहकार्यको परम्परालाई स्थापित गर्न थप मद्दत पुग्नेछ भन्ने आशा लिएको छु।
1: मनसुनजन्य विपदको जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले देशैभर पूर्व तयारी र खोज उद्धार अभ्यास सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। यस्तो तयारीको कति महत्व छ भन्ने कुरा गत वर्ष रसुवाको विनाशकारी बाढ़ी र असोजको अविरल वर्षाका बेला नेपाली सेनालाई देखाएको तत्परता र सफल उद्धारको उदाहरणले पुष्टि गर्दछ।
2: यस वर्ष पनि विपदमा तत्काल प्रतिक्रियाका लागि नेपाली सेनाका 7,000 भन्दा बढी फौज, हेलिकप्टर, डुंगा र विशेष टोलीका साथ पहिले रेस्पोन्स अनि रिपोर्टको स्थायी आदेशका साथ पूर्व तयारी अर्थात अलर्टमा छन्। विपद प्रतिकार्यका लागि नेपाली सेनाले गरेका तयारीहरू के छन् त? विपद व्यवस्थापन निर्देशनालयका सह निर्देशक महासेनानी श्री शीतल बानिया।
3: विपद व्यवस्थापन, खोज, उद्धार र राहत वितरणमा नेपाली सेना तथा सरकारवाला निकायहरू बीच समन्वय, तयारी र कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास मनसुन छ र अन्य कृत्रिम अभ्यासहरू पनि सञ्चालन भइसकेका छन् र साथै सेमिनारहरू पनि सञ्चालन भइसकेका छन्। प्रत्येक पृथ्वी हेडक्वार्टरहरूमा हामीले 4 स्क्वाडको यो कम्पोजिट सर्च एन्ड रेस्क्यू टिमहरू यो वैशाखको 30 गते पठाइसकेका छौं र त्यसले अन्य सम्बन्धित युनिटहरूसँग पनि समन्वय गरेर काम गर्छ। साथै विपदको समयमा अपरेसनल अवस्थामा रहेका विमानस्थल तथा फिक्स्ड विङ हवाईजहाज हटाउनको लागि मध्य एयरबेसमा स्ट्यान्डबाई रहेको र रोटरी विङ चाहिँ सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेश हेर्नको लागि सुर्खेतमा स्ट्यान्डबाई रहेको तथा कोशी र मध्य प्रदेश हेर्नको लागि विराटनगरमा तथा बागमती र गण्डकी प्रदेशको लागि चाहिँ मध्य एयरबेसमा अन्य हेलिकप्टरहरू पनि स्ट्यान्डबाईमा रहेको छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम्पोजिट क्विक रियाक्सन टिम 24 घण्टा खटिरहन्छ।
1: नेपाली सेनाले हरेक वर्ष मनसुन शुरू हुनु अघि नै देशैभर मनसुन प्रतिकार्य योजना लागू गर्दै आएको छ, जस अन्तर्गत 7 प्रदेशका पृथना र वाहिनीमा उद्धार टोली उच्च सतर्कताका साथ तयारी रहन्छन्, जसले संकट आउनु अघि आफ्नो क्षमता, उपकरण र रणनीतिको परीक्षण र अभ्यास गर्न हरेक वर्ष अभ्यास मनसुन समेत सञ्चालन गर्दै आएका छन्।
2: सो दौरान स्थानीय सरकार, अन्य सुरक्षा निकाय, स्वास्थ्य कर्मी, स्वयंसेवक तथा समुदायलाई एउटै अभ्यासमा सहभागी गराई सम्भावित विपदको सामना गर्न सक्षम बनाउने प्रयास गरिएको मध्य पूर्वी पृथ्वीपति उपरति श्री भुवन खत्रीको भनाइ छ।
4: मनसुन सुरुको अहिले हामी पूर्वार्धमा छौँ। वर्षामा हुने बाढी, त्यसै गरेर डुबान, पहिरो पनि यो सूर्य क्षेत्रमा हुन्छ। नदी कटान, यी विभिन्न जोखिमहरूको कारणले गर्दा ठूलो मात्रामा झन्झनको क्षति हुन्छ। विपद सम्बन्धी जोखिमहरूलाई सामना गर्ने उद्देश्यका साथ नेपाली सेना, अन्य सुरक्षा निकायहरू, राष्ट्रिय सेवा दल, स्थानीय र रेड क्रस, अन्य सरकारहरू सबैको एकीकृत भूमिका हुन्छ। त्यो भूमिकामा सहजता आओस् र त्यो त्यस्ता किसिमका जोखिमहरूले गर्दा हुने विपदको पूर्व तयारीको हिसाबले चाहिँ हामीले हरेक वर्ष यो अभ्यास हातेमालो गर्दै आएका छौं र त्यसैको यसपालिको यो 8 संस्करण हालसालै सम्पन्न भएको छ।
1: विपदको समयमा हरेक सेकेण्डको महत्व हुने हुँदा स्थानीयको भूमिका विशेष हुने गर्दछ। यसै तथ्यलाई मनन गर्दै विपदका समयमा तत्काल परिचालन गराउन समुदाय स्तरमा क्षमता विकासको लागि नेपाली सेनाले विभिन्न तालिम, अभ्यास र सचेतनामूलक कक्षाहरू सञ्चालन गर्दै आएको छ। यस्ता तालिमले विपद प्रतिकार्यलाई प्रभावकारी बनाउने स्थानीयहरूको समेत विश्वास छ।
5: म रामचन्द्र ढकाल, देवपुरबाट। सेनाले रुखको माध्यमबाट चाहिँ भिडमा अड्केको मान्छेलाई बाढी टोलीमा चाहिँ पुरिएर चाहिँ घाइते भएको मान्छेहरूलाई कसरी चाहिँ सुधार गर्ने भन्ने कुराहरू चाहिँ प्रशस्त रूपमा सुन्न पाइरहेको छ। स्थानीय सुरक्षाहरू प्रणाली परिकार सिकाउनु भएको छ। विपद पर्यो भने चाहिँ नेपाली सेनालाई बनाउने डर पर्यो भने चाहिँ नम्बरहरू पनि छोडेर जानु भएको थियो। सरहरूले जहाँ विपद त्यहाँ नेपाली सेना भन्ने कुरा पत्र चाहिँ देखेर सिक्नु पाएको।
6: म मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधान। हामीलाई यो अभ्यासबाट चाहिँ के चाहिँ सहज भएको छ भने हाम्रा धेरै स्वयंसेवकहरू पनि हामीले तालिम दिएका छौँ होइन, उहाँहरूलाई त्यो कार्यक्रम हुँदाखेरि हामीले पनि यसरी रेस्क्यु गर्न सक्दछौँ कि यस्ता साधनहरू जो जो त्यहाँ युज गरेका थियो हामीले चाहिँ फालिराखेका त्यही चाहिँ काम नलाग्ने भनेर हामीले सोचिरहेका सामानहरू पनि हामीले सदुपयोग गर्न सक्ने रहेछ।
7: मेरो नाम चाहिँ रामपूर्ण विष्ट हो, म यहीँको मालडुङ्गा त्यो बासिन्दा हो कि प्राकृतिक प्रकोप पर्दाखेरि कस्तो अवस्था आइपर्दो रहेछ, त्यस्तो अवस्थामा चाहिँ मास गर्नु कसरी के गर्नुपर्ने रहेछ भन्ने कुराहरू पनि हामीले बुझ्ने र जान्ने मौका पाएका थियौँ। नेपाली सेना विगतको बेलामा कस्तो ठाउँमा आएर परिस्थिति अनुसार चाहिँ सहयोग गर्नुहुँदो रहेछ भन्ने कुरा पनि हामीले बुझ्ने र हेर्ने मौका पाएको थियौँ।
2: विपद प्रतिकारका लागि सरकारवाला सबै पक्षहरूसँग नेपाली सेनाले आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ, जसका कारण सम्बद्ध सबै पक्षहरूलाई पूर्व तयारी, क्षमता अभिवृद्धि र जनशक्ति व्यवस्थापनलाई समेत योजनाबद्ध र प्रभावकारी बनाउन सहज भएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायक महानिरीक्षक श्री अभिनारायण काफले
8: तत्काल परिचालन हुने गरी विपद स्वीकृत कार्यालयहरू नेपाल प्रहरी विपद प्रतिकार तालिम केन्द्र सामाकुसीमा दुई प्लाटुन र प्रदेश प्रहरी विपद व्यवस्थापन गुनामा एक एक प्लाटुन उद्धार टोली 24 घण्टा उपकरण सहित तैनात गरिएको छ। प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाइहरूमा विपद प्रति कार्यका लागि 10,085 जना प्रहरी कर्मचारी स्ट्यान्डबाई राखिएको छ। मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी मनसुनजन्य उद्धार अभ्यासहरू गरिएको छ। सामुदायिक सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको छ। स्थानीय लेभलमा, जिल्ला स्तरमा, प्रदेश स्तरमा र केन्द्र स्तरमा सबै सुरक्षा निकाय र यो सम्बन्धित सबै निकायहरू बीचको समन्वयलाई नेपाल प्रहरी संगठनले विपद व्यवस्थापन खोज तथा उद्धार कार्यलाई जनस्तरमा थप द्रुत र प्रभावकारी बनाउन समन्वय गर्ने कामहरू पनि भइरहेको छ।
1: सबै जिल्लामा तैनात हुनु, 24 घण्टा तयारीमा रहनु, तालिम प्राप्त जनशक्ति हुनु तथा आवश्यक साधन स्रोतको व्यवस्थापन हुनु आदि जस्ता कारणले विपद प्रतिकारमा सुरक्षा फौजको परिचालन प्रभावकारी हुने गरेको छ। त्यसैले नेपाली सेना लगायत सम्बद्ध सबै पक्षले विपद प्रतिकारमा हातेमालो गर्ने गरेको हो। यस वर्ष पनि संयुक्त सहकार्य गर्ने गरी तयारी गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायक महानिरीक्षक श्री नेत्रबहादुर कार्कीको भनाइ छ।
9: वास्तवमा विपद व्यवस्थापन भनेको बहुआयामिक विषय हो, यसमा कुनै पनि निकायको एकल प्रयासले सम्भव नहुने विषय हो। यो यसलाई अलिकति विपद सुशासनको हिसाबले अलिकति ब्रोडर हिसाबले नहेरिकन हामीले यसको जरासम्म पुगेर समाधान गर्ने विषय गाह्रो हुन्छ। त्यही भएर हरेक निकाय जो चाहिँ प्रत्यक्ष या अप्रत्यक्ष सम्बन्धित जुनसुकै निकायहरू, सुरक्षा निकाय, मन्त्रालय, लाइन मिनिस्ट्रीहरू हुनुहुन्छ, त्यसै गरी एनडीआरआरएमए माथि समन्वयको लागि छ लगायत सबै निकायहरू र तिनै तहको सरकारका सम्बन्धित निकायहरूले यो समन्वय गर्नु अत्यन्तै जरुरी छ।
2: मनसुनजन्य विपद व्यवस्थापनमा सुरक्षा निकायहरू घटनास्थलमा खटिए पनि उनीहरूलाई एउटै कमाण्डमा डोर्याउने र नीतिगत निर्णय लिने सबैभन्दा महत्वपूर्ण निकाय गृह मन्त्रालय नै हो। यस मन्त्रालयले यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना बनाएको छ। सोही योजना अनुसार नेपाली सेना तथा अन्य सरकारवाला निकायहरू मनसुनजन्य विपद प्रतिकारका लागि खटिनेछन्। मन्त्रालयका विपद अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाका प्रमुख उपसचिव श्री विश्वराज
10: यस वर्षको मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेका छौं। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले यो मनसुन अवधिभर न्यूनतम रूपमा खोज उद्धार प्रक्रियामा परिचालन हुने जनशक्तिको पूर्वानुमान गरेको छ। यस अतिरिक्त कुनै ठूलो विपज्जनक घटना घट्यो भने अरू जनशक्ति पनि तत्काल परिचालन गर्न सकिने चाहिँ व्यवस्थापन त्यो कार्ययोजनामा मिलाएको छ। विपज्जनक घटना घट्ने बित्तिकै त्यसको रेस्पोन्सको मेकानिजम स्थानीय स्तरमा हुने भएकोले जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिलाई चाहिँ हामीले गृह मन्त्रालयबाट निर्देशनहरू चाहिँ पठाएका छौँ। उहाँहरूलाई अब यो विपदको समयमा आवश्यक पर्ने पूर्व तयारी र प्रतिकारको जिल्ला स्तरको योजना बनाउने, त्यो अनुसारको सुरक्षा निकाय परिचालन गर्नेदेखि लिएर स्वयंसेवक परिचालन गर्नेदेखि लिएर अरू विषयगत साझा निकायहरूलाई चाहिँ परिचालन गर्ने कार्ययोजना बनाउन हामीले निर्देशन दिएका छौँ। त्यो अनुसार उहाँहरू काम गरिराख्नु भएको स्थिति छ।
2: उक्त
1: उक्त कार्ययोजना अनुसार नेपाली सेनाले विपद प्रतिकारका लागि देशका सबै स्थानमा अभ्यास हातेमालो सञ्चालन गरी पूर्व तयारी गरिरहेको छ। यस्ता अभ्यासले विपद प्रतिकारमा सबैलाई एकै ठाउँमा ल्याएको युनिट पतिहरूको बुझाइ छ।
11: अभ्यास मनसुन पनि सञ्चालन गर्यो। अभ्यास मनसुनमा स्थानीय निकायका पदाधिकारी, त्यहाँका हस्पिटलका स्वास्थ्य जनशक्तिहरू अनि त्यसबाहेक स्थानीयहरू समेत सहभागिता भएको थियो। यस किसिमको कार्यक्रमले चाहिँ स्थानीयहरूलाई विपद सम्बन्धी साधारण विपदमा साधारण उपचार गर्नको लागि मेडिकल फर्स्ट रेस्पोन्डरको अभ्यास दिलाएको थियो। फर्स्ट रेस्पोन्डर नै समुदाय हुने र उनीहरूले उपचार गर्दाखेरि कसरी गर्ने भन्ने कुराको अभ्यास एनसिसीका विद्यार्थीहरूबाट देखाइँदाखेरि उनीहरू निकै उत्साहित भएका थिए र उनीहरूले यो धेरै फलदायी भयो भनेर हामीले प्रतिक्रिया दिएका
12: थियौँ। सेनानी चिरञ्जीवी सुवेदी, गुल्मापति श्री नारायणबिन गुल्मा पत्र। हामीले योपालि अभ्यास खाद्यमालमा चाहिँ विशेष त यो पहिरोको कारणले गर्दा भिडपाठाहरूमा अड्किएको व्यक्तिहरूलाई हामीले विभिन्न रोप एक्सर्साइजहरूद्वारा चाहिँ उद्धार गर्ने कार्यहरू सिकाएका छौँ। त्यसरी इम्प्रोभाइज स्ट्रेचरहरू बनाउने तरिकाहरूको बारेमा पनि जानकारी गराएका छौँ। अभ्यास पनि सञ्चालन गरेका छौँ। त्यसै गरी राहत वितरण गर्ने र घाइते बिरामीलाई मेडिप्याक गर्ने सम्बन्धी पनि हामीले चाहिँ यसमा अभ्यास गरेका छौँ। विपदको जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानसम्म चाहिँ स्थानान्तरण गर्ने, उनीहरूको म्यानेजमेन्टमा सघाउ पुर्याउने, राशनदेखि लिएर बिरामीसम्मको सबै अवस्थाहरूको चाहिँ उनीहरूको व्यवस्थापन गर्ने, त्यसै गरी नदीमा फँसेका व्यक्तिहरूलाई चाहिँ रोपको माध्यमबाट उद्धार गर्ने, बोटको माध्यमबाट उद्धार गर्ने र अन्त्यमा मास क्याजुअलिटीको ट्रिटमेन्ट सम्बन्धीको हामीले यसमा डिटेल डेमोन्स्ट्रेसन र प्रदर्शन यसमा गरेका छौँ।
2: मनसुनजन्य विपदको जोखिम कम गर्न नेपाली सेना तथा सरकारवाला पक्षहरूबाट भएका प्रयासका अतिरिक्त व्यक्ति स्वयं पनि सतर्क हुनुपर्दछ। यस्तो सतर्कताका लागि जल तथा मौसम विज्ञान विभागले के गरिरहेको छ त? बाढ़ी पूर्वानुमान शाखाका वरिष्ठ बाढ़ीविद श्री विनोद पराजुली,
13: हामीले देशभरि 273 बाढ़ीग्रस्त क्षेत्रहरू पहिचान गरेका छौं र ती प्रमुख नदी नालाहरूको छेउछाउमा बस्ने आम सर्वसाधारणलाई समेटेर ती क्षेत्रहरूको तयार पारिएको छ, जसमा बाढ़ीको सूचना एसएमएस मार्फत पठाउँछौ। ठूला नदीहरूमा 6-8 घण्टा अगाडि सूचना पठाइन्छ भने सानो नदीहरूमा चाहिँ अवलोकनमा आधारित भएर पठाउँदाखेरि 1 घण्टा अगाडि जान सक्छ कहिलेकाहीँ। त्यो बाहेक पनि हामीले जुन टोल फ्री 1155 त्यसै सामाजिक सञ्जाल बाढ़ी सूचना भनेर फेसबुक एक्स र टिकटकमा समेत सूचना राख्ने गर्छौं। अब यी विभिन्न माध्यमहरूको प्रयोग भइराख्दाखेरि यो धेरै नै प्रभावकारी हुँदै गएको छ।
1: विपद जोखिम न्यूनीकरणका लागि नेपाली सेनाले गैर सरकारी संस्थाहरूसँग समेत सहकार्य गर्दै आएको छ। नेपाल रेड क्रस सोसाइटीका विपद तथा संकट व्यवस्थापन विभागका उपनिर्देशक श्री शिवराम गौतम,
14: जब विपद पर्छ र हामीलाई सम्झने निकायमा हामी पर्छौं, अब कोअर्डिनेसन कोलाबरेसनको हिसाबले हेर्दा हामी कतिपय जिल्लाहरूमा अहिले पनि जीपीआरपीको ओएलडीसीआरएफहरूमा चाहिँ लिड एजेन्सीहरू छौं। सेना अथवा विभिन्न सरकारी निकायहरूले जिल्ला तहमा गर्ने सिमुलेसन एक्सरसाइज पनि यही हो, हातेमालै सिमुलेसनमा चाहिँ धेरै हिसाबले चाहिँ हामी सँगसँगै हुन्छौँ र रेस्पोन्स गर्ने सन्दर्भमा चाहिँ हामीले फर्स्ट एड सर्भिस दिने, एम्बुलेन्सका कुराहरू गर्ने, कम्युनिटीलाई चाहिँ एसेसमेन्ट अवेरनेस गर्ने कुराहरू चाहिँ हाम्रो भइहाल्यो। रिसेन्ट इस्युजहरूमा बस्ती व्यवस्थापन सम्बन्धी सरकारको प्रयासहरूमा पनि होल्डिङ सेन्टरहरूमा हामीले साइको सोसल सपोर्टहरूको लागि चाहिँ भोलिन्टियरहरू मोबिलाइज गर्ने कुराहरू अस्ति भर्खर इन्ट्री नेसनल सिमुलेसन 14 गऱ्यौँ होइन, यो चाहिँ अर्ली वार्निङको म्यासेजहरूलाई लिएर चाहिँ हामीले त्यसको टेक्निकल एक्सपेक्टहरूको बारेमा कुरा गऱ्यौँ। टिटिएक्स गऱ्यौँ, एसएसएमा फिल्डमा चाहिँ फङ्सनल खालको पनि जोइन्टली गरेको सेक्युरिटी फोर्स अनि सरकार एनडीआरएम भएर हामीले यसरी पनि गरेको अवस्थाहरूमा यहाँहरू सबै हुनुहुन्छ।
2: मनसुनजन्य विपद प्रतिकार र सचेतनाको सन्दर्भमा कुरा गर्दा प्रशान्त महासागरमा विकसित हुँदै गरेको एल निनो प्रणालीका कारण यस वर्षको मनसुनलाई मौसमविदहरूले विशेष चासोका साथ हेरिरहेका छन्। यसै सन्दर्भमा राज्यले हाल गरिरहेको पूर्व तयारी पर्याप्त रहेको भए पनि अब जलवायु परिवर्तन, विश्व तापमान वृद्धि जस्ता संवेदनशील विषयमा समेत राज्य र सरकारवालाको ध्यान पुग्नु पर्ने सुझाव दिनुहुन्छ जलवायु तथा विपद विज्ञ डाक्टर श्री धरमराज उप्रेती।
15: वर्षमा 51 अरब रुपियाँ बराबरको चाहिँ क्षति बाढ़ी पहिरो हिमताल विस्फोट हिम पहिरोदेखि लिएर असिना तट्याङ र आगलागीबाट भएको चाहिँ देखिन्छ। आगलागीलाई माइनस गर्दाखेरि पनि 49 अरब बराबरको क्षति 10 वर्षमा हुन्छ भनेपछि त नियमित चाहिँ 4.9 अरब बराबरको क्षति त प्रत्येक वर्ष हुँदो रहेछ। त्यो चाहिँ हाम्रो लागि चाहिँ ठूलो दुर्भाग्य हो। त्यही हुनाले चाहिँ हामीले जलवायु परिवर्तनमा अनुकूलनका उपायहरू खोज्ने, न्यूनीकरणका उपायहरू खोज्ने, प्रत्येक वर्षको लगानी भन्दा पनि अबको पचास वर्ष में जलवायु परिवर्तन को अवस्था कस्तो हुँदैछ र पचास वर्ष बाद आउने ठूलो परिस्थिति छ त्यसलाई चाहिँ आजदेखि कसरी सम्बोधन गर्दै जाने हाम्रा सडक पूर्वाधारहरू कस्तो बनाउने पहिलो रोकथामको लागि चाहिँ कस्ता खालका उपायहरू गर्ने

0: देखि लिएर चाहिँ अब पुल बनाउँदाखेरि बस्ती विकास गर्दाखेरि या चाहिँ हामीले अन्य पूर्वाधारहरू जस्तो जल विद्युतका पूर्वाधारहरू चाहिँ बनाउँदाखेरि वार्षिक जसरी हाम्रो क्षति भइराखेको छ त्यो क्षति न्यूनीकरण गर्नको लागि चाहिँ दीर्घकालीन सोच र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ।
1: विज्ञहरूको यी र यस्ता सुझावहरू राज्यका लागि मननीय छन्। यद्यपि अहिलेको तत्कालीन चासो भनेको सन्निकट मनसुन र यसबाट हुन सक्ने क्षति न्यूनीकरण नै हो। यसका लागि हामी सबैको साझा प्रयास आजको आवश्यकता हो। यस कार्यमा नेपाली सेना सधैँझै अग्रणी भूमिकामा रहने नै छ।
2: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि बिदा हुन्छु। नमस्ते।

0: झलझला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बजे।
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
2: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
1: शिक्षक सेवा आयोगका प्रावि, निभावी, मावि र शिक्षक लाइसेन्स।
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम।
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479 93412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु यहाँ?

0: छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेज दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दान।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: बाजे, के भयो? किन गालामा हात?
6: यहाँ दुखेको छ त, खाने दिन भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
5: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू।
9: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाई दाँत निकाल्ने,
9: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
9: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318,
0: 98-095-14-652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।

0: नानीहरूको आवाज तपाईँको मनको आवाज यो हो रेडियो चर्चुला 96.4 मेगाहर्ज।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेन?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
6: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
6: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटे, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार

0: 23
1: 98 4 78 07 670
2: डाउन बाघ रोग एंड स्किन केयर सेंटर प्राली ट्राफिक चौक देखि 100 मीटर पश्चिम उकालो तर्फ घोराही डाउन
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ।
6: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
6: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
4: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
6: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
9: होइन, रात दिन खचखच के को झगडा हो यो?
6: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
9: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मतगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
4: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
6: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या, सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
9: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
6: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ फर्कदैन, बगेको खोला फर्कदैन।

0: नेपाल सरकार विज्ञापन बोर्ड। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: ए लौ न लौ लौ, चटाङ पर्ने आटो सबैजना यता आउ त यता, त्यो ठुलो रुखको फेरमा बसौ।
2: हुन्न हुन्न, चटाङ पर्दा रुखको फेरमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा

0: अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेलाइयो मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुमु पेला खिमरिदे गरम ओबोदिरी जेउ पेला सुनो भोलि पटास ओचुबुरी जेउ आउ पेला क वन जंगल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र संक्षिप्त ज सक्षम नादे वातावरण मिलेने लखेता असर किने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामे ल मे लागिने सज जिने किने लापरवाही सुनो चासो खेलगेमा दुख को जन धनी खेप्पा छेपी ताउ खोकाई वन जङ्गल सज मेरा आयुर्वेदी बानी एमएल एमए सोला लिउ सोकर पोतरालाई पार जगे हटे
4: सलाई लाइटर स्याउला मे सचाउने चिस्रालाई पूजा बाङ्जा र यामाने पोल गेन यहाँ चिज र रहे वन जङ्गल याल गे भए
3: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्नी मेलै 400 सय देखि खेनाए वन जङ्गल ओसो छाम्नु दैके बारीको चुरो विधि ओरे बनाइ
4: नान्थाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाललाई चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
3: गेसो छामेला खोरेल चाउसी खोलिए हगिदे चरिङकाई गेसो निकेलाई छु अब नैजिरे बनाए गेम एल गेज निकेमा लाए औले लायो के लाइए
4: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिनी ने चाउसो सहिदेखि खेले
3: वन जङ्गल मेला गेमाइए
4: ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर दिए
3: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
5: ए के भयो के को हल्ला खल्ला हो यो
6: के हुनु डोजर

0: طرف توپرو سر نگهت.
1: सम्पत्ति शुद्धिकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, राजधानी खरीद भ्रष्टाचार आरोपमा विभागका महानिर्देशक सहित 18 जना विरूद्ध मुद्दा, प्रतिनिधि विवादले रोकियो रासपाको बन्द सत्र, महाधिवेशन तालिका प्रभावित।
2: प्रतिनिधिहरूको भेरिफाई गरेर फाइनल गर्ने चरणमा चाहिँ केही ढिलो भएको, किनकि हरेक भेरिफाई गरे पछाडि हाम्रो वेबसाइटमा राखेर रा, त्यसको क्यूआर भए पछाडि मात्रै त्यसले आधिकारिकता पाउँछ, त्यसै पनि केही समस्या भयो।
1: वैदेशिक व्यापार र निर्यातमा नयाँ कीर्तिमान, 11 महिनामै 21 खर्बको कारोबार, निर्यात बढ्दा पनि आयातको दबाव कायमै, 11 महिनामा विदेशबाट 38 अर्बको धान चामल खरिद, परनिर्भरताले अर्थतन्त्रमा नकारात्मक प्रभाव।
3: बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भएको देखिन्छ, यो यो यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
1: इजरायलमा केयर गिभरका रूपमा रोजगारीका लागि अंग्रेजी परीक्षामा सहभागी 15,000 मध्ये 1,200 मात्र उत्रिन, कोशीबाट भित्रिएको मनसुन गण्डकी र लुम्बिनीसम्म फैलियो, देशभर फैलन अझै केही समय लाग्ने,
4: यो बाँकी प्रदेशहरूमा वर्षाको सम्भावना अलिक कमी छ र मनसुनको प्रभाव हुने सम्भावना पनि एकदम कम देखिन्छ।
1: आफ्नै दलको दबावमा बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा, फिफा विश्वकपमा आज राति समझिएको अर्जेन्टिना र अस्ट्रिया भिड्दै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अवस्थामा झेल्ने अवस्थामा पुगेका छन्। सरकारले पर्याप्त मलको मौजात र वितरण प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा हरेक वर्ष यस्ता समस्याहरू आउने गर्दछन्। सिंचाई र मलको पर्याप्तता बिना किसानहरूले उत्पादन वृद्धि गर्न सक्दैनन्। त्यसैले सबैभन्दा बढ़ी प्राथमिकता किसानहरूको मल र बिउ अनि सिंचाईमा दिनुपर्दछ।
6: एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई आज सुर्खेतबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उहाँलाई सम्पत्ति शुद्धिकरण विभागले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाएको छ। पार्टीको एक कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नुभएका पौडेललाई त्यहीँबाट पक्राउ गरिएको बताइएको छ। हालसम्म सम्बन्धित निकायले पक्राउको विस्तृत कारण भने सार्वजनिक गरिसकेका छैनन्। अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको जनाइएको छ। प्रहरीको उच्च स्रोतका अनुसार पौडेललाई आवश्यक अनुसन्धान र बयानका लागि काठमाण्डु ल्याउने तयारी गरिएको छ। पौडेल सत्तारूढ एमालेका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री समेत रहनु भएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 प्रतिवादी विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। अख्तियारले यस प्रकरणमा 10 अर्ब 13 करोड़ रूपियाँ भन्दा बढ़ी विगत दावी गरेको छ। विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले महानिर्देशक अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राज भण्डारी, उपसचिवहरू राजाराम दहाल, भेष प्रसाद भूर्तेल, पुष्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाई, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मरिन्द्र राज मल्ल लगायत 16 जना व्यक्ति विरूद्ध मुद्दा दायर भएको जनाएको छ। त्यस्तै दुई कम्पनीलाई पनि यो मुद्दामा अख्तियारले प्रतिवादी बनाइएको हितानीले सीआईएनसँग बताउनुभयो।
7: सार्वजनिक सम्पत्तिको गैर कानूनी लाभ हानिले भ्रष्टाचार गरेको भन्ने मुद्दामा जुन चाहिँ यो राजधानी छपाईमा अनियमितता गरेको मुद्दा हो, यसमा चाहिँ यो के भन्छ राजधानी दिवसराज अर्याल सहित 12 जनालाई प्रतिवादी बनाई आज आरोप पत्र दर्ता भएको छ, जसमा चाहिँ एकमुष्ट विगत 10 अर्ब 13 करोड 4,61,470 रुपियाँ 1 पैसा विगो कायम गरी दावी गरिएको छ, जसमा चाहिँ भ्रष्टाचार निवारण ऐन 2059 दफा 8 को उपदफा 1 को देहायको घ 2 घ 3 घ 9 घ 10 र यहाँ बमोजिम बिगो कायम गरी दफा 8 मंगदिन परि र बिगो मंगदिन जरिवाना हुन मान्दाबी लिएको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। मध्यस प्रदेशका प्रतिनिधिको सूचीलाई लिएर देखिएको असन्तुष्टि, प्रतिनिधिहरूको नाम तथा विवरणमा रहेको त्रुटि र प्रतिनिधिको अन्तिम संख्या टुंगो लगाउन नसक्दा बन्द सत्र शुरू हुन नसकेको हो। मध्यसबाट 96 प्रतिनिधि छुटाइएको भन्दै केही पक्षले विरोध जनाएपछि विवाद चर्किएको थियो। बन्द सत्रमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरू दिनभर प्रतीक्षामा बसे पनि नेतृत्वले विवाद समाधान गर्न नसकेपछि कार्यक्रम स्थगित गर्नु परेको हो। पार्टीले अब विवादित विषयहरू मिलाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको सीआईएनसँग कुरा गर्दै रासोपा नेता प्रकाश चन्द्र परियारले बताउनुभयो।
2: बन्द सत्र रोकिएको होइन, चलेको महाधिवेशन प्रतिनिधिहरूको जुन म्यानुअल नामहरू छ त्यसलाई डिजिटलाइजेसन गर्ने एउटा कुरा, दोस्रो कुरा कतिपय प्राविधिक त्रुटिहरूलाई सम्बोधन गर्ने कुरा, तेस्रो कुरा कतिपय असन्तुष्टिहरूलाई पनि सम्बोधन गर्ने कुरा, र खास गरेर चाहिँ महाधिवेशन प्रतिनिधिहरूको भेरिफाइड गरेर फाइनल गर्ने चरणमा चाहिँ केही ढिलो भयो, किनकि हरेक भेरिफाई गरे पछाडि हाम्रो वेबसाइटमा राखेर त्यसको क्युआर भए पछाडि मात्रै त्यसले आधिकारिकता पाउँछ, त्यसै पनि केही समस्या भयो। अर्को कुरा चाहिँ यसरी चरणबद्ध गरिरहेको छ, पहिले केन्द्र समितिहरू भएको अनि सांसदहरू राखेको, विभागीय प्रमुखवालाहरू राखेको, संघीय नेतृत्व मञ्चहरू राखेको, यो चरणबाट चाहिँ सम्बोधन गर्ने प्रयास गरे।
6: बन्द सत्र प्रभावित भएसँगै उम्मेद्वार मनोनयन दर्ता लगायत महाधिवेशनका आगामी कार्यतालिका समेत प्रभावित भएका छन्। पार्टी नेतृत्वले प्रतिनिधि चयन प्रक्रियालाई विवाद रहित बनाउने प्रयास जारी रहेको बताएको छ। महाधिवेशनको समय लम्बिने निश्चित भएको छ। प्रवक्ता मनिष थाले महाधिवेशन पछिसम्म चल्ने जानकारी दिनुभयो।

0: निर्यात रेकर्ड यस वर्ष 11 महिनामै तोडिएको छ। निर्यात वृद्धिमा सोयाबीन तेलको मुख्य योगदान रहेको छ। 11 महिनामा मात्रै 1 खर्ब 13 अर्ब रूपियाँ बराबरको सोयाबीन तेल निर्यात भएको छ। स्थानीय उत्पादनतर्फ अलैची निर्यात उल्लेखनीय रूपमा बढ़दै 12 अर्ब रूपियाँ नाघेको छ। कार्पेट, सूर्यमुखी तेल र पाम आयल पनि प्रमुख निर्यात वस्तु बनेका छन्। तर आयात अझै पनि उच्च छ। 11 महिनामा 18 खर्ब 94 अर्ब रूपियाँ बराबरको वस्तु आयात हुँदा व्यापार घाटा 16 खर्ब 16 अर्ब रूपियाँ पुगेको छ। इन्धन, कच्चा सोयाबीन तेल, सवारी साधन, मोबाइल फोन र सुन आयातमा ठूलो रकम विदेशिएको छ। यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा सीआईएनसँग कुरा गर्दै वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
1: सबै कुरा किनेरै खान थाल्यौं, हामी अलिक बढी विलासी पनि भयौं र फेरि हामीले एउटा ल्यापटप चाहियो अथवा चाहिँ एउटा मोबाइल चाहियो भने हामीले त्यसबाट उपयोग गर्ने कुराहरू के ख्याल गर्दैनौ, तर चाहिँ नयाँ वर्षमा आयो, जेनेरेसनको आयो भन्नासाथ किन्छौ। त्यसकारणले गर्दा यो प्रवृत्तिले गर्दा हामीलाई चाहिँ कस्तो देखिया छ भन्दा हामी यो बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भएर देखिन्छ। यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
0: यसैबीच नेपालले धान चामल आयातमा पनि परनिर्भर बन्दै गएको छ। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले करिब 38 अर्ब रूपियाँ बराबरको धान चामल आयात गरेको छ, जसमा कच्चा धान आयात 17 अर्ब 23 करोड़ रूपियाँमा सीमित हुँदा बासमती चामल आयात 7 अर्ब 86 करोड़ रूपियाँ पुगेको छ। त्यस्तै अन्य सामान्य चामलको आयात पनि बढ़ेर 11 अर्ब 8 करोड़ रूपियाँ पुगेको छ। धानको बिउ, कनिका र खैरो चामलको आयात समेत बढ़ेको संसार विभागले जनाएको छ। इजरायलमा केयर गिभरका रूपमा रोजगारीका लागि अंग्रेजी भाषा परीक्षा दिएका 15,000 भन्दा बढ़ी नेपाली मध्ये 1,231 जना मात्रै उत्तीर्ण भएका छन्। वैदेशिक रोजगार विभागका अनुसार 15,626 जनाले परीक्षा दिएकोमा उत्तीर्ण हुनेको संख्या मात्रै 7.8% रहेको छ। केयर गिभरका लागि आवेदन दिन अंग्रेजी भाषाको स्पिकिङतर्फ B1 स्तर अनिवार्य गरिएको थियो। इजरायलले 2,300 केयर गिभर माग गरे पनि भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या माग भन्दा निकै कम भएपछि अब भर्ती प्रक्रिया कसरी अघि बढ़ाउने भन्ने विषयमा विभागले छलफल शुरू गरेको जनाएको छ। यसपटक परीक्षा संचालनको जिम्मेवारी सीआईआईएन इन्टरनेशनल क्वालिफिकेशनलाई दिइएको थियो। परीक्षार्थीबाट प्रति व्यक्ति 5,000 रूपियाँ शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापन कमजोर भएको भन्दै परीक्षार्थीहरूले विरोध प्रदर्शन समेत गरेका थिए। विरोधपछि केही समय परीक्षा स्थगित भए पनि विभागको निर्देशनमा पुनः संचालन गरिएको थियो। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको बर्खायाम प्रणाली मधेस बागमतीतिर हल्का सर्दै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसून कोशी प्रदेशको सम्पूर्ण भूभाग मधेस र बागमती प्रदेश तथा गण्डकीका केही क्षेत्र र लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ। यस वर्ष बर्खायाम सरदर समयभन्दा 6 दिन ढिलो गरी असार 5 गतेमा कोशी प्रदेशबाट नेपाल भित्रिएको थियो। मौसमविद सरोज पुडा सैनीले देशका बाँकी प्रदेश र भूभागमा मनसून विस्तार हुन अझै केही समय लाग्ने सीआईएनसँग बताउनुभयो।
2: कोशी प्रदेशका सम्पूर्ण भूभाग, मध्य प्रदेश र बागमती प्रदेशको सम्पूर्ण भूभागमा चाहिँ मनसुनको आगमन भइसकेको छ र यो गण्डकी प्रदेशको पनि त्यही भूभाग र यो लुम्बिनी प्रदेशको पनि पूर्वीको थोरै भूभागमा चाहिँ मनसुनको सुरुवात भएको छ। अब बाँकी प्रदेशमा चाहिँ अझ केही दिन लाग्ने देखिन्छ, साह्रै स्लो मुभिङ छ भनौँ न। अब विशेष गरेर यो हप्ताको लागि चाहिँ यो बाँकी प्रदेशहरूमा वर्षाको सम्भावना अलिक कमै छ र मनसुनको प्रभाव हुने सम्भावना एकदम कम देखिन्छ।
0: मनसून विस्तारसँगै प्रभावित क्षेत्रमा वर्षाको सम्भावना बढ़ेको मौसमविदले बताएका छन्। ताजा खबरमा अब विदेशको खबर। बेलायतका प्रधानमन्त्री कियर स्टारमरले पदबाट राजीनामा दिनुभएको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छोड्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबर पार्टीलाई आम चुनावमा विजय गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टारमरलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। अब बेलायतमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ़ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। र खेल खबरमा फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। खेल अमेरिकाको डालास रंगशालामा राति पौने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अस्ट्रियाले जोर्डनलाई 3-1 गोलले हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमने सामने हुन लागेका हुन्। विश्वकपमा भोलि बिहानै पौने 3 बजे समूह आएका फ्रान्स र इराक खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा हुनेछ। यस्तै विश्वकपमा बिहान पौने 6 बजे नर्वे र सेनेगल खेल्दैछन्। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा बिहान पौने 9 बजे समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको फ्रान्सिस्कोमा एरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा रहेको छ।
3: विद्यार्थीको दिवा खाजाको बजेट शिक्षकको तलबमा, विद्यार्थी भने पोषणबाट वञ्चित।
4: बुना छैन भनेर 10-11 वर्ष भइसक्यो भने भनिसक्यो नि। त्यो त एउटा एकजना टिचर राखिएछ, त्यो टिचरलाई खुवाउने भनेर त्यही बहाना गरे।
3: मुगुको विद्यालयमा भएको व्यक्तिथि रिपोर्टसँगै दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको गीत संगीत जीवन जिउने आधार लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा विद्यालयमा दिवा खाजा कार्यक्रमको इतिहास झण्डै 5 दशक पुरानो छ। विक्रम सम्वत 2032 सालदेखि विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालन हुँदै आएको यो कार्यक्रमलाई नेपाल सरकारले विक्रम सम्वत 2065 सालदेखि आफ्नै लगानीमा निरन्तरता दिएको थियो। विक्रम सम्वत 2077 सालदेखि भने सरकारले बाल विकासदेखि 5 कक्षासम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर दिवा खाजा कार्यक्रम सञ्चालन गर्यो। तर केही विद्यालयमा विद्यार्थीले खाजा पाउँदैनन्। त्यसै मध्येको एक मुगुको सोरू गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय पनि हो।
7: सरकारको योजना अनुसार मध्याहमा कक्षा 5 सम्मका विद्यार्थीलाई तातो खाजा विद्यालयमा नै उपलब्ध हुनुपर्छ। तर मुगुको सोरू गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय कक्षाका बालबालिकाले तातो खाजा खान पाएका छैनन्। दिवा खाजा अहिले केवल सरकारी कागजमा सीमित बनेको छ। कक्षा 4 मा अध्ययनरत सुभाष नेपाली, नेपाल सरकारले विद्यालय उमेरका बालबालिकाको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति बढाउने र सिकाइ उपलब्धि उकास्ने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेष गरी कर्णालीका दुर्गम जिल्लामा प्रति विद्यार्थी दैनिक 25 रूपियाँका दरले बजेट विनियोजन हुँदै आएको छ। तर विद्यालयले खाजा नदिँदा कतिपय विद्यार्थी मध्याह पनि घर जाने गरेका छन्। अर्का विद्यार्थी सरस्वती कार्की, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार दिवा खाजा कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको उपस्थिति र विद्यालय टिकाई दरमा उल्लेखनीय सुधार देखिएको छ। यही कारण सरकारले प्रत्येक वर्ष 1000 करोड रूपियाँ खर्च गरेर देशभरका लाखौं विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ। तर मुगुको यो विद्यालयमा भने विद्यार्थीको पोषणका लागि छुट्याएको रकम अर्कै प्रयोजनका लागि परेको भएको पाइएको छ। विद्यालयले यही रकमबाट शिक्षक नियुक्त गरेको कारण विद्यार्थीले खाजा खान नपाएको विद्यालयका कार्यालय सहयोगी कमललाल कार्की बताउनुहुन्छ।
4: नास्ताको बुनाइ विषयमा भुल्ने ल्याएछ बुनाए छैन भनेर दस एघार वर्ष भइसक्यो भने भनिसके नि त्यो त एउटा एकजना टिचर राखिएछ त्यो टिचरलाई खुवाउने भनेर त्यही त्यही बहाना गरिहाल्छ त्यो त सानो पाँच कलाकी तलवारको विद्यार्थीले खुवाउने हो नि।
7: विद्यालयमा खाजा नखुवाउँदा सबैभन्दा ठूलो असर विद्यार्थीको नियमित उपस्थितिमा परेको अभिभावक बताउँछन्। सोरु गाउँपालिका आठका अभिभावक छत्कीलाल विक सरकारले दिएको सुविधा नपाउँदा बालबालिकाले घरबाटै खाजा बोकेर पठाउनु परेको बताउनुहुन्छ।
8: खाना क्या अब घरबाट खाना खाइ आउने हामीले नास्ता हास्ता झोलाउँदा हालिदिने रोटी रोटी भात भए पनि बाँच्छ प्लास्टिक हालिदिने ल्याइ खाजा केही छैन त हेर्नुहोस् घरबाट दिन।
7: रारा माध्यमिक विद्यालय व्यवस्थापन समितिले नै दिवा खाजाको रकम शिक्षक व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको स्वीकार गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर कार्की
9: पहिलेदेखि एकजना टिचर हामीले राखेकै हो त्यो पैसा हामीले के गरेर राख्छौँ भनेपछि त्यो बरु अभिभावकलाई दिने अनि त्यो घरबाट नास्ता ल्याउने भन्ने कुरा हाम्रो त्यही हो।
7: सोरु गाउँपालिकामा 39 सामुदायिक विद्यालय सञ्चालनमा छन्। स्थानीय स्रोतका अनुसार ती मध्ये धेरै विद्यालयमा दिवा खाजा कार्यक्रम नियमित नभएको गुनासो छ। गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत वीरेन्द्र बहादुर मल्लले विद्यालयहरूले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेको विषयमा अनुगमन गरिने बताउनुभयो।
10: कार्यतालिका बनाएर कुन दिनमा के खाजा खुवाउने स्थानीय उत्पादनमा आधारित के खुवाउने अनि त्यसको खरिद प्रक्रिया कसरी गर्ने भन्ने कुरा हामीले उहाँहरूलाई सचेत र सजग गराएका छौँ। अब केही एक आध विद्यालयबाट केही गुनासो आएछ अब हामी त्यसको लागि पनि अब त जब जानकारी भइसकेपछि अब उहाँहरूलाई पनि त्यो विद्यालयमा गएर बुझेर भयो गरेको के हो र गर्नुपर्ने के हो भन्ने विषयमा हामी सचेत गराउँछौँ।
7: दिवा खाजाको रकम शिक्षकको तलबमा खर्च हुँदा शिक्षक थपिए पनि राज्यले दिएको पोषणको अधिकारबाट बालबालिका वञ्चित भएको सरकारहरू बताउँछन्। खर्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगरी।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको गीत संगीत जीवन जिउने आधार। अन्य रोजगार नहुँदा सड़कमा गीत गाउनुपर्ने बाध्यता। रिपोर्ट अनि कुराकानी पनि बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिसामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमन र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गताबाट पीड़ित छन्। त्यसमध्ये दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको संख्या बढ़ी छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान रोजगारको अवसर र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर रोजगारीको अवसर समान छैन। अहिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति गीत संगीतबाट आफ्नो जीवन जिउने आधार खोजिरहेका छन्।
13: काठमाडौँको पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार नजिक दैनिक जसो एउटा दृश्य देख्न सकिन्छ। दृष्टिविहीनहरूको एउटा समूह भजन र गीत गाइरहेका हुन्छन्। कसैले मादल बजाइरहेका हुन्छन् त कसैले सुर मिलाइरहेका हुन्छन्। उहाँहरू पेशागत कलाकार होइनन्, न त औपचारिक संगीतकर्मी नै, तर यी गीतहरू केवल मनोरञ्जनका लागि गाइएका होइनन्। भक्तजनहरूले दिएको 5-10 रूपैयाँ नै उहाँहरूको मुख्य आमदानीको स्रोत बनेको छ। यही समूहकी सदस्य हुन् बुटवलकी 38 वर्षीय खागेसरा। उहाँ भन्नुहुन्छ, आफ्नो समस्या भन्दा पनि अरूले भनेका वचन सहनै सकिन्न।
14: जसले भोग्छन् उसलाई मात्रै पीडा थाहा हुन्छ, कति गाह्रो हुन्छ हिँड्दा बस्दा, अरूले भनेका वचन सहँदा त एकदम गाह्रो भइहाल्छ नि, सहनै नसकिने बरु आफ्नो चोट हिँड्दाखेरि त्यो त सामान्य हो क्या।
13: खगेसरा 8 वर्षको उमेरमै दृष्टिविहीन बन्नु भएको थियो। कक्षा 5 अध्ययन गरेपछि आँखाको ज्योति गुम्दा पढ़ाई पनि रोकियो। हाल उहाँ गौरीघाटमा मासिक 6,000 रूपियाँ भाड़ा तिरेर बस्नुहुन्छ। सड़कमा गीत गाएर वा पशुपति आउने भक्तजनले दिएको सहयोगबाट कहिले भाड़ा समयमै तिर्न सकिन्छ, कहिले सकिँदैन।
14: गाली गर्ने जथाकाली गर्छन् त, महिना एक दिन दुई दिन अगाडि पछाडि भयो भने गाली गर्ने, त्यस्तै त अनि अर्काको घरमा बसिसकेको।
13: खगेसराकै छेउमा गीतमा साथ दिइरहनु भएको छ 23 वर्षीय कविता ओलीले। 8 वर्षकै उमेरमा आँखामा चोट लागेपछि उहाँ पनि दृष्टिविहीन बन्नुभयो। उहाँ श्रीमान र छोरासँग काठमाडौँमा बस्नुहुन्छ। उहाँका श्रीमान पनि पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ। परिवारको जीविकोपार्जनका लागि दुवैजना सड़कमा गीत गाउँदै आउनु भएको छ। कविताका अनुसार राज्यबाट मासिक 2,200 रूपियाँ सामाजिक सुरक्षा भत्ता प्राप्त भए पनि त्यो रकमले परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सक्दैन। उल्टै कहिलेकाही स्थानीय निकायका कर्मचारीहरूले सड़कमा बसेर गीत गाउन समेत रोक लगाउने गरेको उहाँको अनुभव छ। खगेसरा र कविता त प्रतिनिधि पात्र मात्र हुन्। राजधानीका सड़क, मन्दिर र सार्वजनिक स्थल वरिपरि यस्तै सयौं दृष्टिविहीन तथा अशक्त नागरिकहरू सहयोगको भरमा जीवन धानिरहेका छन्। उनीहरूको गुनासो एउटै छ, राज्यले पर्याप्त रोजगारीको अवसर दिन सकेको छैन। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गता सहित जीवनयापन गरिरहेका छन्। त्यसमध्ये दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या उल्लेखनीय छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर पनि उनीहरूको जीवन सहज बनाउन सकिएको छैन। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार चार पक्षको बीचमा समझदारी पत्र सहित सम्झौता भएको भन्नुहुन्छ।
15: काठमाडौँ महानगरपालिकाले भर्खरै सड़कमा सड़कापेक्षी र सहयोग अपेक्षा राख्ने प्रकृतिका आश्रितहरू त प्रकृतिका मानव मुक्त गर्छौ भनेर हप्ता 10 अगाडि एउटा घोषणा सहित गरेको छ। काठमाडौँ महानगरपालिकाले चार पक्षको बीचमा एउटा समझदारी पत्र सहित सम्झौता भएर काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम अनि नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट हामी चारजनाले त्यसमा हस्ताक्षर गरेर एउटा प्रतिबद्धता सहितको घोषणा गरिएको छ। काठमाडौँ महानगरपालिका भित्रको टेरिटोरीमा हो भने उहाँहरूको जीवनयापन गर्नका लागि र अघि भनेकै चारवटा पक्षहरूको सहयोगबाट उहाँहरूलाई आश्रित यो मानव सेवा आश्रमका विभिन्न आश्रय स्थलहरूमा राखेर उहाँहरूको खानपिनदेखि लिएर अन्य कुराहरूको औषधि उपचारसम्मको बन्दोबस्ती गर्ने व्यवस्था चाहिँ मिलाइएको छ।
13: तर प्रश्न अझै बाँकी छ, राज्यका कार्यक्रमहरू वास्तवमै लक्षित समुदायसम्म पुगेका छन् त, किन अझै दृष्टिविहीन नागरिकहरू सड़क किनारमा गीत गाएर वा सहयोग मागेर जीवन धान्न बाध्य छन्। सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो। त्यसैले दीर्घकालीन रोजगारी, सीप विकास, उद्यमशीलता र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्न सरकारसँग उनीहरूको माग छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
3: दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो जीविकोपार्जनका लागि सड़क पेटी र सार्वजनिक स्थानमा बस्नु कुनै रहर होइन, बाध्यता हो। यस्ता समस्याको समाधानका लागि के गर्नुपर्दछ, हामीले नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाललाई सोधेका छौं।
16: हामीले यो सड़क पेटीलाई आफ्नो जीवन गुजाराको माध्यम बनाउन बाध्य दृष्टिविहीन समूहहरूको लागि विभिन्न चरणमा विभिन्न खाले पहिरोहरू गरिरहेका छौं। उहाँहरूलाई धरपकड गर्ने प्रक्रिया आरम्भ भएदेखि नै यसको विरूद्धमा नेपाल नेत्रहीन संघ डटेर लागिरहेको छ। पशुपति क्षेत्र विकास कोषले हामीलाई मिटिङ बोलायो, तिमीहरूले जबरजस्ती यहाँबाट हटाउने हो भने तिमीहरूको यो निर्णयमा हाम्रो सहमत छैन, हामी सहमति हुन सक्दैनौ भन्ने कुरा हामीले स्पष्ट राख्नौ। महिला बालबालिका यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रीज्यूसँग मेरो यो विषयमा तीन पटक कुराकानी भएको छ र यो समस्या समाधान गर्नका लागि हामीले चारवटा विकल्प अगाडि सारेका छौं।
13: यो राज्यले चाहिँ कस्तो नीति ल्याओस् भन्ने चाहनुहुन्छ?
16: नम्बर एक विकल्प, सरकारले एउटा कुनै निश्चित तहको दरबन्दी सिर्जना गरेर उनीहरूको क्षमता, योग्यता र दक्षता अनुसार आफ्नो पालिकामा चाहिँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ र बिहान बेलुका जीवन गुजारा गर्न सक्ने गरी उनीहरूको तलबको व्यवस्था गर्नुपर्छ। पहिलो कुरा, यो सबभन्दा स्थायी समाधानको उपाय हो। यदि यो गर्न सरकारले सक्दैन भने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वा उनीहरूले कहीँबाट खरिद गरी बिक्रीका लागि ल्याएका सामग्रीहरू चाहिँ सरकारी निकायहरू सबै सम्पूर्ण तहमा चाहिँ अनिवार्य पहिलो उनीहरूबाट प्राप्त सामग्री खरिद गर्ने, अन्यथा मात्रै अन्य सामग्री खरिद गर्ने भन्ने नीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यो कुरा सरकारले ध्यान दिनुपर्छ।
3: नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक सहित 18 जना विरूद्ध मुद्दा दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। नेपालमा धान चामल आयात बढ़दै गएको छ। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसून बागमती मधेश हुँदै गण्डकी र लुम्बिनीसम्म पुगेको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि बेलायतका प्रधानमन्त्री कियरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ र फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
17: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ, अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै राहदानी प्रकरणमा विभागका महानिर्देशक सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा।
0: राष्ट्रपा महाधिवेशनको बन्द सत्र स्थगित गरेर प्रतिनिधि कार्ड बाँडिँदै निर्वाचन कार्यतालिका सबै प्रभावित, महाधिवेशन एक दिन लम्बिने।
1: सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल कायमै, संस्थागत र प्रणालीगत क्षमताको विकास गर्नुपर्नेमा अर्थविदको सुझाव।
0: बेलायती प्रधानमन्त्री स्टारबर्डद्वारा राजीनामाको घोषणा, अमेरिकी कम्पनीमाथि चीनको नयाँ प्रतिबन्ध।
1: र विश्वकप फुटबलमा आज अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्ने एनपीएल तेस्रो सिजनको अक्सन असार 22 गते हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल पक्राउ परेका छन्। पौडेललाई सम्पत्ति शुद्धिकरण कसुरमा प्रहरीले आज पक्राउ गरेको हो। सम्पत्ति शुद्धिकरण विभागको अनुरोधमा सुर्खेतबाट प्रहरीले पक्राउ गरेको जनाएको छ। उनलाई त्यहाँबाट आज नेपालगंज लगिएको छ। राति अबेर भएको र सुरक्षा चुनौतीलाई हेरेर यात्रा नगराउने निर्णय भएकाले भोलि काठमाडौँ ल्याइने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब परीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनुभएको छ। सियर कारबाट सम्पत्तिको स्रोतमा आशंका लागेपछि अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पूर्व अर्थमन्त्री समेत रहेका पौडेल पार्टीको कार्यक्रममा सुर्खेत पुगेका थिए। सोही क्रममा सम्पत्ति शुद्धिकरण विभागले ललितपुर स्थित भैंसे पार्टीमा रहेको उनको घरमा छापा समेत मारेको छ।
1: राहदानी छपाई ठेक्का प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा कसुर अनुसार तीन चरणमा विभाजन गरेर प्रतिवादी बनाइएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 16 जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो, जसमा 10 जना कर्मचारी, दुईवटा विदेशी कम्पनी, 4 जना विदेशी र 2 जना विदेशी कम्पनीका नेपाली प्रतिनिधि रहेका छन्। अख्तियारले उनीहरू विरूद्ध 10,13,04,61,477 रूपियाँ बिगो समेत कायम गरेको छ। उक्त प्रकरणमा तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भने अख्तियारले बयानका लागि बोलाएको छ। उक्त मुद्दामा राणाको नाम पनि समावेश गरिएको छैन। गत वर्ष पासपोर्ट छपाईका लागि दुईवटा प्याकेज बनाएर दिएको ठेक्कामा 1,55,00,00,000 ठेक्का म्युहल बाउर आईडी सर्भिस र 6,55,00,00,000 ठेक्का भेरिडासले पाएका थिए। म्युहल बाउरका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल र भेरिडासका प्रतिनिधि सिद्धार्थ थापा हुन्। यी दुई कम्पनीलाई राजनीतिक पहुँचको आधारमा ठेक्का दिलाइएको आरोप लाग्दै आएको छ।
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रेलिस्टको सूचीमा कायम राखेको छ। फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि जारी गरिएको एक प्रतिवेदन अनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात ग्रेलिस्टको सूचीमै कायम रहेको जनाइएको छ। एफएटीएफले नेपालले आफ्नो प्रणालीमा केही सुधार गरेको भन्दै प्रशंसा गरेको छ, तर रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न बाँकी रहेको स्पष्ट पारेको छ। विशेष गरी हुण्डी कारोबार नियन्त्रण, उच्च जोखिममा रहेका सहकारी संस्थाहरू र क्यासिनोहरूको कड़ा सुपरिवेक्षण गर्न एफएटीएफले नेपाललाई गम्भीर ध्यानकर्षण गराएको छ। प्रतिवेदनमा फेब्रुअरी 2025 नेपालले एफएटीएफ र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूहसँग मिलेर आफ्नो सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय पोषण विरूद्धको प्रणालीको प्रभावकारिता सुदृढ़ गर्न उच्च स्तरीय राजनीतिक प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ। त्यसैका नेपालले लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी आतंकवादी वित्त पोषण र आम विनाशकारी हतियार निर्माणको वित्त पोषणका लागि प्राविधिक अनुपालन कमजोरीहरूलाई सम्बोधन गर्दै आफ्नो प्रणालीमा सुधार गर्न केही महत्वपूर्ण कदमहरू चालेको उल्लेख गरिएको छ। तर यति सुधारले मात्र नेपाल ग्रेलिस्टबाट बाहिरिन पर्याप्त छैन। एफएटीएफले नेपालले तोकिएको समयसीमाभित्र आफ्ना रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न र एफएटीएफले दिएको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न निरन्तर काम गर्नुपर्ने शर्त राखेको छ। नेपाल बारम्बार ग्रेलिस्टमा पर्नुको कारण के हो, यसले के असर पर्छ र ग्रेलिस्टको सूचीबाट हट्न के गर्नुपर्छ भनेर आज हामीले अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौं।
3: मूलत कार्यान्वयनमै कमजोरी हो। अर्को कुरा चाहिँ हामी यो अन्तर्राष्ट्रिय हिसाबले जुन टेक्नोलोजीको प्रयोग भयो त्यो अनुसार कानूनमा मै पनि नीतिमै पनि प्रणालीमै पनि परिवर्तन गर्नुपर्ने हो। तर त्यो अनुसार हामीले नीति त बनायौं, नीति अनुसार कानून कतिपय कुराहरू कानून बनाउन सकेनौ, कानून बनायौं त्यसलाई कानून गर्न सकेनौ, संस्थागत क्षेत्रको विकास गर्न सकेनौ र प्रणालीलाई पनि त्यस अनुसार विकास गर्न सकेनौ। अनि जसले गर्दा यो ग्रे लिस्ट भनेको चाहिँ निगरानीको लिस्टमा पर्यौं भनेको चाहिँ हामी त्यो यो फाइनेन्सियल एक्सन टास्क फोर्सको निगरानीको लिस्ट हुन त झन्डै 2 दर्जन देशहरू यसमा छन्। त्यसैमा हामी पहिला 2008 पनि परेका थियौं, पछि बाहिर निक्ल्यौं, फेरि चाहिँ नि पर्यो, फेरि निस्क्यौं र अहिले चाहिँ फेरि किनै राखेका थियौं। अहिलेको पछिल्लो लेटेस्ट मूल्याङ्कनमा हामी त्यसबाट निक्लिन सकेनौ, हामी ग्रे लिस्टमै निरन्तर ताप पायो नेपालले।
0: ग्रे लिस्टमा पर्दा नेपाललाई चाहिँ के असर पर्छ?
3: अब स्वाभाविक त्यो नेपाललाई एउटा त छवि अन्तर्राष्ट्रिय हिसाबले छवि बिग्रियो, विश्वसनीयता कमजोर भयो, स्वाभिमानमा असर पर्यो कि कानूनको पालना नगर्ने, अन्तर्राष्ट्रिय कारोबारहरू पारदर्शी नहुने कुरा छ है नेपालमा भन्ने एउटा। दोस्रो कुरा के हो भने यसले वैदेशिक लगानीकर्ताहरू यहाँ जुन उत्प्रेरित आउनुपर्ने, जुन विश्वास गरेर आउनुपर्ने लगानी गर्न, त्यो नआउने अवस्था त्यसमा कमी हुने भयो। किन भन्दा यसले अन्तर सीमा भनेको क्रस बोर्डर ट्रान्जेक्सन भन्छ वित्तीय कारोबार, त्यो क्रस बोर्डर वित्तीय कारोबार चाहिँ यसले महँगो गराउँछ। किनभने हामी निगरानीको लिस्टमा छौँ, हाम्रो भुटानी दिँदा बाहिरबाट नेपालभित्र पैसा भित्रिँदा अथवा नेपालबाट बाहिर पठाउँदाखेरि त्यसमा टिएफएले के भन्छ भन्दा यसमा ख्याल गर है भन्छ र ब्याङ्कहरूलाई त्यो लिस्ट दिइरहेको छ, यो लिस्ट ब्याङ्क देशहरू चाहिँ ग्रे लिस्टमा परेका छन् उनीहरूको भुक्तानीमा ख्याल गरिदिनु, त्यो चाहिँ नि हातमा प्रयोग भएको छ कि, लागू पदार्थ सम्बन्धी कुराहरूमा प्रयोग भएको छ कि, हात हतियारमा प्रयोग भएको छ कि, त्यस्ता कुराहरूमा प्रयोग हुन सक्छ, त्यसको भुक्तानीलाई बढी निगरानी गरिदिउँ भनेपछि भुक्तानी प्रणाली ढिले हुन्छ, ढिलो हुन्छ, त्यसले लागत भयो र हाम्रो व्यापारलाई त्यसले प्रतिकूल प्रभाव, अन्तर्राष्ट्रिय व्यापारलाई पनि पार्छ, हाम्रो भुक्तानीलाई पनि पार्छ र हाम्रो भुक्तानीमा चाहिँ लागत पनि बढ्छ।
0: ग्रेलिस्टको यो सूचीबाट हट्न के गर्नुपर्छ?
3: मुख्य कुरा त के हो भन्दा हामीले हिजो प्रतिबद्धता जाहेर गरेका छौँ, हामी कानून बनाउँछौ भन्यो, कानून बनाएका छौँ, कति बनायौं कति बनाउनु बाँकी रह्यो, त बाँकी रह्यो कानून बनाउनु पर्यो, नीति बनाउनु पर्यो, प्रणालीको निर्माण गर्छ। दोस्रोमा चाहिँ त्यसको नीति कानून बनाए त्यही अनुसार कार्यान्वयनमा लैजानु पर्यो, कार्यान्वयनमा लैजानको लागि संस्थागत र क्षमता प्रणालीगत दुईटै क्षमताको विकास गर्नु पर्यो भनेको त्यसमा आम मान्छेलाई सुसूचित पनि गर्नु पर्यो, त्यसलाई नियमन पनि गर्नु पर्यो त्यस्ता कारोबारहरूमा र अनुगमन पनि गर्नु पर्यो र संस्था क्षमता विकास गर्ने कामहरू पनि गर्नु पर्यो। यी कुराहरू गर्यौं भने हामी फेरि ग्रे लिस्टबाट माथि आउँछौं।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत आजका लागि तय गरिएको बन्द सत्र प्राविधिक तथा व्यवस्थापकीय कारण देखाउँदै स्थगित गरिएको छ। बन्द सत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ। बन्द सत्र रोकिएसँगै रासपाको महाधिवेशन एक दिन लम्बिने देखिएको छ। पार्टीले अब बन्द सत्र भोलि दिउँसो खाना पछाडि शुरू हुने जनाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिको संयुक्त निर्णयपछि कार्यतालिका संशोधन गरिएको हो। पार्टीका प्रवक्ता मनिष झा र निर्वाचन आयोगका प्रमुख भुवन केसीले संयुक्त पत्रकार सम्मेलन गर्दै बन्द सत्र सारिएको औपचारिक जानकारी दिनुभएको हो। निर्वाचन आयोगका प्रमुख केसीले प्रतिनिधिहरूको व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन स्वचालित प्रणाली प्रयोग गरिएको जानकारी दिँदै सदस्यता वा शुल्क भुक्तानी गरेपछि मात्र कार्ड प्रिन्ट हुने व्यवस्था मिलाइएको समेत बताउनुभयो। यस प्रक्रियामा जाँदा प्रतिनिधि छानिन समय लागेको उहाँले बताउनुभयो।
4: टेक्निकल इस्यु चाहिँ के हो भने हामीले पुरै सिस्टमलाई नै अटोमेटेड गरेको थियौँ, जसले गर्दा पेमेन्ट आउने बित्तिकै मात्रै त्यो कार्डहरू चाहिँ प्रतिनिधिको प्रिन्ट हुन्छ। जुन प्रोसेसमा गयो यसमा जाँदाखेरि प्रतिनिधिहरू अलिकति छानिनलाई टाइम लागेपछि त्यो कार्डहरू नै प्रिन्ट हुनलाई नै डिले भयो त्यो अटोमेटेड सिस्टमले गर्दा।
1: एकजना प्रतिनिधि छुटेको पत्ता लागेपछि उनीहरूलाई समेट्न समय लाग्दा कार्यतालिका प्रभावित भएको बताइएको छ। प्रवक्ता झाका अनुसार शुरूमा अपुष्ट रूपमा 3,992 प्रतिनिधिको नाम आए पनि प्रमाणीकरणपछि संख्या 4,100 पुगेको छ। अन्तिम सूचीमा प्रतिनिधि संख्या करिब 4,300 देखि 4,400 पुग्ने अनुमान गरिएको छ। प्रवक्ता झाले प्रतिनिधि कोही नछुटुन् भनेर आजलाई स्थगित गर्नु परेको बताउनुभयो।
5: जसो तसो टाइममा गरिहालौं भनेर सूची र समयलाई प्राथमिकता दिने कि सबैलाई समेट्ने कुरालाई महत्व दिने भन्ने कुरा हो। हामीले बरु अलि समय सार्नु परेमा वा हाम्रो जुन सेड्युल छ त्यसलाई रिभाइज गर्नु परेमा पनि गरौं, तर प्रतिनिधिहरू नछुटुन् किनकि यो 5 वर्षको कुरा हो। जसो तसो गर्न सकिन्थ्यो तर त्यो सम्झौताको राजनीतिक उत्पादन गलत पनि हुन सक्थ्यो, त्यसैले त्यो सम्झौता नगरौं भनेर आज पूर्व निर्धारित कार्यक्रम अनुसार समयमै शुरू हुन नसक्नुको एउटा त्यो सजगताको कारण पनि हो।
1: पार्टीले संशोधित कार्यक्रम अनुसार आजैदेखि करिब 2,500 प्रतिनिधिको कार्ड वितरण शुरू गर्ने जनाएको छ। भोलि बिहान 7 बजेदेखि बाँकी प्रतिनिधिहरूको कार्ड वितरण सम्पन्न हुनेछ। त्यसपछि भोलि दिउँसो बन्द सत्र औपचारिक रूपमा शुरू भई साँझ 7 बजेसम्म सबै एजेण्डा टुङ्ग्याउने लक्ष्य राखिएको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2,00,000 वा सोभन्दा बढ़ी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं, तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्रोग्रामिङको पर्पज नाम
8: मार्बल कास्टिङ एबीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: असार 5 गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसून देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसम्म मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म मनसून पुगेको छ, तर विगतको भन्दा यस पटकको मनसून कमजोर रहेकाले देशैभर फैलिन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
10: यही जुन 19 तारीक अर्थात असार 5 गते कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुनी वायु 3 दिनपछि आज लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म पुगिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालले बताउनुभयो। मनसुनी वायु कर्णाली हुँदै सुदूरपश्चिमसम्म पुग्न अझै केही समय लाग्ने मौसमविद ढकालको भनाइ छ।
11: लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानहरूमा चाहिँ मनसुन पुगेको छ है, यो प्रवेश भए पनि अलिकति थोरै कमजोर जस्तो देखिएको छ र चाहिँ बाँकी गण्डकी प्रदेशको बाँकी भूभाग लुम्बिनी प्रदेश कर्णाली सुदूरपश्चिम प्रदेशतिर पुग्न चाहिँ अझै केही दिन लाग्ने जस्तो देखिएको छ।
10: यस वर्षको मनसुनमा देशभरि सरदरभन्दा कम वर्षा हुने र गर्मी बढ्ने अनुमान गरिएको छ। प्रशान्त महासागरमा विकसित भएको एल निनो प्रणालीका कारण विशेष गरी पश्चिम नेपालमा निकै कम पानी पर्ने जोखिम रहेको मौसमविदहरू बताउँछन्। तर यस वर्ष औसत भन्दा कम पानी पर्ने अवस्था रहे पनि बाढ़ीको जोखिम भने धेरै रहेकाले आवश्यक सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाका बाढ़ी विज्ञ सौहार्द जोशीको सुझाव छ।
11: मनसुन भरिकै जम्मा वर्षा कम हुन सक्ला तर कुनै एउटा समयमा एकैचोटि वर्षा बाढी चाहिँ थोर परागत सेम जोखिम त्यति नै छ। सानो खोलाहरूमा आउने जस्तो चाहिँ जोखिम अहिले अलिक अहिलेको अवस्थामा ठुलो खोलामा चाहिँ बहाव चाहिँ बढिसकेको छैन। बाढीको जोखिम लिएको ठाउँतिर चाहिँ खोला नजिक गइरहने ठाउँमा चाहिँ माछा सचा मार्न नजाने पौडी खेल्न नजाने अहिले चाहिँ सुरुवात गर्नु पर्ला।
10: यो वर्ष कम वर्षाको अनुमान गरिए पनि आकस्मिक र भारी वर्षाका कारण आउने बाढी पहिरोबाट यस वर्ष देशका करिब 12 लाख भन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान छ। यो जोखिमलाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा समेत छिटो सेवा पुर्याउन आफूहरू तयारी अवस्थामा रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
12: तयारी अवस्थामा रहनको लागि समन्वय सहजीकरण सहकारी गरि नै रहेका छौँ। हाम्रो विपदका क्लस्टर लिड र को लिडहरू हुनुहुन्छ विभिन्न लाइन विषयगत मन्त्रालय जस्तो स्वास्थ्य पूर्वाधार मन्त्रालयहरू कृषि मन्त्रालयहरू अनि संचार मन्त्रालय लगायत हामीले गृह हामी प्राधिकरण स्वयं पनि त्यसका सँगै को लिडको रूपमा चाहिँ गैरसरकारी संस्थाहरूले पनि सपोर्ट गर्नुहुन्छ। उहाँहरू सबैको तिनै तहका सरकारको सुरक्षा निकाय लगायत जो सम्बद्ध हुनुहुन्छ उहाँहरूको चाहिँ जिम्मेवारी के हो भन्ने स्पष्ट किटानीसहित उहाँहरूले आफ्नो तयारी गरिसक्नु भएको छ।
10: विपदको समयमा नागरिकको सिधा पहुँच र तत्काल उद्धारका लागि प्राधिकरणले 1149 नम्बरको टोल फ्री सेवालाई 77 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रसँग जोडेको छ। नागरिकले जुनसुकै जिल्लाबाट यो नम्बरमा फोन गर्दा सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा फोन उठ्ने र तत्काल राहत तथा उद्धारको काम अघि बढ्ने व्यवस्था मिलाइएको प्रवक्ता महतले जानकारी दिनुभयो।
12: हाम्रो चाहिँ 1149 नम्बर छ, अहिले त्यसलाई इन्टिग्रेट गरेर हामीले सबै जिल्लाको नम्बरलाई इन्टिग्रेसन गरेका छौँ। जुन जिल्लाको बासिन्दाले कल गर्नुहुन्छ 1149 77 जिल्लामा चाहिँ 1149 चाहिँ जिल्ला प्रशासनमा उठ्ने र त्यहाँबाट रेस्पोन्स हुने गरी त्यो मेकानिजम यो वर्ष डेभलप गरियो। समस्या नै परिहाल्यो भने पनि 1149 नम्बर सय नम्बर नेपाल प्रहरीको र सम्बन्धित आफ्नो नजिकको वडा स्थानीय पालिका र सिटी कार्यालयमा यहाँहरूले सम्पर्क गरेर माग्न पनि सक्नुहुन्छ।
0: चालू आर्थिक वर्षको 11 महिनामा नेपालले 21 खर्ब माथिको वैदेशिक व्यापार गरेको छ। विक्रम सन् 2082 साउन 1 गतेदेखि 83 जेठ मसान्तसम्म नेपालले विभिन्न मुलुकसँग गरेको कुल 21 खर्ब 72.7 करोड़ रूपियाँ बराबरको व्यापारमा 16 अर्ब रूपियाँ घाटा लागेको छ। संचार विभागले आज चालू आर्थिक वर्षको 11 महिनाको व्यापारको तथ्याङ्क सार्वजनिक गरेको हो, जसमा 18.94 अर्ब रूपियाँ बराबरको वस्तु तथा सेवाको आयात गर्दै गर्दा नेपालले यसै अवधिमा 2.77 अर्ब रूपियाँ बराबरको निर्यात गरेको विभागले जनाएको छ। तथापि यो निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा 12.28% बढ़ी हो। आर्थिक वर्ष 2081-82 जेठ मसान्तसम्म नेपालले 16.44 अर्ब रूपियाँ बराबरको माल वस्तु आयात गर्दै 2.47 अर्ब रूपियाँ बराबरको निर्यात गरेको थियो। समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार घाटा थप 15.67% बढ़ेको छ। कुल व्यापारमा आयात र निर्यातको अनुपात 6.81% छ भने आयात र निर्यातको हिस्सा क्रमशः 87.20% र 12.80% रहेको छ। अर्थात आयात र निर्यातलाई तुलना गर्दा 100 रूपियाँ बराबरको वस्तुमा नेपालले 87.20 बराबरको आयात गर्दै गर्दा निर्यात भने जम्मा 12.80 रूपियाँ बराबरको मात्र गर्न सकेको छ।
1: फ्लाइ दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुवै सीधा उडान सेवा शुरू गर्ने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुवै पोखरा दुवैको उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुवैले टिकट बुकिङ खुल्ला गरिसकेको बताउनुभयो। पोखरादेखि दुवै भएर युरोप अमेरिका लगायतका विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई धेरै सहजता थपिने र यात्रा अवधि छुटिँदा खर्च समेत घट्ने उहाँको भनाइ छ। पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा जान सक्ने महाप्रबन्धक निरौलाले बताउनुभयो। वैदेशिक रोजगारी अध्ययन घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणहरूका लागि पोखरा दुवै उडान सेवा लाभदायी हुने देखिएको छ। संचालनमा आएको तीन वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। पोखरा दुवै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो। यसले चीन भारत र भूटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो।
0: कोशी प्रदेशसभा बजेटमाथिको सामान्य छलफल सकिएको छ। आज बसेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेटमाथिको सामान्य छलफल सकिएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो। आजको
1: नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन। पोखरा दुवै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो। यसले चीन भारत र भूटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने

0: आज सोह्र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलको लागि प्रस्ताव गर्नुभएको थियो। सभाको अर्को बैठक भोलिका लागि तय गरिएको छ।
1: यसैबीच लुम्बिनी प्रदेश सभाको बैठक पनि भोलि बस्ने भएको छ। आजका लागि तय भएको बैठक भोलि दिउँसो 3 बजे बस्ने गरी स्थगित भएको हो। आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथिको सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो। प्रदेश सरकारले बैठक स्थगन गर्न अनुरोध गरेपछि भोलिका लागि सारिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: यो हो आहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा 10 जनालाई पक्राउ गरेको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडीबुटी क्षेत्रमा संचालित बस काउन्टरका कर्मचारी चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज 10 जनालाई पक्राउ गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभयो
3: अत्याधिक गर्मी बढेपछि कञ्चनपुरको बेतकोट नगरपालिकाले 4 दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलिदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिनुभयो नगरपालिकाले पनि अत्यधिक गर्मी बढ़दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन विदा दिने निर्णय गरेको छ
4: बागलुङको तमान खोला गाउँपालिकाले वर्षौंसम्म बाँचो रहेको 20 रोपनी जमीनमा स्याउ खेती गरी आय आर्जनको बाटो पहिल्याएको छ गाउँपालिका 4 को गोर्दी बहेली क्षेत्रका बाँचो जमीनमा 1500 जातका विभिन्न स्याउका बिरूवा 7 लाख रूपियाँको लगानीमा रोपी खेती गर्न थालेको हो
3: साताको पहिलो कारोबार दिन आज नेप्से सामान्य अंकले घटेको छ अघिल्लो कारोबार दिन अर्थात शुक्रबार सामान्य अंक बढ़ेर बन्द भएको नेप्सी आज भने घटेर बन्द भएको हो आज नेप्सी परिसूचक 1.646 अंक घटेर 2765 को बिन्दुमा झरेको छ नेप्सीसँगै कारोबार रकम पनि घटेको छ गत शुक्रबार 4 अर्ब 53 करोड़ रूपियाँ बराबरको शेयर खरिद बिक्री भएकोमा आज 4 अर्ब 44 करोड़ 65 लाख 20 हजार रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार बेलायती प्रधानमन्त्री किर स्टामरले आफ्नो पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गर्नुभएको छ आज राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभएको हो सम्बोधनका क्रममा स्टामरले आफूले पदमा रहँदा गरेका हरेक निर्णयहरू आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर गरिएको स्पष्ट पार्नुभएको छ लेबर पार्टीभित्रबाट बढ़दो दबाव र पार्टीका सांसदहरूको तीव्र असन्तुष्टिपछि स्टामरले यो निर्णय लिनुभएको हो प्रधानमन्त्री स्टामरले आगामी आम निर्वाचनमा पार्टीको नेतृत्व गर्न आफू उपयुक्त पात्र हो कि होइन भन्ने प्रश्न पार्टीभित्र उठेको र सोही प्रश्नको उत्तरलाई आफूले सद्भावका साथ स्वीकार गर्दै पद त्याग्ने निर्णय गरेको बताउनुभयो
3: चीनले 10 अमेरिकी कम्पनीमाथि कड़ा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ती कम्पनी अमेरिकी सेनासँग सम्बन्धित रहेको चीनको जिकिर छ प्रतिष्ठित चिनिया प्रविधि कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्धको जवाब स्वरूप बेजिङले यस्तो निर्णय गरेको हो चीनको वाणिज्य मन्त्रालयले आज जारी गरेको विज्ञप्तीमा अमेरिकी सरकारले चिनिया कम्पनीहरूलाई तथाकथित चिनिया सैन्य उद्यम सूचीमा समावेश गरेको कदमको

0: प्रतिक्रिया स्वरूप नयाँ निर्यातन नियन्त्रण लागू गरिएको जनाएको छ। मन्त्रालयका अनुसार यो निर्णय राष्ट्रिय सुरक्षाको संरक्षणका लागि समेत आवश्यक ठानिएको हो। यस कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनिया राष्ट्रपति शी जिनपिङसँगको भेटपछि सम्बन्ध सुधारको प्रयास गरिरहेको एक महिनापछि नयाँ तनाव सिर्जना गरेको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
3: फिफा विश्वकप फुटबलमा आज समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्। अस्ट्रिया र अर्जेन्टिना बीचको खेल अमेरिकाको टेक्सास स्थित स्टेडियममा नेपाली समयअनुसार राति पौने 11 बजे शुरू हुनेछ। विश्वकपको इतिहासमा अर्जेन्टिना र अस्ट्रिया अहिलेसम्म एक आपसमा भिडेका छैनन्। त्यसैले यो खेल यी दुई टोली बीच विश्वकपमा ऐतिहासिक र पहिलो भिडन्त हुनेछ। दुवै टोलीले पहिलो खेलमा जीत हात पारिसकेकाले खेलको नतिजाले नकआउट चरणको यात्रा तय गर्न निर्णायक भूमिका निर्वाह गर्नेछ। पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 गोल अन्तरले हराएको थियो भने अस्ट्रिया जोर्डन विरूद्ध 3-1 गोलको जीत निकाल्न सफल भएको थियो। यो खेलको विजेताले अन्तिम 32 आफ्नो स्थान लगभग पक्का गर्नेछ। पराजित हुने टोलीका लागि भने अन्तिम खेल थप चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ। विश्वकपको साबिक विजेता अर्जेन्टिना यसपटक उच्च लयमा देखिएको छ। अल्जेरिया विरूद्धको पहिलो खेलमा ह्याट्रिक पूरा गर्दै आफ्नो 200 अन्तर्राष्ट्रिय खेललाई यादगार बनाएका लियोनल मेस्सी टोलीको मुख्य शक्ति हुन्। अर्जेन्टिनी टोलीमा लाउटारो मार्टिनेज, जुलियन अल्भारेज जस्ता फरवार्ड र एलेक्सिस म्याक एलिस्टर एन्जो फर्नान्डेज जस्ता प्रभावशाली मिडफिल्डर रहेका छन्। आफूले खेलेका पछिल्ला 5 खेलमा जीत हात पारेको अर्जेन्टिना निकै आत्मविश्वासका साथ मैदानमा ओर्लाने पक्का छ। सन् 1998 पछि पहिलो पटक विश्वकपमा छनौट भएको अस्ट्रिया टोली पनि आफ्नो साख जोगाउने अभियानमा रहनेछ। मार्को अर्नाउटो भिचको अनुभव र डेभिड अलावाको नेतृत्वमा रहेको रक्षा पंक्तिले अर्जेन्टिनालाई कड़ा चुनौती दिने अनुमान गरिएको छ। जोर्डन विरूद्धको जीतले टोलीको मनोबल उच्च पारेको छ, तर अर्जेन्टिना जस्तो विश्वस्तरीय टोली विरूद्धको खेल अस्ट्रियाका लागि यो प्रतियोगिताको सबैभन्दा कठिन परीक्षा हुने पक्का छ। भोलि हुने पहिलो खेलमा फ्रान्स र इराक भिड्नेछन्। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार भोलि बिहान 2:45 शुरू हुनेछ। भोलि नै हुने अन्य खेलमा नर्वेले सेनेगलको सामना गर्दा जोर्डन र अल्जेरिया आमने सामने हुनेछन्।
0: नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि खेलाड़ी अक्सन आगामी असार 22 जुलाईसम्म हुने भएको छ। एनपीएलले सामाजिक सञ्जालमा एक भिडियोको प्रम सार्वजनिक गर्दै मिति घोषणा गरेको हो। एनपीएलका 8 फ्रेन्चाइज टोलीले खेलाड़ीहरू रिटेन गरिसकेका छन्। रिटेन बाहेक रिलीज गरिएका र प्रतियोगिताका लागि नाम दर्ता गरेका खेलाड़ीहरूबीच बोली लगाइनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ, अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै राहदानी प्रकरणमा विभागका महानिर्देशक सहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा।
0: राष्ट्रपा महाधिवेशनको बन्द सत्र स्थगित गरेर प्रतिनिधि कार्ड बाँडिँदै निर्वाचन कार्यतालिका समेत प्रभावित, महाधिवेशन एक दिन लम्बिने।
1: सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल कायमै, संस्थागत र प्रणालीगत क्षमताको विकास गर्नुपर्नेमा अर्थविदको सुझाव।
0: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा राजीनामाको घोषणा, अमेरिकी कम्पनीमाथि चीनको नयाँ प्रतिबन्ध।
1: र विश्वकप फुटबलमा आज अर्जेन्टिनाले अस्ट्रियाको सामना गर्ने, एनपीएल तेस्रो सिजनको अक्सन असार 22 हुने।
0: थाहा संसार नेतृत्वले काठमाडौँमा तयार पारेको नेपाल परिवेश पक्कियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ, नमस्कार।
4: अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर
5: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको
4: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ। अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिम्बोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
9: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
8: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
9: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
8: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
9: अनुरोधक, स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त दादा जस्तो छैन, कहिलेदेखि भन्दा छु दाना छैन कामत ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भन्या।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9857 24171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, दिबाङ टुरीखेल, रोल्पा।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
6: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
5: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
6: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
5: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
5: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परिमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
6: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238,
5: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9841 68 697,
6: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9857 22 275।
5: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार विज्ञापन हो।
11: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
1: सुर्खेत आउनु भएको छ भन्ने सूचना प्राप्त भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउपुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ।
0: राजधानी विभागका महानिर्देशक सहित विरुद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
2: 10,13,461,477 रुपियाँ
0: र अन्तर्राष्ट्रिय प्रसंगमा स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी बर्मनको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ़ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोड़िएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जीतका लागि एबेलार्डो डे ला एस्प्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथुलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको सेना 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ ह्वाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
0: पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज एउटा पक्राउ जारी गरेको छ विष्णु पौडेलजीको सम्बन्धमा र उहाँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भन्ने सूचना प्राप्त भएको थियो। त्यसैका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउपुर्जितका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजान तयारी भइरहेको छ।
0: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 जना व्यक्ति तथा दुई कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले दुई जर्मन कम्पनी भेरिडोस र म्यूलबावरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै दुई विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
2: भ्रष्टाचार निवारण ऐन 2085 दफा 8 बमोजिम बिगो कायम गरी ऐनको दफा 8 एवं सहित र बिगो बमोजिम जरिवाना हुनलाई माग दाबी दिएको छ। टोटल बिगो 10,13,61,77 रुपियाँ
0: दर्ता। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 जना प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
2: आज बयान गर्न नसकिने भएको भएर अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
0: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्यूलबावर आईडी सर्विस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दबाव दिए भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग। गत चैत्र महिनामा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट नेपालका झण्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौं।
4: यो महोत्तरी 12 देखियो, चितवनका गाउँबाट देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हटस्पोटले वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्था हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब विशेषहरू अहिले छैनन् र त्यो पनि भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्डको क्रमदूमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै त्यही दिन चाहिँ अझै लाग्ने नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ त्यही नमुना मात्र चाहिँ बर्डको यस फाइभ भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप छ।
3: अब जुन 65-70 सालमा पनि काठमाडौँमा भइएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
4: 65 सालमा काठमाडौँदेखि 70मा त भक्तपुर जिल्लैलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर ठुलो संख्यामा पक्षीहरू बच्चाले चामल नष्ट गरिएको थियो। आउटब्रेक भएको छ, क्षेत्रपट थुप्रै पालिकाहरू छन्, एउटा पालिका एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जंगलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिकति संक्रमण देखिएको थियो, जस्तै चन्द्रागिरी भयो, ताराकेश्वर, गोखा, साँखु, यता गोदावरी, यता चालु नारायण, यी पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ। अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि एकाधवटा ठाउँमा देखिएको छ। सदर चिडियाखानामै त्यो भर्खर देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका त्यो कामहरू जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा स्वास्थ्यका क्रममा त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो प्रयोगशालाबाट उहाँले गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि करिब 1.5 महिना जति रह्यो झापा मरण संसदमा, काठमाडौँ र बिस्तारै केसहरू सफाई अथवा क्रमिक रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गर्यौँ। अब उपत्यकामा चाहिँ अहिले सबसे हाम्रो तथ्याङ्क हेर्दा पनि अहिले ठुलो संख्यामा लेयर्स 80% बढेर चाहिँ लेयर संक्रमण भएको हुनाले लेयर्स भनेको त्यो बाहिर खुट्टामा समूह भएको हुनाले चाहिँ त्यो अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागज या प्लेट अन्डा राख्नलाई प्रयोग गरिन्छ त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ। तर कतिपय कामहरूले त्यही प्लेट पुनः प्रयोग गरेको अवस्थाहरूमाले गर्दा पनि किनभने भाइरसले जाँगेर अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
0: विभागले चाहिँ अहिले त्यसका लागि के कस्ता कार्यहरू गरिराखेको छ?
4: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै न उपचार छ। त्यसले गर्दाखेरि यसले त एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्छ त्यहाँबाट संक्रमण नफैलिस भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका
0: छौँ। तीन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
4: अहिले हेर्नुहोस् रेगुलर देखिरहेको छ। त्यसले गर्दा तत्कालीनकै हिसाबमा आज भोलि मैले भनेर फरक पराएको छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट भएको अवस्था छ कुखुरा पन्छीहरूमा, र चाहिँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र चाहिँ 2,05,000 किलो भन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ नि दाना भयो भने मान्छेले फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो। यी सबै चिज त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा चाहिँ करिब करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
0: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
4: छैन, मान्छे मैले 3-4 वर्ष अगाडि एउटा केस देखेको थियो, त्यसपछि मान्छेमा देखेको छैन। त्यो अब यो सुखद पछि हो, तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
0: अन्त्यमा मानव विश्वज्यू यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: संक्रमण क्षेत्रबाट पनि पन्छीजन्य पदार्थहरू बजारमा जाँदैन, त्यसैले पन्छीजन्य उत्पादनहरूको डक्टरसँग खान सकिन्छ। यद्यपि हामी राम्ररी पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसिम डक्टरबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भनेर यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ। एउटा भविष्यको नै पन्छी पालन व्यवसायमा देखिएको छ, तर यो व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि छ, तर अहिले तत्काल सेक्टर जोगाउनको लागि चाहिँ व्यावसायिक इमान्दारीका चाहिँ व्यवसायीहरूले कायम गरिदिनुपर्ने हुन्छ। त्यो सङ्क्रमण भएको ठाउँबाट कुनै पनि पन्छीजन्य उत्पादन तेजी दिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करिब पनि राखेको छ, आएको छैन, मेरो अनुभव मात्रै हो। त्यो भएर तत्काल यो चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि छँदै छ, बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय नेताको सफा अगाडि बढाउन सकिन्छ।
0: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रीट बाहिर पद त्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने छानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टारमरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनटले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए, तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98648 72 32।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
3: रोल्पाली बाङमा रहेको सामुदायिक रेडियो जलजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्ण रात्रिकालीन मनहरूलाई यति बेला कार्यक्रम गुड नाइटमा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी को साथ मिलिराखेको छ हामीलाई रीता मगरले साथ दिइरहनु भएको छ आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईले सुन्न सक्नुहुन्छ यति मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्न सक्नुहुन्छ हामीलाई सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट पनि कार्यक्रम सुन्न सक्नुहुन्छ भने रेडियो हापुरी 89.4 मेगाहर्ज हापुरी दाङबाट पनि सुन्न सक्नुहुन्छ र रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराउन चाहन्छु र कार्यक्रम सुन्दै गर्दाखेरि आज हामी के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला होइन प्रत्येक दिन प्रत्येक रात 9 बजेदेखि 10 बजेसम्म सुन्दै गर्दाखेरि के गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु आजको बसाई भनेको तपाईँको प्रतिभा भन्दा नि मुक्तक गजल भावना शायरी अनि तपाईँका साहित्यिक सृजनाहरू भनौँ न साहित्यिक सृजनाहरू सुन्ने बसाई हो तसर्थ यो बसाईमा सहभागिता जनाउनको लागि तपाईँले फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ यो कुरा म तपाईँलाई जानकारी गराए 98 68 39 40 फोन गर्नुहोला मुक्त गजल भावना शायरी लगायतका प्रतिभाहरू हामी सुनाउनेछौ हिजो मैले हाम्रो पवित्र विष्टसँग गरिएको कुराकानी रिल्स बनाएर फेसबुकमा राखेको थिएँ र त्यो रिल्सलाई 2400 जनाले हेरिसक्नु भएको छ तपाईँ पनि गएर हेर्नुहोला प्रेस वीरेन्द्र गिरीको फेसबुक आइडीमा छ आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: रात किन हुन्छ दिन किन हुन्छ थाहा छैन जिन्दगी कठिन किन हुन्छ। यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट मा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट यति बेला सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट मा तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। 9868309940 को नम्बरमा तपाईँको लागि हामी नम्बर खुला गरेका छौं, फोन डायल गर्नुहोला। आज तपाईँका मुक्तक गजल भावना शायरी लगायतका प्रतिभाहरू हामी सुन्नेछौ सुनाउनेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए, फटाफट फोन डायल गर्नुहोला 9868309940 मा। यति बेला के छ साथी आउनुभएको छैन भन्ने कुरा गर्नुभएको छ हाम्रो प्राविधिक मित्रले। फटाफट फोन डायल गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ र तपाईँको मुक्तक गजल भावना शायरी लगायतका प्रतिभाहरू सुन्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। आउनुहोला 9868309940 मा। के छ साथी हुनुहुन्छ? साथी हुनुहुन्छ, म साथीलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु भन्दै के छ साथी हुनुहुन्छ म स्वागत गर्छु। नमस्कार हजुर।
1: म के गर्दैछु आफ्नै मनलाई थाहा छैन, म के गर्दैछु आफ्नै मनलाई थाहा छैन, सोच्दैछन् तर पनि आफन्तजनलाई थाहा छैन। म यति भित्र भित्रै बलियो भइसके कि सानो सुईको सम्म दुश्मनलाई थाहा छैन, सोध्दैछन् तर पनि आफन्तजनलाई थाहा छैन, म के गर्दैछु आफ्नै मनलाई थाहा छैन। हजुर सर नमस्कार।
0: नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट?
2: हजुर एकदमै म माथि एकबाट कमल घरती मगर।
0: कमल घरती मगर कमल घरती मगर बोल्दैनुहुन्छ होइन?
2: हजुर एकदमै
0: ठिक छ। कमलजी के छ हालखबर तपाईँको?
2: हजुर यतिखेर चाहिँ कार्यक्रम सुनेर बसिरहेको भनौँ।
0: के छ तपाईँको हालखबर भनेर सोद्धाखेरि कार्यक्रम सुनिरहेर बसिरहेको भन भन्नुहुन्छ फेरि होइन?
2: हजुर एकदमै आज राष्ट्रिय परिचय पत्र बनाउनु गएको थिएँ भाइ, त्यसपछि
0: के समस्या पर्यो तपाईँको राष्ट्रिय पर्चे पत्र किन बनेन भन्नुहोस् त, बन्नुपर्ने हो त होइन?
2: मेरो यो त नागरिकताको फोटोको स्टिकर होइन छ, त्यही भएर खै वडाको सिफारिस लिएर मात्रै बन्छ भने अब भोलितिर जानुपर्छ घरती गाउँतिर।
0: घरती गाउँतिर फेरि दुःख पाइने भयो होइन?
2: हजुर एकदमै दुःख पाइने भयो, आजसम्म नागरिकता हेर्थ्यो पनि छैन अहिले ठ्याक्कै वैदेशिक रोजगारको लागि शरम गर्दाखेरि राष्ट्रिय अहिले जुनसुकै क्षेत्रमा पनि राष्ट्रिय परिचय पत्र नहुँदै काम नहुँदो रहेछ, त्यही भएर म भर्खर पनि अब बाहिरबाटै आएको, त्यसपछि बाहिरतिर जानको लागि शरम स्वीकृतिको लागि राष्ट्रिय परिचय पत्र आवश्यक पर्छ।
0: अनि तपाईँको नागरिकतामा स्टिकर छ कि छैन भन्ने कुरा तपाईँले हेर्नु भएन?
2: म लामो समयदेखि बाहिरतिरै थिएँ, नागरिकता घरमै थियो, त्यही भएर मैले हेरे पनि थिएन त्यति।
0: ओहो ल ठिक छ, कार्यक्रममा आउनुभयो, अब वडा कार्यालयबाट सिफारिस लिएर होइन कस्तो कसरी हुन्छ तपाईँलाई सहज होस् हाम्रो कामना छ। अनि अब प्रतिभा त सुनाइसक्नुभयो, के छ गुड नाइटको शब्दहरू बोल्नुहुन्छ?
2: म फेरि एउटा मुक्तक सुनाउँछु, सुनाउनु मिल्दैन अर्को?
0: ठिक छ सुनाउनुहोस् ल।
2: नखाउन् जेल सानोतिनो घुस कामै गर्दैनन्, बरु लगाऊ उनलाई अङ्कुश कामै गर्दैनन्। नखाउन् जेल सानोतिनो घुस कामै गर्दैनन्, बरु लगाऊ उनलाई अङ्कुश कामै गर्दैनन्। भ्रष्टले सताएको मेरो नेपालमा, भ्रष्टले सताएको मेरो नेपालमा, नगरी केही खासकुस कामै गर्दैनन्, बरु लगाऊ उनलाई अङ्कुश कामै गर्दैनन्। हजुर यो सँगै म
0: नयाँ सरकार आएको छ विश्वास गर्नुपर्छ, नयाँ सरकार आएको छ विश्वास गर्नुपर्छ, अब यो सरकारले केही राम्रो काम पो गर्छ। नयाँ सरकार आएको छ विश्वास गर्नुपर्छ, अब यो सरकारले केही राम्रो काम गर्छ भन्छन्, बालिन सरकार छ जे पनि सम्भव हुन्छ भन्छन् बालेन सरकार छ जे पनि सम्भव हुन्छ भ्रष्टाचारीहरूलाई कारवाही गर्नुपर्छ भ्रष्टाचारीहरूलाई कारवाही गर्नुपर्छ अब आशा गरौं होइन आज तपाईँले दुःख पाउनुभयो परिचय पत्र बनाउन आउनुभयो दुःख पाउनुभयो होइन
1: यो मुक्तक त धेरै पहिले लेखेको हो वैदेशिक रोजगारमा जाने क्रममै अब 14 वर्ष पहिले नै त्यस्तो खासखुस गर्दाखेरि यो उता शरम गर्दा यताउता गर्दा त्यति लेखेको भनौँ अनि आजै ठ्याक्कै याद आयो त्यसपछि
0: हुन्छ कार्यक्रममा आउनुभयो अब गुड नाइटको शब्दहरू बोल्नुहोस् ल अब अन्य साथीहरूलाई पनि सहभागी बनाउनुपर्छ अब गुड नाइटको शब्दहरू बोल्नुहोस्
1: हजुर दुवैजना अनि त्यसपछि यतिखेर रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण साथीहरू अनि मेरो घर परिवार सबैलाई गुड नाइट शुभ सपनी भन्दै बिदा हुन
0: चाहन्छु नमस्कार टेलिफोन सम्पर्कमा कमल घरती आउनु भएको थियो माडी एकबाट उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला नम्बर तपाईँका लागि हामी खुला गरेका छौं आज साहित्यिक सृजनाको बार आज मुक्त गजल भावना शायरीको बसाई हो र आजको बसाईमा तपाईँले फोन गर्नुहोला अर्का सहभागी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार अर्का सहभागी हुनुहुन्छ हुनुहुन्छ भन्नुभएको छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर
3: हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट
3: म कपुरकोट वडा नम्बर 6 टिकम बुढा मगर
0: टिकम बुढा मगर बोल्दिनुहुन्छ कपुरकोट वडा नम्बर 6
3: हजुर सर
0: के छ टिकमजी खबर तपाईँको
3: मेरो एकदम ठिक छ सर अहिले
0: के गरिदिनुहुन्छ यति बेला
3: यति बेला बसेर कार्यक्रम सुन्दैछु
0: बसेर कार्यक्रम सुन्दैनुहुन्छ होइन
3: हजुर
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज के छ आज के गर्नुपर्छ तपाईँलाई जानकारी छ कि छैन हजुर
3: हजुर एकदम जानकारी छ जानकारी भएरै फोन गर्ने मान्छे परेको र
0: आज के सुनाउनुहुन्छ होला भन्नुहोस्
3: आज म यो वातावरण सम्बन्धी एउटा 4 मिनटको शायरी सुनाउन चाहन्छु
0: ए 4 मिनटको शायरी
3: हजुर वातावरण सम्बन्धी
0: ल अब 4 मिनटको न सुनाउनुहोस् 2 मिनटको सुनाउनुहोस् ल
3: हुन्छ हुन्छ
0: ल सुरु गर्नुहोस्
3: फुल भएर पनि फुल नगर तिमी बरु छाड त्यसलाई गल्ती भएर पनि माफी नमाग तिमी बरु सच्याउ त्यसलाई जिन्दगी आफ्नो होइन दुनियाँ नै जिन्दगी हो असफलतामा नभाग तिमी असफलता नै सफलताको मार्ग हो भुल भए पनि सफलतामा पुग्न सकिन्छ गल्ती गरेपछि गल्तीलाई सच्याउन सकिन्छ प्रकृति भन्दा सुन्दर शान्त विशाल नेपाल को हुन सक्छ र अरू दृश्य भन्दा अनुशासित को हुन सक्छ र अरू धरती भन्दा बलवान को हुन सक्छ र अरू पानी भन्दा स्वच्छ को हुन सक्छ र अरू बिर्से हुन् जीवनका आधार हावा पानीका स्रोत यिनलाई नष्ट गरिरह्यो भने बढ्नेछन् दुःख र चोट रुख रोएर बोल्दैनन् तर पीडा धेरै सहन्छन् मानिसको स्वार्थले गर्दा निर्दोष रुख बिनाउ मरिरहन्छन् रुख काटेर के पायौ सोच्ने बेला आयो रुख काटेर के पायौ सोच्ने बेला आयो चुक्दैछन् खोला नाला मौसम पनि बद्लिँदै गयो रुख रोप्नु बेकार छ भन्दै ज्ञान बाँड्नेहरू छाया खोज्दै घाममा किन भौतारिन्छन् फेरि प्रकृतिलाई बचाउनु पर्दैन भन्नेहरू अक्सिजन सकिँदा के किन्छन् बजारबाट फेरि रुख काट्दै भन्छन् विकासको बाटो खोल्यौ रुख काट्दै भन्छन् विकासको बाटो खोल्यौ नदी खोला सुक्दा पनि उपलब्धि चाहिँ ठुलो बोल्यौ सास फेर्न हावा नपाएपछि बल्ल सम्झनेछन् आँखे प्रकृति मारेर तिमीले के पायौ हामीले के पायौ जङ्गलमा आगो नलगाऊ है हजुर यति नै
0: हुन्छ कार्यक्रममा आउनुभयो, धेरै महत्वपूर्ण, धेरै समय सान्दर्भिक, धेरै राम्रो तपाईँको प्रतिभा सुनाउनुभयो, प्रतिभाको लागि धेरै धेरै धन्यवाद छ। र फेरि फेरि कसाईमा आउनुहोला, अहिलेको लागि तपाईँलाई विदा गर्छु। नमस्कार।
3: नमस्कार।
0: टेलिफोन सम्पर्कमा टेकम आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं। यता मैले सानो सानो रिल्सहरूको लागि भिडियो पनि बनाउँदैछु अनि क्लिप क्लिप भिडियो पनि बनाउँदैछु, किनभने एउटा मैले दिनको एउटा रिल्स महत्वपूर्ण, धेरै समय सान्दर्भिक, धेरै राम्रो तपाईँको प्रतिभा सुनाउनु भयो, प्रतिभाको लागि धेरै धेरै धन्यवाद छ। र फेरि फेरि कसाईमा आउनुहोला, अहिलेको लागि तपाईँलाई विदा गर्छु। नमस्कार।

0: न्यूज कार्यक्रमबाट अपलोड गर्छु, फेसबुकमा अपलोड गर्छु र प्रेस वीरेन्द्र गिरीबाट यदि तपाईले देख्नु भयो भने त्यो भिडियोलाई त्यो रिल्सलाई धेरै भन्दा धेरै कमेन्ट गर्नु होला, लाइक गर्नु होला, हैन सबैमा शेयर गर्नु होला, म तपाईलाई आग्रह गर्छु। र के छ यतिबेला अर्को साथी हुनुहुन्छ आउनु भएको छैन भन्ने कुरा आशा गरे 9868 39 40 मा फोन डायल गर्नु होला, नम्बर तपाईको लागि खुला गरेका छौ। के छ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
1: कसरी होला हजारौँ सपना कसरी होला कसरी होला आँखामा हजारौँ सपना चस्ने कसरी होला धरती गोलो छ पालो सबैको आउँछ भन्छन् धरती गोलो छ पालो सबैको आउँछ भन्छन् मेरो पालो अहिलेसम्म अब बाँच्ने कसरी होला को सही को गलत बाँच्ने कसरी होला आँखामा हजारौँ सपना साँच्ने कसरी होला। हजुर नमस्ते नमस्कार अनि रात्रि गाली अभिवादन है त।
0: नमस्कार हजुर को बोल्नुभएको कहाँबाट?
1: रोलपाली छिटो सक्षम मगर काठमाडौँबाट है।
0: रोलपाली छिटो सक्षम मगर काठमाडौँबाट, के छ काठमाडौँतिरको हालखबर?
1: एकदम सक्षु सन्जय छु बातिरको अवस्था राम्रै छु है, के कस्तो हुन्छ तपाईँ?
0: म पनि एकदम ठिकठाक छु। यति बेला के गर्दै हुनुहुन्छ नि?
1: म यो समयमा एकदम ड्युटी गर्दै र तपाईँहरूलाई सुन्दै मजाले फोन ट्राई गर्दै थिएँ है।
0: मलाई हामीलाई सुन्दै फोन ट्राई गर्दै होइन?
1: हजुर हजुर
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ आज हामी तपाईँले एउटा मुक्तक सुनाइसक्नु भएको छ होइन?
1: हजुर हजुर।
0: के छ रोल्पातिर कहिले आउने प्लान छ, के छ तपाईँको भन्नुहोस् त?
1: तिहारमा हुन्छ होला है, भएछ भने।
0: ए भएछ भने तिहारमा हुन्छ, नत्र त गाह्रो छ होइन?
1: एकदम एकदम अब आउनु अब एक दुई महिना पछि पनि अलिकति खर्च हुन्छ।
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरि व्यवसायमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौँ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हजुर सबैजना तपाईँलाई भन्छु र जति पनि साथीहरू कार्यक्रम सुनेर बस्नु भएको छ तपाईँ सम्पूर्ण श्रोता अनि साथीलाई र जति पनि साथी है मलाई रोजगारी छिटो सुरक्षितमा गऱ्यो भन्ने सिनेमाले मेरो भविष्यको सिनेमाले मलाई माया गर्ने घृणा गर्ने तपाईँ सम्पूर्ण साथीहरू सम्पूर्णलाई गुड नाइट सुन्दर छ भन्ने मुख्य तरिकामा भन्छु र है मलाई प्यारो भन्दा प्यारो आमा र बाबालाई यति समय सम्झना र गुड नाइट जस्तो है हजुर यस कार्यक्रमबाट म सक्षम भएर
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा सक्षम सक्षममा गराउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 39 40 मा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। अब एउटा गीत राख्छौ भन्छु क्यारे मैले, के छ प्राइमतिर गीत रेडी छ? ल गीत रेडी छ भने हामी गीत सुन्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ गीत तपाईँको लागि।

0: नमिटिनी दाग लाग्ला ए माया छोडी गई पाप लाग्ला यो गीत पछि तपाईलाई फेरि पनि स्वागत छ। कार्यक्रम गुड नाइट मा छौं, तपाई यतिबेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट मा तपाईका मुक्त गजल भावना शायरी छ भने तपाईले फोन गर्न सक्नुहुन्छ। यतिबेला साथी हुनुहुन्छ, म स्वागत गर्दै नमस्कार हजुर।
1: गाउँमा बस्ने गाउँले हुमा धनको घमण्डा नगरेकै राम्रो। गाउँमा बस्ने गाउँले हुमा धनको घमण्डा नगरेकै राम्रो। हुने खाने चिनीसँग गाह्रो सम्बन्ध नगरेकै राम्रो। औकात अनुसारको जीवन शैलीमा रम्न पाए सन्तोष श्रीमन। औकात अनुसारको जीवन शैलीमा रम्न पाए सन्तोष श्रीमन। अनेकौं खालका सपना देखेर समय बर्बाद नगरेकै राम्रो। अनेकौं खालका सपना देखेर समय बर्बाद नगरेकै राम्रो। गाउँमा बस्ने गाउँले हुमा धनको घमण्डा नगरेकै राम्रो। हृदय नमस्कार।
0: नमस्कार, को बोल्नु भएको कहाँबाट?
1: त्रिवेणी गाउँपालिका चार सिम्पानी माटा हो, सीता मगर है।
0: त्रिवेणी गाउँपालिकाबाट नाम के भन्नुभयो?
1: टिका मगर भनेको है।
0: टिका मगर?
1: हजुर दाई।
0: ओहो, के छ टिकाजी खबर?
1: एकदम पनि ठिकै छ भन्नुहुन्छ दाई। अनि हजुरको कस्तो छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। के गर्दै हुनुहुन्छ टिकाले?
1: प्रोग्राम सुनेर बसिरहेको छु दाई भन्नुपर्छ।
0: अनि कार्यक्रम कस्तो लाग्छ नि तपाईँलाई टिकाजीलाई?
1: एकदम पनि राम्रो लाग्छ भन्नुपर्छ है।
0: एकदम पनि राम्रो लाग्छ होइन? तपाईँ आउँदा आउँदै यो साहित्यिक सृजना सुनाउनु भयो, त्यही भएर पुरा चाहिँ रेकर्ड गर्न भ्याइएन भिडियोमा। फेरि एकचोटि वाचन गर्नुहुन्छ तपाईँको सृजनालाई? ल हुन्छ, सुरु गर्नुहोस्।
1: गाउँमा बस्ने गाउँले हुमा धनको घमण्डा नगरेकै राम्रो। गाउँमा बस्ने गाउँले हुमा धनको घमण्डा नगरेकै राम्रो। हुने खाने चिनीसँग गाह्रो सम्बन्ध नगरेकै राम्रो। औकात अनुसारको जीवन शैलीमा रम्न पाए सन्तोष श्रीमन। औकात अनुसारको जीवन शैलीमा रम्न पाए सन्तोष श्रीमन। अनेकौं खालका सपना देखेर समय बर्बाद नगरेकै राम्रो। अनेकौं खालका सपना देखेर समय बर्बाद नगरेकै राम्रो। गाउँमा बस्ने गाउँले हुमा धनको घमण्डा नगरेकै राम्रो। हजुर दाई।
0: गाउँमा बस्ने गाउँले हुमा धनको घमण्ड नगरेकै राम्रो होइन? ल भन्नुहोस् त, कसले गर्यो तपाईँसँग धनको घमण्ड? कोही कोहीले त गर्नु भयो होला, त्यही भएर त यो मुक्तक त्यसै पुरा होइन होला कि अरे होइन? ल त हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो। फेरि फेरि बसाइमा आउनु होला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: ओके, फर्स्ट अफ अल त हजुरलाई गुड नाइट भन्न चाहन्छु। प्रविधिमा बस्नुहुन्छ दिदीलाई गुड नाइट भन्न चाहन्छु। त्यसपछि म भन्नुपर्दा मेरो लागि सङ्गीत मगर लक्ष्मी थापालाई गुड नाइट भन्दैछु। दिदी नमस्कार, बाबाई
0: नमस्कार। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-3940-40 अर्का सहभागी हुनुहुन्छ।
2: हजुर नमस्कार सर, नमस्कार।
0: प्राविधिक मित्र, मैले तपाईँलाई के मैले स्वागत गर्छु न भन्नेसम्म लेबल नदिनु न है। मैले यो त ऊ भएन कि अलि भएन, लेबल तल राख्नुहोस् कि, अनि म स्वागत गर्छु भनिसकेपछि मात्रै यता दिनुहोस् कि, म हुनुहुन्छ भनिसकेपछि, अनि तपाईँले बरु ब्याकग्राउन्ड म्युट गरिदिनुहोस् होइन। ब्याकग्राउन्ड म्युट गरिसकेपछि अनि म स्वागत गर्छु अनि बल्ल लेबल दिनुहोला, त्यति पनि भनिरहनु नपर्ला है। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्कार, नमस्कार, मेरो नमस्कार हजुर।
0: कहाँदेखि को बोल्नुभयो?
2: म सुनिल स्मृति, गाउँपालिका पेलाङ सातबाट, दोरबार थापा हजुर।
0: सुनिल स्मृति गाउँपालिका सातबाट के थापा भन्नुभयो?
2: दोरबार थापा।
0: ढोर बहादुर थापा होइन?
2: हजुर हजुर।
0: के छ के छ डोर बहादुरजी, हालखबर तपाईँको?
2: एकदम ठिक छ सर, हजुरको सुनाउनुहोस्।
0: हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ?
2: ए हजुर, म त नियमित अब गुड नाइट कार्यक्रम सुन्ने मान्छे परे, अहिले मात्रै फोन गरेको मैले। नियमित अब गुड नाइट कार्यक्रम अति मनपर्छ
0: है, त्यसैले फोन गर्नुभयो होइन?
2: हजुर त्यही भएर अहिले चाहिँ फोन एकचोटि फोन हजुरले हानु त भनेर चाहिँ फोन हानेको अहिलेबाट चाहिँ बेसन्देश भन्थ्यो
0: ए अहिले बल्ल लाग्यो
2: हजुर अहिले लाग्यो अनि त्यही भएर
0: हुन्छ कार्यक्रममा आउनु भएको छ अनि खाना खानुभयो
2: हजुर खाना खाएर मैले गुड नाइट कार्यक्रम र नियमक सुन्ने मान्छे म
0: ओके हुन्छ आज के सुनाउनुहुन्छ होला भन्नुहोस्
2: हजुर
0: आज के सुनाउनुहुन्छ
2: हजुर म आज तपाईँ गरेको छु एउटा म चाहिँ सायरी सुनाउन मन लागेको छ
0: ल सुनाउनुहोस् त ल सायरी सुनाउनुहोस्
2: हवस् म सुरु गर्छु है तपाईँलाई
0: ओके ल सुरु गर्नुहोस्
2: हजुर हिलो हिलो पनि नघिनाउनु त्यसैमा फुल्छ कमलको फुल हिलो भनी नघिनाउनु त्यसैमा फुल्छ कमलको फुल गरिब भनी हेला नगर्नु त्यसैको हुन्छ सबै दिन हिलो भनी नघिनाउनु त्यसैमा फुल्छ कमलको फुल गरिब भनी हेला नगर्नु त्यसैको हुन्छ सबै दिन हुन्छ सर यति नै है नमस्कार
0: ल गुड नाइटको शब्दहरू बोल्नुहोस् ल अब
2: ए ल सर्वप्रथम त हजुरले प्रविधि चाहिँ साथीलाई गुड नाइट भन्दै अनि मेरो घर परिवारहरूले गुड नाइट भन्दै सबै स्थानीय गुड नाइट गर्छु ल हुन्छ सर नमस्कार
0: अहिलेको लागि विदा गर्छौँ टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो 9868309940 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ अब स्वागत 9868309940 फोन गर्नुहोला म स्वागत गर्छु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट बिमला घरती मगर बोल्नुभयो होइन के छ बिमलाजी हालखबर ठिक छ तपाईँको आवाज सानो आयो बिमलाजी हेलो बिमलाजी तपाईँको आवाज सानो आयो किन हो तपाईँको आवाज धेरै सानो आयो के गरौँ आज के सुनाउनुहुन्छ भन्नुहोस् त आज के सुनाउनुहुन्छ भन्नुहोस् त ल सुरु गर्नुहोस् हुन्छ तपाईँको प्रयासको लागि धन्यवाद तपाईँको आवाज पनि सानो आइराखेको छ अहिलेको लागि अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्
3: सर्वप्रथम त हजुरलाई अनि तिजमा गाउँछु म तँ दिदी आमा दिदा अनि फेरि मेरो साथीहरू साथीहरूलाई र तिमीलाई साथीहरूलाई
0: हुन्छ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो बिमला घरती आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868309940 फोन गर्नुहोला अर्को सहभागी साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर हेलो फोन नआउँदाखेरि त ब्याकग्राउन्ड टोन म्युट नगर्नु फोन आइसकेपछि मैले थाहा पाओस् भन्नको लागि म्युट गर्नुहोला है प्राविधिक मित्र मैले यही नै तपाईँलाई भनिराखेको छु फोन आयो भने चाहिँ म्युट गरेर मलाई सङ्केत दिनुहोला भन्छु 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ एउटा गीत राख्छौँ तपाईँको लागि गीतपछि तपाईँको आवाजमा हामी फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: यो गीतपछि तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइट मा छौं। तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट मा रहिरहँदा आज हामी तपाईसँग तपाईका मुक्त गजल भावना र शायरी सुन्नका लागि हामी आएका छौं र यति बेला साथी टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हजुर नमस्कार, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको फोन डिस्कनेक्ट भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 मा। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया बोलिदिनु होला है, फोन काटेर भाग्ने काम चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। 9868 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। नम्बर तपाईँका लागि हामी खुला गरेका छौ, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ आज जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। अब अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन भन्ने संकेत मलाई प्राविधिकले दिनुभयो होइन। 9868 60 39 40 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौ, मुक्त गजल भावना शायरी लगायतका प्रतिभाहरू सुनाउनका लागि तपाईँले फोन गर्नुहोला। तपाईँको लागि हामीले नम्बर खुला गरेका छौ र आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराएँ, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा लिएका छौ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट?
1: हजुर अर्घाखाँचीदेखि।
0: नाम भन्नुहुन्छ हजुर?
1: नाम खडक थापा। हजुर
0: खडक थापा बोलिदिनुहुन्छ, के छ खडकजी खबर तपाईँको?
1: हजुर ठिकै छ हजुर।
0: के गर्दै हुनुहुन्छ यति बेला खडकजीले?
1: खानपिन गरेर बस्दै हो।
0: खानपिन गरेर बस्दै हो होइन?
1: हजुर हजुर।
0: के छ अनि के खानपिन गर्नुभयो? के खानुभयो भनेको कि?
1: भात दाल खाएको।
0: भात दाल खानुभयो होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो हामीलाई? स्काई रेडियोबाट सुन्नुभयो होइन?
1: हजुर
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के छ, आज के सुनाउनु हुन्छ?
1: हजुर छैन हजुर, के भन्छ
0: के भन्नुभयो? आज मुक्त गजल भावना शायरी लगायतका प्रतिभा सुनाउनु पर्छ। के छ सुनाउनु, सुनाउनुहुन्छ कि सुनाउनुहुन्न भन्नुहोस् त? सुनाउनुहुन्छ कि सुनाउनु? आउँदैन भने हामी तपाईँलाई बिदा गर्छौँ, नमस्ते। कार्यक्रमको बारेमा बुझेर आइदिनु होला, कार्यक्रमलाई सुनेर आइदिनु होला, म तपाईँलाई आग्रह गरे, कार्यक्रममा सहभागिता जनाउनु मात्र ठूलो कुरा होइन है, कार्यक्रमको नियम अनुसार चल्नु पनि सबभन्दा ठूलो कुरा हो। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, हाम्रो बसाइ अनुसार अगाडि बढ्नु पनि सबभन्दा ठूलो कुरा हो, त्यसैले कार्यक्रमको बारेमा बुझेर कार्यक्रमको बारेमा थाहा छ भने मात्रै फोन डायल गर्नुहोला, अन्यथा अब तपाईँले तपाईँलाई थाहा हुँदैन होइन, हामीले तपाईँलाई कार्यक्रमको बारेमा जानकारी गराए पनि तपाईँले थाहा पाउनुहुन्न कि होइन। अब तपाईँलाई मानौ उदाहरणको लागि, तपाईँलाई साहित्यिक प्रति रुचि छैन र तपाईँले आज फोन गर्नुभयो र मैले जानकारी गराए पनि अब रुचि नै नभएको विषयमा त कसैले पनि त्यो प्रतिभा सुनाउन सक्दैन नि त होइन, त्यो कारणले गर्दाखेरि तपाईँले पहिला कार्यक्रम सुन्नुभयो भने अनि मात्रै फोन डायल गर्नुभयो भने कार्यक्रमको बारेमा तपाईँलाई तपाईँले बुझ्नु भएको हुन्छ होइन, त्यसपछि कार्यक्रममा फोन डायल गर्नुभयो भने तपाईँको र मेरो कुराकानी असाध्यै सुमधुर पनि हुन्छ, राम्रो पनि हुन्छ रमाइलो पनि हुन्छ। यदि बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु। कहाँ देखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नुभयो? कहाँबाट?
2: मालागानी गाउँपालिकादेखि पशुपति खनाल।
0: पशुपति खनाल, के छ पशुपतिजी?
2: ठिकठाक छ, भन्नुपर्छ।
0: अनि यति बेला के गरिदिनुहुन्छ?
2: त्यति बेला त बिस्तारामा ढल्केर रेडियो लाउँदै सुन्दै।
0: बिस्तारामा ढल्केर रेडियो लगाउँदै सुन्दै हुनुहुन्छ होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। यति बेला खाना खानुभयो कि खानु भएको छैन?
2: खाना खाइसकेछ अनि हजुरले?
0: कति बजे खाना खाने चलन छ तपाईँहरूको?
2: हामीहरूको 9 बजे।
0: 9 बजे खाना खाने चलन छ होइन?
2: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, हामीले पनि खाइसक्यौँ। अरे कुन रेडियोबाट सुन्नुभयो? मालारानीमा?
2: मैले मालारानी
0: ए रेडियो स्काईबाट सुन्नुभयो होइन? आज के सुनाउनुहुन्छ हामीलाई?
2: मैले एउटा नेतालाई व्यङ्ग्य गरेको गजल सुनाउँछु है त।
0: ओहो, ल नेपाल नेतालाई व्यङ्ग्य गरेर गजल।
2: हजुर,
0: ल सुरु गर्नुहोस्।
2: 35 वर्ष देश चलाउँछन् भनी देश चलाउने नेताहरू कतै बढै अहिले आएर अतर बितर भयो। बालनको सरकारले अब के गर्छ भन्ने जनतालाई ठुलो आशा लाग्यो। बालनको सरकारले के गर्छ भन्ने जनतालाई ठुलो आशा लाग्यो। कथै गरी सुकमवासी हटे भन्ने सुन्दा जनताका मनमा पनि भित्रभित्रै झर्किन्छ कि द्वन्द। जनताका मनमा पनि कथै गरी झर्किन्छ कि भित्रभित्रै द्वन्द। हजुर यति नै।
0: हुन्छ, तपाईँको प्रयासको लागि धेरै धेरै धन्यवाद। प्रयास राम्रो छ तपाईँको। अहिलेको लागि साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्।
2: सर्वप्रथम त रेडियो टिम परिवार सम्पूर्णलाई र मलाई पशुपति खनाल भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै सुतिन्छौ, धन्यवाद।
0: नमस्कार। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, साहित्यिक सृजनाको बसाई हो आजको बसाईमा। तपाईँले फोन गर्नुभयो भने तपाईँले साहित्यिक सृजना सुनाउन पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 9868-6040-40 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा भए पनि रहे पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। र यति बेला अर्का सहभागी साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
3: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? जाजरकोटबाट। नाम के भन्नुभयो?
3: सन्तोष विश्वकर्मा।
0: सन्तोष विश्वकर्मा, सन्तोषजी लाउड स्पिकर बन्द गरिदिनु ल। लाउड स्पिकर बन्द गरिदिनु होला। अनि यति बेला के गरिदिनुहुन्छ?
3: प्रोग्राम सुनेर बसिरहेको छु।
0: कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन?
3: हजुर।
0: आज हामी के गर्छौँ, मोबाइल नचलाइकन बोल्नु न है। मोबाइल तपाईँले चलाएको यहाँ आवाज आइरहेछ, मोबाइल नचलाइकन बोल्नुहोस् ल। लाउड स्पिकर बन्द गर्नु, मोबाइल नचलाइकन बोल्नुहोस् है।
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, खाना खानुभयो?
3: हजुर खाइसकेँ, हजुरले खानुभयो?
0: मैले पनि खाना खाइसकेँ। आज के सुनाउनुहुन्छ तपाईँले? हुन्छ ल, सुरु गर्नुहोस् तपाईँको मुक्तक।
3: नकोस्नु है मलाई बसन्त ऋतुको हरियालीमा, नकोस्नु है मलाई बसन्त ऋतुको हरियालीमा, माता प्रसन्न कृष्णमा हरिसकेको मान्छेलाई, माता प्रसन्न कृष्णमा हरिसकेको मान्छे। हजुर यति नै।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिको बसाईमा आउनुहोला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: अभिवादन का अधिला अनि प्राविधिक मित्रमा अनि कर फैमिली भन्दा मेरो आमा बुवा दाई दिदी साथीहरू भन्दामा मेहनत
0: नमस्कार। टेलिफोन सम्पर्कमा आउनु भएको थियो सन्तोष विश्वकर्मा, उहाँसँग कुराकानी गरिसकेका छौ। आज तपाईँका साहित्यिक सृजनाहरू सुन्दै सुनाउँदै अगाडि बढ़िराखेका छौ। यो कुरा म तपाईँलाई जानकारी गराए 51 मिनट गइसकेको छ। अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर छौ र अन्तिम अन्तिममा अन्तिम एकजना साथी हुनुहुन्छ भन्ने संकेत मैले पाइराखेको छु। यति बेला अन्तिम साथीलाई म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार, को बोल्नु भयो, कहाँबाट? ओहो, सरस्वती मगर माडी एकबाट। के छ? एकदम सन्चै छु। के छ तपाईँको हालखबर? ठिकै छ। है, के गर्दैनुहुन्छ यति बेला? बसिरहनु भएको छ, अब सुत्ने क्रममै हुनुहुन्छ होइन? अनि सरस्वतीजीले दिनहरू कसरी बिताउनुहुन्छ, के काम गर्नुहुन्छ? मकै कुटाउने, त्यस्तै हो होइन? मैले तपाईँलाई एउटा कुरा सेयर गर्न चाहे होइन, तपाईँले फेसबुक चलाउनुहुन्छ कि नै? चलाउनुहुन्छ होइन? तपाईँसँग अस्ति नै मैले कुरा गरेको त्यहाँ मैले एउटा रिल्समा राखेको छु कि, त्यो रिल्सलाई 3000 जनाले हेरिसक्नु भएको छ। तपाईँले पनि गएर हेर्नु होला, सेयर गर्नु होला है त। प्रेस वीरेन्द्र गिरी लेखेर फेसबुकमा सर्च गर्नुहोला, त्यहाँ भेटाउनुहुन्छ है त। आज के सुनाउनुहुन्छ तपाईँले? ओके, ला सुरु गर्नुहोस् तपाईँको मुक्तक।
4: बरु उतै दिल सारी दिए हुन्छ, बरु उतै दिल सारी दिए हुन्छ, मसँगको नाता सारी दिए हुन्छ। त्यो मन मन राखेर म तिमी खुसी न, बरु उतै दिल सारी दिए हुन्छ, मसँगको नाता सारी दिए हुन्छ। डोमन मन राखेर म तिमी खुसी न, म सतक
0: हुन्छ। कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउनु होला, राम्रो प्रयास गर्नुभएको छ, प्रयासको लागि धन्यवाद। प्रेस वीरेन्द्र गिरीमा गएर तपाईँको रिल्सलाई हेरेर सेयर गर्नु होला है त। भन्दै अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
4: सर्वप्रथम त हजुरलाई, अनि मलाई सरस्वती मगर भनेर चिन्ने नचिन्ने यतिखेर कार्यक्रम जस्तो सुनेर बसिराख्नु भएको छ, त्यहाँ सम्पूर्णलाई उत्साह पनि सुन्दर सक्ने कामना गर्दै नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो सरस्वती मगर माडीबाट। अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। घर बाहिर कुनै सामान राख्नु भएको थियो होला, बिर्सनु पो भयो कि भित्र ल्याउन सम्झिनु होला, अनि घर बाहिर को सामान भित्र ल्याएर सुरक्षित राख्नु होला। भान्सा कोठाको भात पकाइसकेपछिको आगो निभाउनु भयो, अनि भान्सा कोठाको बत्ती निभाउनु भयो, विद्युतीय उपकरणहरू बन्द गर्नुभयो, खानेपानी आफूसँगै राखेर ल्याउनु भएको छ कि छैन, अनि औषधि खानुपर्ने व्यक्ति बिरामी हुनुहुन्छ, औषधि खानुभयो, यदि खानु भएको छैन भने खानुहोला, खानेपानी आफूसँगै राखेर सुक्नु होला, झालडुकाको चुकुन राम्रोसँग लगाउनु होला, सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन कुन्ने, बिर्सनु भएको छ भने गएर ल्याउनु होला, अनि झालडुकाको चुकुन राम्रोसँग लगाएर सुक्नु होला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। धन्यवाद दिन्छौं सुनेर साथ दिने तपाईलाई, धन्यवाद दिन्छौं हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रीता मगर, सुषमा मल्ला, रीता बुढा मगर अनि सञ्जिता लिम्बुलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। र आजको लागि सुझाव सल्लाह वा प्रतिक्रिया केही छ, कार्यक्रम मनपर्छ, कहाँ कहाँबाट सुन्नुहुन्छ सबै जानकारी गराउनु होला। 98 6 44 17 298 मा भन्दै आजको लागि म वीरेन्द्र गिरी विदा भए। नमस्ते, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक यति बेला हाम्रो स्टुडियो को घडीमा रातको 10 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
2: सुरक्षा घरको।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

हार्दिक नमस्कार प्रणाम वरपर सर्र सर्र हावाको सस्राहट आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छङ्गहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायी देखिएको छ। प्रिय सज्जन, यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छ म लक्ष्मण भण्डार। कार्यक्रम जीवन गंगा कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, भगवान गौतम बुद्ध हामी सबैका गौरव हुनुहुन्छ। भगवान गौतम बुद्धले आफूलाई पनि गौरवशाली बनाउनुभयो, आफू जन्मिएको ठाउँ गाउँ त्यसलाई पनि गौरवशाली बनाउनुभयो, आफू जन्मिएको देशलाई पनि गौरवशाली बनाउनुभयो, देशवासीहरूलाई पनि गौरवशाली बनाउनुभयो। त्यति मात्रै होइन, भगवान गौतम बुद्धले समग्र संसारलाई नै गौरवशाली बनाउनुभयो। कुनै पनि व्यक्ति सबैभन्दा पहिला कुनै एउटा सानो ठाउँमा जन्मन्छ, अपरिचित गाउँमा जन्मन्छ, अपरिचित ठाउँमा जन्मन्छ। जन्म कतै कुनामा हुन्छ, बिस्तारै बिस्तारै ऊ हुर्कँदै जान्छ, बढ्दै जान्छ, बढ्दै जान्छ। जब ऊभित्रको सम्भावना प्रकाशित हुन्छ, ऊभित्रको शक्ति र ऊर्जा बाहिर आउँछ, त्यसपछि त्यो ऊर्जाले कुनै ठाउँ बाँकी राख्दैन, कुनै गाउँ बाँकी राख्दैन, कुनै सीमा बाँकी राख्दैन। सबैतिर त्यसले स्पर्श गर्छ, सबैलाई त्यसले धन्य तुल्याउँछ, सबैलाई त्यो ऊर्जाले प्रभावित तुल्याउँछ, आनन्दित तुल्याउँछ। भगवान गौतम बुद्धले पनि त्यही गर्नुभएको थियो। सामान्य काम गरिरहँदा, आफ्ना निमित्त मात्रै सोचिरहँदा अथवा सीमित सीमाका निमित्त मात्रै सोचिरहँदा व्यक्तिले व्यापक बन्न सक्दैन। जब व्यक्तिले सबैका लागि सोच्दछ, सबैका निमित्त काम गर्दछ, अनि ऊ सबैको बन्दछ। आज गौतम बुद्ध सम्पूर्ण विश्वका गौरव बन्न सफल हुनुभएको छ। दिन प्रतिदिन गौतम बुद्ध अझ ज्वलन्त अझ जीवन्त बन्दै जानु भएको छ। हामीभित्र त्यस्तो किसिमको दिव्यतम योग्यता छ, शक्ति छ, ऊर्जा छ, प्रकृतिले प्रदान गरेको जन ऊर्जाका बलमा हामी सधैँ सधैँ बाँचिरहन्छौँ, समयको टाउकोमा टेकेर बाँचिरहन्छौँ। समय छुटे पनि हामी छुट्दैनौँ, चाहे भूत होस्, चाहे वर्तमान होस्, चाहे भविष्य होस्, सबै सबै समयहरूभन्दा माथि हामी रहेका हुन्छौँ। गौतम बुद्ध त्यसरी नै समयातीत हुनुभएको छ, समयभन्दा माथि रहनुभएको छ। उहाँको शरीर भलै समाप्त भएको छ, उहाँको भौतिक शरीर विनाश भएर गएको छ, तर उहाँको जुन चेतनाको शरीर छ त्यो जीवन्त छ, झन पछि झन झन पछि झन चम्कदै गएको छ। उहाँका शुभेच्छुकहरू, उहाँका अनुयायीहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन्, विस्तारित हुँदै गइरहेको छ उहाँको योग्यताको आयाम, उहाँको ऊर्जाको आयाम।
एउटा व्यक्ति एउटा गाउँमा जन्मदाखेरि त्यो गाउँ धन्य त हुन्छ नि, बिस्तारै बिस्तारै सबै धन्य हुन्छ। सुरुमा एउटा परिवारका हुनुहुन्थ्यो गौतम बुद्ध, बिस्तारै एउटा गाउँका बन्नुभयो, बिस्तारै एउटा जिल्लाका बन्नुभयो, एउटा देशका बन्नुभयो, एउटा महादेशका बन्नुभयो, तर अन्तत समग्र विश्वका सम्पूजनीय आदरणीय र प्रात वन्दनीय प्रात स्मरणीय बन्नुभयो। गौतम बुद्धले धेरै कुराहरू सिकाउनु भएको छ। मनुष्य समुदाय भगवान गौतम बुद्धप्रति सदा सर्वदा ऋणी भइरहनेछ। भगवान गौतम बुद्धले धेरै कुराहरू सिकाउनु भएको छ, उहाँका शिक्षाहरू विभिन्न पुस्तकहरूमा समाविष्ट छन्। उहाँका धेरै पुस्तकहरूमध्ये एउटा पुस्तकको नाम हो धम्म। प्राचीन समयदेखि आजसम्म धम्मपदलाई पाली त्रिपिटक अन्तर्गत बुद्धका शिक्षाहरूको सर्वाधिक संक्षिप्त सारगर्भित र सदाबहार संकलन भनिन्छ। यसमा अत्यन्त संक्षिप्त र सारगर्भित मनुष्यका निमित्त तत्कालै शिक्षा प्रदान गर्ने किसिमका उपदेशहरू छन्, शिक्षाहरू छन्। गौतम बुद्ध प्रेमका दिव्यतम मूर्ति हुनुहुन्थ्यो, अहिंसाका परम पुजारी हुनुहुन्थ्यो। जसले सबैप्रति प्रेम गर्न चाहन्छ त्यो व्यक्ति स्वभावत अहिंसाको हुन्छ, प्रिय शिक्षा, किनकि प्रेम हिंसामा विकसित हुन सक्दैन। कुनै एकजना युवकले एउटी युवतीमाथि प्रेम गर्छ, युवतीप्रति प्रेम गर्छ,